अहंकारम अहंकार बलम बल दर्पम घमंड कामम कामना क्रोधम क्रोध आदि इत्यादिले संस्कृता भनेको युक्त भएको अहंकार बल घमंड कामना क्रोध आदि इत्यादि परायण अभ्यसूय कहा अन्य मानिसहरूलाई निन्दा गर्ने अरूप्रति जहिले पनि टीका टिप्पणी गर्ने आत्मपर देहेसु आफ्नो र अर्काको चित्तभित्र ईश्वरको उपस्थिति छ भन्ने कुरालाई अस्वीकार गर्ने व्यक्ति त्यस्तो किसिमको व्यक्तिले नै वास्तवमा आफ्नो जीवनमा ईश्वरीय भावनाहरू धारण गर्न सक्दैन उसले ईश्वरको उपस्थितिलाई अस्वीकार गरेको हुन्छ उसको जीवन त्यसैमा अभ्यस्त भएको हुन्छ प्रिय सज्जन ठग्नु ढाट्नु घमण्ड गर्नु बलको तुजुक प्रकट गर्नु अनेक किसिमका चाहिने नचाहिने इच्छा र आकाङ्क्षाहरू गर्नु क्रोध धारण गर्नु आदि इत्यादि वृत्तिहरूका कारण व्यक्तिले आफ्नो सरलता बिर्सन्छ आफ्नो ईश्वरीयता बिर्सन्छ दैवी मूल्य र मान्यताहरूले बिर्सन्छ प्रिय सज्जन भगवान श्रीकृष्णले अझ अगाडि भन्नुहुन्छ

काम, क्रोध र लोभ यी तीन प्रकारका नरकका द्वारहरू हुन्। यिनले आत्माको पवित्रतालाई पनि अधोगतिमा लिएर जान्छन्, नाश गर्छन्। त्यसैले यी तीनवटा कुरालाई सर्वथा त्याग गर्नुपर्दछ। भगवानले अर्जुनलाई सम्झाउनु भएको छ, अर्जुन, कामः क्रोधः तथा लोभः, काम क्रोध तथा लोभ, इदम त्रिविधम नरकस्य द्वारम्, यी तीन कुराहरू जति पनि छन् नरकका द्वार हुन्, नरकका मूल ढोका हुन्। आत्मनः नाशनम् र सँगसँगै यिनले आत्माको क्षय गर्दछन्, हाम्रो शाश्वत मूल्यको क्षय गर्दछन्। यस प्रकार प्रिय सज्जन, हामीले काम क्रोध लोभ घमण्ड र सबैमा आफ्नो जुन अस्तित्व छ त्यस्तै किसिमको अस्तित्वको दर्शन गर्न नसक्ने कुरा, यिनै दुर्विचारहरूले, दुर्भावनाहरूले, दुर्गुणहरूले हाम्रो जीवनको मूल्य स्खलित हुँदै गएको हुन्छ। त्यसैले प्रिय सज्जन, मनुष्य जीवन भनेकै ईश्वरीय मूल्यहरूमा चल्नका निमित्त प्रकृतिले व्यवस्था गरेको हो। मनुष्य समुदायमा नै कसैले कसैलाई अन्याय गरेको, अत्याचार गरेको कुरा थाहा हुन्छ। मान्छेको समाजमा नै ठिक र बेठिकको निर्किलो हुन्छ। मान्छेकै समाजमा असल र खराबको पहिचान हुन्छ। त्यसैले मान्छे विशुद्ध रूपमा विवेक र चेतनाले चल्ने प्राणी हो प्रिय सत्य। त्यसैले हामी सत्यका निमित्त सदैव उत्सुक बन्न सकौँ। न्यायपूर्ण र समानताले युक्त सामाजिक परिवेशको निर्माणमा हाम्रो महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने सत्यले कहिल्यै पनि नबिर्सौँ। प्रिय सज्जन, ईश्वरीय चिन्तनको जति धेरै विकास हाम्रो अन्तस्करणमा हुन्छ त्यति नै धेरै हामी मनुष्यताको नजिक पुग्दछौँ। प्रिय सज्जन, दैवी चिन्तन बिना, ईश्वरीय चिन्तन बिना, आध्यात्मिक मूल्य बिना मनुष्यताको विकास कहिल्यै पनि हुन सक्दैन। संसारमा थुप्रै थुप्रै भौतिक आन्दोलनहरू भएका छन्, क्रान्तिकारी आन्दोलनहरू भएका छन्, भौतिक समृद्धिको विकास पनि भएको छ संसारमा, तर पनि मानिस सधैँ सधैँ गरिब नै देखिन्छ। मानिसभित्रको समृद्धि कहिल्यै पनि फेला पर्न सकेन। मान्छे स्वयंले अन्तस्करणदेखि नै आफूलाई मालिक कहिल्यै पनि मान्न सकेन, किनभने उसको अन्तस्करण सधैँ सधैँ दरिद्र भएर बाँचेको छ। त्यसैले भौतिक समृद्धि मात्रै जीवनको समृद्धि होइन, सबैभन्दा ठुलो कुरो अन्तस्करणको समृद्धि हो प्रिय सज्जन। ईश्वरीय चिन्तनले, दैवी चिन्तनले, अध्यात्म चिन्तनले हामीलाई भित्रैदेखि समृद्ध बनाउँछ। त्यसैले जब हामी अन्तस्करणदेखि नै पवित्र हुन्छौँ, हाम्रा विचार, हाम्रा भावनाहरू निर्मल हुन्छन्, बिस्तारै हामी बाहिरको जीवन पनि सुन्दर हुँदै जान्छ, पवित्र र निर्मल हुँदै जान्छ। हाम्रो आन्तरिक पवित्रताले नै हामी बाहिरको भौतिक जीवनको पनि पवित्रता सम्भव हुने गर्दछ। यो सत्यलाई सधैँ सधैँ स्मरण गरौँ। अवस्था प्रिय सज्जन, आजका निमित्त जीवनगङ्गा यति नै। अर्को श्रृङ्खलासम्मका लागि लक्ष्मण भण्डारीलाई बिदा दिनुहोस्। नमस्ते।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता।
2: नमस्कार, म गङ्गा आचार्य सापकोटा। मेरो घर बागलुङ नगरपालिका श्रीनगर टोल, जन्मस्थान पर्वतमल्लाज, र हाल काठमाडौँमा छु। कविताको शीर्षक छ बगोस ज्ञान गङ्गा, भुजङ्ग पर्याप्त छन्दमा छ।

0: 99.4 Radio Thaha Sanchar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संचार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज। समय

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सञ्चुपलनसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल वैशाख 27 गते आइतबार, नेपाल सम्बत 1146, मे 10 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: देउबार दम्पति विरुद्ध रेड नोटिस जारी गर्दै गर्न इन्टरपोललाई फेरि पत्रचार, कायम मुकायम प्रधान न्यायाधीश मल्ल सरकारसँग सशंकित।
0: खारिज गरिएका ट्रेड युनियनको सम्पत्ति अब सरकारकै हुने, चलाचल सम्पत्तिमा स्पष्ट कारण नहुँदा अलगै निर्णय आवश्यक।
1: भेरी बबई आयोजना 2 वर्षमा सक्न, नयाँ कार्ययोजना बन्दै, बजेटको लागि सुझाव संकलन गर्न अनलाइन पोर्टल सञ्चालन।
0: इरानद्वारा स्ट्रेट अफ हर्मुजका लागि नयाँ विधेयकको मसौदा तयार, अमेरिकी र इजरायल जहाजमाथि प्रतिबन्ध लगाइने।
1: र नेपाल एद्वारा डिएलएस मेथडमा स्कटल्यान्ड 9 रनले पराजित।

0: ढुकढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवा विरूद्ध रेड नोटिस जारीका लागि अनुरोध गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोललाई फेरि पत्राचार गरेको छ। इन्टरपोलको काठमाडौँ स्थित नेसनल सेन्ट्रल ब्युरो एनसीबी मार्फत देउवा दम्पति विरूद्ध नोटिस जारी गर्न यसअघि अनुरोध गरिएकामा इन्टरपोल महासचिवालयले थप विवरण माग्दै यथास्थितिमा रेड नोटिस जारी गर्न नसकिने सन्देश दिएको थियो। इन्टरपोलले सोधेका प्रश्नहरूको जवाबसहितको विवरण बिहिबार महासचिवालयलाई पठाइएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। सम्पत्ति विवरण अनुसन्धान विभागका अनुसार देउवा दम्पति विरूद्ध एकैपटक सम्पत्ति शुद्धिकरणमा अनुसन्धान अघि बढाइएको देखिएको उल्लेख गर्दै अरू सम्बद्ध कसुर भए नभएको विषयमा इन्टरपोलले सोधेको थियो। कतिपय अदालतका कागजात समेत इन्टरपोलले माग गरेको थियो। विभागले भने देउवा दम्पतिको घरमा जलेको अवस्थामा भेटिएका विदेशी नोटहरू सहितका विषयमा अनुसन्धान भइरहेको भन्दै विवरण पठाएको छ। अरू केही कागजात समेत पठाइएको विभागका अधिकृतहरूले जानकारी दिएका छन्। विभागले शुरूमा पक्राउ अनुमति नै नलिई रेड नोटिस जारी गर्न अनुरोध सहितको पत्र प्रहरीले विभागका अधिकृतहरूले जानकारी दिएका छन्। विभागले शुरूमा पक्राउ अनुमति नै नलिई रेड नोटिस जारी

0: सामान्यतया सार्वजनिक चासोका विषयमा पनि तटस्थ र मौन रहन्छन्। व्यावसायिक न्याय सम्पादन गर्ने व्यक्ति कुनै पनि सार्वजनिक विषय वा विवादबाट टाढा रहँदा मात्र जनमानसमा अदालतप्रतिको निष्पक्षता र विश्वास कायम रहन्छ भन्ने विश्वास गरिन्छ। सिद्धान्तत न्यायाधीशहरूले आफ्ना फैसला र आदेश मार्फत नै बोल्ने चलन हुन्छ, तर कार्यपालिकाले न्यायपालिकामाथि छेडखानी गरेको बताउँदै कायम मुकाम प्रधान न्यायाधीश सपना मल्ल प्रधानले सार्वजनिक मञ्चमै न्यायिक प्रतिरक्षामा उत्रिनु भएको छ। संवैधानिक परिषदले वरियता मिचेर प्रधान न्यायाधीश सिफारिस गरेपछि कायम मुकायम प्रधान न्यायाधीश मल्ल शनिबार सर्वोच्च अदालत परिसरमा कानून दिवसको अवसरमा भएको कार्यक्रममा क्रुद्ध देखिनु भएको छ। दायाँ बायाँ चार विशिष्टलाई राखेर सपनाले धार्मिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरङ्कुशताको झझलको दिने टिप्पणी गर्नुभएको छ। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोड्दै संवैधानिक परिषदले चौथो वरियताका मनोज कुमार शर्मालाई सिफारिस गरेपछि वरिष्ठतम न्यायाधीश समेत रहनु भएको मल्लले आज्ञाकारी न्यायपालिकाको जग बसाल्ने प्रयास भइरहेको समेत बताउनुभयो। न्यायालय अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरूको संरक्षण गर्नु मुकुण्डो बनाउने कुत्सित प्रयास भइरहेको समेत उहाँले बताउनु भएको छ। संविधान यथास्थितिमा राखेर संविधानको विरूद्ध गरिने काम क्रान्ति वा परिवर्तन हुन नसक्ने जिकिर गर्दै कायम मुकायम प्रधान न्यायाधीश मल्लले विरूप पारेर संविधानको सरकारवाला सञ्चालकहरूको रूप सिंगार्न नसकिने चेतावनी समेत दिनुभएको छ। सभामुख टोलप्रसाद अरियालले न्यायपालिका पनि सरकारको स्पिरिटमा चल्नुपर्ने अभिव्यक्तिको कायम मुकायम प्रधान न्यायाधीश मल्लले खण्डन समेत गर्नुभयो। सरकारमाथि सपनाले उठाइन् प्रश्न शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
1: निजामती सेवा ऐनका व्यवस्थामा टेकेर स्थापित ट्रेड युनियनहरू सरकारले अध्यादेश मार्फत खारेज गरिदिएसँगै उनीहरूका नाममा रहेका अचल सम्पत्ति जग्गाको भोकाधिकार राज्यले आफ्नो मातहत ल्याउन सक्ने भएको छ। ट्रेड युनियनहरूको कानूनी अस्तित्व सकिएपछि तिनका नाममा रहेको जग्गाको भोकाधिकार स्वत खोसिने सरकारी अधिकारीहरू बताउँछन्। जग्गा बाहेकका चल अचल सम्पत्तिबारे स्पष्ट कानून नरहेकाले सरकारले अलग्गै निर्णय लिनुपर्नेछ। सरकारले एकैसाथ 12 कर्मचारी ट्रेड युनियन खारिज गरेको छ, जसमा चार प्रमुख राजनैतिक दल निकट चारवटा निजामती ट्रेड युनियनका आफ्नै भवन र सम्पत्ति छन्। सरकारले नै दिएको जग्गामा ती संगठनहरूले भव्य भवन बनाएका छन्। जग्गा बाहेकका संरचनाबारे सरकारको अन्तिम निर्णय आउनुपर्ने सम्बद्ध अधिकारीहरू बताउँछन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले ट्रेड युनियनहरूको सम्पत्ति कानूनले निर्देशित गरे बमोजिम हुने बताउनुभयो। उहाँका अनुसार ट्रेड युनियनहरू श्रम ऐन अन्तर्गत दर्ता भएकाले उक्त ऐनसहितका कानूनी व्यवस्था अनुसार सम्पत्ति र दायित्वका विषयमा निर्णय हुनेछ। जग्गाको विषय भूमि व्यवस्था मन्त्रालय र संस्था नियमनको विषय श्रम मन्त्रालय अन्तर्गत पर्ने उहाँले बताउनुभयो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले भने यस विषयमा छलफल भइ नसकेको बताउनुभयो। तत्कालीन सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा 1/2068 झरनाथ खनाल नेतृत्वको मन्त्री परिषदले राष्ट्रिय स्तरका ट्रेड युनियनलाई सरकारी जग्गाको भोगाधिकार उपलब्ध गराउने निर्णय गरेको थियो। त्यस बमोजिम प्रमुख चार ट्रेड युनियनले 1-1 रोपनीका दरले जग्गा पाएका थिए। एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले बबर महलमा सिंहदरबारको मुखैमा 1 रोपनी जग्गामा भव्य महल ठडाएको छ। त्यस्तै साबिक माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले त्यसैको अर्को कुनामा बबर महल पट्टी अर्को भव्य भवन बनाएको छ। कंग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले बबर महलको वन परिसरको पछाडिपट्टि कम्पाउण्ड सहितको भवन बनाएको छ। केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश अनुसार सरकारले एकैसाथ 12 कर्मचारी ट्रेड युनियन खारिज गरेको छ। संघीय संसद सचिवालयमा रहेको ट्रेड युनियन पनि खारिज भएको छ। सचिवालयको कर्मचारी प्रशासन शाखाले सचिवालयमा कुनै पनि ट्रेड युनियन अस्तित्वमा नरहेको जनाएको छ। आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ।
0: राष्ट्रिय गौरवको भेरी बवाई बहुउद्देश्य आयोजना अबको 2 वर्षभित्र सम्पन्न गर्न सरकारले कार्ययोजना बनाउन थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठको कार्यकारी आदेश अनुसार सरकारी अधिकारीहरू नयाँ कार्ययोजना बनाउन जुटेका हुन्। दुई वर्षमा आयोजना सम्पन्न गर्ने गरी नयाँ कार्ययोजनाको तयारी थालिएको जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र बरालले जानकारी दिनुभयो। बालेन्द्र शाह नेतृत्वको सरकार गठन हुनु

0: अघिसम्म यो आयोजना थप 5 वर्षमा सम्पन्न गर्न कार्ययोजना अध्यावधिक गरिएको थियो। विभागले घटाएको समयभित्र आयोजना सम्पन्न गर्न आवश्यक तयारीका काम गरिरहेको छ। आर्थिक वर्ष 2068-69 निर्माण थालिएको यो आयोजना सुरुङमा 2079-80 सम्पन्न गर्ने सुरुमा 2079-80 सम्पन्न गर्ने भनिएको थियो, तर पछि समय थप गर्दै पछिल्लो पटक आर्थिक वर्ष 2087-88 सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक भएको थियो। कुल 51,000 हेक्टर जमिनमा सिंचाई सुविधा र 48.8 मेगावाट विद्युत उत्पादन गरिने यो बहुउद्देश्य आयोजना हो। सुर्खेत, माके र बर्दिया जिल्लामा फैलिएको आयोजनाको प्रारम्भिक लागत 16.43 अर्ब रहेकोमा अहिलेसम्म धेरै पटक संशोधित गरी 7% भन्दा धेरै वृद्धि भइसकेको छ। हाल संशोधित लागत 33.19 करोड 66 लाख रुपियाँ पुगिसकेको छ। आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको छ। हाइड्रोमेकानिकल ठेक्का अन्तर्गत मुख्य संरचनाहरूको डिजाइन स्वीकृत भई फेब्रिकेसनमा रहेको छ। केही सामान भने आयोजना स्थलमा आइपुगिसकेका छन्। त्यहाँ ड्राफ्ट ट्युब, ट्रान्सफर्मर, स्विच, गियर लगायतका उपकरण फिल्डमा आइपुगेका छन्। इलेक्ट्रोनिकल सम्बन्धी निर्माण उपकरण निर्माण स्थलमा आइपुगिसकेको छ। हेडबक्स तथा पावर हाउसको सिभिल कार्य निर्माण कार्य सम्पन्न गर्न बाँकी रहेको छ। हाइड्रोमेकानिकल सम्बन्धी उपकरण आयत निर्माण तथा जडान र परीक्षण कार्य सम्पन्न गर्नुपर्ने भएको छ। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीको मुख्य योजना अनुरूप यो कदम चालिएको हो। गौरवको भेरी बबाई आयोजना 2 वर्षमा सक्न नयाँ कार्ययोजना बन्दै बजेटको लागि सुझाव संकलन पोर्टल सञ्चालनमा कारोबार दैनिकमा समाचार छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमुनाहरू मध्ये 1/3मा अत्याधिक घातक लेड अर्थात् सिसा भेटिएको छ।
3: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकासमै असर पुर्याउँछ नि, होइन र?
2: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौं र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौं। सरकारले पनि यसका लागि तुरुन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतो कि निरन्तर अनुगमन गर्नुपर्छ।
4: जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी।

0: अथवा डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्सन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार इतर पक्षको असहमतिका बावजुद काङ्ग्रेसले 15 महाधिवेशनलाई लक्षित गर्दै देशभरका 6,743 ओडामा क्रियाशील सदस्यता अध्यावधिक कार्यलाई तीव्रता दिएको छ देशभरबाट क्रियाशील सदस्यता अध्यावधिक गर्ने कार्यको लागि केन्द्रीय नेताहरू खटिएका छन् ओडा स्तरबाटै अध्यावधिक थालिएकोले एकिन संख्या भने आउन बाँकी रहेको काङ्ग्रेसले जनाएको छ केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको आधिकारिक नम्बर मा सूचीकृत गराउन सूचना जारी गरेर आग्रह गर्नुभएको छ सदस्यहरूले एकपटक उक्त नम्बरमा सम्पर्क गरी आफ्नो मोबाइल नम्बर दर्ता गराएपछि वडा सभापति मार्फत क्रियाशील सदस्यता अध्यावधिक गर्ने प्रक्रिया सहज छिटो र व्यवस्थित हुने दुलालले बताउनुभयो काङ्ग्रेसले सदस्यता अध्यावधिक कार्यलाई जारी राखे पनि निवर्तमान सभापति शेरबहादुर देउबा र नेता डाक्टर शेखर कोइराला पक्ष सहभागी भएको छैन दुवै पक्षले एउटै महाधिवेशनका लागि दोहोऱ्याएर सदस्य अध्यावधिक गर्न नपर्ने अडान राखेका छन् गत बुधबार सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्मा निवर्तमान सभापति पूर्णबहादुर खड्काको निवास गोल्फटारमै पुगेर करिब 1.5 घण्टा छलफल गरेका थिए उनीहरू बीच आन्तरिक एकता कायम राखेर अगाडि बढ्ने समझदारी बनेको थियो तर व्यवहारमा भने दुवै पक्ष फरक फरक रणनीतिसहित अघि बढेका छन् इतर पक्षले अदालतले मान्यता दिएकाले विशेष महाधिवेशनको नेतृत्वलाई स्वीकार्ने तर 14 महाधिवेशन हेरफेरका विषयमा छलफल गरेर टुङ्ग्याउनु पर्ने क्रियाशील सदस्यता व्यवस्थापन समितिका साथै 15 महाधिवेशन आयोजक समितिमा सम्मानजनक हैसियत हुनुपर्ने अडान राखिएको छ यसैबीच काङ्ग्रेस सभापति गगन थापाले चुनावमा पार्टीका उम्मेद्वारलाई सहयोग नगरेका नेताहरूलाई कारवाही गरिने बताउनु भएको छ विशेष महाधिवेशन र निर्वाचनपछि सुदूरपश्चिममा पहिलो पटक आयोजित प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले पार्टी जिम्मेवारीमा रहेर पार्टीकै उम्मेद्वारलाई भोट नहालेका नेताहरूलाई केही समय जिम्मेवारी बाहिर राखिने बताउनु भएको हो पार्टीको क्रियाशील सदस्यता अध्यावधिकको काम अगाडि नबढाउने कमिटीका पदाधिकारीलाई पनि जिम्मेवारीबाट हटाइने उहाँले बताउनुभयो निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले क्रियाशील सदस्यता अध्यावधिक प्रति असहमति जनाउँदै आएको छ थापाले क्रियाशील सदस्यता अपडेटमा आपत्ति जनाउनु पर्ने कारण नरहेको भन्दै यो काम नरोकिने स्पष्ट पार्नु भएको छ उपसभापति विश्वप्रकाश शर्माले पार्टी नयाँ ढङ्गले जान खोजेको बताउनुभयो सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले निवर्तमान सभापति देउबालाई पार्टीले टिकट नदिएको विषय उठाउनुभयो काङ्ग्रेस प्रशिक्षण कार्यक्रम 2 दिनसम्म सञ्चालन हुँदैछ क्रियाशील सदस्यताले काङ्ग्रेसमा किचलो कायमै देउबा र कोइराला पक्ष अध्यावधिक नगर्ने अडानमा तीव्र गतिमा अघि बढाउँदै संस्थापन आजको नयाँ पत्रिकामा समाचार छ
3: विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खोल्ने क्रमसँगै आरोहीहरूमा थप उत्साह थपिएको छ पर्यटन विभागका अनुसार शुक्रबारसम्म सगरमाथाको 7,906 मिटर उचाइसम्म रोप फिक्सिङ सम्पन्न भई बाटो सुचारू भएको हो अहिले सगरमाथाको आधार शिविर र माथिल्ला क्याम्पहरूमा संयुक्तको संख्यामा रहेका आरोहीहरू मौसम अनुकूल हुनासाथ शिखर प्रस्थान गर्ने अन्तिम प्रतीक्षामा छन् पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मात्रै 50 टोलीका 492 आरोहीले अनुमति लिएका छन् विभागकै तथ्याङ्क अनुसार यस सिजनमा हिमाल आरोहणबाट मात्रै कुल 1,24,41,21,000 रुपियाँ रोयल्टी संकलन भएको छ आजको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ
4: पछिल्लो समय पटक पटक भइरहेको वर्षातले उत्पादन बढ्ने र माग घट्ने भएपछि अफ सिजनमै भारतमा बिजुली निर्यात सुरु भएको छ अहिले विभिन्न समयमा भारतमा 300 मेगावाट भन्दा बढी विद्युत बिक्री भइरहेको छ। यद्यपि विद्युत आयात पनि कायमै छ। केही समयदेखि कुनै समयमा आयात कुनै समयमा विद्युत निर्यात हुने गरेको छ। विशेष गरी रातको समयमा विद्युत निर्यात बढी हुने गरेको प्राधिकरणका भार प्रेषण केन्द्रका प्रमुख चन्दन कुमार घोषले बताउनु भएको छ। नेपालमा रातको समयमा विद्युतको माग कम छ। प्राधिकरणले सामान्यत जेठको अन्तिम सातादेखि पुष पहिलो सातासम्म विद्युत निर्यात गर्न सक्छ, तर यसपालि अफ सिजनमै विद्युत निर्यात गर्न पुगेको हो। पछिल्लो समय पटक पटक भएको वर्षाले खोलामा पानीको सतह बढेको छ, त्यसैले जलविद्युतको उत्पादन बढेको उहाँको भनाइ छ। वर्षातका कारण गर्मीको समयमा समेत तापक्रम भने बढ्न सकेको छैन। गर्मीको समयमा एसी पंखा जस्ता विद्युतीय उपकरणको प्रयोग बढ्छ, तर यसपालि पानी पर्दा मौसम शीतल छ, त्यसले गर्दा एसी पंखा लगायत विद्युतीय उपकरणको प्रयोग नभएपछि आन्तरिक माग पनि बढ्न सकेको छैन। यसले गर्दा विद्युतको माग घटेको छ। अफ सिजनमै 300 मेगावाट भन्दा बढी विद्युत भारत निर्यात नयाँ पत्रिकामा समाचार छ।
3: 100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार वर्षका रूपमा हेरिएको 2083-84 नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण तयार गर्ने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गत वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आएर सरकार दैनिक कार्य सञ्चालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यतामा छ। कोविड-19 महामारी त्यसपछि सरकारले अपनाएको माग नियन्त्रण गर्ने नीतिको मारमा परेको निजी क्षेत्रले जेएनजी आन्दोलनका क्रममा समेत 30 अर्ब रूपियाँ भन्दा बढी क्षति बेहोरेको थियो। गत 21 फागुनको निर्वाचनपछि गठन भएको झण्डै 2/3 बहुमतको शक्तिशाली सरकारसँग निजी क्षेत्र आशावादी देखिए पनि सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रतीक्षामा छन्। कोविड महामारीपछि तीव्र सुधारको संकेत देखिएको अर्थतन्त्रमा मूलत माग नियन्त्रण गर्ने सरकारी नीतिले निजी लगानी प्रभावित भएको थियो। आजको कान्तिपुरमा समाचार प्रकाशित छ।
4: सरकारले नेपालको कानून विपरीत रूसी सेनामा भर्ती भएका र त्यसक्रममा युक्रेनी सेनाले युद्धबन्दी बनाएका नागरिकको रिहाईको लागि कूटनीतिक प्रयास थालेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले युक्रेनी समकक्षी एन्ड्री सिबिहासँगको टेलिफोन वार्तामा नेपाली युद्धबन्दी रिहाईको आग्रह गरेको एक सातापछि नेपालले युक्रेनलाई कूटनीतिक नोट पठाएको हो। खनाल र सिबिहाबीच 17 वैशाखमा टेलिफोन वार्ता भएको थियो। जर्मनी स्थित नेपाली दूतावासले युक्रेनको विदेश मन्त्रालय तथा बर्लिन स्थित युक्रेनी दूतावासलाई शुक्रबार कूटनीतिक नोट पठाएको छ। रूसी सेनामा भर्ती भएका 9 नेपाली युक्रेनी सेनाको नियन्त्रणमा रहेको प्रारम्भिक विवरण सरकारले प्राप्त गरेको छ। जर्मनीको बर्लिन स्थित नेपाली दूतावासले नेपाल युक्रेन सम्बन्ध पनि सञ्चालन गर्दै आएको छ। परराष्ट्र स्रोतका अनुसार पत्रमा युक्रेनमा रहेका नेपाली नागरिकको संख्या र विवरण तथा युद्धबन्दीका रूपमा रहेका नेपाली नागरिकको संख्या र विवरण माग गरिएको छ। उता बर्लिन स्थित नेपाली दूतावासले शुक्रबार एडभाइजरी जारी गर्दै युक्रेनमा रहेका नेपालीलाई तत्काल युक्रेन छाड्न आह्वान गरेको छ। रूस युक्रेन युद्ध शुरू भएपछि त्यहाँ रहेका धेरैजसो नेपाली बाहिरिए पनि बाँकी 7 नेपालीलाई पटक पटक गरी बाहिर निकालिएको जर्मनी स्थित कार्यवाहक नेपाली राजदूतले बताएका छन्। युक्रेनमा युद्धबन्दी बनाइएका 9 नेपाली रिहाईको पहल शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: वित्तीय अनुशासन पालना गरौं। आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौं। मासिक बजेट बनाऊ। अनावश्यक कुरामा खर्च नगरौं। अनिवार्य रूपमा नियमित बचत गरौं। आवश्यक भएमा मात्र ऋण लियौ र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौं। वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: नेपाल परिवेशमा अब बाँकी समाचार। काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती खाली गराउँदा विस्थापित भएकालाई तारकेश्वरको इचङ्गु नारायण स्थित अपार्टमेन्टमा राख्न थालिएको छ। होटल तथा होल्डिङ सेन्टरमा रहेका मध्ये 40 परिवारका 93 जनालाई शुक्रबार अपार्टमेन्टमा लगेर राखिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। यसअघि उनीहरू काठमाडौँका विभिन्न होटलमा थिए। लामो अवधिसम्म होटलमा राख्दा खर्च धेरै हुने भएको हुँदा उनीहरूलाई अपार्टमेन्टमा लगेर राखिएको एकीकृत विकास समितिका सूचना अधिकारी उद्धव नेपालले बताए। आजको नयाँ पत्रिकामा समाचार छ।
4: भारतको जगबनी हुँदै विराटनगरको रानी नाका भएर नेपाल प्रवेश गर्ने सबैले अबदेखि अनिवार्य रूपमा परिचय पत्र देखाउनु पर्ने व्यवस्था लागू गरिएको छ। सीमा क्षेत्रमा बढ्दो अवैध गतिविधि, तस्करी तथा शंकास्पद आवागमन नियन्त्रण गर्न सुरक्षा सक्रियता बढाइएको हो। मोरङका प्रमुख जिल्लाधिकारी युवराज कटेल नेतृत्वको टोलीले शनिबार जोगबनी विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन गर्दै नयाँ व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। उहाँले सिमानाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनु पर्ने प्रष्ट निर्देशन दिनुभएको छ। नाकामा झनै कडाई शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
3: यातायात व्यवसायको साझा संस्था नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको 7 राष्ट्रिय महाधिवेशन आज पोखरामा शुरू हुँदैछ। आज उद्घाटनसँगै 3 दिन चल्ने महाधिवेशनले आगामी 3 वर्षका लागि नयाँ कार्य समिति चयन गर्नेछ। देशभरका 387 संस्थाबाट प्रतिनिधित्व रहने यस महाधिवेशनमा 1500 भन्दा बढी मतदाता सहभागी हुने महासंघले जनाएको छ। पर्यवेक्षक सहित जम्मा 3,500-4,000 हारिमा सहभागी जुट्ने अपेक्षा छ। कान्तिपुरमा समाचार छ।
4: पछिल्लो समयमा पश्चिम एसिया युद्धका कारण इन्धनको मूल्य लगातार बढेसँगै यसको असर नेपाली उपभोक्ताको भान्सासम्म पुगेको छ। करिब 2 महिना यता इन्धनको भाउ 5 पटकसम्म बढेपछि यातायात र ढुवानीको भाडा वृद्धिको प्रभाव आम नेपाली उपभोक्ताको भान्सासम्म पुगेको हो। पछिल्ला दिनमा खानेतेल, हरियो तरकारी, फलफूल, अण्डा, सिमेन्ट, छड, प्लास्टिक जन्य वस्तुको मूल्य वृद्धि भएको छ। यातायातको भाडा वृद्धि भएसँगै मूल्य वृद्धिको प्रभाव झनै बढी देखिन थालेको उपभोक्ता अधिकार कर्मी बताउँछन्। उपभोक्ता अधिकार कर्मी प्रेमलाल महर्जनले कम मूल्यमा खरिद गरेर राखेका सामान महँगोमा बिक्री गरिरहँदा समेत सरकारको ध्यान नपुगेको बताउनुभयो। अर्का उपभोक्ता अधिकार कर्मी माधव तिमल सेनाले कानूनमा भएको व्यवस्था अनुसार विभागले बजारको तह निर्धारण गर्न र वस्तुको मूल्य मापदण्ड तोक्न नसक्दा व्यवसायको मनोबल बढेको र उपभोक्ता महँगीको मारमा परेको बताउनुभयो। मूल्य मापदण्ड निर्धारण गर्न ढिलाइ आजको गोर्खापत्रमा समाचार छ।
3: र विश्वव्यापी जलवायु परिवर्तनको असरले नेपालको मनसुनी वर्षा प्रभावित हुने प्रवृत्ति बढेको छ। यसले मनसुनको समयमा खडेरीको सम्भावना बढाउँदै नेपालको कृषि बाली जोखिममा पार्ने सम्भावना बढाएको छ। मनसुन पूर्वको समय अर्थात अहिलेको अवस्थामा भने एक सातादेखि लगातार वर्षा भइरहेको छ। गोर्खापत्रमा समाचार छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। इरानले स्ट्रेट अफ हर्मुजमा विदेशी जहाज आवागमनका लागि नयाँ विधेयकको मस्यौदा तयार पारेको छ। मस्यौदामा तेहरानले इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र अन्य विदेशी जहाजहरूमा कर लगाउने प्रस्ताव गरेको छ। तेहरानले यसलाई आफ्नो सार्वभौमिकता र समुद्री सुरक्षालाई बलियो बनाउने कदमको रूपमा वर्णन गरेको छ। इरानी संसदको राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजेजीले तेहरानमा आयोजित एक समारोहमा विधायिका पुनः शुरू भएपछि यसलाई निवारक कानूनको रूपमा पारित गरिने बताउनु भएको छ। यो विधेयकको उद्देश्य इरानको सार्वभौमिकतालाई बलियो बनाउनु रहेको उहाँले बताउनु भएको छ। अमेरिकी सेनाको उपस्थिति र इजरायलको गतिविधिलाई यस क्षेत्रमा अस्थिरताको मुख्य कारक भएको उहाँले बताउनुभयो। इरानको अर्ध सरकारी समाचार संस्था फार्स न्यूज एजेन्सीका अनुसार स्टेट अफ हर्मुजमा इरानी सेना र अमेरिकी पानी जहाजबीच झडपका घटनाहरू भइरहेका छन्।
3: अब खेल समाचार. नेपालीले आइसिसी क्रिकेट विश्वकप लिग टू खेल्न आएको स्कटल्याण्ड र अमेरिका विरुद्ध उत्कृष्ट प्रदर्शन जारी राखेको छ. श्रृङ्खलामा नेपाल लगातार तेस्रो खेलमा जित निकाल्न सफल भयो. लगातार तेस्रो खेलमा जित निकाल्ने क्रममा हिजो नेपाल एले स्कटल्याण्डमाथि डकवर्थ लुइस मेथड पद्धति अनुसार 9 रनको जित निकाल्यो. नेपालको जितमा सन्दीप जोरा र इशान पाण्डेले अर्धशतक बनाएका थिए. पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 303 रनको विशाल लक्ष्य दिएको थियो. प्रत्युत्तरमा नेपाल एले 34.5 ओभरमा 4 विकेट गुमाएर 204 रन बनाउँदा वर्षा भयो. त्यसपछि खेल हुन सकेन र नेपाल 9 रनले विजयी भयो. अनिल कुमार शाह कप्तान रहेको नेपाल एसँग स्कटल्याण्डको यो लगातार दोस्रो हार हो. बिहिबार भएको पहिलो खेलमा नेपालीसँग स्कटल्याण्ड 45 रनले पराजित भएको थियो. शुक्रबार भएको खेलमा नेपालीले अमेरिकालाई 3 विकेटले पराजित गरेको थियो. हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
4: देउबा दम्पति विरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई फेरि पत्रचार. कायमुकायम प्रधान न्यायाधीश मल्ल सरकारसँग सशंकित.
3: खारिज गरिएका ट्रेड युनियनको सम्पत्ति अब सरकारकै हुने. चलचल सम्पत्तिमा स्पष्ट कानून नहुँदा अलगै निर्णय आवश्यक.
4: भेरी बबई आयोजना 2 वर्षमा सक्न नयाँ कार्ययोजना बन्दै. बजेटका लागि सुझाव संकलन गर्न अनलाइन पोर्टल सञ्चालनमा.
3: इरानद्वारा स्ट्रेट अफ हर्मुजका लागि नयाँ विधेयकको मसौदा तयार. अमेरिकी र इजरायली जहाजमाथि प्रतिबन्ध लगाइने.
4: र नेपाल एद्वारा डीएलएस मेथडमा स्कटल्याण्ड 9 रनले पराजित.
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो. प्राविधिक साथी भुवन पौडेललाई धन्यवाद. सन्चु र रविन्द्र विदा हुन्छौ. नमस्कार.
11: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar.
12: नमस्ते डाक्टर सर.
13: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
13: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
13: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
13: हो नि. बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
14: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
15: नेपाल सरकार, विज्ञापन बोर्ड.
16: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ. यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ.
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो. दोस्रो बच्चा पनि जोगाउन सकिन.
8: मलाई मुख र घाँटीको क्यान्सर छ. बाँचेर पनि म मरेतुल्य भए.
17: म अलिकति पनि हिँड्न सक्दिनँ. श्वास प्रश्वासमै समस्या देखियो.
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ.
10: नेपाल सरकार, विज्ञापन बोर्ड.
18: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्.
19: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ.
18: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौँ।
19: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
18: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
19: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
18: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, थाहा संसार नेटवर्कको कार्यक्रम द न्युज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म जगत भण्डारी। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संसार 99.4 मेगाहर्ज, हेटौँडामा 99.6 मेगाहर्जका साथै थाहा संसार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहासंसार.com र थाहाखबर.com का साथै हाम्रो फेसबुक पेजबाट पनि सुन्न सक्नुहुन्छ। संवैधानिक परिषदको बैठकले वरियताक्रम मिचेर प्रधान न्यायाधीश सिफारिस गरेपछि अहिले यसबारे बहस सुलिएको छ। वरिष्ठतम न्यायाधीशलाई छोडेर चौथो नम्बरमा रहेकालाई रोजेपछि सरकारको आलोचना पनि भइरहेको छ। कारण हो अध्यादेश मार्फत संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाएर निर्णय गर्नु, यसलाई न्यायाधीश नियुक्तिमा दलीयकरणको क्रमभङ्गता भन्ने कि परम्परा तोडिएको रूपमा लिने, आज हामी यसै विषयमा कुराकानी गर्दैछौँ नेपाल मानव अधिकार संगठनका अध्यक्ष एवं अधिवक्ता इन्द्र प्रसाद अर्यालसँग। नमस्कार, यहाँलाई थाहा संसार नेटवर्कको कार्यक्रम द न्युज प्लसमा हार्दिक स्वागत छ। न्यायालयको नेतृत्व चयन यति धेरै विवादमा किन?
1: अब विभिन्न खालका स्वार्थ समूहहरू हुन्छ, सर्वोच्च अदालतको निर्णय चाहिँ अन्य हुन्छ, त्यसका कारणले पनि पटक पटक न्यायालयमा नेतृत्वका विषयमा चाहिँ नियमित हुँदै गर्दाखेरि पनि नहुँदै गर्दाखेरि पनि नेतृत्वको विषयमा पटक पटक तपाईँको विवादास्पद कुराहरू आउँछ। न्याय नियुक्तिका विषयमा पनि तपाईँको पटक पटक विवाद आउँछ। मुख्य कुरा त स्वार्थ समूहको हावी हो।
0: यसलाई अघि मैले माथि पनि भने नि पृष्ठभूमिमा नियुक्तिमा दलीयकरणको क्रमभङ्गता, जो चाहिँ लामो समयदेखि कङ्ग्रेस एमाले माओवादीको एउटा भनौँ न उनीहरूले चाहेका व्यक्तिहरू नेतृत्वमा पुगे अथवा न्यायाधीश नियुक्त भयो भन्ने जुन थियो नि, त्यो चाहिँ क्रमभङ्गता भन्ने कि अब यसलाई नयाँ सुरुवात अथवा के को रूपमा लिने, यसलाई कसरी हेर्ने, कसरी हेर्नु?
1: अब सबै कुरालाई दलीय आवरण मात्र भनेर पनि भएन, किनभने आवरण व्यक्तिको सचेतनाको कुरा पनि होला, होइन, राजनीतिक चेतनाका कुराहरू पनि होलान्, र त्यसले तपाईँको चाहिँ त्यसलाई सही ठाउँमा पुर्याउँदाखेरि ती कुराहरूले राज्यलाई फेरि राम्रै परिणाम पनि देला। तर यहाँनिर समस्या के भइदियो भनेदेखि, मैले अघि जुन स्वार्थ समूहको हालेँ त्यसलाई नै इलाज गर्दाखेरि या इन्टरप्रिटेसन गर्दाखेरि चाहिँ हामीले अध्यादेश आउँदै गर्दाखेरि पहिला पनि तपाईँ केपी ओली प्रधानमन्त्री हुने बेलामा अध्यादेश ल्याइयो र न्यायाधीश संवैधानिक परिषदका चाहिँ विभिन्न पदाधिकारीहरूलाई नियुक्ति पाउन जाना, त्यो विषयमा हामीले सर्वोच्च अदालतमा चाहिँ फेस गऱ्यौँ। फेस गर्दै जाँदाखेरि अहिलेको चाहिँ कार्यवाहक प्रधान न्यायाधीश जो आफू चाहिँ नियमित रोल क्रममा चाहिँ म पर्नुपर्छ भन्ने चाहिँ उहाँको दावी छ, उहाँसहितको इजलास तपाईँको चाहिँ त्यो 52 नियुक्ति गरेको विषय र यसरी 3 चाहिँ 4 या बहुमतका आधारमा तपाईँको निर्णय गर्ने भन्ने विषयलाई उसले चाहिँ फैसला गरेर 5 इजलासले फैसला गरेर सरकारले आवश्यकता र औचित्यताका आधारमा चाहिँ ल्याएको अध्यादेश स्वीकार गर्नुपर्छ भन्ने फैसला गरिसकेपछि त्यो विषय सक्यो। हामीले त अध्यादेशबाट शासन चलाउने कुरालाई कहिले पनि तपाईँको समर्थन गरेका थिएनौँ। उहाँहरूले आफैले स्वीकार्नुभयो भनेको एउटा प्रक्रियालाई उहाँहरूले स्वीकारिसक्नुभयो। दोस्रो प्रक्रिया चाहिँ तपाईँको केलाई स्वीकार्नुभयो भने न्याय परिषदले प्रधान न्यायाधीशका लागि सर्वोच्च अदालतका 6 न्यायाधीशहरूलाई तपाईँ सिफारिस गरेर पठायो, त्यो प्रक्रियालाई चाहिँ उहाँहरूले स्वीकार्नुभयो, न्यायपालिकाको कार्यवाहक नेतृत्वले त्यसलाई स्वीकार्नुभयो। स्वीकारि कुन बेलासम्म स्वीकार्नुभयो भने जति बेलासम्म परिणाम आफ्नो तर्फमा चाहिँ आउँछ भन्ने आशा थियो त्यो बेलासम्म त्यो प्रक्रियालाई उहाँहरूले स्वीकार्नुभयो। र जतिखेर परिणाम आफ्नो हातमा आएन त्यस पछाडि तपाईँको नयाँ एजेन्डाहरू अप्नाउन थालियो, त्यो र यो विवाद बाहिर आयो, छताछुल्लो भयो। मेरो भनाइ चाहिँ के हो भने जब तपाईँको चाहिँ प्रक्रियालाई स्वीकारिन्छ, छलफल सिफारिस गरिन्छ, आफै अध्यक्ष भएको न्याय परिषदले 6 मान्छे पठाउँदै गर्दाखेरि त्यो 6 मान्छेमध्ये 1 जो आज त्यो मान्छे चाहिँ सर स्वीकार्य हो है, किनभने न्याय परिषदले स्वीकार चाहिँ 6 पठायो र पठाउँदा चाहिँ संवैधानिक परिषदले चाहिँ एउटालाई चाहिँ फिल्टर गरेर छान है, तिमीले कुन आधारले छान्छौ भन्ने तिम्रो अधिकारको विषय रह्यो होइन, लोकसेवा जातले यस्तो कुरो भएन, तर चाहिँ तिमीले त्यो छान्न पाउँछ, तिमी त्यसमा स्वतन्त्र छौ, तर हामीले 6 पठायौँ भनेर भनिसकेपछि उहाँहरू चाहिँ विबन्धित हुनुभयो। विबन्धित भइसके पछाडि चाहिँ परिणाम चाहिँ उहाँहरूले सोचेको भन्दा फरक आयो। उहाँहरूको आशा के थियो होला भने म तपाईँको सिनियर मोस्ट छु, त्यस कारणले गर्दा मेरो नाममा तलमा दिन भन्ने आधारले चाहिँ त्यो कन्फिडेन्टका कारणले उहाँहरूले त्यसरी पठाउनु भएको होइन, त आफै अध्यक्ष हुनुहुन्थ्यो, आफूले तपाईँको आफ्नो मात्र नाम पठाएर के गाह्रो कुरा। अब अहिलेको विषय चाहिँ के हो भने अब संविधानको धारा पल्टाएर हेऱ्यो भने पनि तिन वर्ष सर्वोच्च अदालतमा काम गरेको चाहिँ न्यायाधीश प्रधान न्यायाधीश हुने योग्य हुन्छ भन्छ, जसलाई सिफारिस गरे उनले पनि तिन वर्ष कटाइसके होइन, कोही पनि यहाँ मङ भन्नु न सबै मान्छे प्रधान न्यायाधीश हुन सक्दैन, बिसजना प्लस एकजना भयो एक्काइसजना हो, त्यो बिसजनामा चाहिँ बिसैजना हेर्छ हुँदैन एकपटकमा एकजना उनी हो। अब तपाईँको तिन वर्षको चाहिँ समयावधि राख्यो त्यसलाई पनि तपाईँको संविधान भएन भने, अहिले हेर्दाखेरि हामीलाई के लाग्यो भने राजनीतिक रूपले राजनीतिक उद्देश्यका कारणले या तपाईँको हिजोको जुन इच्छा हाम्रो होइन दीपक राजजोशीलाई तपाईँको चाहिँ बाइपास गरेर ओम प्रकाश मिश्रलाई ल्याउँदाखेरि पनि यो अदालतले स्वीकारेकै थियो भनेको, कहिलेकाहीँ अदालतका न्यायाधीशहरू सर्वोच्च अदालतका न्यायाधीशहरू पनि ट्रेड युनियनमा आबद्धता जस्तो खालको व्यवहार पनि देखाएको स्वीकारेकै हो हामीले होइन, प्रधान न्यायाधीश हटाउनलाई जुलुस गरेकै हो बहिष्कार गरेकै हो, त्यो जुलुसमा हामी पनि थियौँ, म पनि थिएँ सोध्नुपर्छ होइन, बारका तर्फबाट म पनि थिएँ नि त थिएन र त्यसलाई स्वीकार्नुपर्छ भनेको, त्यो खालको ट्रेड युनियन गठन गर्ने कुरा र तपाईँको चाहिँ मैले अन्तिममा फेरि पनि के भन्नुपर्छ यही विषयमा चाहिँ अन्तिममा भने फेरि सम्पूर्ण अन्तिम होइन भनेको, यति धेरै स्वार्थ समूहहरू केन्द्रित रहे तपाईँको न्यायपालिकामा, यति धेरै ती स्वार्थ समूहहरू कानुन व्यवसायमा होइन, ती स्वार्थ समूहहरू राजनैतिक दलहरू पनि आबद्ध छन्, त्यो स्वार्थ समूह अहिलेका सरकारसँग पनि होला छैन भनेर तपाईँको उनीहरू हामीले एकदम पूर्ण अनुमति कसरी दिन सकिएला, तर हिजो न्यायाधीश नियुक्ति गर्दाखेरि चाहिँ हामीले एउटा सिन्डिकेट तयार गऱ्यौँ, त्यो सिन्डिकेटबाटको 20 वर्ष 30 वर्षसम्मका लागि चाहिँ आफू र आफ्ना मान्छेभन्दा बाहेक अरूलाई न्यायपालिकामा तपाईँ नेतृत्व गरेर नदिने र तपाईँको न्यायबाट आफू चाहिँ त्यो पाठबाट आफू ढुक्क भएर बस्ने भन्ने मेन्टालिटी राखेर कसले सक्दो सानो उमेरका मान्छे बनाउने, किनभने सानो उमेरको मान्छे भइसके पछाडि चाहिँ त्यसले लामो समयसम्म न्यायपालिकामा नेतृत्व गर्न सक्छ, लामो समयसम्म न्यायपालिकामा रहिरहेछ भनेर चाहिँ तपाईँको हामीले जुन गलत प्र्याक्टिस गऱ्यौँ होइन, त्यो गलत प्र्याक्टिसको परिणाम के भयो भने सबैहरूबाट देख्दाखेरि त्यसलाई पाच्य भएर कि जस्तो कतिपय कुराहरू कानुनले संविधानले विधि विधानले प्रक्रियाले तपाईँको चाहिँ स्वीकार्य, तर आम जनमानसमा आम तपाईँको चाहिँ नागरिकमा त्यो कुराहरू हेर्दै गर्दाखेरि सचेत नागरिकहरूले त्यसलाई कतिपय मान्छेले औँला उठाउँदाखेरि नबुझी पनि उठाए होलान्, तर सचेत मान्छेहरूले त्यो सिन्डिकेटलाई त्यो तपाईँको चाहिँ सेटिङलाई त्यो सिलाई तपाईँको चाहिँ सहज त मान्दैन, आखिर जसले जे भने पनि सर्वोच्च अदालत पनि नेपाली जनताकै हो नेपालकै हो, कसैले तपाईँको अन्तबाट आएर बसे पनि होइन, अन्तका मान्छे पनि होइन, हाम्रै साथीभाइ हाम्रै चिनजानका साथीहरू होइन हाम्रा सिनियरहरू उहाँहरू नै हो, अर्को मान्छे त होइन, त्यस कारणले गर्दा अहिलेको नियुक्तिले चाहिँ के गरिदियो त्यो सेटिङलाई भद्र गोल बनाएर भत्काइदियो क्या, हेर्नुहोस्
0: यसले चाहिँ के गर्छ त, अब यो क्रमभङ्गताले न्यायालयमाथि जुन आरोप आलोचना आशंकाहरू थिए त्यसलाई मत्थर गर्छ सुधार ल्याउँछ,
1: स्वार्थ समूहहरू हामी भएर स्वार्थ समूहहरू बलियो भयो भने तपाईँको यो क्रमभङ्गता बिग्रिन्छ होइन, तपाईँको उहाँहरू कति बलियो हुनुहुन्छ किनभने एक खालका मान्छेहरू र एक खालका राजनीति या नागरिक समाजका मान्छेले न्यायाधीश या तपाईँको चाहिँ कानुन व्यवसायबाट बाहिर पनि केही मान्छेहरू आफूलाई नागरिक समाज भन्ने अब तपाईँको चाहिँ ती मान्छेहरूको पनि बडो को हलो सुनिँदैछ भनेको उहाँहरूको पनि आफ्नो चाहिँ न्यायालयप्रति एक खालको इन्ट्रेस्ट रहेछ, उहाँहरूको पनि तपाईँको चाहिँ एउटा तपाईँको चाहना रहेछ है, त्यो स्वार्थ रहेछ, त्यस कारणले गर्दाखेरि चाहिँ ती मान्छेहरू पनि तपाईँ को हलो गरेर रुँदैछ, पूर्व प्रधानमन्त्री पूर्व प्रधानमन्त्री र तपाईँको चाहिँ प्रधान न्यायाधीशज्यू उहाँको पनि को हलो ठुलै देखियो त्यहाँनिर होइन, कतिपय अवस्थामा उहाँले 80 जना रातारात नियुक्ति गरेको कुरा बहु चाहिँ के भन्छ न्याय परिषदका सम्पूर्ण सदस्यहरू उपस्थित नभएको तपाईँको चाहिँ सिनियर मोस्ट जजले चाहिँ केदारनाथले छोडेर चाहिँ गएको ती सबै कुराहरू रहँदा रहँदैखेरि पनि उहाँहरूको चाहिँ उहाँहरूको पनि को हलो देखियो भनेको न्यायलाई यस्तो ठाउँ यस्तो बिन्दु र यस्तो संवेदनशील हो, त्यो ठाउँमा आफ्नो तपाईँको चाहिँ अलिकति स्वार्थपूर्ति हुने या आफ्नो चाहिँ केही न केही इन्ट्रेस्ट हुन सक्ने परिस्थिति रह्यो भने व्यक्तिहरूले तपाईँको चाहिँ त्यसलाई छोड्दा रहन्छन् र त्यसमाथि तपाईँको औला उठाउँदा रहन्छन् आफ्नो आफ्नो स्वार्थपूर्ति नहुने भएपछि भन्ने लाग्यो मलाई चाहिँ, किनभने म विगत भन्नुहोस् न धेरै वर्षदेखि कति वर्षदेखि तपाईँको 30 वर्षदेखि यो अदालतको प्र्याक्टिसमा छु होइन, अधिवक्तै भइसके पछाडि पनि तपाईँको चाहिँ कम्तीमा 25-26 वर्ष भइसक्यो होला होइन, त्यस कारणले गर्दाखेरि न्यायालयमा हुने चलखेलहरू, न्यायालयमा हुने स्वार्थहरू, न्यायालयमा हुने नियुक्तिहरू र ती नियुक्तिहरूलाई तपाईँको चाहिँ आफ्नो पक्षमा पार्ने विषयहरू कतिपय आफ्ना भनेर चाहिँ नियुक्ति गरिँदै गर्दाखेरि परिस्थितिले अन्त तपाईँ खाएका अवस्थाहरू, कतिपय अवस्था तपाईँको चाहिँ आफूले भनेको नमानेको कारणले चाहिँ या इजलासमा नबसेका कारणले आलोचित भएर मानेकोसम्म चाहिँ राजनीतिक दलले फालेको अवस्था होइन, आफ्नो भनेको कुरा भएन भने ती सबै कुराहरू र तपाईँको चाहिँ आफ्नो स्वार्थ पुरा भएन र आफ्नो स्वार्थभन्दा बाहिर गएर फैसला गर्न लाग्दाखेरि तपाईँको चाहिँ के भन्छ महाभियोगको तपाईँको चाहिँ आरोप लगाएर लड्काएका कुराहरू, यी सबै कुराहरू हेर्दाखेरि चाहिँ अन्तिम निर्णय गर्ने अधिकार विधानको धारा 126 चाहिँ सर्वोच्च अदालतलाई दिएको छ, त्यसलाई तपाईँको आफ्नो पक्षमा पार्न भनेको पासा आफ्नो पक्षमा पल्टाउनका लागि चाहिँ राजनीतिक दलहरू जो चाहिँ किन राजनीतिक दल हामी हुन्छन् भन्दाखेरि राजनीतिक दलहरू चाहिँ देश चलाउने हुन्, उसले देशको जिम्मा लिएको छ, नियुक्ति प्रक्रिया तपाईँको चाहिँ यो दलीय व्यवस्थाबाट दलबाटै प्रतिनिधित्व गर्ने व्यक्तिहरू जो जुन जुन पदाधिकारी भए दलबाटै प्रतिनिधित्व गर्नुहुन्छ, त्यस कारणले गर्दाखेरि चाहिँ उहाँ र तपाईँको चाहिँ फेरि महाभियोग लगाउने अधिकार पनि सर्वसत्त सर्वबन्ध तपाईँको चाहिँ संसदमै छ, त्यसले गर्दाखेरि चाहिँ यी सबै कुराहरू चाहिँ स्वार्थसँग लपेटिएर आएको देखिन्छ, आफ्नो स्वार्थ नमिल्ने बित्तिकै तपाईँको कारोबार प्रधान न्यायाधीशलाई नगरेर आफूलाई गरेको पनि देखिया छ, आफ्नो स्वार्थ नमिल्ने बित्तिकै तपाईँको चाहिँ कतिपय न्यायाधीशहरूलाई बाइपास गरेर मर्न बाध्य पारियो, भरतराज उपलाई मर्न बाध्य पारियो, म त इभन चाहिँ प्रकाश बस्तीलाई नै मर्न बाध्य पारिएको भन्छु होइन, तपाईँको उनको पनि जुन पोटेन्सियल थियो है, ती सबै कुराहरू चाहिँ आफ्नो स्वार्थ सिद्धि नहुने भइसके पछाडि जो शक्तिमा हुन्छ जो सत्तामा हुन्छ उसले तपाईँको चाहिँ बाइपास गर्ने हो कि स्केप गराउने हो कि उसले तपाईँको नियुक्ति प्रक्रियालाई बिगार्ने हो कि जो हाबी हुन्छ भनेको न्यायपालिकाभित्र नियुक्तिका विषय यति धेरै फोहोरी र घिनलाग्दो भयो, तपाईँले चाहिँ राम्रोसँग राजनीतिक दलका नेतृत्व या न्यायपालिकाको नेतृत्वलाई रिजाउन नसकेको चाहिँ तपाईँको त्यहाँ नियुक्ति पनि हुँदैन, हामीले देखेकै छौँ हेर्नुहोस् होइन, कसलाई बोलाएर चाहिँ गरेको छ, त दक्ष छ, त क्षमतावान छ भनेको छ, कसले भनेको छ, कहिले भनेको छ भनेको छैन, हामी आइसकेको छु भने हामीले थाहा पाएका छैनौँ, त्योभन्दा अगाडि कुनै तपाईँ कालखण्डमा भनियो होला, त्यसले गर्दा आफ्ना मान्छे आफ्ना सन्तति आफ्ना अनुचरलाई तपाईँको होला, उहाँहरू कतिपय मान्छे सक्षम पनि हुनुहुन्छ र नियुक्ति हुँदैमा फेरि नियुक्तिको प्रक्रिया त्यही छ त उहाँहरू कसरी जानुहुन्छ, त्यसरी नियुक्ति हुँदैमा उहाँहरू पूर्ण तपाईँको असक्षम मान्छे पनि होइन, उहाँ त नेतृत्व सक्षम र असक्षम एकातिरको दोस्रो बाटो हो, तर तपाईँको चाहिँ आफ्ना पक्षमा पार्नका लागि जुन खेल जुन फोहोरी खेल खेलिन्छ त्यो फोहोरी खेलमा अब अहिले खेलिएको खेल अहिले चाहिँ तपाईँको जुन खालको नियुक्ति भयो त्यो नियुक्तिका विषयमा प्रश्न उठाउने ठाउँ छैन, संविधानले पनि छैन, स्वीकारोक्तिले पनि छैन, योभन्दा अगाडि गरिएको चाहिँ आफ्नै इजलासले गरेको झुलाले पनि छैन, त्यस पछाडि गएर तपाईँको चाहिँ अस्ति तपाईँको चाहिँ छनौटका लागि दिइएको जुन तपाईँको चाहिँ ओपन छनौटका लागि जुन अधिकार दियो सिफारिस गरियो त्यसका कारणले छैन र यसले तपाईँको चाहिँ एउटा लामो कालखण्डका लागि गरिएको जुन तपाईँको चाहिँ गेट कायम राखिएको थियो त्यो कायम राखेको सिन्डिकेट भत्ताभुङ्गो भयो, त्यस पछाडि तपाईँको यस्तो विचलन यस्तो विचलनी भएको छ, तपाईँ चिल बिल छ माया हेर्नुहोस् अदालतमा
0: त्यही सोध्नु खोज्दैछु तपाईँलाई, तपाईँले भनिहाल्नुभयो संवैधानिक हिसाबले पनि ठिक छ, कानुनी हिसाबले ठिक छ, यसभन्दा अगाडिका केही नजिरहरू हेर्ने हो भने पनि यो स्वाभाविकै मान्न सकिन्छ, भनेपछि यो सिफारिस पछि जुन खालको परागमपन देखिएको छ नि, जुन तरङ्ग देखिएको छ नि राजनीतिक वृत्तमा पनि एउटा ठुलो बहस आलोचनाको विषय बनेको छ नि, यत्रो ठुलो परागमपन किन भएको त?
1: आफ्ना मान्छेले त्यो गर्दाखेरि आफू संरक्षित हुन्छु भन्ने जुन आशा थियो नि त्यो आशा टुट्यो, नम्बर एक। एउटा दोस्रो तपाईँको नयाँ केही गर्दै गर्दाखेरि पुरानाहरूलाई झोक चल्नु स्वाभाविक हो, दोस्रो त्यस तपाईँको चाहिँ अन्य स्वार्थहरू नेतृत्वमा बस्दै गर्दाखेरि अन्य स्वार्थहरू चाहिँ पुरा हुन्छन् भन्ने तपाईँको विभिन्न घरानाहरू पनि छन् त्यस है, त्यस पछाडि गएर हाम्रै कानुन व्यवसाय चाहिँ हाम्रा सिनियर मस्टहरूको पनि होला, उहाँहरूको पनि कता न कता नसो जोडिएको भनेको ती सबै कुराहरू भत्ताभुङ्ग भयो क्या, त्योभन्दा बाहेक अरू कुरा होइन, न्यायालयमा तपाईँको भ्रष्टाचार हुन्छ भन्दा त प्रत्येक प्रधान न्यायाधीश नियुक्ति हुँदै गर्दाखेरि उहाँहरूलाई गरिने संसदीय सुनवाईमा उहाँहरूले म भ्रष्टाचार नियन्त्रण गर्छु भनेर भनेको कार्कीको प्रतिवेदन ती सबै कुराहरूले न्यायालयमा चाहिँ तपाईँको त्यो प्रक्रिया चल्छ, प्रवृत्ति चल्छ भनेको हाम्रै सिनेमा यसले कुनै बेला के अरे कानुन व्यवसायले चाहिँ कान्तिपुर टेलिभिजनमा दिएको चाहिँ इन्टरभ्यू, त्यसपछि अर्का चाहिँ सिनियर कानुन व्यवसायीले तपाईँको चाहिँ एक क्विन्टलको कुरा गरेको कुरा होइन, एक क्विन्टल दिँदा नि भएन भनेको कुरा, यी सबै कुराहरूले गर्दाखेरि न्यायालय र पहुँच हुने मान्छेहरूको चाहिँ आर्थिकदेखि सबै खालको टल्केन हुँदो रहेछ, किन हुँदो रहेछ भने त्यो बाध्य बनाइन्छ, फेरि आफ्नो अनुसार लिन्छ, आफूले भने मानेन भने तपाईँको चाहिँ ऊमाथि महाभियोगको घोष पनि लगाइन्छ, ऊमाथि तपाईँको चाहिँ विभिन्न खालका चाहिँ मिडिया ट्रायल गरिन्छ है, उनीहरूलाई तपाईँको चाहिँ ट्रोल पनि पारिन्छ, ती सबै कुराहरूले चाहिँ तपाईँको आफ्नो पक्कडमा राख्न सकिन्छ भन्ने चाहिँ विश्वास थियो, त्यो विश्वास तपाईँको चाहिँ गर्ने ठाउँ रहेन, फेरि तपाईँको चाहिँ नसोचेको व्यक्ति आउँदै गर्दाखेरि त्यो व्यक्ति त्यो आफ्नो अनुकूल हुन पनि सक्छ नहुन पनि, त्यसलाई अनुकूल बनाउनलाई मिहिनेत गर्ने ठाउँ पनि होला नहोला, अनि दलीय आवरण या दलीय आबद्धता उसको कुन लेभलको छ होइन, जतिको तपाईँको सांसद भइसकेको मान्छेको हुनसक्छ या तपाईँको जति लेभल तपाईँको चाहिँ कुनै दलको चाहिँ प्रधानमन्त्रीको चाहिँ तपाईँको माने अधिवक्ता हुँदै गरेको मान्छेलाई हुनसक्छ, जति तपाईँको चाहिँ नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य उठेको व्यक्तिलाई हुनसक्छ, त्यो लेभल तपाईँको चाहिँ आबद्धता त सामान्य कुनै कसैलाई भोट हाल्ने या कसैलाई समर्थन गर्ने व्यक्तिमा नहुनसक्छ होइन, ऊ त्यतिको तपाईँको चाहिँ भाइ पनि बनिँदैन, त्यस कारणले पनि यो को हल्लो भनेको हो।
0: अब सर्वोच्च अदालतमा न्यायालयमाथि पनि अब तपाईँले जेएनजी आन्दोलन पनि भर्खरै भएर जुन विध्वंस भयो त्यसको एउटा ठुलो मारमा अदालतहरू पनि पर्यो, त्यो अदालत पर्नुको मुख्य कारण भनेको जनआक्रोश चाहिँ अदालतमाथि पनि छ भन्ने देखिएको थियो। अब न्यायालयको नेतृत्वमा चाहिँ जुन क्रम अनुसार आउँथ्यो त्यो परम्परागत रूपमा आउँथ्यो, एउटा निश्चित बिन्दुमा थियो, एउटा प्रक्रियाबाट चलिरहेको थियो र त्यो चाहिँ न्यायालयभित्र जुन मुद्दाको चाङ छ, प्रमुख मुद्दाहरू जुन प्राथमिकतामा पर्नुपर्ने हो, जसरी सुनवाई हुनुपर्ने हो, जसरी त्यहाँ फेयर हुनुपर्ने हो, त्यो खालको त्यतातिर चाहिँ न्यायाधीशहरूको अथवा न्यायालयका नेतृत्वको ध्यान किन नपुगेको हामी कहाँ?
1: मैले अघि तपाईँले चाहिँ जेएनजी आन्दोलनको कुरा हो, अहिले निवर्तमान प्रधान न्यायाधीशज्यूले मसँग त्यही प्राङ्गणमै त्यही केही दिनमा चाहिँ होइन के हो यो लागु हो यसको के हो भनेर भन्नु, तपाईँको दृष्टिकोण के हो भन्नुभयो, मैले उहाँलाई के भने पहिला हामीले न्याय जलायौँ, त्यसपछि बाहिरबाट न्याय जलिसकेको ठाउँमा चाहिँ यो न्यायालय जलाइदिए, समस्या त्यही हो होइन, भवन जलाए, न्याय हामीले मिलेर जलाए, हामी सबै दोषी छौँ त्यसमा, त्यसपछि भवन चाहिँ बाहिरबाट आएर जलाए, त्यस कारणले मैले यसलाई त सामान्य लिएको छु भनेर उहाँसँग मैले भने, मैले अनि उहाँले कसरी सामान्य हुन्छ भन्नु, होइन न्याय त हामीले पोल्यौँ नि त, न्याय पोल्नै गर्दा मान्छेको आस्था त भड्कियो होइन, मान्छेले जुन आस्थाले जुन तपाईँको यो देवालय भनेर तपाईँको पशुपतिनाथभन्दा ठुलो चाहिँ त्यो हो नि त होइन त, पशुपतिनाथभन्दा ठुलो भनेर मान्छेले तपाईँको यो सम्मान प्रकट, न्यायालयभित्रका कतिपय कुराहरू बाहिर आउँदा मान्छेले जिब्रो टोके, न्यायालयको बारेमा बोल्नु हुँदैन, यसका बारेमा तपाईँको हामीले कमेन्ट गर्नु हुँदैन, यसकाहरूको विषयमा कमेन्ट गर्नु हुन्न भनेर त्यो अनुसारको कानुन बनायौँ, संविधानले तपाईँको चाहिँ अदालतको अवहेलनाको तपाईँको चाहिँ हतियार दियो, त सम्मानका लागि हो नि त होइन, कसैले विध्वंस गर्ला कसैले तपाईँको चाहिँ उपद्रव गर्ला भनेर त्यो हतियार दियौँ, ती सारा कुरा हुँदा हुँदै न्याय पोल्यौँ, त्यस कारणले गर्दा न्यायालय पनि अरूले पोलिदिए, हामी अरूले भन्दा अगाडि हामीले पोल्यौँ भनेर मैले उहाँलाई भन्दै
0: अदालतमा एउटा सिग्नल राखिन्छ नि, आँखामा पट्टी बाँधेको तराजु समातेको बराबर भएको, त्यस्तो हुन सकेन न्यायालय
1: चयनमुखी, म न्याय गर्दिनँ भयो भनेको चाहिँ हेरियो भनेदेखि उसको आँसु पनि देखिएला, हेरियो भने उसको तपाईँको चाहिँ जे पनि देखिन सक्छ नि त होइन, प्रभावित हुने गरी कोही तपाईँको बाहिर बदमासी गरेर भित्र प्रभावित पारेला रोला होइन त भनेको, म चयनमुखी न्याय दिन्न, म न्यायमा समान चाहिँ न्याय न्यायमान प्रदान गर्छु भन्ने आदर्श सिद्धान्तका आधारमा तपाईँको चाहिँ आँखा बन्द गरेर प्रमाणलाई तौलिएर प्रमाणका भारका आधारमा चाहिँ निर्णय गर्नुपर्ने हो, तर हाम्रो नेतृत्व चाहिँ जस्तो योभन्दा अगाडि चोलेन्द्र शमशेरका विरुद्ध भएको आन्दोलनलाई हेर्दाखेरि पनि पछि हामीले पुग्दाखेरि फेरि त्यहाँ पनि स्वार्थ समूहहरूको स्वार्थ हावी हुन नसकेको र त्यो स्वार्थ चाहिँ निज व्यक्तिले आफैले तपाईँ अरूभन्दा एक कदम अगाडिबाट आफैले पुर्याएरतिर लागेको, त्यस कारणले गर्दाखेरि चाहिँ हामीले त्यहाँ विद्रोह गऱ्यौँ, सारा न्यायाधीशहरूले हटाउनलाई प्रयास, त्यस पछाडि गएर त्योभन्दा अगाडि तपाईँको चाहिँ दीपक राज जोशीलाई तपाईँको चाहिँ उनलाई काम हुँदा हुँदा लामो समय काम थिएन, उनलाई तपाईँको क्रस गऱ्यो, संसद सुनवाई एक्सेप्ट गरेन, त्यस पछाडि गएर सारा मान्छे उनका विरुद्ध बसेका थिए, उनलाई हटाइयो भने न्यायालयभित्र प्रदेशको यस्तो खालको हलचल छ कि त्यो हलचल चाहिँ न्यायालयभित्रका बहुसङ्ख्यकहरूको अनुकूल भएन भने पनि त्यो हराउँछ। न्यायालय बाहिर बसेर न्यायालयभित्र पस्नेहरू, भित्र बसिरहनेहरू र भित्र पस्नेहरू, पस्नेहरूको स्वार्थ सिद्धन र पस्नेहरूका विरुद्ध तपाईँको काम कारवाही भयो भने न्यायालय बाहिरबाट भित्र पस्ने हामी जस्ता मान्छेहरूको पनि त्यहाँ निकै ठुलो चाहिँ पकड छ। हेर्नुहोस् है, त्यो पकडले पनि तपाईँको यी कुराहरू आउँछ। र अघि तपाईँले जे भन्दै हुनुहुन्थ्यो न्यायालयको जुन मुख्य काम भनेको चाहिँ निपटान लगाउने मुद्दाहरूलाई भनेर, अब उहाँहरूको चाहिँ के देखिन्छ भने सैद्धान्तिक रूपले हेर्दाखेरि हामीले ठुलो सिद्धान्त ठुलो दर्शन र ठुलो आफ्नो कुरा गर्छौँ, तर उहाँहरूको तालमाल देख्दाखेरि म किन विवादमा पर्ने, म किन उगर्ने, होइन तपाईँको चाहिँ झाडा तारे कतिपय अवस्था त झाडा तारेको कतिपय अवस्था झाडा टारे जस्तो कतिपय अवस्था सिरियसनेस नभएको जस्तो त्यो खालको मेन्टालिटी हुन्छ। र तपाईँको कतिपय अवस्था त तपाईँको पोलिटिकल मुद्दाहरूमा बडो एन्जोय लिने, बाँकी मुद्दा जनताका मुद्दा त सुनवाई नै राम्रोसँग नभइकन बुझे बुझेमै डिसिजन हुने, ती सारा कुराहरू सारा रोगहरू प्रत्येक पटक बढ्दैछन् के। त्यस कारणले गर्दाखेरि पनि न्यायालय झड्का लाग्न आवश्यक थियो। हेर्नुहोस् झड्का लागिसकेपछि के हुन्छ भने कहाँनिर को पर्छ, कहाँनिर को नेतृत्वमा आउँछ त्यो कसलाई थाहा हुँदैन, होइन त्यो नभइसके पछाडि त्यसले तपाईँको चाहिँ न्याय हाम्रा न्यायालयका चाहिँ न्याय न्यायाधीशहरूलाई पनि तपाईँको चाहिँ आफ्नो कामप्रति लगाव राख्नका लागि या अन्य कुराहरूका लागि कर्म गर्यो भनेदेखि चाहिँ परिणाम आउँछ भन्ने लाइनमा मेरो सिनियरिटी या म अगाडि छु, मैले फैसले नगरे हुन्छ, मैले जे बोले पनि हुन्छ, मैले जे गरे पनि हुन्छ, मेरो धेरै फुलेको छ, म धेरै वर्ष यहाँ बसेको छु भन्ने भन्दाखेरि पनि मेरो कार्यक्षमतालाई पनि हिसाब गरिन्छ र मैले देखाएको एक्टिभ र मेरो एटेचमेन्ट र मेरा चाहिँ विभिन्न पटक आउने स्क्यान्डलहरू विभिन्न विषयहरू होइन ती विषयहरूले पनि अर्थ राख्छन् र पनि चाहिँ जनताले हिसाब राखिराखेका हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ म सचेत हुनुपर्छ मेरो ड्युटीमा भन्ने चाहिँ उहाँहरूलाई चाहिँ अलिकति केही न केही चाहिँ तपाईँको होला या केही सुधार होला भन्ने मैले आशा पनि गरेका छु। फेरि
0: अब अन्त्यतिर पनि आइपुगेका छौँ, कार्यक्रमको समय पनि थोरै छ। यो न्याय प्रधान न्यायाधीश सिफारिस भन्दा पनि जसरी सरकारले अध्यादेश मार्फत प्रधानमन्त्रीलाई बहुमतमा रहने गरी बलियो बन्ने एउटा बाटो समात्यो, त्यसको चाहिँ राजनीतिक बहस आलोचना विवाद त्यसमा बढी फोकस गरिएको छ, त्यसले चाहिँ यो शक्ति सन्तुलनको मर्म अथवा लोकतान्त्रिक मूल्य मान्यतालाई कसरी हेर्नुहुन्छ तपाईँ?
1: होइन, त्यसमा त तपाईँको संविधानले 6000 परिकल्पना गरेको, संविधानले तपाईँको बहुमतको अल्पमतको कुरा परिकल्पना गरेका छैन। त्यो नगरीका कारणले हामीले चाहिँ योभन्दा अगाडि ल्याएको अध्यादेश गरेका नियुक्तिकालाई च्यालेन्ज गरेर तपाईँको अदालत गएका थियौँ, अदालतमा बहस गरेका थियौँ र उहाँहरूकै अगाडि तपाईँको हामीले बहस गरेका हो र उहाँहरूकै अगाडि तपाईँको संवैधानिक हो र यो चाहिँ चेक एन्ड ब्यालेन्सको सिद्धान्तभन्दा फरक ढङ्गले आयो भनेर भन्दाखेरि सर्वोच्च अदालतले तर्काएर थाके 52 नियुक्तिलाई तपाईँको चाहिँ यथावत कायम राख्यो र तपाईँको सर्वोच्च अदालतले त्यो कुरा स्वीकारिसकेपछि सर्वोच्च अदालतबाट चाहिँ त्यो कुरा बोलिने या सर्वोच्च अदालतका न्यायाधीशहरूले त्यो कुरा बोल्नुहुन्छ या राजनीतिक दलका नेतृत्वले त्यो बोल्नुहुन्छ त्यो सबभन्दा गलत हो। अहिले एमाले बोल्छ भने एमाले आफैको त्यो तपाईँको अध्यादेश होइन, त्यस पछाडि गएर चाहिँ आफैले ल्याएको ऊ तपाईँको विबन्धित छ। दोस्रो कुरो सर्वोच्च अदालतलाई चाहिँ वैधानिक भनेर मानिसले अवैधानिक त हामीले भने न हो, हामीले मुद्दा हाले न हो, अदालतले गरेको फैसला हामी त मान्न पर्छ, बाध्य हुन्छौँ भनिसकेपछि त्यो विषयमा बोल्ने नैतिक आधारै देख्दिनँ मैले। तर मेरो चाहिँ कुरा के हो भने अध्यादेश ल्याउँदै गर्दा र संविधानको भावना र म तपाईँको कुल्चेर अध्यादेश ल्याउँदै गर्दाखेरि त्यो अध्यादेशले अहिलेलाई त तपाईँको बाटो फुकाउला अल्पकालीन रूपमा उहाँहरूले भने जस्तो फास्ट ट्र्याक, तर अल्पकालीन रूपमा चाहिँ त्यो तपाईँको सबैले आफ्नो स्वार्थ सिद्धिको लागि चाहिँ अध्यादेश मार्फत चाहिँ संवैधानिक परिषद ऐनलाई प्रयोग गर्दै जाने र आफ्नो अनुकूलका निर्णयहरू गर्ने बाटो चाहिँ त्यसले खोलिदियो र त्यसले राजनीतिक रूपमा सुखद भविष्यको कल्पना चाहिँ गरिएन।
0: एउटा जुन
1: उहाँहरूलाई बोल्ने ठाउँ चाहिँ छैन, किनभने अहिले जुन काम भइरहेको छ त्यो चाहिँ उहाँहरूको न उहाँहरूले गरेको भए तपाईँको लिगल काम हो कि बमोजिमको संवैधानिकै हो, उहाँहरूले गरेको फैसलाले चाहिँ ओम प्रकाश आर्यले हालेको मुद्दा या दिनेश त्रिपाठीले हालेको मुद्दा ती मुद्दा तपाईँको त्यो चाहिँ वैधानिक हो र त्यो संवैधानिक हो।
0: मुलुक जुन चक्रव्यूहमा फँसेको हो भनौँ न, जेएनजी आन्दोलनभन्दा अगाडि कार्यपालिका व्यवस्थापिका न्यायपालिका भन्ने त्यसलाई जुन ध्वस्त पार्यो नि जनजी आन्दोलनले, कतिपयले यसलाई नयाँ युगको सुरुवातको रूपमा पनि लिन्छन्, कार्यपालिका परिवर्तन भयो एकदम ठुलो ठुलो ठुलो भोल्युममा, त्यसले व्यवस्थापिकालाई पनि एक खालको नयाँ उसमा लगेको छ होइन, न्यायपालिकामा पनि त्यो झल्कियो भनेपछि अब यी तिनवटै शक्ति सन्तुलनका तिनवटा जुन विधाहरू छन् कार्यपालिका न्यायपालिका व्यवस्थापिका यिनीहरूमा पुरै रिभ्यू अब यो पुनर्गठित भयो अब चाहिँ नयाँ हुन्छ भनेर आशा गर्न सकिन्छ जसरी
1: यस्तो छ। अब हिजो पनि तपाईँको के थियो भने जुन आडम्बरमा हामी बसिराखेका थियौँ त्यो वास्तवमा भित्र चाहिँ भित्र घाउ पाकिराखेका थियौँ र बाहिर तपाईँको छाला थियो कि होइन, भित्र घाउ पाकिरहने र बाहिर छाला ठिक हुने त्यस कारणले त्यो क्यान्सर भइसकेको थियो। शक्तियुग सिद्धान्त पनि तपाईँको मुखैका भरमा थिए, आफ्नो फिएहरूलाई न्यायाधीश बनाइरहेछ, नेतृत्वहरूको पिएहरूलाई न्यायाधीश बनाइएको छ। ल भन्नुहोस् अब सन्तुलनको सिद्धान्त कति आकर्षित हुन्छ, कति शक्ति सन्तुलनको सिद्धान्त त्यसले मान्छ, कति प्रशासनिक संयन्त्र या तपाईँ कार्यपालिकाको छायामा पर्दैन, ती कुराहरू एउटा। आज तपाईँको जे नहुनु थियो त्यो भयो, त्यो बाहिर आयो, त्यो तपाईँको वास्तविकता थियो बाहिर आउँथ्यो नै, कार्यपालिकाको विषयमा नआइदियोस् किनभने मान्छेले सम्मान गर्न पाओस्, न्यायपालिकालाई मान्छेले चाहिँ सधैँ सम्मान गरोस्, सम्मान गर्न पाओस् र त्यो सम्मानका आधारमा न्यायपालिका रहिरहोस् टिकिरहोस् भन्ने एउटा जुन हाम्रो आशा छ। आज पनि हामी त्यो सम्मानित न्यायालयलाई ले दिने चाहिँ जुन तपाईँको चाहिँ न्याय छ प्रदान गर्ने न्याय, त्यो न्यायको समानताको खोजीमा छौँ आज पनि हामी होइन। अब अहिले पछिल्लो आवरमा न्यायालय कस्तो भइदियो दुई पाँच वर्ष यता भने पहुँचवाला मान्छेका मुद्दाहरूमा होइन, तपाईँको चाहिँ सोसियल फेसवाला मान्छेका मुद्दाहरूमा खालका निर्णयहरू आउने, सामान्य जनता गरिब गुरुवा तपाईँको हेर्दा त्यही मान्छेलाई त्यही मुद्दा पऱ्यो भनेदेखि 24 दिन हिरासतमा 25 दिन हिरासतमा नि, त्यसपछि उसलाई तपाईँको पूर्व चेकलाई थुनाएर पनि राख्ने, त्यही मुद्दा अझै सानो अमाउन्ट सानो अङ्क भयो होला, त्यही विषय त्यही मुद्दा तपाईँको चाहिँ के हो ठुला फेसवाला मान्छेहरूको भन्ने प्रशिक्षण जारी भएर पटाफट तपाईँको ती तपाईँको सर्वोच्च अदालतमा छुन्ने फेसका आधारमा, पोस्टका आधारमा, उसको तपाईँको चाहिँ हैसियतका आधारमा, ती कुराहरूले कानुनी समानताको कुरा, समान न्याय प्रदान गर्ने कुराहरूमा हामी कहाँ आउँदै गरेका हो हेर्नुहोस् होइन, त्यो आएकै छ, ती कुराहरूलाई हामीले मनन गरेकै छौँ, हामीले डे टु डे देखेकै छौँ, त्यो यति यति तपाईँको चाहिँ असन्तुष्टिको बाटो छ। त्यही विषयमा तपाईँको चाहिँ एकजना मान्छेलाई वारिस राखेर मुद्दा लड्ने अधिकार दिइराखेर त्यही विषयमा सानो अमाउन्टमा अर्को मान्छेलाई तपाईँको चाहिँ पूर्व चेकलाई थुनाएर राखिन्छ भनेको कति मान्छेमा विद्रोह होला, कति आक्रोश होला। अनि तपाईँको न्यायालयले म चाहिँ एकदम चोखो छु, शुद्ध छु, म पन्छिन्छु, मभित्र केही छैन, एकदम रोल क्रम राणाको सिर्तिन महाराजको जस्तो तपाईँ फलान जर्नल पछि फलान जर्नल चाहिँ सिर्तिन हुने भनेर भने जस्तो भएन भनेर अहिले रोइलो गरेर हुन्छ र आफूले प्रदान गर्ने न्यायका विषयहरूमा तपाईँको चाहिँ मान्छेले एक एक हिसाब गरेर बसिया हुन्न भने के आउनु र ठडै ठडै तेरो गल्ती यो तेरो गल्ती यो भनेर जरुरी छैन, सबैका गलत छन् तर गलतमध्ये तपाईँको कम गलत खोजेर भए पनि राख्नु त पर्ला नि त होइन। त्यो पर्यन्त तपाईँको सरकारको बाध्यता पनि होला, न्याय भन्दा न्याय परिषदको बाध्यता होला, न्याय परिषदलाई तपाईँको जुन ओपन छोरी हो तिमी चुज गर भने किन 6 जना नाम दिए त, किन संविधान चित्र परिषदको अध्यक्षले तपाईँको चाहिँ न्याय परिषदको अध्यक्षका हैसियतले कामु प्रधान न्यायाधीशले तपाईँको चाहिँ 6 जना नाम किन दिए त संवैधानिक परिषद
0: भनेको। अब चाहिँ सिद्धान्तमा अथवा संविधानका अक्षरमा जुन सिद्धान्त लेखिएको थियो त्यो एकातिर, व्यवहार चाहिँ अर्कोतिर, आफ्नो हात जगन्नाथ गरिएको थियो, अब त्यो रहेन, त्यो अवस्था रहेन, त्यो एउटा नयाँ नयाँ अभ्यासतिर मुलुक गएको छ भन्ने हिसाबले हेर्न सकिन्छ।
1: अभ्यासतिर मुलुक गएको छ र यो अभ्यासलाई हामीले चाहिँ तपाईँको सही ट्र्याकमा राख्न सक्यौँ र सही ट्र्याकमा कुदाउन सक्यौँ भने त्यो अभ्यासलाई काम पनि गर्ला, तर कुदाउन सकेनौँ भने चाहिँ यो ट्रान्जिसनल पिरियड हो, ट्रान्जिसनल पिरियडमा भद्रगोल भयो भने फेरि त कहिले सुध्रिँदैन, फेरि अर्को खतरा पनि छ, न्यायालय पनि खतरा छ, कार्यपालिका पनि खतरा छ, संसदमा पनि खतरा छ, ती सबै कुराहरू र देवको तानासा या फासिजमतिर उन्मुख पनि हुनसक्छ। त्यस कारणले गर्दाखेरि चाहिँ सबैले सचेत भएर तपाईँको चाहिँ सरकारलाई पनि ट्र्याकमा राख्ने गरी र आफू पनि ट्र्याकमा बस्ने गरी अगाडि बढ्यो भने चाहिँ देशको भविष्य तपाईँको चाहिँ राम्रो हुने निश्चित छ। होइन भनेदेखि यही परिस्थिति भयो भने भोलि बुटले शासन चलाउँछ, हेर्नुहोस् तपाईँले मेरो बोलीले केही गर्दैन या चाहिँ भोलि सर्वोच्च अदालतका न्यायाधीशहरूले हातले लेखेका फैसला भन्दा बुट बजारेर तपाईँको बन्दुक तिर्स्याएर लेखेका फैसला तपाईँको चाहिँ प्रहरी भन्न बाध्य हुन्छ। त्यस कारणले गर्दा त्यसलाई पनि अन्तिम परिस्थिति नआओस् भन्ने कामना पनि गरौँ र सबै सचेत पनि
0: हौँ। महत्त्वपूर्ण समय र विचारका लागि यहाँलाई धन्यवाद।
1: अन्तिम परिस्थिति नआओस् भन्ने कामना पनि गरौँ र सबै सचेत पनि
0: हौँ। महत्त्वपूर्ण समय र विचारका लागि।

0: सबैको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौँ। 9845175223 र 9806575273 नम्बरमा तपाईँले हामीलाई सम्पर्क हुने गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चौमली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 मेगाहर्ज दुदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगञ्ज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठिन धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575273 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क हुने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल वैशाख महिनाको आज 27 गते, तदनुसार ईस्वी सन 2026 मई 10 तारिक, सगत सम्वत्सर 1948, नेपाल सम्वत् 1146, वसलागा रुद्रनामक सम्वत्सर उत्तरायण वसन्त ऋतु, आज आइतबार रहेको छ, ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ, आज अष्टमी तिथि, नक्षत्रमा रहेको छ धनिष्ठ नक्षत्र, योगमा रहेको छ ब्रह्मयोग, कर्णमा रहेको छ कौलभ कर्ण, चन्द्रमा आज मकर राशिमा, श्री सूर्यनारायण सिंह मेष राशिमा, आनन्दादि योगमा आज मातङ्ग योग रहेको छ, आज बिहान सूर्योदय बिहानको ठिक 5:20 भयो भने सदा सूर्यास्त 6:42 हुनेछ र आजको दिनमानी घडी 13:22 रहनेछ। आज दिन विशेष रहेको छ, आज धनिष्ठ पञ्चक 8:18 प्रारम्भ भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष रूपमा हामी तपाईँलाई गराउनेछौँ। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कस्तो रहन्छ, कति बजेर कति मिनटदेखि सुरु हुनेछ भन्ने विषयमा चर्चा भने गर्नेछौँ। आजको विशेष गरी आजको काल समय, यानि कि आजको अशुभ समय रहेको छ दिउँसोको 12:21 दिउँसोको 1:40:55 आज काल बेला रहेको छ। आजको लाभ बेला रहेको छ बिहानको 8:39

मिनट 13 सेकेन्डदेखि बिहानको 10 बजेर 19 मिनट 47 सेकेन्डसम्म लाभ बेला रहेको छ। यस्तै गरेर विशेष गरी आजको शुभ बेला रहेको छ दिउँसोको 1 बजेर 40 मिनट 55 सेकेन्डदेखि दिउँसोको 3 बजेर 21 मिनट 29 सेकेन्डसम्म आज शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। यो त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशिहरू के आउँछ होला भन्ने विषयमा पनि विशेष रूपमा चर्चा भने गर्नेछौँ। सूर्य मेष राशिमा, चन्द्रमा मकर राशिमा, मङ्गल मीन राशिमा, बुध मेष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र वृष राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि विशेष गरी मकर राशि आउँछ। धनिष्ठा नक्षत्रको दोस्रो छ, नाम आउँछ गिरिराज अथवा गीता भन्ने नाम आउँछ। मध्यनारी राक्षस गुण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने हामीले तपाईँलाई गरायौँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: निवासी
1: मेष राशि उनीहरूको लागि आजको दिन आय स्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुड्दै जानेछन्। आमदानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फर्को मार्ने समय रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हातले लागि हुनेछ। रोकियो काम बन्दै जानेछन् भने जिम्मेवारी सुन बढ्न सक्छ। दिगो फाइदा हुने काम बारेमा होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिने खालको यो गुण राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हात लागि हुने सम्भावना रहेको छ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन आउन सक्छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्दै जानेछन्। महत्त्वाकांक्षी लक्ष्यमा पुर्याउन सक्छ। क्रियाशील रहेर अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ।
0: मिथुन राशि
1: उनीहरूको लागि आजको दिन पहिलेका कमजोरी बाहिर आउनाले काममा समस्या पर्ला। समयको माग अनुसार चलाउन सक्दा व्यवहारमा पछि परिन्छ। सामाजिक कामको जिम्मेवारी बढ्दै जाँदैछन्। सम्भावना देखे पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सूचना बाहिर नै समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याएर अगाडि बढ्दा राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन परिवर्तनले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरले समस्या पर्दै जाँदैछन्। स्वास्थ्यको लागि आहार विहारमा सजग रहनु पर्ला। चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत नै प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्दै जानेछन् भने मेहनत गर्दा नसोचेको धनलाभ हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्ने खालको यो गुण राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन मन मिल्ने साथी भेट्नुका साथै प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। कामको चापबाट फुर्सद पाइन्छ। व्यवसायले मनगै आमदामी दिलाउँदैछन्। विभिन्न सहयोग र उपहार हात लागि हुनेछ। परिवारजनसँगको साथले नयाँ आशा जगाउँदैछ। रमाइलो यात्रा गर्ने साइज जोड्दै जानेछ। अतिथिको रूपमा मान सम्मान प्राप्त होला। टाढेका साथीभाइहरूसँग भेटघाट हुन सक्ने यो राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन भौतिक साधन जुट्नले दिगो काम प्रारम्भ हुनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हात लागि हुनेछ। पहिले यसै गर्नेहरूले नै सहयोग गर्न थालेछन्। चुनौती चित्दै काम बढाउन सकिन्छ। शत्रुहरू किराना लाग्दै जानेछन् भने प्रतिस्पर्धा विजयी भइनेछ। पुरुषार्थद्वारा प्रशस्त लाभ उठाउन पनि सकिने खालको यो गुण राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन कामको मेष नमिल्दा पछि परिन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। पहिलेका सहयोगहरू पछि हट्न सक्छन्। अवसर व्यवधानका बिचबाट कर्म अघि बढ्दै जाँदैछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउन सक्दा परिस्थितिसँग सम्झौता गर्नु पर्ला। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुने खालको यो गुण राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन आफन्त परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पुरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइन्छ। कृषि पशुपालन तथा घरेलु काम कारण बढी प्रवृत्त बन्नु पर्ला। बिना कारण आफन्त साथीभाइ टाढिन सक्छन्। साझेदारीसँग असमझदारी देख्ने हुँदा सजग रहनु पर्ला। हडबडले समस्या निम्त्याउन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुँदै जाँदैछन्। प्रतिस्पर्धीहरू पछि पर्दै जाँदैछन्। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुँदै जाँदैछ। तारिकबाट काम गर्दै मनका धन आर्जन गर्न सकिन्छ। प्रत्याशित नतिजाले उच्च जमाउँदैछन्। थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जाँदैछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन पनि सकिने खालको यो गुण राशि धनुलाई आजको दिनमा विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्। बोलीको गलत अर्थ लाग्न सक्छ। आलेश गर्दा काममा पछि परेला। हातमा आएको रकम अरूका लागि खर्च गर्नुपर्ने योग देखिया छ। बुद्धिको उपयोगले मात्र काम बढाउन सकिन्छ, तर अरूको मुख ताक्ने बानीले अधुरो रहन सक्छ। गोपनीयतामा विषय ध्यान पुर्याउँदै शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्दा राशि मकरलाई आजको दिन विशेष शुभ रहनेछ। कुम्भ राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले महत्वाकांक्षा बढाउन सक्छ। विभिन्न अवसर पनि आउँदै जाँदैछन्, तर हडबड गर्दा काम बिग्रिन सक्छ। खानपान र भेटघाटो अलमल पनि काम रोकिन सक्छ। तैपनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवस्था जुट्नेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू बढ्दै जाँदैछन्। मेहनत गर्दा नाम्दा मिनाम हात पार्ने सौभाग्य समेत प्राप्त हुने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन भइपरि आउने खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छन्। अवश्य खोजीमा केही दोधुप गर्नु पर्ला। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। छर छिमेकीमा असमझदारी बढ्ने देखेकाले होसियारीका साथ काम लिनु पर्ला। यात्रा गर्दा दुःख पाइन्छ। समयमा होस नपुग्नाले विवाहमा पछि परेला। आफ्ना बाटै टाढिनु पर्ने परिस्थिति आउन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ

0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपाल भर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: कार्यक्रमपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी गरिसकेका छौँ। र अब पनि पारिरहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा हामी गर्नेछौँ। तपाईँले हामीले सम्पर्क भने गर्नुहोला। हाम्रो मोबाइल नम्बर 9845175223 र 9805625223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। फोन गरेर आफ्नो साल, महिना, गते र समयको विषयमा जानकारी गराउनुभयो भने म यहाँबाट तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने हामी तपाईँहरूसँग गर्नेछौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्नुहोस्। आफ्नो आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँले स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो, उहाँसँग हाम्रो सम्पर्क छुटिसकेको छ। कोही मित्र आउनु भएको छ, स्वागत गरौँ। हजुर नमस्ते। हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? धादिङ दसबाट। हजुर, धादिङ दसबाट भन्नुभएको छ। अनि शुभ नाम भन्नुहोस् त तपाईँको? के खतिवडा भन्नुभयो? तारादेवी खतिवडा, धादिङ जिल्लाबाट। हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ? छोराको विषयमा हेर्नुहुन्छ। हजुर, जन्ममिति भन्नुहोस् त छोराको कति हो?
1: छोराको जन्ममिति 2043 साल, 24 पुस
0: महिनाको 24 गते। जन्म समय भन्नु?
1: जन्म समय 10:34 गुरु,
0: 10:34 हो। बिहान कि बेलुकाको? के बार पर्छ जन्मबार? जन्ममिति त मिलेन। त्यही त मिलेन, तपाईँले भन्नुभएको अनुसार मिल्दै मिलेन क्या जन्ममिति? कति साल भन्नुभएको? त्रिसठी भन्नुभएको कि 43 भन्नुभएको? अनि राम्रोसँग भन्नुभयो होइन तपाईँले बुझ्ने गरी, अनि कसरी हुन्छ त? बिहानको, बिहानको भन्नुभएको हो? बिहानको हो,
1: बिहानको
0: 10:00। ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्ये, शिवे सर्वतसाधिके, सर्वनेत्रमुखे गौरी, नारायणी नमस्ते। हे तपाईँको कुण्डली, तपाईँको ग्रह, तपाईँको छोराको भाग्यबाट हेर्दाखेरि 2063 साल माघ कृष्ण पक्षको सोमबार तिथि पर्दो रहेछ, पञ्चमी भन्ने तिथिमा जन्म भएको रहेछ बाबुको। राशि सिंह राशि आउँछ, नाम आउँछ टाबाट, नाम आएको छ बाबुको चाहिँ, नाम आउँछ टाबाट। मध्यरानी नरगण परेको छ, घातकमा परेको छ तिथि, विशेष गरी तृतीया, अष्टमी, त्रयोदशी भन्ने तिथि घातक पर्छ बाबुको लागि है। तृतीया, अष्टमी, त्रयोदशी तिथि घातक छ बाबुको। अनि त्यसपछि शनिबार घातक हुन्छ, मूल नक्षत्र पनि बाबुलाई घातक हुन्छ, विशेष गरी नम्बरमा 10 नम्बर घातक, राशिमा कन्या राशि, विशेष गरी बाबुको लागि चाहिँ कन्या राशि घातक हुन्छ भन्ने लेखिया छ। ग्रहबाट हेर्दाखेरि चाहिँ कुण्डली भाग्य राम्रो छ, अलिक छिटो छिटो रिसाउने, अलि एकरो स्वभावको देखिन्छ बाबु। कस्तो छन्? एकरो स्वभावको छ कि छैनन्? हजुर, पढाइमा अलिक विशेष ख्याल गर्नुपर्छ, पढाइमा अलिकति बाधा, अलिकति रोकावटहरू आएको कुण्डली देखिया छ, पढाइको लागि चाहिँ विशेष ख्याल गर्नुपर्छ। अरू त्यस्तो नराम्रो छैन, ग्रह दशा भाग्य राम्रा छन्। सरकारी क्षेत्र, सरकारी जागिरहरू पनि बाबुको लागि उपयुक्त नै परेको देखिन्छ यहाँबाट हेर्दा। बाबुलाई कालो सर्पयोग परेको छ, चन्द्र ग्रहणको योग परेको छ, चाँदीको सिक्री बनाएर लगाइदिनुहोस् एउटा, नाग नाग देवताको पूजाहरू गर्नुपर्छ, नागपञ्चमीमा कालसर्पको रत्न कवच धारण गर्नुपर्छ है, पूर्णिमाको व्रतहरू बस्नुपर्छ, सरकारी जागिरतिर राम्रो हुन्छ विदेशभन्दा, विदेश गयो भने वहाँ गएर अलिक दुःख हुनसक्छ, समस्या आउन सक्छ, बाधाहरू आउन सक्छन् होइन, त्यो भएर यसमा चाहिँ अलिकति विशेष ख्याल गर्नुपर्छ। अरू त्यस्तो नराम्रो कुण्डली भने देखिँदैन, राम्रै छन् दशा भाग्य ग्रह राम्रो देखिन्छ, त्यस्तो नराम्रो छैन, ठिकै छ। विदेश यति राम्रो हुँदैन बाबुलाई, चन्द्र ग्रहको योग बनेको छ, अब पूर्णिमाको व्रतहरू लिने जाँदैको सिक्रीहरू लगाउने हो भने राम्रो हुन्छ, नभए विदेशमा अलिकति समस्या आउन सक्छ, त्यही भएर अलिक विशेष ख्याल चाहिँ गर्नु पर्यो है। विवाहमा बहुविवाहको योग परेको छ, आँखसँग विवाह गर्नुपर्छ बाबुले, पहिला सुरु आँख भनेको आँप भने होइन आँख के आँख भन्ने थाहा छ तपाईँलाई, त्यो आँखसँग विवाह गराउनुपर्छ बाबुको, त्यसपछि बाबुको विवाह बारी राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन, जीवन सरल हुन्छ, सजिलो हुन्छ है, त्यो चाहिँ गर्नु होला, अरू त्यस्तो चिन्ता लिनु पर्दैन, ठिकै छ, कुण्डली राम्रो देखिन्छ। दिदी बहिनीसँग सम्बन्धहरू राम्रो छ, अरू कुरा छोडिदिनुहोस् न, सबैलाई ख्याल राख्ने नराख्ने भन्दा पनि उसको आफ्नो भविष्यको लागि चाहिँ अहिले तत्काललाई हेर्नु, कालसर्प प्रयोग परेको भएर काममा कार्यमा रोकावटहरू आउने कुण्डली परेको छ, पढाइ बिचमा रोकिन्छ, पढ्दै नपर्ने होइन, पढाइ बिचमा रोकिने ग्रह परेको छ, कति पढाएको छन् बाबुले, अहिले कति क्लासमा पढ्दैछन्
1: बाबु? अहिले 14 पास भएर 15 बाबु
0: हो, अलिक पढाइमा अलिक ध्यान दिनुपर्छ भन्नु होला, यतिको पढाइले पछि गएर सरकारी जागिरमा लोकसेवा आयोगबाट नाम निकाल्नु ओर्न यताउता गर्न अलिक गाह्रो हुन्छ क्या, बुझ्नुभयो नि, त्यही भएर पढाइमा अलिक धेरै ध्यान दिनुपर्छ भन्नु। बाबुको यसो लपसप परेर विवाह हुने ग्रह परेको छ, अन्तर्जातीय विवाह हुन सक्ने सम्भावना देखिन्छ है, त्यो भएर यसमा पनि विशेष ख्याल गर्नुपर्छ भन्नु बाबुले होइन, अरू त्यस्तो नराम्रो छैन, अरू सबै कुरा ठिकै राम्रो देखिन्छ, चिन्ता नलिनुहोस्, राम्रै हुन्छ है। गर दशाको शान्ति गर्नुपर्छ, कालसर्पको शान्ति गर्नुपर्छ, चन्द्र ग्रहको योगको शान्ति गर्नुपर्छ, बाबुको लागि राम्रो हुन्छ, त्यसपछि बल्ला पहिला त्यो गर्नु न, अनि त्यसपछि अगाडि बढ्नु, राम्रो भइहाल्छ नि, समस्या आउँदैन है। हुन्छ फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला, उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो छोराको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो, तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ है, 9845175223 र 9806575223 नम्बरमा तपाईँले पनि हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु, कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्, आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु, फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी तपाईँले मलाई गराउनुपर्ने हुन्छ, साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु, कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर, नमस्ते।
2: नमस्ते गुरु, राधे राधे।
0: राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म धादिङबाट लक्ष्मी बोलेँ गुरु।
0: धादिङबाट लक्ष्मीजी बोल्दै हुनुहुन्छ
2: हजुर,
0: धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ अहिले?
2: धादिङ तार्कीबाट
0: हजुर, धादिङ तार्कीबाट
2: हजुर,
0: अनि कार्यक्रम कतिको सुन्नुहुन्छ तपाईँहरूले?
2: छोराको हेराई, बुढोको हेराई, कान छोरीको हेराई, अब छोरीको हेराउन लाग्यो गुरु।
0: ए, सबैको हेराउनु भएको छ घरै बसी बसी?
2: हजुर।
0: हेराउँदा पैसा लागेको छैन नि?
2: लागेको छैन गुरु, लागेको छैन, अलिअलि त्यो मोबाइलमा फोन गरेर गयो भने मात्रै, नत्र लागेको छैन।
0: भन्नुहोस् त, छोरीको जन्ममिति कति हो?
2: छोरीको जन्म मिति 2047 साल, अनि त्यहाँबाट असोज 12 गते शुक्रबार, अनि त्यहाँबाट नि बेलुका 7 बजी थियो गुरु। हजुर,
0: जन्म कहाँ भएको नानीको?
2: जन्म यही हो, मारिसा नै हो, रोडङ दुई नै हो।
0: ए, धादिङ जिल्लामा हो?
2: हजुर, धादिङ जिल्लामा हो।
0: ए, ल सुन्नुहोस् है त, छोरीको बारे भन्छु है। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गले शिवे सर्वदशाधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते। नानीको कुण्डलीबाट हेर्दाखेरि चाहिँ 2047 साल असोज शुक्ल पक्षको 9 तिथिमा जन्म भएको रहेछ। धनुराशि नानीको धनुराशि पर्ने रहेछ। नाम आउँदो रहेछ नानीको भेबाट भेषकुमारी भन्ने नाम आउँछ है। नानीको चाहिँ नाम आउँछ भेषकुमारी भन्ने नाम आउँछ यहाँबाट हेर्दाखेरि चाहिँ। अनि त्यहाँनिर नरगण परेको छ, अलिकति कुण्डलीबाट हेर्दाखेरि नानीको घातकमा परेको छ। तिथिहरू चाहिँ तृतीया, अष्टमी, त्रयोदशी भन्ने तिथि घातक छ नानीको है। अनि नानीको लागि तपाईँ सुन्नुभएको छ, सुन्नुभएको छैन? तपाईँले सुन्नुभएको छैन मैले बोलेको कुरा? मोबाइलमा सुन्नुहोस्, रेडियोमा अरूलाई सुन्न दिनुहोस् है। मैले भनेको कुराहरू सोध्नु पर्यो, अनि मैले क्वेसनहरू सोध्छु त्यसको एन्सर पनि दिनु पर्यो नि त तपाईँले मोबाइललाई तपाईँ है। जनवारमा शुक्रबार घातक हुन्छ नानीको, भरणी नक्षत्र घातक हुन्छ, नम्बरमा 9 नम्बर राशिमा कर्कट भन्ने राशि चाहिँ नानीको लागि घातक हुन्छ है। कुण्डली भाग्य ग्रह असाध्यै राम्रो छ नानीको, त्यति नराम्रो कुण्डली छैन। चन्द्र योग परेको छ, पूर्णिमाको दिन र एकादशीको दिन चाहिँ नानीले सकिन्छ भने व्रत बस्नुपर्छ, सकिँदैन व्रत बस्न नसक्ने भएदेखि चाहिँ चोखो निद्र शुद्ध भोजन गर्ने, चाँदीको पाउजु सधैँभरि खुट्टामा लगाइराख्ने, दुइटा खुट्टामा चाँदीको पाउजु लगाउनु भन्नु। नानीको लागि धेरै कुरामा राम्रो हुन्छ। विवाहमा दाम्पत्यमा अलिकति बाधा छ नानीको है, यसको हजुर हजुर, विवाहमा दाम्पत्यमा बाधा छ, श्रीमानसँग ग्रह नमिल्ने, विचार नमिल्ने, पछि भविष्यमा त्यति राम्रो उन्नति प्रगतिहरू गर्न नसकिने कुण्डलीहरू हुन्छ। अहिलेको लागि त्यो समस्या छैन, अहिलेको लागि ठिक छ, अहिले विदेशमा राम्रो हुने, विदेशमा बसोबास गराउने कुण्डली छ नानीको। चन्द्र योगको लागि चाहिँ विशेष गरी बिहिबारको दिन केराको पूजा गर्ने, केराको बोट हुन्छ नि हो, केराको बोटको पूजा गर्ने बिहिबारको दिन नानीले है, त्यसपछि राम्रो हुन्छ। अनि एकादशीको दिन भगवान् विष्णुको पूजाहरू गर्ने, त्यसपछि राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन, उन्नति राम्रो हुन्छ, प्रगति राम्रो हुन्छ नानीको लागि चाहिँ होइन। यसमा चाहिँ तपाईँले विशेष ख्याल गर्नु होला, अरू त्यस्तो नराम्रो कुण्डलीहरू छैन, राम्रै छ कुण्डली, भाग्य राम्रै छ, त्यस्तो चिन्ता गर्नु पर्दैन, ठिकै छ। शुभ रङ, शुभ कलर नानीको लागि पहेँलो कलर राम्रो हुन्छ, विशेष गरी कलरहरू चाहिँ पहेँलो कलरहरू नानीको लागि चाहिँ विशेष राम्रो मानिन्छ। अहिले दशा चलिया सिद्धा र अर्को ग्रह चलेको छ बृहस्पति, कुण्डली राम्रो छ, त्यस्तो नराम्रो ग्रहहरू छैन, राम्रै छ, चिन्ता लिनु पर्दैन, चिन्ता लिने खालको कुण्डली पनि छैन, ठिकै छ, ग्रहहरू राम्रै छ। विवाहमा विशेष ख्याल गर्नुपर्छ नानीको लागि चाहिँ है, नानीको लागि एउटा शिला विवाह गराइदिनु भयो भने विशेष उपयुक्त हुन्छ, राम्रो हुन्छ, समस्या हुँदैन क्या। हजुर, शिला विवाह भन्ने थाहा छ, शालिग्राम भगवानसँग विवाह गर्ने क्या है, त्यति गरिदियो राम्रो हुन्छ, चिन्ता लिनु पर्दैन, ठिकै छ कुण्डली, अहिलेको लागि राम्रै छ। अब 36 वर्ष पुरा भएर 37 वर्ष लागेपछि सङ्कटा भन्ने ग्रह चल्छ, त्यो बेलामा अलिक विशेष ख्याल गर्नुपर्छ। हो त्यो बेलामा हो चाहिँ श्रीमान श्रीमतीको मनमुटाव हुने, झै झगडा पर्ने, गर्भदशा राम्रो नहुने त्यो बेलामा हो क्या, अहिले होइन है। हुन्छ, उहाँले फोन गर्नुभएको थियो, धादिङबाट फोन गर्नुभएको थियो, आफ्नो छोरीको विषयमा जानकारी लिएर पनि गइसक्नु भएको छ। तपाईँले पनि आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। मसँग तपाईँहरू प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ है। भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते। हजुर नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ। दाङबाट बबई सातबाट
2: हजुर बाईदेखि बबई सात मसेउरादेखि
0: मसेउरादेखि शुभ नाम तपाईँको के हो त?
2: मेरो छोराको रेशम बेच्ने त आउँछ हजुर।
0: होइन तपाईँको नाम भन्नु न, छोराको नाम म निकालिहाल्छु नि, के आउँछ भनेर।
2: मेरो नाम जानकी भएको।
0: जानकी हो
2: हजुर।
0: छोराको बारेमा हेर्न मन लागेको छ
2: हजुर।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ, दिनदिनै कि कहिले काहीँ मात्रै? सधैँ सुन्नुहुन्छ। अनि हेराउनु भएको चाहिँ आज पहिलो पटक हेराउँदै हुनुहुन्छ कि योभन्दा पहिला पनि हेर्नु भएको थियो? पहिलो पटक हो। अनि छोरी छोराको विषयमा जन्ममिति भन्नुहोस् त, छोराको कति हो? 2064 साल अनि असोज महिनाको
2: 24 गते राति 1:30 बजे।
0: राति 1:30 बजे हो? 1:30 बजे। कति गते? 24 गते 25 गते उज्यालो भएको?
2: उज्यालो भयो 25 गते। 24 गतेको राति 25 गते उज्यालो भयो। अनि बिहिबारको राति शुक्रबार।
0: ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुजा आयनमा 2064 असोज शुक्ल पक्षको परेवा तिथिमा जन्म तुला राशि है। चित्र नक्षत्रको दोस्रो चरण नाम आउँछ, विशेष गरी रबाट नाम आउँछ, रबिन भन्ने नाम आउँछ। चिना पाउनु भएको छैन? चिना गराउनु भयो भने रबिन नाम आउँछ है। अनि मध्यान्न राक्षसी गर्नु परेको छ, बाबुको घातकमा परेको छ, तिथि नराम्रो तिथि, चौथी नवमी चतुर्दशी नराम्रो तिथि, बिहिबार घातकबार बिहिबार, नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक हुन्छ। राम्रो छ तपाईँको छोरा कुण्डली, राम्रो छ। माङ्गलिक एउटा परेका छन्, माङ्गलिकको शान्ति गर्नुपर्छ। हजुर माङ्गलिकको शान्ति गर्नुपर्छ। मङ्गलबारको दिन चोखो खाने सकिन्छ भने गणेश चौथी मङ्गल चौथीको व्रत बस्नुपर्छ होइन। छोरालाई मोबाइल दिनुभएको छ? मोबाइलमा कुरा गर्छ केटीसँग, सोध्नुहोस् त।
2: थाहा
0: पाउनु भएको छैन
2: भन्दै
0: भन्दैन है, त्यही भएर पढाइमा ध्यान नभएको। मोबाइल नदिनुहोस्, मोबाइल बन्द गर, अहिले मोबाइल दिने बेला भएको छैन है। कुरा गर्ने केटीसँग कुरा गर्ने, लपसप पार्ने, यस्तो खालको ग्रहहरू परेको छ भाइले बाबुको। पढाइमा फिटिक्कै मन जाँदैन, पढाइमा मनै छैन उसको हो, त्यो भएर समस्या हुन्छ। त्यही भएर बाबुलाई चाहिँ विशेष ख्याल गर्नु पर्यो तपाईँले। यो पहिलादेखि नै समस्या भएको, अहिलेको लागि मात्रै होइन, पढाइमा नराम्रो भएको अहिले मात्रै होइन, पहिलादेखि नै अल्छी गर्ने हो क्या पढाइमा चाहिँ। अब यसलाई पढाइमा पनि ध्यान दिनु पर्यो। अब आर्मी पुलिसमा भर्ती खुलेको बेलामा जागिर खाना पठाउनु पर्यो यसलाई है। विदेश पनि राम्रै छ, विदेशभन्दा नेपालमै राम्रो हुन्छ नि। जागिर सागिर खानु पाइयो, सरकारी जागिर खान पाइयो भने राम्रो हुन्छ त। बिहा गर्ने बेलै भएको छैन नि, अलि पढाउनु परेन पहिला। नपढाइकन त्यतिकै दुलै ल्याइदियो भने, अनि उसले दुलैलाई सिन्दुर पोते चुरा ऐना काइयो कपडाहरू दिन सकेन भने के गर्ने फेरि? उसले छिटै बिहा गर्ने ग्रह छ क्या, अलि छिटो बिहा गरेर ल्याउने, अनि घरबारमा समस्या हुने। माङ्गलिक नै केटी पर्यो भने त राम्रै हुन्छ, माङ्गलिक यदि परेनन् भने घर बिग्रिन्छ, अनि त्यो नानीको पनि जिन्दगी बर्बाद, अनि छोराको पनि जिन्दगी बर्बाद हो कि होइन?
2: तपाईँको
0: छोराले त्यहाँ सुनिरहेका छन् अहिले? बल खेल्न, पढाइमा अलिक ध्यान दिनु पर्यो भन्नु खेलकुद भन्दा पनि राम्रो हुन्छ। त्यस्तो कुण्डली अहिले अहिले अहिलेलाई चाहिँ उल्का भन्ने ग्रह छ, उल्का भन्ने ग्रहको शान्तिहरू गर्नुपर्छ भन्नु। त्यस्तो नराम्रो छैन, ठिकै राम्रै देखाउँछ है। मङ्गलबारको दिन घरमा लक्ष्मी पूजा माछा मासु नखाने, बाबुले पनि नखाने है मङ्गलबारको दिन चाहिँ। तपाईँले लिएर कहाँ हुन्छ? तपाईँले भात खाएर उसले आउँछ त्यही भएर त भन्नु पर्यो, सम्झाउनु पर्यो नखा बाबु खानु हुँदैन भनेर। गुरुबार भनेर भन्ने है। अनि त्यसपछि बल्ल उसलाई राम्रो हुन्छ, पढाइ पनि राम्रो हुन्छ, स्वास्थ्य पनि राम्रो हुन्छ उसको, अलि रिसाउने बानी पनि कम हुन्छ, समस्याहरू आउँदैन के। अहिले रिसाउँछ, पछि रिसाउँदैन, पछि बुझ्ने भएपछि रिसाउँदैन। तपाईँहरूसँग बुवा आमा सङ्ग्रहहरू राम्रै छ, नराम्रो छैन। सरकारी जागिर खुवाउन पाए राम्रो हुन्छ, आर्मी पुलिसमा भर्तीहरू गराउनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै
1: गर्नुभयो।
0: उहाँले फोन गर्नुभएको थियो, हामीलाई दाङबाट फोन गर्नुभएको। उहाँले चाहिँ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्राहता र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 98451 75223 र 98056 75223 नम्बरमा। तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्राहता अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी गराउनुहोला। तपाईँले साल महिना गते र समयको विषयमा जानकारी गराउनु भयो भने म यहाँबाट तपाईँको जस्तासुकै समस्याको समाधान पनि म तपाईँलाई गराउँ। यसो विशेष ख्याल गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कामको को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर
0: हजुर हजुर, नमस्ते। कामको को बोल्दै हुनुहुन्छ?
1: हजुर, म नवलपरासीदेखि मन्जु पाण्डे।
0: मन्जु पाण्डेजी नवलपरासीबाट?
1: हजुर।
0: नवलपरासी कुन ठाउँबाट फोन गर्नु भएको? सुनौलबाट हो।
1: हजुर।
0: अनि योभन्दा पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा?
1: हजुर।
0: कतिजनाको हेर्नु भयो अहिलेसम्म?
1: बाबु र नानी दुईजनाको
0: हेर। आज पनि लागिहाल्यो फोन होइन? अनि कार्यक्रममा फोन गर्दा पैसा लाग्दो रहेछ, लाग्दो रहेछ हेराउँदाखेरि?
1: हजुर।
0: गर्दछ हेराउँदा पैसा लाग्ने रहेछ कि लाग्ने रहेनछ भनेको? मोबाइलमा ब्यालेन्स काट्छ होला है?
1: अलिअलि
0: काट्छ। अनि भन्नुहोस् त कसको बारेमा हेर्नुहुन्छ आज?
1: आज मेरो आफ्नो बारेमा
0: भन्नु। तपाईँको जन्ममिति कति हो?
1: 2048
0: असारको 16 गते
1: बिहान 10:15-10:30 भन्नुहुन्थ्यो आमाले।
0: बिहानको 10:15-10:30 बिचमा है। जन्म कुन जिल्ला भएको तपाईँको? पाल्पा जिल्ला भएको। ल सुन्नुहोस् है, ध्यान दिएर। तपाईँको 2048 साल असार कृष्ण पक्षको तृतीय तिथिमा जन्म होइन, आइतबारको दिन जन्मबार आइतबार पर्दो रहेछ। मकर राशि श्रावणको तेस्रो जन्ममा आउँदो रहेछ तपाईँको, खेबाट खेमकुमारी नाम आउँदो रहेछ तपाईँको। मध्य बिहाबाट हेर्दाखेरि घातक तिथि चौथी नवमी चतुर्दशी मङ्गलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ है।
1: तपाईँको
0: आइतबारको दिन नुन नखानुहोस् है, तपाईँले रोगी हुनुहुन्छ फेरि आइतबारको
1: दिन।
0: हो कसले पहिला हेराउनु भएको थियो कोहीसँग?
1: हेराएको त थिएँ, भन्नुहोस् न, मैले आफै चाहिँ मन लागेर छोडेको।
0: ठिक छ, त्यसो भए आइतबारको दिन नुन नखानुहोस्, तपाईँले राम्रो हुन्छ। चाँदीको पाउजु बनाएर अनि टक्क सोमबारको दिन अथवा पूर्णिमाको दिन टक्क चाँदीको पाउजु गाईको दुधले यसो पहाड पुल पारेर अनि चाँदीको पाउजु लगाउनुहोस् तपाईँले, एकदम राम्रो हुन्छ, शीतलता गराउँछ। अलिक खरखरो स्वभावको हुनुहुन्छ तपाईँ, छिटो रिसाउन मन लाग्छ हो कि होइन? यसको विशेष ख्याल गर्नुपर्छ तपाईँले। अर्को कुरा, माङ्गलिक तपाईँ पढ्नु भएको छ, माङ्गलिक परेपछि फेरि प्रेम विवाह हुन्छ भन्छ होइन? प्रेम विवाह भयो भने तपाईँको चाहिँ माङ्गलिक नै हुनुहुन्छ श्रीमान भने चाहिँ समस्या केही आउँदैन। यदि माङ्गलिक श्रीमान हुनुहुन्न भने माघे विवाह भएको हो, जुरा र बिहा गर्नु भएको हो, माङ्गलिक केटासँग बिहा गर्नु भएको हो।
1: होइन हामीले नहेराइकन बिहा भयो।
0: नहेराइकन बिहा गर्नु भएको? कस्तो छ श्रीमान सिमुदेको सम्बन्ध? राम्रो छ?
1: राम्रो छ अहिलेसम्म त।
0: राम्रै छ, राम्रो छ भन्दा ठिक छ, राम्रै हो। नभए तपाईँ माङ्गलिक हुनुहुन्छ, माङ्गलिक भएपछि समस्या आउँछ। तपाईँको त प्रेम विवाह हुने ग्रह परेको थियो क्या नानी, बुझ्नुभयो नि? प्रेम ग्रह पर्छ, पहिलो प्रेमीसँग सब असफल हुने, पहिलो श्रीमानसँग दाम्पत्य असफल हुने, यस्तो खालको कुण्डली हो तपाईँको चाहिँ। यसमा विशेष ख्याल गर्नु होला तपाईँले। अहिले तपाईँले सङ्कटा चलिराखेको छ, एउटा एउटा तपाईँलाई चलेको छ शनि भन्ने ग्रह चलेको छ। अहिले शनि सङ्कटा चलेको बेलामा त श्रीमानसँग डिस्कस धेरै हुनुपर्ने हो तपाईँको, यहाँबाट हेर्दाखेरि औँसीको हुनुहुन्छ श्रीमान भने। तपाईँ औँसीको हुनुहुन्न, तपाईँको श्रीमानको जन्ममिति, तपाईँको श्रीमानको जन्ममिति भन्नुहोस् त एकचोटि।
1: 2034 साल 4 महिना 26 गते।
0: समय कति बजी हो?
1: समय दिउँसोको 1:05 भन्नु।
0: दिउँसोको 1:05 हो?
1: हजुर
0: हजुर। उमेर पनि धेरै फरक रहेछ नि त तपाईँको श्रीमानको तपाईँको। त्यसो भए अहिलेसम्म तपाईँले श्रीमानलाई एकदम जितिरहनु भएको छ हो? त्यही भएर तपाईँले राम्रो छ भन्नुभएको। उहाँको जन्म, उहाँको जन्म बार बार बार पनि आइतबार परे रहेछ, राशि उहाँको कर्कट राशि आउँदो रहेछ, उहाँको मुसीमा जन्म भएको रहेछ उहाँको है।
1: तपाईँको
0: त नारी पनि लागेको छ, जम्मा गुण 13 गुण आएको छ। तपाईँ तपाईँ देवगणको, तपाईँको श्रीमान राक्षस गणको हुनुहुन्छ होइन। एउटा राशि मिलेको छ, अरू केही कुरा पनि मिलेको छैन। तपाईँको श्रीमान माङ्गलिक पनि हुनुहुन्न। यो विवाहमा, यो दाम्पत्यमा धेरै सङ्घर्ष गर्नुपर्छ तपाईँहरूले, धेरै नै सङ्घर्ष। अब निवारणको लागि चाहिँ औँसीको शान्ति गर्ने श्रीमानले तपाईँको माङ्गलिकको रत्न कवच लाउने, अनि त्यसपछि राम्रो हुन्छ, समस्या आउँदैन। यो गर्नु होला तपाईँले, भन्न त भन्नु राम्रो छ भनेर, तर उन्नति प्रगति तपाईँले गर्न सक्नु भएको छैन। जति काम गरे पनि, पैसा कमाए पनि बचत हुने हुनै सकेन। तरक्की गर्न सक्नु भएको छैन तपाईँहरूले चाहिँ।
1: त्यही
0: त हो त, विवाहमा तपाईँको जुरेकै छैन विवाहहरू। तपाईँको भन्नुभयो नि तपाईँको दुईजनाको राम्रो छ भने, तपाईँ दुईजनाको ग्रहै मिल्दैन, तपाईँ दुईजनाको विचारै मिल्दैन। तपाईँ भन्नुहुन्छ एउटा, उहाँले भन्नुहुन्छ एउटा, हो कि होइन नानी भन्नुहोस् अब। त्यही त हो नि, श्रीमान श्रीमतीको सम्बन्ध बाधा आउने भनेको त्यही त भने त मैले अघि ठ्याक्कै डिभोर्स भइहाल्छ भनेर त मैले भने होइन। जम्मा 13 गुण आएको छ, नाडी परेको छ, अन्त्य नाडी परेको छ होइन। नाडी पर्नु भनेको राम्रो होइन, फेरि एकदम खतरा हो यो नाडी पर्नु भनेको, खतरा हो। गुण जम्मा 13 गुण आएको छ, देवगुण र राक्षस गुण पनि मिलेको छैन होइन। यसमा विशेष ख्याल गर्नुपर्छ। अब झै झडा पर्यो भने चुप्पो लागेर बस्ने, मनमुटावहरू चाहिँ नगर्ने होइन। त्यसपछि राम्रो हुन्छ, राम्रो समस्याहरू आउँदैन। तपाईँ माङ्गलिक हुनुहुन्छ, बाबु माङ्गलिक हुनुहुन्न, यसमा पनि बाधाहरू आउँछ, समस्याहरू हुन्छ। यसमा विशेष ख्याल गर्नु होला, अरू त्यस्तो यसको शान्ति यस्तो हुन्छ। अब कतिको शान्ति गरेर साध्य हुन्छ यो? अब नारी दोष पनि परेको छ होइन, गुण पनि कमाएको छ, माङ्गलिक पनि मिलेको छैन, औँसी पनि मिलेको छैन, धेरै कुराहरू नमिलेको छ। सबैको डिभोर्स हुन्छ अथवा सबैको मृत्यु हुन्छ भन्ने कुराले होइन। यसमा के हुन्छ भन्दा, तपाईँले गरेको काम कार्यमा असफल हुने, बाधा आउने, रोकावट आउने, झन्झट हुने, झमेला आइलाग्ने होइन, त्यस्तो हुन्छ भनेको। बालुवामा गएर पानी खनाए जस्तै हो, जति खनाए पनि बालुवामा पानी सोसिहाल्छ, तल गइहाल्छ। मरुभूमिमा गएर पानी खाने जस्तै हुन्छ जीवन। तपाईँको बृहस्पति राम्रो छ, बृहस्पति राम्रो भएको मान्छेको कुण्डली राम्रो हुन्छ। तपाईँ एकदम फरवार हुनुहुन्छ, बोलीचाली एकदम फरवार छ तपाईँको होइन। तपाईँको ठिक छ, कुण्डली आँटेली हुनुहुन्छ, हिम्मत। त्यस्तो केही समस्या हुँदैन। श्रीमान र श्रीमतीको दाम्पत्यमा विशेष ख्याल गर्नु होला, अनि दशाको शान्ति स्वस्तिहरू गर्नुहोस् तपाईँहरूले, राम्रो हुन्छ। रत्न कवच लाउनुपर्छ, श्रीमान श्रीमती दुवैले रत्न कवच धारण गर्नुपर्छ है। रत्न कवच लगाइसकेपछि मुख बार्नु पर्यो, लगाएर मात्रै भएन। तपाईँको श्रीमानले पनि आइतबारको दिन नुन खानु हुँदैन, पूर्णिमाको दिन, हो पूर्णिमाको दिन चोखो खानुपर्छ, शुद्ध भोजन गर्नुपर्छ, श्रीमान तपाईँले पनि आइतबारको दिन नुन खानु हुँदैन, पूर्णिमाको दिन चोखो नित गर्ने, शुद्ध भोजन गर्ने, गरम तपाईँले चाँदीको पाउच बनाएर लगाउनु, श्रीमानले चाँदीको सिक्री बनाएर लगाउनु है, यो गर्नुपर्छ। गायत्री मन्त्र दैनिक जप्नु पर्यो गायत्री, होइन राम्रो हुन्छ, त्यसले समस्या आउँदैन, ठिकै छ है त। हस् त फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै हस्। उहाँले फोन गर्नुभएको थियो, हामीलाई सुनौलबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ, तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीको लागि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ 9845175223 र 9805725223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। चिनामा जे देखिन्छ त्यसको विषयमा म तपाईँलाई जानकारी गराउँछु, हो भने हो भन्नुहोस्, होइन भने होइन भन्नुहोला, होइन नभएकोलाई हो भन्ने भएकोलाई होइन भन्ने गर्नु हुँदैन। त्यही भएर यहाँ थाहा हुन्छ कुण्डलीमा कस्तो राम्रो नराम्रो के छ कस्तो छ भन्ने कुरा थाहा हुन्छ है। त्यो भएर विशेष तपाईँले ख्याल गर्नुपर्छ। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ भन्दै आजकलाई चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा पनि भइराखेको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुने

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। रासोपाको सचिवालय बैठक बस्दै बजेट नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गर्न डिजिटल पोर्टल सञ्चालनमा। सप्तरीमा आगलागीबाट 12 घरगोठ जलेर नष्ट, बाँकेमा कारको ठक्करबाट 2 वर्षे बालकको मृत्यु, आज कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना। रोल्पामा झुन्डिएको अवस्थामा 1 महिला मृत फेला, दाङको घोराईमा द ब्लूबेरी क्याफे सञ्चालनमा स्वदेशमै सम्भावना खोज्दै जेएनजी युवा। अपाङ्गता भएका नागरिकको सवालमा प्रदेश सरकार गम्भीर रहेको सचिव भण्डारीको भनाई, दाङको देउखुरीमा बञ्चरो प्रहारबाट 1 जनाको हत्या। रुस युक्रेन युद्ध चाँडै समाप्त हुने पुटिनको संकेत, आइसिसी विश्वकप लिग 2 को आगामी सिरिजको लागि नेपाली टोली घोषणा।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3918 9095 14 6 52।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार सुरु गरौं। रासोपाको सचिवालय बैठक बस्दै सम्बन्धी प्रसंगबाट। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। आज साँझ 6 बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक राखिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ। झाका अनुसार बैठकको लागि 6 एजेन्डा तय भएका छन्, जसमा भेला, अधिवेशन, विशेष तालिका आयोग, विभाग, पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुसन्धानात्मक कारवाही सम्बन्धमा केन्द्रीय समिति बैठक र विविध रहेको बताइएको छ। कारवाही सम्बन्धमा केन्द्रीय समिति बैठक र विविध रहेको बताइएको छ।

प्रतियोगिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। भोलि सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा नागरिकको वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको मन्त्री परिषदको कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ। पोर्टलको माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम नागरिकको भावना र विज्ञतालाई कदर गर्ने सरकारको प्रयास रहेको छ। नागरिकले मन्त्री परिषदको कार्यालयको आधिकारिक वेबसाइट मार्फत यो पोर्टल प्रयोग गरी आफ्नो राय सुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्याउन सक्नेछन्। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका स्थित बभनगा टोलमा गैराती आगलागी भएको छ। आगलागीमा परि छ परिवारको 12 घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय राम अवतार यादवको गाई गोठमा बालिएको घौरबाट सल्केको आगोले निजको 2 घर र एउटा गाई गोठ, छिमेकी जुगाई यादवको 2 घर र एउटा गोठ, अनिल यादवको 2 घर, एउटा गोठ, योगिन्द्री यादव, राजकुमार यादव, धीरेन्द्र यादवको 1 घर गरी 9 र 3 गोठ समेत गरी 12 घर पूर्ण रूपले जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ता कपडा, गरगहना, फर्निचर लगायत नगद सहित करिब रु 45 लाख भन्दा बढीको धनमाल को नष्ट भएको प्रारम्भिक अनुसन्धान गरिएको छ। हनुमान नगर कंगालिनी नगरपालिका मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बाडुन यन्त्र र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको बताइएको छ। बाँकेमा हिजो शनिबार कारको ठक्करबाट 2 बालकको मृत्यु भएको छ। जिल्लाको खजुरा गाउँपालिका स्थित भित्री सडक उधरापुरमा कारले ठक्कर दिँदा स्थानीय बालक अरहान अहमद जोलाहाको मृत्यु भएको हो। उनलाई बाफ्रा 001-03-06-2851 नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक दीपक पातलीले जानकारी दिनुभएको छ। कार चालक खजुरा गाउँपालिका 7 40 मोसिन खालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अब मौसम सम्बन्धी जानकारी। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भागका थोरै ठाउँमा आज हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको अन्य प्रदेशका 1-2 ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेकाले पर्वतीय क्षेत्रमा यात्रा नगर्न तथा पशु चौपाई चराउन जानेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। रातिको समयमा कोशी प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै ठाउँमा तथा तराई क्षेत्रको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। भोलिको लागि पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। देशको हिमाली तथा पहाडी भूभागका थोरै ठाउँमा तथा तराई क्षेत्रका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसोपछि मौसम केही सक्रिय बन्ने सम्भावना रहेकाले पहाडी क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन महाशाखाको आग्रह रहेको छ। भोलि राति र पर्सि बिहान हावाहुरीको समेत सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा मेघगर्जन र चट्याङ तथा हावाहुरी सहित

0: मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको हो। साथै बाँकी प्रदेशको हिमाली तथा पहाडी भूभागका एक दुई ठाउँमा पनि वर्षा र हिमपातको सम्भावना रहेको छ। प्री मनसुनको समयमा दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि रोल्पामा झुन्डिएको अवस्थामा एक महिला मृत फेला। दाङको घोराईमा द ब्लुबेरी क्याफे सञ्चालनमा स्वदेशमै सम्भावना खोज्दै जेन्जी युवा लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, RVG डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, RCT दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जिरहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो जलजला 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पा नगरपालिका 5 जेतबाङमा एक महिला मृत अवस्थामा फेला परेका छन्। स्थानीय टिकाराम गिरीको छोरी 19 वर्षे सीता गिरी हिजो बिहान करिब 6:20 बजेको समयमा आफ्नै घरको कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी हुन्। घटनाबारे स्थानीयले बिहान करिब 6:30 बजे टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराएका थिए। जानकारी प्राप्त हुन साथ अफ र पोस्ट गोगन पानीबाट अपराधी स्थल अनुसन्धान अधिकृत शहीदको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको थियो। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय रोल्पाले जनाएको छ। वैदेशिक रोजगारीको लागि युवा शक्ति प्लान भइरहेको वर्तमान अवस्थामा दाङको घोराईका नवयुवाहरूले स्वदेशमै उद्यमशीलताको उदाहरणीय बाटो रोजेका छन्। घोराईस्थित महेन्द्र बहुमुखी क्याम्पस अगाडि हिजोदेखि द ब्लुबेरी क्याफे सञ्चालनमा आएको छ। नयाँ हप्ता अर्थात् जेएनजी व्यवसायहरूको सक्रिय र सृजनशील सोचबाट सुरु भएको क्याफेको शुभारम्भसँगै स्थानीय स्तरमा युवा उद्यमशीलताको नयाँ बहस सुरु भएको छ। आफ्नै माटोमा सम्भावना खोज्दै आत्मनिर्भर बन्ने युवाहरूको यो कदमलाई स्थानीयवासीले उच्च प्रशंसा गरेका छन्। आधुनिक स्वाद र नयाँ ऊर्जा, आधुनिक क्याफे संस्कृति, स्वादिष्ट परिकार र युवा पुस्तालाई लक्षित विशेष सेवासहित सञ्चालनमा आएको क्याफेले घुराईको व्यावसायिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। क्याफे केवल खाजा खाने थलो मात्र नभई अध्ययन, पारिवारिक भेटघाट र सृजनशील छलफलको लागि समेत उपयुक्त वातावरण प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको सञ्चालकहरूले बताएका छन्। स्वदेशमै रोजगारी र प्रेरणा पछिको समय युवाहरूमा बदलिँदो विदेशी नै मोहका बीच आफ्नै ठाउँमा लगानी र रोजगारी सृजना गर्नु आफैमा एक सकारात्मक र प्रेरणादायी सन्देश रहेको छ। स्थानीय युवाहरूमाझ छिट्टै आकर्षकको केन्द्र बन्न सक्ने अनुमान गरिएको क्याफेले स्वरोजगार र उद्यमशीलतामा लाग्न चाहने अन्य युवाहरूलाई पनि प्रोत्साहन मिल्ने देखिन्छ। स्थानीय स्तरमै लगानी र अवसर सिर्जना गर्ने यस्ता प्रयासहरूले समाज र स्थानीय अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ। युवाहरूले दृढ इच्छा शक्ति देखाएमा देशभित्र पनि सफलता हासिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण द ब्लुबेरी क्याफे बनेको छ। उक्त नयाँ व्यावसायिक यात्राको सफलताको कामना गर्दै स्थानीय तथा सरकारवालाहरूले क्याफेको उज्जवल भविष्यको शुभेच्छा प्रकट गरेका छन्। लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीले अपाङ्गता भएका नागरिकहरूको सवालमा प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ। नेपाल नेत्रहीन सङ्घ लुम्बिनी प्रदेशले शुक्रबार राप्ती उपत्यका देउखरीको मौरीघाटमा आयोजना गरेको दृष्टिविहीन समावेशी नीति कार्यक्रम र बजेट तर्जुमा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। सचिव भण्डारीले सबै प्रकारका अपाङ्गता भएका नागरिकहरूको लागि प्रदेश सरकारले समान व्यवहार गर्ने बताउनु भएको छ। सरकार अहिले आगामी नीति कार्यक्रम र बजेटको तयारीमा जुटेको छ। तपाईँहरू पनि सबै प्रकारका अपाङ्ग भएका नागरिकहरूलाई सम्बोधन हुने गरी अपाङ्ग महासङ्घबाट आवश्यक कार्यक्रम ल्याउनुहोस्, सचिव भण्डारीले भन्नुभएको छ। सरकारको लागि सबै प्रकारका अपाङ्गता भएका नागरिकको लागि समान हो, हामीले कसैलाई भेदभाव गर्नु हुँदैन, त्यसको लागि तपाईँहरू नै कार्यक्रम बनाएर आउनुहोस्, प्रदेश सरकारलाई तपाईँहरूसँग हातेमालो गर्न तयार छ, सचिव भण्डारीले भन्नुभएको छ। नेपाल नेत्रहीन सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भोलाप्रसाद त्रिपाठीको अध्यक्षतामा एवं लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल नेत्रहीन सङ्घका केन्द्रीय अध्यक्ष शिशिर खनालले वर्तमान सरकारले सुकुम्बासी व्यवस्थापनको नाममा दृष्टिविहीन अपाङ्गहरूलाई दुःख दिएको आरोप लगाउनु भएको छ। उहाँले सुकुम्बासीका नाममा अपाङ्गता भएका नागरिकहरूको उचित व्यवस्थापनको विकल्प बिना सरकारले गम्भीर मानवाधिकार हनन गरेको आरोप लगाउनु भएको छ। साथै केन्द्रीय अध्यक्ष खनालले अपाङ्गताहरूमध्ये दृष्टिविहीन अपाङ्गता भएका नागरिकहरू बढी समस्यामा रहेको बताउँदै सोही अनुसार आगामी नीति कार्यक्रम र बजेटमा प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गर्नुभएको छ। सङ्घका केन्द्रीय उपाध्यक्ष भावुक जङ थापाको स्वागत मन्तव्यबाट तथा विशेष प्रवेशबाट सुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका अधिकृत भरत खरेल, सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख कमला गिवाली, स्वास्थ्य मन्त्रालयका शिशिर गिरी, लुम्बिनी प्रदेश निर्देशनालयका विभाकर ठाकुर, राष्ट्रिय अपाङ्गता महासङ्घ नेपाल लुम्बिनी प्रदेशका व्यवस्थापक प्रकाश नेपाली, महासङ्घकै लेखा प्रमुख महानन्द पोखरेल, नेपाल नेत्रहीन सङ्घ लुम्बिनी प्रदेशका महासचिव कृष्ण बहादुर जीसी र पत्रकार सन्तोष कुमार गुप्ता लगायतका वक्ताले आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन सङ्घकी केन्द्रीय सचिव शीला घिमिरेले गर्नुभएको थियो। दाङको दिउखुरीमा बन्चरो प्रहारबाट एकजनाको हत्या भएको छ। बन्चरो प्रहारबाट राजपुर गाउँपालिका 4 मोतीपुरका अन्दाजी 55 वर्षीय भोला यादवको मृत्यु भएको बताइएको छ। राजपुर गाउँपालिका 4 मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बन्चरो प्रहारबाट यादवको मृत्यु भएको हो। शनिबार हिजो दिउँसो करिब 12:45 समयमा यादवको हत्या भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार सोही गाउँका अन्दाजी 40 वर्षीय ईश्वर हरिजन कनवाली राम जानकी सामुदायिक वन क्षेत्रबाट बाला बलि लिने विषयमा भएको विवादका क्रममा यादवमाथि बन्चरो प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनापछि आरोपी ईश्वर हरिजन फरार रहेका छन्। प्रहरीले उनको खोजी कार्य तीव्र रूपमा अघि बढाएको छ। मृतकको शव घटनास्थलमा रहेको र घटनाको कारण विवादको प्रकृति तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब देश बाहिरको समाचार। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध चाँडै समाप्त हुन सक्ने सङ्केत दिनुभएको छ। रुसको विजय दिवस परेड मनाएपछि शनिबार हिजो पत्रकारहरूसँग कुरा गर्दै पुटिनले भने, मलाई लाग्छ कि यो विषय अब अन्त्यतिर आउँदैछ। युक्रेनलाई पश्चिममा देशहरूले दिइरहेको सहयोगले सीमा नागेको हो कि भन्ने प्रश्नको जवाबमा उहाँले टिप्पणी गर्नुभएको हो। उहाँले उनीहरूले रुससँगको टकराव बढाउन सुरु गरे, जुन आजसम्म जारी छ। मलाई लाग्छ यो अन्त्यतिर जाँदैछ, तर यो अझै पनि विषय गम्भीर विषय हो, पुटिनले भन्नुभएको छ। रुस र युक्रेन बीच 3 दिने युद्ध विराम चलिरहेको बेला पुटिनले यो टिप्पणी दिनुभएको हो। दोस्रो विश्वयुद्धको अन्त्यमा सोभियत सङ्घले निजी जर्मनीलाई पराजित गरेको सम्झनामा रुसको विजय दिवस मनाइन्छ। शनिबारको परेडमा रुसका नजिकका सहयोगी राष्ट्रका नेताहरू मात्र सहभागी रहनु भएको थियो। झन्डै 2 दशकमा पहिलो पटक कुनै पनि सैन्य हतियार प्रदर्शन गरिएको थिएन। रुस र युक्रेन बीच 3 दिने युद्ध विराम भएको छ। यो युद्ध विरामको घोषणा शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि गर्नुभएको हो। युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले बिहिबार उपयुक्त समय आएपछि रुस र युक्रेनसँग छुट्टा छुट्टै वार्ता गर्न युरोपेली सङ्घ तयार रहेको बताउनु भएको थियो। पत्रकार सम्मेलनमा पुटिनलाई युरोपेली सङ्घले भनेको वार्ताको लागि उहाँको रोजाइमा मध्यस्थकर्ताको नाम सोधिएको थियो। उहाँले जर्मनीका पूर्व च्यान्सलर गेरहार्ड श्रोडरको नाम लिनुभएको थियो। श्रोडर पुटिनका सबैभन्दा नजिकका पश्चिममा सहयोगी तथा लामो समयदेखिका व्यक्तिगत मित्र हुनुहुन्छ, तर जर्मनीमा उहाँको कडा आलोचना हुने गरेको छ। पुटिनले युरोपेली सङ्घ माथि द्वन्द बढाउन खोजेको आरोप पनि लगाउनु भएको छ। युरोपेली सङ्घलाई चेतावनी दिँदै उहाँले भन्नुभयो, यो खेल महँगो साबित हुन सक्छ। युक्रेनले युरोपबाट अझै पनि ठूलो मात्रामा सहयोग विशेष गरी उपकरण र प्रविधि प्राप्त गरिरहेको छ। यो हप्ताको अमेरिकी नेतृत्वको शान्ति सम्झौताको हिस्साका रूपमा दुवै पक्ष ठूलो सङ्ख्यामा कैदीहरूको आदान प्रदान गर्न सहमत भएका थिए। तर पुटिनले यस विषयमा रुसले युक्रेनबाट कुनै पनि प्रतिक्रिया नपाएको बताउनु भएको छ। हामी अमेरिकाका राष्ट्रपतिले गरेको प्रस्तावमा युक्रेनी पक्षले प्रतिक्रिया दिने अपेक्षा गरिरहेका छौँ। दुर्भाग्यवश हामीले अहिलेसम्म कुनै प्रस्ताव प्राप्त गर्न सकेका छैनौँ, उहाँले भन्नुभएको छ। पुटिनले आफू युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग प्रत्यक्ष शान्तिवार्ताको लागि तयार रहेको, तर यो स्थायी शान्ति सम्झौतापछि मात्र सम्भव हुने बताउनु भएको छ। रुसी राष्ट्रपतिले इरान युद्धको विषयमा पनि चर्चा गर्नुभएको छ। उहाँले यो युद्ध जतिसक्दो चाँडो अन्त्य हुने आशा व्यक्त गर्दै अन्यथा सबैको नोक्सानी बेहोर्नुपर्ने चेतावनी दिनुभएको छ। अन्तिममा खेल समाचार। आइसिसी विश्वकप लिग दुईको आगामी सिरिजको लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संज्ञानले नेपाल अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिजको लागि रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गर्नुभएको हो। टोलीमा ईशान पाण्डे पनि रहनु भएको छ। उहाँले 7 वर्षपछि राष्ट्रिय टिममा कमब्याक गर्दै हुनुहुन्छ। यद्यपि उहाँले एक दिवसीय ढाँचामा भने खेल्नु भएको छैन। 2019 उहाँले जिम्बाब्वे विरुद्ध T20 आई खेल्नु भएको थियो। उक्त खेलमा उहाँ 8 बलमा 4 रन बनाएर आउट हुनुभएको थियो। प्रधानमन्त्री कपमा शानदार प्रदर्शन गर्नुभएको पाण्डेले नेपाल ए टिमबाट प्रतियोगिता खेल्ने स्कटल्यान्ड र अमेरिका विरुद्ध पनि राम्रो प्रदर्शन गर्नुभएको थियो। प्रतियोगितामा मे 12-देखि 22 कीर्तिपुर स्थित टियु मैदानमा हुनेछ। यसअघिको ओमान र युएई सँगको सिरिजमा नेपालले 4 खेलमा 3 जित निकालेको थियो। नेपाली टोलीमा रोहित पौडेल कप्तान, दिपेन्द्र सिंह एरी उपकप्तान, कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आसिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिसाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमार र करण केसी रहनु भएको छ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौँ। जाँच जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। रासोपाको सचिवालय बैठक बसै बजेट र नीति तथा कार्यक्रमको लागि सुझाव सङ्कलन गर्न डिजिटल पोर्टल सञ्चालनमा। सप्तरीमा आगलागीबाट 12 घरगोठ जलेर नष्ट। बाँकेमा कारको ठक्करबाट 2 वर्षीय बालकको मृत्यु। आज कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र हिमपातको सम्भावना। रोल्पामा झुन्डिएको अवस्थामा एक महिला मृत। फेलादाङको घोराईमा द फुलबेरी क्याफे सञ्चालनमा स्वदेशमै सम्भावना खोज्दै जिन्जी युवा। अपाङ्गता भएका नागरिकको सवालमा प्रदेश सरकार गम्भीर रहेको। सचिव भण्डारीको भनाई, दाङको देउखरीमा बन्सरो प्रहारबाट एकजनाको हत्या। र रुस युक्रेन युद्ध चाँडै समाप्त हुने पुटिनको सङ्केत। आइसिसी विश्वकप लिग दुईको आगामी सिरिजको लागि नेपाली टोली घोषणा। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा सञ्चार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

हार्दिक निमन्त्रणा। रोल्पा जिल्ला रोल्पा नगरपालिका 4 गुरुङ गाउँ थाई घर भई हाल लिबाङ बस्दै आउनुभएका बुबा केशवजाङ घोटाने गुरुङ र आमा कल्पना घोटाने गुरुङका ज्येष्ठ सुपुत्र निशान घोटाने गुरुङ र माडे गाउँपालिका 5 भाबाङ दहबाङ निवासी बुबा कुम्भकर्ण पुन मगर र आमा आशकुमारी पुन मगरका सुपुत्री मनिका पुन मगरका बीचमा यही मिति 2083 साल वैशाख 28 गतिका दिन लिबाङमा शुभ विवाह सुसम्पन्न हुन गइरहेको हुँदा हाम्रा सम्पूर्ण भाइ बन्धु नाता गोता इष्ट मित्रहरू सबैलाई उपस्थित भई वर वधुलाई शुभ आशीर्वाद दिनु हुन विनम्र आमन्त्रण गर्दछौ। बुबा केशवजाङ घोटाने गुरुङ, आमा कल्पना घोटाने गुरुङ, भाइ दिनेश घोटाने गुरुङ एवं सम्पूर्ण घोटाने गुरुङ परिवार रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।

0: नमस्कार, कार्यक्रममा हाम्रो आवाजको नवीनतम श्रृङ्खला लिएर उपस्थित भइसकेको छु म तपाईँको आफ्नै आवाजको साथी विजय। कार्यक्रम हो हाम्रो आवाज। यो कार्यक्रमलाई तपाईँले विभिन्न रेडियोको माध्यमबाट फरक फरक समयमा सुन्न सक्नुहुनेछ। यति बेला यो कार्यक्रम प्रसारण हुने रेडियोको नाम म लिँदैछु, सामुदायिक रेडियो दर्पण एफएम 79.2 मेगाहर्ज, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज, रेडियो साइनो 89.8 मेगाहर्ज, ग्रेट एफएम ग्रेट कम्बिनेसन 106.4 मेगाहर्ज, रेडियो काउसती 102.6 मेगाहर्ज, रेडियो जागरण 93.6 मेगाहर्ज भुटलबाट तपाईँ सुन्न सक्नुहुनेछ। कार्यक्रम हाम्रो आवाजमा हामीले अपाङ्गताको क्षेत्रमा रहेको विषयवस्तुहरू उठान गर्ने गर्छौँ। आज भने राष्ट्रिय अपाङ्ग महासङ्घको 10 अधिवेशनमा भएको घटनाको विषयमा तपाईँलाई जानकारी दिन गइरहेको छु। उक्त अधिवेशनमा दुई पक्ष बिचमा मनमुटावको कारणले हात हालाहाल भएको थियो। वास्तवमै पीडित पक्ष र पीडक पक्ष बीचको कुराकानी के छ, वास्तविक कुरा तपाईँको लागि आज म सुनाउन गइरहेको छु। त्यति बेला राष्ट्रिय अपाङ्ग महासङ्घको चुनावमा हातपात भएका व्यक्तिसँग प्रत्यक्ष त्यहाँ के भएको थियो त्यो विषयमा हामी बुझ्न गइरहेका छौँ। लामो श्रोता राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशको अध्यक्ष हेङ गुरुङसँग कुराकानी गर्नतर्फ। हेमजी, तपाईँलाई कार्यक्रममा स्वागत छ। आराम हुनुहुन्छ? राष्ट्रिय अपाङ्ग महासङ्घको 10 अधिवेशनमा तपाईँ पनि हुनुहुन्थ्यो। त्यो अवस्थामा अपाङ्गता भएका व्यक्तिहरूको छात्र संगठन राष्ट्रिय अपाङ्ग महासङ्घले सबै अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण गर्ने भनेर खोलेको यो संस्था हो। यो संस्थाले 10 अधिवेशन पुटोलमा गरिरहँदाखेरि तपाईँहरू पनि त्यो कार्यक्रममा सहभागी हुनुहुन्थ्यो। त्यहाँका धेरै अपाङ्गता भएका व्यक्ति र बाहिरबाट पनि सञ्चार माध्यममा पनि आएको छ। त्यहाँ जसले अधिकारको लागि पैरवी गर्नुहुन्छ, जसले आवाज उठाउनुहुन्छ, त्यही अपाङ्गतै भएका व्यक्तिमाथि हातपात भयो भन्ने कुराहरू बाहिरबाट आइरहेको छ। त्यहाँ के भइरहेको थियो, त्यहाँ कस्तो घटना भइरहेको थियो, त्यसको विषयमा यति बेला जानकारी गराउनुहोस्। तपाईँ त्यो कार्यक्रममा भएको नाताले बताउनुहोस्, त्यो कार्यक्रममा के भएको थियो, वास्तविक बाहिर आएको कुरा र त्यहाँ भएका कुरा बिचमा के फरक छ, अथवा वास्तविक हो के हो, यो विषयमा चाहिँ जानकारी गराउनुहोस् न।
1: धन्यवाद विजयजी। राष्ट्रिय अपाङ्ग महासङ्घको जुन अधिवेशनको सन्दर्भमा बुटवलमा भएको जुन कार्यक्रम थियो त्यो 27 र 28 सहितमा र दुवै दिनमा चाहिँ अशोभनीय घटनाहरू, अप्रत्याशित घटनाहरू घटेका थिए। र पहिलो दिन 27 गतेको दिनमा चाहिँ अब बन्द सत्र भनेर भन्दै गर्दाखेरि त्यहाँनिर चाहिँ अब महासचिवले प्रगति प्रतिवेदन र भावी कार्यनीति प्रस्तुत गर्नुपर्ने र कोषाध्यक्षले आर्थिक प्रतिवेदन र होइन भविष्यमा आइपर्ने सम्भावित जुन एउटा बजेट इस्टिमेटको सन्दर्भमा प्रस्तुतिकरण गर्नुपर्ने सामान्य चलन परम्परा र नियमअनुसार त्यही रहने गर्छ। तर महासङ्घको इतिहासमा यस्तो लज्जास्पद अनुभूति हामीले गऱ्यौँ कि त्यहाँ न महासचिवले त्यस्तो प्रतिवेदन नै आफ्नो तर्फबाट प्रस्तुत गर्ने परिस्थिति बनेको थियो, न कोषाध्यक्षले नै त्यस्तो गरे। मात्र एआईको अडियोबाट रेकर्ड गरेको संक्षिप्त भाषण मात्र प्रस्तुत गरिएको थियो, जुन चाहिँ कुनै पनि नियमसङ्गत ढङ्गले चल्ने संस्थामा त्यो मान्य हुँदै हुँदैन होइन। अनि त्यो सन्दर्भमा र विधिवत रूपमा चाहिँ महाधिवेशन हुनुपर्छ भन्ने आवाजको सन्दर्भमा फरक विचार राख्नेहरूले हलमा आफ्नो कुरा राख्दै गर्दाखेरि त्यहाँ चाहिँ विचारलाई निषेध गर्ने प्रपञ्च रचियो र त्यो सन्दर्भमा चाहिँ मुख्य कुरा विभिन्न थरीका त्यो सुरक्षा कर्मीहरूको घेरा तयार गरेर वातावरणलाई असहज बनाउने, आतङ्कित बनाउने काम भयो संस्थापन पक्षबाट। र त्यसमा तपाईँ भन्नुहुन्छ भने प्रहरीको थुप्रै लहर थियो, प्राइभेट सेक्टरको नेपाल टप सेक्युरिटी भन्ने छुट्टै प्राइभेट सेक्टरको गार्डहरू थिए, अनि महासङ्घको इतिहासमा कहिल्यै नसुनिएको बाउन्सर भनेर जुन एउटा मनोरञ्जन क्षेत्रमा परिचालन हुने घुसखोरीहरूको एउटा जमात थियो भने बाहिर व्यक्तिहरूको पनि भोलिन्टियरको रूपमा राखिएको थियो, तर ती पनि बल प्रयोग गर्नकै निम्ति मानव ढालको रूपमा त्यहाँ प्रस्तुत गरिएको थियो, जसले गर्दा वातावरण असहज भइसकेपछि धक्का मुक्त र मुठभेडको स्थिति सिर्जना भएकोमा आफैले महसुस गरेँ। मैले पनि आफ्नो कुराहरू राख्ने क्रममा चाहिँ त्यो वातावरण असहज भइसकेपछि जो सुरक्षाकर्मी भनेर अथवा भोलिन्टियर भनेर परिचालन भएकाहरूले चाहिँ हुलचेयरमा धक्का मुक्का गर्ने, हुलचेयरमा दुध ल्याने जस्ता अशोभनीय कामहरू गरे।
0: त्यो राष्ट्रिय अपाङ्ग महासङ्घको के कुरा छ भने उहाँहरूले तथ्यहीन कुराहरू गर्नुभयो, तथ्यविहीन कुरा गर्नुभयो, त्यसरी तथ्य बिना आरोप लाउन पाइँदैन भन्ने कुराहरू गर्नु भएको छ, साँच्चै नै हो कि के हो?
1: हामी स्वयं छौँ यार अरूले भनेर हुन्छ भने सिसिटिभी क्यामेरा काम भिडियो र रेकर्ड प्रमाण हेरे भयो होइन, भुक्तभोगीले झुट बोल्छ भन्ने मान्ने त भने त त्यो त अब के भन्छ अरे दमनकारीले सधैँ आफूलाई सच्याउनको निम्ति त त्यो भ्रम छरेको त भनिहाल्ने भयो। हिजो उनीहरूले बल प्रयोग गरेको थियो, उनीहरूले त आपराधिक गतिविधि गरेको थियो, उनीहरूले त सत्य माथि पर्त लगाउने कोसिस गरेका थिए नि त, आफ्नो ढाकचोप आफ्नो कुकर्मलाई ढाकचोप गर्नको निम्ति भनिएको त्यो भनाइ मात्र हुन् होइन। त्यहाँ भएका हजार संयौँको संख्यामा भएको त्यो पीडित अपाङ्ग भएको थियो, केही केही म एउटा व्यक्तिले भनेको कुरो झुटो लाग्छ भने महाधिवेशनमा गएका 60-70% व्यक्तिहरूले बहिष्कारै गरेका यहाँ मान्छेहरूसँग तपाईँले सोध्नुभयो भने
0: 60-70% मान्छेले बहिष्कार गर्दा कसरी अधिवेशन सफल भयो त?
1: त्यो अधिवेशन सफल भएकै होइन, अब भयो भनेर प्रचार गरिएको छ होइन, अब कानुनी उपचारको क्रममा छन्, अब न्यायालयले पक्कै पनि त्यसको अन्तिम व्याख्या गर्छ, अब त्यो चरण पुग्दै गर्दाखेरि अब हामीले यो बारेमा धेरै शिक्षा टिप्पणी गर्नुभन्दा पनि सम्मानित न्यायालयको कुरालाई हामीले खोज्नु पर्नु हुन्छ र बहुसङ्ख्यक व्यक्तिहरूले त्यो बहिष्कार गरेको हाम्रो नजरले देखाएको र अब उनीहरूले अब के कसरी सफल भयो भनेर दावी गर्दैछन्, त्यो उनीहरूको आफ्ना साथीहरू उनीहरूको आफ्ना कुरा हुन्, त्यसमा अब हामीले तर्क विचार गर्ने भन्दा पनि अदालतको अन्तिम फैसलालाई पुरेर यसलाई यहीँ बिचमा रह
0: तपाईँमाथि भएको हातपात र त्यो त्यहाँको वातावरणको बारेमा बताउनु सक्छ विस्तृत रूपमा?
1: अब पहिलो दिनमा पनि त्यस्तो एकदमै अप्रिय घटनाहरू भइसकेपछि अनि लगभग अब निर्वाचन कमिटीले पनि लगभग 6-7 बजे साँझ चाहिँ राजीनामा दिएको भन्ने सुन्नमा आयो, त्यसपछि चाहिँ अब लगभग अब त निर्वाचन कमिटीले नै अब प्रक्रिया नै अवैध रहेछ भनेर राजीनामा दिएको खण्डमा अब महाधिवेशन पक्कै अर्को ढङ्गले जान्छ होला भन्ने थाहा नै, तर भोलिपल्ट फेरि अर्को निर्वाचन कमिटी गठन गरेर चाहिँ अधिवेशनको प्रक्रियालाई अगाडि बढाउने कोसिस गरियो र त्यो गर्दै गर्दाखेरि नयाँ भनिएको निर्वाचन समितिको संयोजक जो जोगबहादुर पत्तु भन्ने हुनुहुन्थ्यो उहाँसँग हामीले पनि वार्ता गरेका थियौँ। वार्ता गर्ने क्रममा उहाँले के भन्नुभयो भन्दाखेरि हिजोकै हाउसले चाहिँ मलाई म्यान्डेट दिएको छ भनेर झुट बोल्नुभयो, सरासर झुट। के कुन अर्थमा भन्दाखेरि हिजोको हाउस भनेको लगभग 4-5 बजी सकिएको थियो त्यही हो हल्लामा, अनि साँझको 6-7 बजे पहिलेको निर्वाचन समितिको बन्जारीजीको संयोजकको निर्वाचन समिति 6-7 बजे राजीनामा दिएको थियो हाउस सकिसकेपछि, अनि भोलि जो नयाँ भनिएको निर्वाचन समितिको संयोजक जो पार्टीले चाहिँ हिजोकै साँझमा भएको हाउसले चाहिँ मलाई म्यान्डेट दियो भनेर जुन सरासर झुट बोल्नुभयो त्यो भनेको कृत्य गरिएको रहेछ भन्ने कुरो चाहिँ अन्य स्वाभाविक रूपमा हुन्छ, यसरी कृत्य गरिएर हस्ताक्षरलाई दुरुपयोग गरेर बनाइएको नक्कली निर्वाचन समितिले जबरजस्ती अब अधिवेशन गराएर हामी जित्यौँ भनेर चाहिँ अब छाती चौडा गरेर हिँड्नु भएको साथीहरू, तर लाज लाग्नुपर्ने हो त्यस्ता व्यक्तिहरूलाई होइन, तर अब लाज गरम सबै पचिसकेपछि यो नेपालमा जे पनि हुँदो रहेछ, तर झुटको खेती धेरै सामान्यसम्म टिक्दैन किनकि सत्यले कठिन मार्गबाट गुज्रन परे तापनि अन्तिममा सत्यले जित हुन्छ भन्ने चाहिँ अब अहिलेसम्मको मानव सभ्यताले प्रमाणित गरेको कुरा हो, त्यही भएर जे जति प्रपञ्चहरू रचेका छन् ती सबै अवैध हुन् भनेर हामी भन्छौँ, किनकि हाम्रै आँखा अगाडि भएको यस्ता गतिविधि त हामीले आफ्नो आत्माले पनि सही हो भनेर भन्न सक्दैन र कोही पनि सत्यवादी मान्छेले त्यो भन्न सक्दैनन्। अनि दोस्रो दिनमा पनि जबरजस्ती त्यो निर्वाचन प्रक्रिया अगाडि बढाउनु खोजेपछि गेट बाहिर अब धर्ना बस्ने साथीहरू थुप्रै हुनुहुन्थ्यो होइन, अनि त्यो कन्टलापुरमा घाममा बच्चा बच्चा त अब पानी नै प्रशस्त थियो, टोयलेट लाग्नै भयो, अनि हुलचेरमा भएको हामी 3-4 जना साथीहरू थियौँ, हामीले टोयलेट लाग्यो, अब भाउँसेको टोयलेट त एउटै मात्र थियो जुन मुख्य हलको नजिक थियो, बाहिर थिएन होइन, अनि त्यही मान्छेहरू भित्र बाहिर गरिरहेका थिए, सुरक्षाकर्मीको ठुलो तैनाती भएको थियो, अनि हाम्रो केही साथीहरूलाई पिसाब लागिसकेको थियो, पिसाब फेर्न देऊ भनेर भन्नु मलाई पनि त्यही भइरहेको थियो, गर्दाखेरि अब माथिको आदेश भनेर सुरक्षाकर्मीले हामीलाई भित्र जान दिएन, तर अन्य व्यक्तिहरूलाई भित्र बाहिर गर्न दिएको थियो, त्यहीँ गएर विभेद भएको हो भन्ने कुरा हामीले महसुस गऱ्यौँ। हामी अधिकार कर्मीको नाताले त्यो भइरहेको निकृष्ट व्यवहार र विभेद सहन सक्ने कुरा भएन, हामीले प्रतिवाद गऱ्यौँ। वैचारिक रूपमा प्रतिवाद गर्दाखेरि नमानेपछि हामी चाहिँ त्यसो भए हामी यहीँ किसान फेर्छौँ भनेर पनि भावनात्मक रूपमा घुर्की पनि लगायौँ। भनेर श्रेष्ठ हुनुहुन्थ्यो, एकजना तामाङ दाई हुनुहुन्थ्यो, त्यो तामाङ दाईको झन् पाङ्लाको इन्जुरी भएको, उहाँले त पिसाबको थैली पोलिथिन ब्याग जुन पिसाबको थैली हुन्थ्यो त्यो झुन्ड्याएर हिँड्नु भएको होइन, उहाँले झन् कष्ट थियो। अनि यस्तो परिस्थिति आइसकेपछि अस्ति दाईले त पिसाबै फेरेर होइन लु सुरक्षाकर्मी हो तिनीहरूले थालो यो भनेर पनि अब पिसाबको बोतलै हिँडेर राख्नुभयो। अनि भोजराज दाई लगाएर हामीलाई पनि त्यो अब परिस्थिति हामी आफ्नो शारीरिक अवस्थाले गर्दा त्यसको पिसाब कन्ट्रोलै गर्न नसक्ने अवस्था भइसक्यो कि हामी त्यो अन्याय सहन सक्दैनौँ। पिसाब गर्न पाउनु भनेको त आधारभूत सामान्य सुविधाको पनि हामीले वञ्चित गरिन्छ भने यो चरम विभेद हो, हामी अमानवीय व्यवहार भएको हुनाले हामी मान्दैनौँ। त्यही भएर तपाईँहरूलाई छिचो लगाएर हामी जान्छौँ भनेर घुम्चेहरूले सुरक्षा गर्नको छिचोले हामी भित्र पस्न पर्दाखेरि हामी थकेला थकल भयो, बल प्रयोग भयो होइन, त्यहाँबाट बल यति धेरै प्रयोग भयो कि अपाङ्ग भएको व्यक्तिमाथि त्यस्तो बल प्रयोग हुन्छ भन्ने कुरा त हामीले कल्पना पनि गरेका थिएनौँ। जहाँ अधिकार र न्यायको निम्ति र समानताको निम्ति वकालत गर्ने जमातको जमघटको ठाउँमा पनि त्यो किसिमको अभद्र अमानवीय अशोभनीय र कानुन विपरीत काम हुँदाखेरि हामी एकदम लज्जित महसुस भयौँ र हामीले प्रतिकार पनि गऱ्यौँ। वैचारिक र अब शरीरले नसके पनि अब हुलचेलले धकलेर हामीले प्रतिकार गर्नुपर्छ, हुलचेल धकल्ने हुलचेलमा कुटले हान्ने काम भयो। हुलचेल भनेको एउटा फलाम र कुनै वस्तु नभइकन त्यो भनेको हाम्रो शरीरको अङ्ग हो, हाम्रो शरीरको अङ्गमाथि सरहको हुलचेलमाथि यसरी गुट बजारिएपछि हामीले पनि चाहिँ आफ्नो बलले सकेसम्म धकेला धकल गऱ्यौँ र त्यो गर्दै गर्दा झन् उनीहरू झन्झन आक्रामक र हिंसक ढङ्गले प्रस्तुत भए र त्यसपछि त मलाई त जुरुकै उजारेर भित्र ल भित्र लगाएर छेकार दियो, कुर्तीमा लगाएर मेरो हुलचेल अन्तर्तिर लगाएर फालिदियो। त्यो खालको अमानवीय र अत्याचारको एकदमै चरम चाहिँ निकृष्ट रूप चाहिँ हामीले जिन्दगीमा कल्पनै नगरेको परिस्थिति हामीले महसुस गऱ्यौँ, जुन चाहिँ अहिले संसारमै चाहिँ चर्चाको विषय भएको छ, सोसियल मिडियामा भाइरलै भएको छ र त्यो खालको व्यवहार गर्ने प्रतिको मान्छेको प्रतिक्रिया एकदमै घृणाजन्य अभिव्यक्तिहरू पनि छन्। वास्तवमा हामी अपाङ्ग भएको व्यक्तिहरूको अधिकारको निम्ति चाहिँ नेता भएका हौँ भन्ने तथाकथित व्यक्तिहरूलाई त्यो घटनापछि चाहिँ लाजले चाहिँ नाक्लो गरेर हिँड्नुपर्ने हो, तर तिनै मान्छेहरू चाहिँ गौरवको साथ अति चौडा गरेर हिँडिरहेका छन्, जुन चाहिँ अपाङ्गता क्षेत्रकै मुभमेन्टले एउटा ठुलो बदनामी र चाहिँ कलङ्क हो भनेर मैले बुझेँ।
0: यति बेला राज्य भनेको हरेक नागरिकलाई सुरक्षा दिनुपर्ने हो, राज्यको जिम्मेवारी, राज्यको दायित्व, राज्यको भूमिका भनेको त्यहाँनिर हुन्छ कि जहाँ प्रहरी लगाएर हरेक नागरिकको चाहिँ सुरक्षा गर्ने बेलामा तपाईँहरू माथि बल प्रयोग गर्ने त्यस्ता प्रहरी तथा राज्यको संयन्त्र पनि तपाईँहरूको भनाइ के छ?
1: यो त राज्यको चरम आतंक नै हो, बर्बरता हो। अब त्यो क्रममा चाहिँ मलाई त्यस्तो भएपछि मैले पनि सिडियोलाई तिनपटक फुल घन्टी हाने तर सिडियोले मेरो फोन उठाएन, अरू साथीहरूले हान्दाखेरि चाहिँ हाम्रो पोखराको साथीहरूले त्यो घटना भएको लाइभ देखिसकेपछि दुई तिनजना साथीहरूले सिडियोलाई फोन हाने रहेछ अनि सिडियो सरको प्रतिक्रिया यति चिसो र यति गैरचिने भाषा प्रयोग गरेको थियो कि केही भएको छैन। हाम्रो साथीहरूले लगाउन त्यहाँ त मान्छे मार्न लागिसक्यो, अलिकति संयमता अप्नाउन अनि कार्यक्रमलाई चाहिँ मर्यादित बनाउन तपाईँले निर्देशन दिनु पर्यो भनेर हाम्रो साथीहरूले फोन गरेर भन्दाखेरि त्यस्तो घटना केही भएको छैन, तपाईँहरूको मान्छेलाई केही पनि हुँदैन, मर्दैन कोही पनि, त्यस्तो नराम्रो घटना केही भएको छैन भन्ने खालको हल्का फुल्का यो टिप्पणी चाहिँ गरेर चाहिँ तमासालाई चाहिँ मनोरञ्जनको वस्तुको रूपमा सिडीले प्रस्तुत गरेको हामीले सुन्न पाएँ, जुन एकदमै लज्जास्पद र निन्दनीय व्यवहार हो। राज्यका प्रशासकहरूमा त्यो खालको अमानवीय सोच र घटिया चरित्र हुन्छ भन्ने कुरा हामीले कल्पना गरेका थिएनौँ होइन, त्यो खालको चाहिँ नेपालमा देखियो। त्यही भएर चाहिँ यो भनेको राज्यले संरक्षण गरेको आतङ्क हो र त्यस्तो घटनाको चाहिँ हामी निन्दा गर्दछौँ र सबै पक्षबाट त्यसलाई निन्दा गरिनु पर्दछ र
0: अब यस्तो किसिमको घटनाहरू घटिरहेको अवस्थामा तपाईँहरूको तपाईँ माथि भएको अन्याय, तपाईँ माथि भएको चाहिँ जुन तपाईँ माथि गरेको चाहिँ प्रहरी लगायतका त्यहाँ राष्ट्रिय बाङ्गको महासङ्घको पदाधिकारीहरू, राष्ट्रिय बाङ्गको महासङ्घको अध्यक्षले गरेको व्यवहारप्रति तपाईँहरूको कानुनी उपचार खोज्ने योजना छ कि छैन, कि उपचार खोज्नको लागि तपाईँ त्यो किसिमको वातावरण तयार पार्ने कोसिसमा हुनुहुन्छ हुनुहुन्न, निवेदन दिनुभएको छ कि छैन, यसको विरुद्धमा कसरी आवाज उठाउने तर्फ गरिरहनु भएको छ?
1: अब यसको मानवाधिकारको गम्भीर उल्लङ्घन भएको घटना भएको नाताले मैले राष्ट्रिय मानवाधिकार आयोगको ललितपुरमा रहेको कार्यालयमा गएर गुजुरी हालेको छु, अनि त्यसपछि अब बुटवलमा भएको हुनाले त्यतिखेरको मार्फत अनुसन्धान भइरहेको छ भन्ने सुन्नमा आएको छ। अब त्यसको प्रतिवेदन केही दिनमा आउँछ होला। र त्यसबाहेक अब बुटवलमा भएको अर्को घटना, त्यही घटनाको सिलसिलामा हाम्रो दिदीबहिनीहरूमाथि पनि हातपात भएको थिए, महिलाहरूमाथि भएको हिंसाको केस पनि थियो। अब एकजना विमला सदाशङ्कर भन्ने दृष्टिबिन बहिनीमाथि पनि हातपात, पहिलो दिनमा हलमा हातपात भएको, उहाँले उजुरी नै लेखेर प्रहरी कहाँ बुझाउनु खोजेको, तर प्रहरीले उहाँको उजुरी नै मानेन। भनेपछि त यो त जानजानी नियतवश घटाएको घटना रहेछ, र प्रहरी पनि दमनकै निम्ति पहिलेदेखि मानसिक रूपमा तयार रहेछ भन्ने कुरा त बुझियो। अनि जो रक्षक हुन्छ उसैले भक्तको भूमिका निर्वाहेर रक्षकमै भक्तक भएको अवस्थामा अमानवीय त्यो परिस्थिति आउँदो रहेछ भन्ने कुरा हामीले महसुस गऱ्यौँ। त्यो बहिनी जुन निवेदन त्यत्तिकै उजुरी विहीन भएपछि मैले दोस्रो दिनमा माथि जस्तो घटना भइसकेपछि स्टुडियोले पनि फोन नउठाएपछि मलाई के अनुभूति भयो भन्दाखेरि, अब यहाँ कसैले पनि उजुरी दिइन्न भन्ने बुझिसकेपछि मैले काठमाडौँमै गएर काठमाडौँको स्टुडियोलाई पनि सम्पर्क गरेँ। सम्पर्क गर्दाखेरि म चाहिँ त्यो पीडित व्यक्ति उल्टेरवाला, म उजुरी गर्न आएको छु काठमाडौँ, समय दिनु पऱ्यो भनेको छ उल्टो, यी घटनै भएको छैन, यी घटना भएको छैन, उही उजुरी दिनु पर्यो, तपाईँ किन काठमाडौँ आउनु पर्छ भनेर उल्टो म उहाँले एकदमै लापरवाहीपूर्ण जवाब दिएको अवस्था छ। यो घटनाबाट के प्रमाणित हुन्छ भन्दाखेरि, सबै स्टुडियोहरूलाई राष्ट्रिय अपाङ्ग महासङ्घको संस्थात्मक पक्षले कुनै न कुनै प्रभावमा पारेर मिलो मतमा शक्ति अभ्यास गरेको होइन भन्ने कुरा हामीले आकलन गऱ्यौँ। र अपाङ्गताको क्षेत्रमा यति निकृष्ट किसिमको जुन प्रशासनको परिचालन, दमन होइन, बर्बरपूर्ण आक्रमण र जुन एउटा घृणित व्यवहार छ, त्यो जति निन्दा गरे पनि कमै हुन्छ। र त्यो सन्दर्भमा पछि मैले जब कि म चाहिँ काठमाडौँ आइसकेको अवस्थामा मेरो निवेदन त जसरी पनि तपाईँले दिनुपर्छ, किनकि मैले उताको परिस्थिति बुझिसकेको, मैले उता उजुरी हालिनँ, अब म काठमाडौँमा हाल्छु भनेर भनेको थिएँ, ल त्यसो उजुरी लिएर आउनुहोस् दर्ता गरिदिउँला भनेर मानौँ, म पार्टी दया र कृपा गरेको जस्तो त्यो फाँसी चाहिँ काठमाडौँको सिडीले गर्नुभयो। त्यहाँदेखि म गएर त्यो उजुरी चाहिँ हालेको छु, अब त्यसको पनि छानबिनको प्रक्रिया कहाँ पुगेको छ भन्ने सन्दर्भमा चाहिँ मैले बुझ्न पाएँ।
0: हुन्छ, हामी कार्यक्रम निकै अन्ततिर छौँ, अन्तमा तपाईँलाई भन्न मन लागेको कुरा भन्न सक्नुहुन्छ?
1: जुन घटना घट्यो त्यो चाहिँ इतिहासमै सबभन्दा कालो दिनको रूपमा मैले मान्दछु, र अपाङ्गता अधिकार अभियन्ताहरूले इतिहासमा यो कालो दिनलाई सधैँ सम्झाउनु पर्छ। के अर्थमा भन्दाखेरि, सत्य र न्याय र अधिकारको निम्ति बहस गर्ने फलोमा अपाङ्ग भएपछि व्यक्तिमाथि बल प्रयोग गरेर मानवता हनन हुनुभएको सबभन्दा निकृष्ट घटना हो, र यसलाई न्यायप्रेमी समग्र मुभमेन्टको व्यक्तिहरूले सम्झेर भोलिका दिनहरूमा यस्ता आतताई चरित्रको व्यक्तिहरूलाई नेतृत्व पुर्याउनु भने आफ्नै घरभित्रबाट आफ्नै अधिकारको माग गर्ने मञ्चबाट कसरी अपमानित हुनुपर्दछ भन्ने चाहिँ एउटा स्थान स्थापित भएको छ, नजर स्थापित भएको छ। र यस्ता प्रवृत्तिलाई रोक्नको निम्ति सबै सचेत हुनुपर्दछ, किनकि कुनै एउटा नेतृत्व आउनु 3 वर्षको लागि मात्र हुन्छ, तर यो इतिहास बनाउने कुरा हो र इतिहासमा कलङ्क चाहिँ पोतिसकेको छ होइन। व्यक्ति को आउँछ भन्ने भन्दा पनि सबभन्दा ठुलो कुरो मान्छेको प्रवृत्ति हो, त्यो यस्तो प्रवृत्ति चाहिँ कसैले चाहिँ अङ्गीकार गर्नु हुँदैन, र यस्तो अङ्गीकार गरेको व्यक्तिहरूलाई पनि समाजले चिनेर धेरै चाँडो बहिष्कार गर्दै जानुपर्छ। यस्तो व्यक्तिले प्रवर्तन गर्नु भनेको आफ्नो खुट्टामा आफूले बन्छेर हान्नु जस्तै हो भन्ने मेरो धारणा।
0: तपाईँको व्यस्त समय गहन विचारलाई तपाईँलाई धेरै धेरै धन्यवाद। बेला भने हामीले हेम गुरुङसँग कुराकानी गरिसकेका छौँ, र राष्ट्रिय अपाङ्ग महासङ्घको 10 अधिवेशन तथा 23 साधारण सभामा भएको घटनाको बारेमा उहाँले सुनाउँदै हुनुहुन्थ्यो। यो विषयमा थप जानकारी लिनको लागि हामीले राष्ट्रिय अपाङ्ग महासङ्घको अध्यक्ष देवीदत्त आचार्यलाई सम्पर्कमा ल्याउन खोजेका थियौँ, तर उहाँ हाम्रो सम्पर्कमा आउन सक्नु भएन, उहाँले हाम्रो लागि समय दिन सक्नु भएन। त्यस्तै गरी राष्ट्रिय अपाङ्ग महासङ्घको सचिव असीम लम्सालाई पनि हामीले सम्पर्कमा ल्याउन खोजेका थियौँ, उहाँ पनि हाम्रो सम्पर्कमा आउनु भएन। त्यस कारणले गर्दा आज भने हामीले पीडित हेम गुरुङसँग मात्र कुराकानी गर्न सक्यौँ। उहाँले 10 अधिवेशन तथा साधारण सभामा भएको आफूमाथिको ज्याजिती, आफूमाथिको अन्याय अत्याचार के भएको थियो भन्ने विषयमा उहाँले आफ्नो कुरा सुनाउनु भयो, र थप के थियो त्यहाँको घटना भन्ने विषयमा हामी राष्ट्रिय अपाङ्ग महासङ्घको अध्यक्षसँग पछि कुराकानी गर्दैछौँ। र आज भने के छ त अपाङ्गता भएका व्यक्तिहरूको लागि अधिकार, सिआरपिटीमा कस्तो अधिकार अपाङ्गता भएका व्यक्तिहरूको लागि राखिएको छ, सिआरपिटी भनेको के हो, हामीले एउटा तपाईँको लागि अडियो तयार पारेका छौँ, उक्त अडियो तपाईँको लागि प्रस्तुत गर्छौँ।
2: अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि, जसलाई छोटकरीमा सीआरपीडी भनिन्छ, आखिर यो किन एउटा ऐतिहासिक मानव अधिकार सन्धि मानिन्छ र यसले अपाङ्गतालाई हेर्ने हाम्रो दृष्टिकोणमा कस्तो क्रान्ति ल्यायो, आउनुहोस् यसलाई गहिराईमा बुझौं। ल, सुरुमै यो महासन्धिको प्रस्तावनाको एउटा अंश हेरौँ न। यसले के भन्छ भने, सीआरपीडी आउनु अघि पनि मानव अधिकारका कानुनहरू त थिए, तर ती अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको रक्षा गर्न पर्याप्त थिएनन्। मतलब विश्वव्यापी प्रतिबद्धता र वास्तविक अभ्यास बीच एउटा ठूलो खादल थियो। हो, यही खाडो, यही अधुरो प्रतिज्ञा नै त्यो बेलाको सबैभन्दा ठूलो समस्या थियो। ऐतिहासिक रूपमा हेर्ने हो भने मानव अधिकारका वाचाहरू त प्रशस्तै थिए, तर ती वाचाहरूले अपाङ्गता भएका व्यक्तिहरूले भोग्नु परेका विशेष र प्रणालीगत अवरोधहरूलाई कहिले राम्ररी सम्बोधन गर्न सकेका थिएनन्। मानव अधिकार त सबैको लागि हो, होइन र? तर प्रश्न यो थियो कि साँच्चै सबैले समान रूपमा उपभोग गर्न पाइरहेका थिए? प्रस्तावनाले देखाए झै थुप्रै महासन्धिहरू हुँदाहुँदै पनि अपाङ्गता भएका व्यक्तिहरू आफ्नो अधिकारबाट वञ्चित थिए। यसले अन्तर्राष्ट्रिय कानुनमा एउटा गम्भीर कमीलाई उजागर गर्यो, जहाँ समाजको एउटा महत्त्वपूर्ण समूह पछाडि छुटिरहेको थियो। अब यही कमीलाई पूरा गर्न सीआरपीडीको जन्म भयो। तर यो कुनै सामान्य सन्धि मात्रै थिएन है, यो त अपाङ्गतालाई बुझ्ने र सम्बोधन गर्ने तरिकामा नै एउटा आधारभूत परिवर्तन थियो, जसलाई प्याराडाइम सिफ्ट पनि भनिन्छ। यो महासन्धिको सबैभन्दा शक्तिशाली कुरा नै यसको दृष्टिकोण हो। पहिले कस्तो थियो भने, अपाङ्गतालाई व्यक्तिको एउटा चिकित्सकीय समस्याको रूपमा हेरिन्थ्यो, तर सीआरपीडीले भन्यो, होइन, समस्या व्यक्तिमा होइन, समाजको सोच, संरचना र वातावरणमा छ। मतलब व्यक्तिको शारीरिक अवस्था र सामाजिक बाधाहरू बीचको अन्तरक्रियाले नै अपाङ्गता सृजना गर्छ। यो एउटा क्रान्तिकारी सोच थियो। अब यो नयाँ सोचलाई व्यवहारमा कसरी उतार्ने त? एउटा मुख्य उपाय हो उचित आवास वा रिजनेबल अकमोडेसन। यसको अर्थ हो सबैजनाले समान रूपमा भाग लिन पाउन् भनेर आवश्यक परे अनुसार केही समायोजनहरू गर्नु, जस्तै दृष्टिविहीन कर्मचारीका लागि स्क्रिन रिडर सफ्टवेयरको व्यवस्था गर्नु। र यो कुनै दया वा सहयोग होइन, यो त एउटा अधिकार हो। यसको अर्को महत्त्वपूर्ण पाटो हो विश्वव्यापी डिजाइन वा युनिभर्सल डिजाइन। यसको लक्ष्य के हो भने, कुनै पनि चिज, चाहे त्यो भवन होस् वा वेबसाइट, सुरुदेखि नै सबैले प्रयोग गर्न सक्ने गरी बनाउने, पछि गएर फेरबदल गरिरहनु नपरोस्। सोच्नुहोस् त, भवन बनिसकेपछि ऱ्याम्प थक्नु र डिजाइनमै ऱ्याम्प समावेश गर्नुमा कति फरक छ? हो, विश्वव्यापी डिजाइन भनेको त्यस्तै हो। अब यो पुरै महासन्धि केही आधारभूत मान्यताहरूमा टिकेको छ। भनौँ न, यसका हरेक धारालाई मार्गदर्शन गर्ने यसको दार्शनिक जग नै यही हो। धारा 3 यी 8 सिद्धान्तहरू उल्लेख गरिएका छन्। जस्तै, हरेक व्यक्तिको मर्यादाको सम्मान, कुनै पनि किसिमको भेदभावको अन्त्य र समाजमा पूर्ण सहभागिता, यी सबै मिलेर एउटा बलियो आधार तयार पार्छन् र महासन्धिमा उल्लेखित हरेक अधिकार यिनै सिद्धान्तहरूबाट निर्देशित छन्। तर यी सिद्धान्तहरू किताबमा मात्रै सीमित छैनन् है, महासन्धिले यिनीहरूलाई हाम्रो दैनिक जीवनमा लागू हुने ठोस र कानुनी रूपमा बाध्यकारी अधिकारहरूमा बदलेको छ। जस्तै, धारा 9 पहुँचको अधिकारलाई सुनिश्चित गर्छ। यसमा भौतिक पहुँच, जस्तै भवन र यातायातदेखि लिएर सूचना र सञ्चार प्रविधिमा पहुँचसम्म पर्दछ। सोच्नुहोस् त, कतै जानै सकिएन वा कुनै सूचना नै पाइएन भने अरू अधिकारको के अर्थ? त्यसैले पहुँचलाई समाजमा सहभागी हुनका लागि पहिलो खुड्किलो मानिन्छ। त्यस्तै शिक्षाको कुरा गरौँ। धारा 24 सबै तहमा भेदभाव बिना समावेशी शिक्षा प्रणालीको अधिकारलाई जोड दिन्छ। यसको स्पष्ट अर्थ हो, कुनै पनि बालबालिकालाई अपाङ्गताको आधारमा सामान्य शिक्षा प्रणालीबाट वञ्चित गर्न पाइँदैन। काम र रोजगारको क्षेत्रमा पनि धारा 27 खुला, समावेशी र पहुँचयोग्य वातावरणमा काम गर्ने अधिकारलाई मान्यता दिन्छ। यसले समान कामको लागि समान ज्याला र कार्यस्थलमा आवश्यक पर्ने उचित आवासको व्यवस्थालाई पनि अनिवार्य गरेको छ। त्यसै गरी राजनैतिक र सार्वजनिक जीवनमा पूर्ण रूपमा सहभागी हुने अधिकार पनि उत्तिकै महत्त्वपूर्ण छ। धारा 29 भोट दिने, चुनावमा उम्मेद्वार बन्ने र अन्य सार्वजनिक मामलामा निर्णय प्रक्रियामा सहभागी हुने अधिकारको ग्यारेन्टी गर्दछ। यहाँसम्म त सबै ठिकै छ, तर एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। यति राम्रो महासन्धि केवल कागजमा मात्रै सीमित हुन्छ कि साँच्चै परिवर्तन ल्याउँछ त? यसलाई शब्दबाट कार्यमा कसरी उतारिन्छ? यसको लागि एउटा निश्चित प्रक्रिया छ। पहिलो, देशहरूले यसलाई स्वीकार्छन्, जसलाई अनुमोदन भनिन्छ। दोस्रो, उनीहरूले आफ्नो देशका कानून र नीतिहरूलाई महासन्धि अनुरूप बनाउँछन्। तेस्रो, उनीहरूले संयुक्त राष्ट्रसङ्घको सम्बन्धित समितिलाई नियमित रूपमा प्रगति प्रतिवेदन बुझाउनु पर्छ। र चौथो अनि सबैभन्दा महत्वपूर्ण कुरा, यो पूरै प्रक्रियाको अनुगमनमा नागरिक समाज, खास गरी अपाङ्गता भएका व्यक्तिहरूको संस्थाहरूलाई सक्रिय रूपमा सामेल गराइन्छ। अन्ततः यो सबै प्रयासको लक्ष्य के हो त? लक्ष्य एउटै हो, एउटा यस्तो संसारको निर्माण गर्नु जहाँ सबै व्यक्तिहरूले बिना कुनै भेदभाव अरू सरह समान आधारमा समाजमा पूर्ण र प्रभावकारी रूपमा सहभागी हुन पाउन्। धारा 1 भनिएछ, यो केवल पहुँचको विषय मात्र होइन, यो समानता, स्वतन्त्रता र मानव मर्यादाको विषय हो। यो विश्वव्यापी सन्धिले हामीलाई स्थानीय स्तरमा ठोस काम गर्न प्रेरित गर्छ।
0: भर्खरै तपाईँले सुन्नुभयो, सीआरपीडीमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार कसरी समेटिएको छ, यो विषयमा हामीले तयार पारेको सानो अडियो। यो सँगसँगै हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। जसको लागि हाम्रो टेलिफोन सम्पर्क नम्बर रहेको छ 98-671-85-87। यतिन्जेलसम्म यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि मद्दत गर्ने सम्पूर्ण रेडियोका प्राविधिक मित्रहरूलाई विशेष धन्यवाद दिँदै, सबैमा छुटिनु भनेको बाध्यता र व्यवस्था होइन, अनुशासन हो। यही अनुशासन पालना गर्न आगामी सप्ताह तपाईँलाई भेट्न म आउने नै छु। त्यतिन्जेलसम्मलाई तपाईँको आफ्नै आवाजको साथी विजयलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाइ, यु
3: बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो खा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठक आज बस्दैछ। आज साँझ 6 बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक राखिएको पार्टी प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। जहाँका अनुसार बैठकका लागि 6 वटा एजेण्डा तय भएका छन्। भेला, अधिवेशन, विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कार्यवाही, केन्द्रीय समिति बैठक लगायतका एजेण्डामा छलफल तथा निर्णय हुने बताइएको छ। यस्तै राष्ट्रपाले प्रतिनिधि सभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आज पनि प्रशिक्षण दिँदैछ। संसदीय अभ्यास तथा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण आज दोस्रो दिन पनि हुने भएको हो। हिजो उपसभापति एवं अर्थमन्त्री डाक्टर छुणी वाग्ले, महामन्त्री भूपदेव शाह, संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी सरकार र सदनबीचको समन्वय र संसदीय समितिमा सांसदहरूको भूमिकाबारे प्रशिक्षण दिएका थिए। ललितपुरको चाउलाखेल स्थित स्टाफ कलेजमा राष्ट्रपा संसदीय दलको मन्त्री सांसद पूर्व बजेट अन्तर्क्रियाको तेस्रो श्रृंखला पनि हिजो सम्पन्न भएको छ। हिजो शिक्षा मन्त्री सस्मित पोखरेल र कानून मन्त्री सुविता गौतमसँग सांसदहरूको अन्तर्क्रिया भएको थियो। पार्टी प्रवक्ता मनिष शाहका अनुसार उक्त कार्यक्रम आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, बजेट र विभिन्न विधेयकमा केन्द्रित छ। भोलिबाट शुरू हुने प्रतिनिधि सभा बैठकमा सरकारको नीति, बजेट र कानून निर्माण सम्बन्धी बहसलाई प्राथमिकतामा राखेर मन्त्री र सांसद बीच अन्तर्क्रिया राखिएको हो। आउँदो जेठ 15 गते अर्थमन्त्री सोनिम वाग्लेले आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट प्रस्तुत गर्नुअघि र पछि रासोपारे बजेट र नीति निर्माण प्रक्रियामा सक्रिय भूमिका देखाउने गरी आन्तरिक तयारीमा जुटेको हो।
2: प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका होल्डिङ सेन्टरको अवलोकन शुरू गरेको छ। काठमाडौँको नदी र सहायक नदी किनारमा रहेका सुकुम्बासी बस्तीलाई यी वैशाख 12 गतेदेखि हटाएर विभिन्न होल्डिङ सेन्टर र आवास क्षेत्रमा राखिएको छ। समितिले हिज भक्तपुरस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास समितिको तालिम केन्द्रको होल्डिङ सेन्टरको अवलोकन गरेको र क्रमशः अन्य क्षेत्रमा पनि अवलोकन गरिने समितिका सभापति समीक्षा बासकोटाले जानकारी दिनुभएको छ। उहाँले होल्डिङ सेन्टरमा रहेका कमी कमजोरी, सेवा व्यवस्थापनको अवस्था तथा आगामी दिनमा आवश्यक सुधारका विषयमा समितिले सामूहिक रूपमा छलफल गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव र धारणा प्रस्तुत गर्ने बताउनुभयो। नेपालको संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकार, मानवताको आधारभूत मूल्य, सामाजिक न्यायका सिद्धान्त तथा अन्तर्राष्ट्रिय मानव अधिकारका आधारभूत मान्यताको पालना गरेर गरीब, विपन्न तथा सुकुम्बासी समुदायमाथि सम्मानजनक व्यवहार गर्न समितिको यसअघिको बैठकमा सदस्यहरूबाट धारणा व्यक्त भएको थियो। सरकारले गरिरहेको भूमिहीनको एकीकृत डिजिटल लगत संकलन कार्यबारे पनि समितिले अध्ययन र सहजीकरण गर्ने बताएको छ।
1: भारतबाट

0: रेपिड रेस्पोन्स टीम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नम्बर चारका वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो। उहाँले एक साथ यता भारतको आसामबाट आएका लगभग 100 को संख्यामा रहेका हात्तीको बथान दिनभर सीमापारीको जंगलमा बस्ने गरेको र रात परेपछि बथानबाट अलगिएर 30 देखि 40 को संख्यामा नेपाल प्रवेश गरेर किसानको बालीमा क्षति पुर्याइरहेको जानकारी दिनुभयो। यसपालि आएका हात्तीले पाक्न लागेको मकै बाली खाएर सखा पारेको र सुपारीको बोट भाँचेर सोत्तर पारेको छ। हात्तीले बाउन्डागीमा 3 जनालाई आक्रमण गरेर घाइते बनाएको र 15 घरमा क्षति पुर्याएको स्थानीय गोपी रिजालले बताउनुभयो।
1: सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका 6 स्थित भव नगामा टोलमा गैराती आगलागी भएको छ। आगलागीमा परि 6 परिवारको 12 घर गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय राम अवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले उनको दुईवटा घर र एउटा गाईगोठ, छिमेकी जोगै यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर र एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एक एकवटा घर गरी 9 घर र 3 गाईगोठ समेत गरी 12 घर गोठ पुनरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ता कपड़ा, गरगहना, फर्निचर लगायत नगद सहित करिब 45 लाख भन्दा बढ़ीको क्षति भएको प्रारम्भिक अनुमान छ। आगलागी हनुमान नगर कंकालिनी नगरपालिका मध्य प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारून यन्त्र र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुभएको छ? एकदम ठिक छ, कुरा मिलाउ।
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साँच्ची बन्दा छ।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बाढ़ीका कारण उदयपुर कटारी नगरपालिका 14 दलदले स्थित सिद्धिचरण राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। उदयपुर कटारी नगरपालिका 14 दलदले स्थित सिद्धिचरण राजमार्ग हिजोदेखि पूर्ण रूपमा अवरूद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी न्यायको निरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभएको छ। काभ्रे पलाञ्चोक स्थित सिन्धुली खुरकोट नेपाल थोक कटुञ्जे बेसी चल्ने बीपी राजमार्ग सड़क खण्डमा भने सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी आवागमन रोकिएको छ। यही वैशाख 21 गतेदेखि बेलुका 5 देखि बिहान 5 बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मको लागि सञ्चालनमा रोक लगाइएको हो।
0: अब अन्तर्राष्ट्रिय समाचार। हालै सम्पन्न विधानसभा निर्वाचनमा पहिलो दल बनेको टीबीकेका अध्यक्ष अभिनेता थलापति विजय भारतको तमिलनाडुको मुख्यमन्त्री नियुक्त हुनुभएको छ। राज्यपाल राजेन्द्र अर्लिकर्ली तमिलगा वैत्री कजगम टीबीकेका प्रमुख विजयलाई मुख्यमन्त्रीको नियुक्ति दिनुभएको हो। विजयको शपथ ग्रहण आज बिहान 10 बजे चेन्नई स्थित जवाहरलाल नेहरू स्टेडियममा हुनेछ। उहाँले 13 मई भित्र विधानसभामा विश्वासको मत पेश गर्नुपर्नेछ। विजयले सरकार गठनका लागि आवश्यक भन्दा बढ़ी अर्थात 120 विधायकहरूको समर्थन पाउनु भएको छ। यसअघि हिजो तमिलनाडुमा इण्डियन नेशनल कंग्रेस, भारतीय कम्युनिष्ट पार्टी सीपीआई र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी सीपीएम पछि भीसीके र आईयूएमएलले पनि टीबीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए। 234 सदस्यीय तमिलनाडु विधानसभा चुनावमा टीबीकेले 108 सीट जितेको थियो। विजयले 2 सीट जितेकाले उहाँलाई एउटा सीटबाट राजीनामा दिनुपर्नेछ। त्यसपछि टीबीकेको संख्या 107 झर्नेछ। त्यसपछि सदनको कुल संख्या 233 हुनेछ र बहुमतका लागि 117 सदस्यको समर्थन आवश्यक पर्नेछन्।

0: र अब खेल समाचार इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 77 रनले पराजित गरेको छ। गैराती सम्पन्न खेलमा राजस्थानलाई पराजित गर्दै गुजरात अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले दिएको 230 रनको लक्ष्य पछ्याएको राजस्थानले 16.3 ओभरमा अलआउट हुँदै 152 रन मात्र बनायो। राजस्थानका लागि रविन्द्र जडेजाले सर्वाधिक 38 र वैभव सूर्यवंशीले 36 रन बनाए। यस्तै गुजरातका बलर रसिद खानले सर्वाधिक 4 विकेट लिए भने जासन होल्डरले 3 विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको गुजरातले विश्व ओभरमा 4 विकेट गुमाउँदै 229 रन बनाएको थियो। उसको लागि कप्तान शुभमन गिलले सर्वाधिक 84 रन बनाउँदा साई सुदर्शनले 55 र वाशिङटन सुन्दरले 37 रन जोड़े। यो जीतसँगै गुजरातले 11 खेलमा 14 अंक जोड़ेको छ। राजस्थान रोयल्स समान 11 खेलमा 12 अंक सहित 5 स्थानमा छ। आईपीएलमा आज 2 खेल हुँदैछन्। दिउँसो 4:15 चेन्नईमा हुने खेलमा चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा हुँदैछ। यस्तै राति 8:15 रायपुरमा रोयल च्यालेन्जर्स बेंगलुरू र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुनेछ।
1: अब मौसम, आज देशका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्दा तराई भूभागमा आंशिक बदली हुनेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका साथै तराई भूभाग लगायत बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सत्तारूढ दल राजपाको सचिवालय बैठक बस्दै सांसदहरूको प्रशिक्षण आज पनि जारी रहने।
1: सुकुमासी राखिएका होल्डिङ सेन्टरमा संसदीय समितिको अवलोकन, आवश्यक सुधारका लागि सरकारलाई सुझाव दिने।
0: भारतबाट आउने हात्तीका बथानका कारण झापाको मेची नगरका स्थानीय त्रसित। 70 तिलाठी कोइलारीमा आगलागी हुँदा 12 घर गोठ जलेर नष्ट।
1: भारतको तमिलनाडुमा थलापति विजय भने मुख्यमन्त्री, सबैजसो दलको समर्थन, 4 दिनभित्र विश्वासको मत लिनुपर्ने।
0: र आईपीएल क्रिकेटमा राजस्थान विरूद्ध गुजरात 77 रनले विजय, आज दुई खेल हुने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
3: सावधान, के तपाईले प्रयोग गर्नु
4: हार्दिक निमन्त्रणा। रोल्पा जिल्ला रोल्पा नगरपालिका 4 गुरुङ गाउँ थाई घर भई हाल लिबाङ बस्दै आउनुभएका बुबा केशवचाङ घोटाने गुरुङ र आमा कल्पना घोटाने गुरुङका ज्येष्ठ सुपुत्र निशान घोटाने गुरुङ र माडी गाउँपालिका 5 भाबाङ दहबाङ निवासी बुबा कुम्भकर्ण पुन मगर र आमा आशकुमारी पुन मगरका सुपुत्री मनिका पुन मगरका बीचमा मिति 2083 साल वैशाख 28 गतिका दिन लिबाङमा शुभ विवाह सुसम्पन्न हुन गइरहेको हुँदा हाम्रा सम्पूर्ण भाइ बन्धु नाता गोता इष्ट मित्रहरू सबैलाई उपस्थित भई वरबधूलाई शुभ आशीर्वाद दिनु हुन विनम्र आमन्त्रण गर्दछौ। बुबा केशवजङ घोटाने गुरुङ, आमा कल्पना घोटाने गुरुङ, भाइ दिनेश घोटाने गुरुङ एवं सम्पूर्ण घोटाने गुरुङ परिवार रोल्पा नगरपालिका 4 दिवाङ रोल्पा।
5: जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता हुने बारे जिल्ला खेलकुद विकास समिति रोल्पाको अत्यन्त जरुरी सूचना।
6: 2083 वैशाख 8 गति बसेको निर्णय अनुसार जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेल सञ्चालन समन्वय सहजीकरण तथा निर्देशन समितिको बैठकको निर्णय अनुसार यही वैशाख 26 देखि 29 गतेसम्म रोल्पा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खबाङ गाउँपालिकाको व्यवस्थापनमा 3rd जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेल प्रतियोगिता सञ्चालन हुने भएको हुनाले रोल्पा जिल्ला स्तरीय सबै पालिकाहरूलाई सहभागिताको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ।
5: थप जानकारीका लागि मोबाइल नम्बर 98 44 93 97 0 छ। अनुरोधक जिल्ला

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक, लस्सी, चिया, कफी, दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
2: प्रोप्राइटर हरि डागी, सम्पर्क मोबाइल नम्बर 98674052।
1: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा।

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नव वर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षाकर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रगतिका ढोकाहरू खुल्दै खुल्दै जा।
2: मामा भन्छ नास्ता पसल सुनसहरी थानाको छेउमा, सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर, हामी कहाँ चाउमिन, चाउचाउ, अन्डा, चना, चटपटे, जुस, अदर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर निले विश्वकर्मा, सम्पर्क मोबाइल नम्बर 97627882132। मामा भन्ज नास्ता पसल सुनसहरी थानाको छेउमा, सुनसहरी गाउँपालिका 4।

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा यस वडा भित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षा कर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमाकसला रोल्पा।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहकवर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ए टु जेड मोबाइल सेन्टर, रोल्पा नगरपालिका 4, लिबाङ भदेरी खोला, रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका टेक स्पिकर, साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्ने, सम्पर्क मोबाइल नम्बर 9841176950। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहकवर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भूपु सैनिक वर्कसप, रोल्पा नगरपालिका 2, पिपल चौतारा, रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर वीरसिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहकवर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल, रोल्पा नगरपालिका 2, बीज बजार, लिबाङ, रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली, मोबाइल नम्बर 9861329593 र 9811935935।
2: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
1: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हाड जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड, जोड्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम, उकालो जाने बाटो निर घोराही दाङ, बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 9848076770, 9558843123। समयमै उपचार गरौ, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम, उकालो जाने बाटो लिएर घोराही दाङ।
3: ब बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो किन नि, के भयो सन्चो भएन?
3: होइन, यतिकै जानै मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राम ओर्क सब एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका 4 पधेरी खोला रोल्पा।
0: हाम्रा सेवाहरू हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9862468710 र 9802020985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्।
2: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
3: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
4: होइन, के भाछ र तपाईलाई
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
5: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
3: सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 0825638603, 9865443383।
5: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: ऋतु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीच बजार रोल्पा।
1: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो, चाउमिन, आलु परौठा, समोसा, छोले, तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849503394।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: ए हो र।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुन चाँदी पसल श्री लुम्बिनी सुन चाँदी पसल, प्रोप्राइटर राजेश जुरी। सम्पर्क मोबाइल नम्बर 9844900472 र 9895769698।
3: क्या खतरा समाचार आइसक्यो?
4: बाप्रे,
3: अब चाहिँ के हुने हो?
5: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जल्दै लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
10: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
11: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
10: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
9: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
10: के यस विपत्तिको कुनै समाधान छैन त?
9: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
10: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
11: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
12: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
13: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
12: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
14: हजुर, हाम्रा सेवाहरू
15: दाँत बाँध्ने,
14: दाँत सफा गर्ने,
15: दाँतमा सिमेन्ट भर्ने,
14: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
15: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
14: फिक्स दाँत लगाउने।
12: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
10: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
14: सम्पर्क नम्बर 9867060467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरचोर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा। साथै तार बान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे हो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बिहान 10 बजेको थाहा अपडेटमा रविन्द्रको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको सचिवालय बैठक आज बस्दैछ। साँझ 6 बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक राखिएको पार्टी प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। जहाँका अनुसार बैठकका लागि 6 एजेण्डा तय भएका छन्। भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुसन्धानात्मक कार्यवाही, केन्द्रीय समिति बैठक लगायतका एजेण्डामा छलफल तथा निर्णय हुने बताइएको छ। यस्तै राष्ट्रपाले प्रतिनिधि सभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आज पनि प्रशिक्षण दिँदैछ। संसदीय अभ्यास तथा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण आज दोस्रो दिन पनि हुने भएको हो। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका होल्डिङ सेन्टरको अवलोकन शुरू गरेको छ। काठमाडौँका नदी र सहायक नदी किनारमा रहेका सुकुम्बासी बस्तीलाई यही वैशाख 12 गतेदेखि हटाएर विभिन्न होल्डिङ सेन्टर र आवास क्षेत्रमा राखिएको छ। समितिले हिजो भक्तपुरस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास ब्याङ्कको तालिम केन्द्रको होल्डिङ सेन्टरको अवलोकन गरेको र क्रमशः अन्य क्षेत्रमा पनि अवलोकन गरिने समितिका सभापति समीक्षा बास्कोटाले जानकारी दिनुभयो। भारतबाट प्रत्येक राति हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि झापाको मेचीनगर स्थित बाहुनडाँगी लगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। मेचीनगर नगरपालिकाको वडा नम्बर 1, 4 र 5 स्थित बाहुनडाँगी क्षेत्रमा एक साथ दिनहुँ भारतीय जंगलबाट प्रवेश गर्ने 30 देखि 40 को संख्याका हात्तीको बथानले किसानको मकै, सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेका छन्। प्रवेश नाकामा हात्ती रोक्न स्थानीयलाई सुरक्षा प्रदान गर्न र खेतीबारीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वनरक्षक, रेपिड रेस्पोन्स टीम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नम्बर 4 का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो। 70 को तिलाठी कोइलाडी गाउँपालिका 6 स्थित बभनगामा टोलमा गैराती आगलागी भएको छ। आगलागीमा परि सपरिवारका 12 घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय राम अवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले उनका 2 घर र 1 गाईगोठ, छिमेकी जुगाई यादवको 2 घर र 1 गोठ, अनिल यादवको 2 घर 1 गोठ, योगेन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको 1-1 घर गरी 9 घर र 3 गाईगोठ समेत गरी 12 पुनर्पमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ता कपड़ा, गरगहना, फर्निचर लगायत नगद सहित करिब 45 लाख भन्दा बढ़ीको क्षति भएको प्रारम्भिक अनुमान छ। र बाढ़ीका कारण उदयपुर कटारी नगरपालिका 14 दलदली स्थित सिद्धिचरण राजमार्ग पूर्णरूपमा अवरूद्ध भएको छ। उदयपुर कटारी नगरपालिका 14 दलदली स्थित सिद्धिचरण राजमार्ग हिजोदेखि पूर्णरूपमा अवरूद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभयो। काभ्रे प्लान्चोक स्थित सिन्धुली खुरकुट नेपालथोक कटुन्जे बेसी चल्ने बीपी राजमार्ग सड़क खण्डमा आइपर्ने सम्भावित बाढ़ीलाई मध्यनजर गर्दै रातिको समयमा सवारी आवागमन पनि रोकिएको छ। यही वैशाख 21 गते बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। रविन्द्र बिदा हुन्छु, नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
2: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस
1: रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्क का पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
3: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: ए पहिला कसैले भनेनन्।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना

0: ज्याझो नेवादोबु वापतिन शनिबार वा आइतबार छिगो नेपाल भाषा ज्याझो नेवादोबु नेवादोबु नेवादोबु सोताइया था खबर ढुंगा न्यादी फै नेवादोबु रेडियो था संसार 99.4 मेगाहर्ज देजक
1: उकाली ओराली गाउँबीसी हाम्रो धरा हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा
2: कार्यक्रम हाम्रो भाका मनदेखि मनसम्मको अविच्छिन्न सम्बोधन सदाबहार लोक दोहोरी भाका
1: कार्यक्रम हाम्रो भाका
2: प्रत्येक शनिबार बिहान 10 बजेदेखि 11 बजेसम्म
1: कार्यक्रम हाम्रो भाका
3: लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता त्यो ठुलो रुखको फेरमा बसौ
4: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेरमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
5: हो र
4: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: सयौं समुदायका हजारौं समस्या लाखौं गुनासा
8: करोडौं नेपालीका आफ्नै दृष्टि
9: तर उन्नतिका लागि हाम्रो प्रयास
10: वास्तविकताको एउटै सम्बोधन
8: कार्यक्रम आवाज आवाज
9: आवाज
10: आवाज
2: साँझ 6 बजेको समाचार पछि 7 बजेसम्म
8: अब तपाईँ आफै बोल्नुहोस्
10: तपाईँको रेडियोमा तपाईँकै आवाज
11: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
12: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
11: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
12: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
11: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
12: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
11: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड

0: चारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म, हातपारे र पालमदेखि देउरा र टप्पासम्म।
1: सुसेली
2: सुसेली
1: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
0: कार्यक्रम सुसेली
2: सुसेली।

बाटै र माथि बाटै र मुनि फुलैको बासना मनैमा पीर्त छँदैमा होला मुखैले हाँसन आजै र हामी भेटैमा हुनु भाग्यले होला नि मनैका कुरा मनैमा सुन्दा मनैमा रोला नि सिरिसे सोझी आफ्नै खोजी मनैका कुरा नफुकाउँ धेरै मनैमा रोला नि. नमस्कार, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम सुसेलीमा. सुसेली लिएर आज फेरि आइपुगे म ओम भण्डारी. नेपाली लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम सुसेली बिहान यही बेला प्रसारण हुन्छ. हामी रेडियो थाहा संचारको काठमाण्डु स्टुडियोबाट बोलिरहेछौ. कार्यक्रम सुसेली काठमाण्डुमा रेडियो थाहा संचारसँगै रूकुम पश्चिममा रेडियो आफ्नो एफएम रेडियो सानो भेरी, रूकुम पूर्वमा रेडियो पूर्वी रूकुम, सल्यानमा शारदा, सुर्खेतमा प्रदेश एफएम, अर्घाखाँचीमा रेडियो अर्घाखाँची र सन्धिखर्क, रूपन्देहीमा तिलुत्तमा, दाङमा रेडियो तुलसीपुर, उदयपुरमा बेलुका एफएम, सिन्धुलीमा रेडियो मरिन र विजय किल्ला, मुगुमा रेडियो सौर्योदयसँगै रेडियो मुगु, रोल्पामा रेडियो जलजला र माडी आवाज, पैतडीमा निङ्गला सैनी अनि बझाङमा सेती थलरा र रेडियो जनमुखीबाट सँगै प्रसारण हुन्छ. कार्यक्रमलाई तपाईँले थाहा संचारको नेटवर्कमा आबद्ध तपाईँको घर नजिकको रेडियो स्टेशनबाट अनि अनलाइनमा थाहा संचार .com, थाहा खबर .com सुन्दै गर्नुभएको रेडियोको अनलाइन प्रसारण नेपाली पात्रो र हाम्रो पात्रोमा सुन्न सुनाउन सक्नुहुन्छ. तपाईँ घर देशमा परदेशमा हतार फुर्सद तपाईँको अनुकूलता कसो छ? हामी जसो होस् तपाईँ भाटौँ आइपुगेका छौं. अरू बेला जहाँ पुगे पनि यो बेला सुसिलीमा भेट हुन तपाईँसँग आउने गर्छौ. अरू बेला सुन्ने सुनाउने कुरा धेरै छन्, यति नै बेला चाहिँ आफ्ना रैथाने गीत सुन्न, रैथाने बाजा सुन्न, त्यही संस्कृतिको कुरा भन्न र त्यसैलाई सुनाउन कार्यक्रममा हामी भेला हुने गर्छौं. त्यसैले कार्यक्रमभरि अरू कुरा एकछिन थाती राखिकन सुसिलीसँग रहनुहोला. मन शीतल मन फुलेल भइजाओस् र मन पूर्ण होस् गीत संगीतले हाम्रो अहिलेको सोचलाई अझ उत्साहप्रद बनाइदियोस्. आज हामी विषयगत अरू कुरा केही सुनाउने छैनौं. हाम्रा मौलिक नेपाली गीतहरू जसलाई रैथाने गीत अथवा लोकगीत, कतै कतै स्थानीय गीत पनि भन्ने गरिन्छ र यो विशेषत नागरिकको हृदयबाट आफै प्रस्फुटन भएका भाका र स्वर लहरी तिनका शब्द कथा हुन्. त्यसकारण यिनलाई जनगीत पनि भन्न सकिन्छ. तिनी नागरिक हृदय स्पष्ट सुनाउनेछौ. दुखारीका कुरा पनि छन्, सुखारीका कुरा पनि छन्, बिछोडका कुरा पनि छन् अनि मिलनका फुलेल प्रसंग पनि गीतमै समेटिएका छन्. कार्यक्रमको आजको पहिलो कोसेली तपाईँलाई सुनाउँछौ. हिउँचोलीमा हिउँको रास सेतै छ, तिमी जहाँ छौ लाली फुल मन मेरो त्यतै छ, चौतारीमा बरको छाया छ जस्तो तिमीलाई लाली फुल, पानीको तृष्णा उस्तै मलाई तिम्रो माया छ. हरिदेवी कोइराला र पुरूषोत्तम निरूपानेको स्वरमा हरिदेवी कोइरालाको संकलन.

चौतारीमा बरको छाया छ जस्तो तिमीलाई पानीको तिसना उस्तै मलाई तिम्रो माया छ। हरिदेवी कोइराला पुरुषोत्तम नेउपाने र साथीहरूको स्वरमा सुनायौं राज्ञी हरिदेवी कोइरालाको संकलनको यो गीत। हाम्रा गीतहरू लेकाली वन वनस्पति जस्तै छन् ताकि बाह्रै महिना सधैँ हरियो भइरहन्छन्। अनेक फूल फुलेर वन जंगल सुवासयुक्त हुन्छ वासनायुक्त भइरहन्छ। फूलमा भमरा चराचुरुङ्गी उसै गरी वनमा झुमिरहेकी छन्। त्यसो त जमीनभित्र पनि प्रशस्त भौगर्भिक सम्पदाहरू छन्, जमीन बाहिर पनि उसै गरी वन वनस्पतिले सुसज्जित एक किसिमको प्राकृतिक आनन्दको सम्पदा त्यो वन जंगलमा पाए जस्तै हाम्रा गीतहरू पनि सधैँ उत्तिकै महत्वपूर्ण रहेका छन्। यिनको के सिजन छ र के मौसम आउनुपर्छ र अनि हामीलाई दुःख सुख सबै बेला गीतले उत्तिकै साथ दिएका छन्। त्यसो त धनी गरीब उच्च निच सबै वर्गमा लोकगीत व्याप्त छ। अझ भन्ने हो भने जित्नेको कुरा इतिहासले कनिकुथी लेखेकै हुन्छ, हार्नेको कुरा कसैले लेख्दैन। ती हार्नेहरूका जीवन कथा पनि मानव जीवनका निम्ति नै अतुलनीय छन् र सधैँ शिक्षा र चेतनाप्रद छन्। ती कुरालाई चाहिँ गीतले बोकिरहन्छ। त्यसकारण गीत सबैको साझा भएको छ। सबै क्षेत्र वर्गका मान्छेको आफ्नो मन सुनाउने माध्यम नै गीत बन्न गएको छ। दशकौं मात्र होइन सदियौंदेखि अलिखित कुरालाई गीतले मौखिक रूपमा प्रसार गरिरहेको छ। एक मान्छेदेखि अर्को मान्छेसम्म, एउटा समुदायदेखि अर्को समुदाय मात्रै होइन, एउटा भूगोल र एउटा गाउँठाउँदेखि अर्को भूगोलको अर्कै गाउँठाउँसम्म पनि गीत संगीतले त्यहाँको भाषा, संस्कृति, चेतना, जागरण, दुःख सुख, मान्छेको जीवनशैली सबै पुर्याइरहेको छ। त्यसकारण कुनै समयको सशक्त संचार माध्यम थियो गीत। आज त्यो नभए पनि मानिसको मन भुलाउने, मन डुलाउने, खुशी तुल्याउने माध्यम हाम्रो गीत बनेको छ र त भन्न मन लाग्छ हिउँचुली झैं सफेद छ, हिउँचुली झैं कञ्चन छ हाम्रो गीत। त्यसै गरी बहने हिमालको हावा झैं पवित्र लाग्दछ जसले वन वनस्पतिको सारा सुगन्ध टिपी बोकी हामीसम्म लिएर आइरहेको छ र आयु आरोग्यताको हामी आभास गीतबाटै पाउने गर्छौं। कार्यक्रमको अर्को कोशैली हामी सुनाउँछौ मावर लेकको जंगलमा याला बाघभालुले टोक्ने भयो वर्षौं वर्षको मनको धोको यसपालि पक्कै पुग्ने भयो। जयनन्द लामा, दिपा लामा, बाबु जिम्बा, शशिकला मोक्तान र साथीहरूको स्वरमा जयनन्द लामाको संकलन

जैनेन लामा, त्यसै गरी बाबु जिम्बा, दिपा लामा, शशिकला मोक्तान र साथीहरूको स्वरमा जयनन्द लामाको गीत हामीले सुनायौं। हामी सुशेलीमा मौलिक नेपाली लोकगीतहरू सुनाउन यो बेला तपाईँमा आइपुग्ने गर्दछौं। हाम्रो बाजा जसै महत्वपूर्ण छ लोक बाजा, उसै गरी लोकगीतको महत्व छ, त्यसै गरी लोकनाच हामीसँग जीवित छ। आधुनिकताले जति नै छोपे पनि हाम्रा परम्परागत रहिथाने संस्कृतिलाई अवलम्बन गरेर अपनाएर नै हामीले जीवन सफलताको बाटोमा अघि बढ़न सक्छौ। त्यसकारण हामी निस्तेज हुँदा अथवा शिथिल हुँदा पनि हामीलाई ऊर्जा भर्ने हाम्रो गीत संगीत भएको छ र नेपाली हाम्रा नेपालीत्व भावनामा कतै विचलन आयो भने त्यसलाई बलियो बनाउने काम पनि नेपाली लोकगीतले गरिदिएको छ र मनमा जसै किसिमका नमिठा कुरा छन् या तिक्तता छ, वैमनुष्यता छ, कटुता छ या त्यस किसिमको आफ्नो गुनासो छ भने हामी गीतैबाट सुनाउने गर्छौं। यी नेपाली जातिका गीत हुन्, नेपाल देशभित्रका मात्रै होइनन्, नेपाल सीमा बाहिर पनि ठूलो नेपाली बस्ती छन्, ठूल्ठूला नेपाली बस्ती बसेका छन्, सदियौंदेखि बसेका ती बस्तीमा पनि नेपाली झरो संस्कृति यसै गरी मौलाइरहेको छ, फुली फक्रिरहेको छ, नयाँ कोपिला लाग्ने, पालुवा लाग्ने क्रम निरन्तरमा छ। जसरी ठूलो रूखमा हाँगा बिंगा भरिने, पालुवा लाग्ने, फूल फुल्ने क्रम निरन्तर हुन्छ, उसै गरी यो नेपाली लोक संस्कृतिको ठूलो वटवृक्ष ठूलो रूख हो भन्दा फरक पर्दैन। यसमा अनेक किसिमका वासना र लहरा हाँगाहरू लहरिरहेका छन्। त्यसकारण त हाम्रो गीत हामी सबैको साझा बन्न गएको छ। धन पैसा सकियो भने, ऋण लाग्यो भने हामी त्यसलाई अवश्य कुनै दिन तिर्न सक्छौं, कमाउन सक्छौं, तर संस्कृति सकियो भने त्यसलाई कहिले पुनर्प्राप्त गर्न सकिँदैन। त्यसकारण संस्कृति जीवन्त राख्नको निम्ति हामीले गाएर, सुनाएर, लेखेर, भनेर, एक आपसमा प्रसार गरेर यसलाई जीवन्त राख्न सक्छौं। यो संस्कृति सधैँ जिउँदो र यसै गरी जाग्दो भइरहोस् भन्दै कार्यक्रमको अर्को स्वर कुनै दशकको मानक गीत जस्तै बनेको थियो, सो बेलाको लोक आधुनिक यो गीत अहिले आएर झर्रो लोकगीत जस्तै हुन गएको छ। किनभने समय क्रमसँगै अहिले नेपाली लोकगीतहरू आधुनिक शैलीमा आउन थाले, तर उस बेला लोक आधुनिक भनेर गाइएको गीत चाहिँ बरु अहिले झर्रो जस्तो सुनिन थालेको छ। त्यही मानक गीत हामी सुनाउँछौं विष्णु प्रभातले संकलन गर्नुभएको, रचना गर्नुभएको, विष्णु कुमार जोशीले स्वर दिनुभएको, मधुर छ। लैबरीको भाकैमा, सयपत्रीको हारैमा, मादलुको तालैमा गाँसिएछ तिम्रो पिरती बरी लैलाई।

मादलुको तालैमा गाँसिएछ तिम्रो पिरती बढी लैले विष्णु कुमार जोशीको स्वरमा विष्णु प्रभातको संकलनको गीत सुनायो। दशकौं अघि रिकर्ड भएको यस्ता गीतले त्यो गीतले हामीलाई तत्समयको गीत संगीतको आभास त दिने गर्छ नै, तैपनि यो मौलिक नेपाली गीतले वर्तमान समाजलाई पनि उसै गरी छुन्छ। कतिपय पुराना समयका रिकर्डका गीतमा काव्यिक रसगुदी पाइन्छ, शिष्ट र सौम्य प्रस्तुत हुने यिन गीतले हाम्रो नेपाली भावधारालाई समेट्छ भने वर्तमानका गीतहरू अझ भद्दा लाग्नु स्वाभाविक हुन जान्छ, किनभने शब्दको विन्यास त्यसदेखि लिएर भावको प्रधानता सँगसँगै विषयवस्तुको शिष्ट प्रस्तुति नहुँदा अचेलका गीतहरू खल्लो लाग्नु अथवा बिर्सदै जानु स्वाभाविक कुरा हुन आउँछ। दशकौं अथवा सयौं वर्ष अगाडि भएका यस्ता रेकर्ड भएका गीतले पनि हामीलाई मौलिकताको झल्को दिइरहनु तिनको मौलिकतापनको बलियो सशक्त क्षमता भएको ठान्न सकिन्छ। कार्यक्रममा यो एकल गीत सुनाइसकेपछि अब हामी एउटा अर्को योगल गीत सुनाउँछौ। बद्री सापकोटा, सुनिता शर्मा र साथीहरूको स्वरमा कृष्ण लामी छानेले लेख्नु भएको यो गीतमा बद्री सापकोटाको भाका संयोजन छ। केही वर्ष मात्रै अगाडि रेकर्ड भएको यो योगल गीत पनि यहाँले ध्यानपूर्वक सुन्नुहुनेछ। वर्ष वर्ष पियारी आजको रात फेरि भेट हुँदैन एकसाथ

0: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ हाम्रा सेवाहरू हार जोड्नेको दुखाई मेरुदण्ड घुँडा दुखेको मस्तिष्क पक्षघात फोक्सो सम्बन्धी रोगहरू नसा सम्बन्धी रोगहरू नसा च्यापिएको कोलेस्ट्रोल कपाल झर्ने नाक कान घाँटी स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै फोन नम्बर 01-5452-352 मोबाइल 98-510-600-69
1: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने आउनुहोस् मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट हामी कहाँ लत्ता कपडा खाद्य सामग्री खाना नास्ताका पसलहरू बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट मीन भवन नयाँ बानेश्वर
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुभएको छ एकदम ठिक छ कुरा
3: मिलाउँ
2: घर सर बेच्नु छोडेर यतातिर कता नि
3: यो त साइड जब दाइ यो चाहिँ मेन
2: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप दिन आएको
3: सामान राम्रो छ ढुक्क हुनुहोस्
2: थाहा छ त्यसैले त यही लिन आएको
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
2: सुरक्षा घरको
5: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com मा

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास.
1: सारङ्गीको तारदेखि सुन्नाको धुनसम्म, हतारे र पालमदेखि देउरा र टप्पासम्म.
2: सुसेनी
3: सुसेनी
2: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
1: कार्यक्रम सुसेनी
3: सुसेनी.
2: कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ. हामी बिहान यही समय कार्यक्रम लिएर आउने गर्दछौ. हाम्रो नेपाली लोकगीत, लोक साहित्य र समग्र लोक संस्कृतिको सेरेफेरोमा कार्यक्रम रहने गर्दछ. कार्यक्रमलाई सुनेर अनि कार्यक्रम सहुदीला सामग्रीहरू, गीतहरू पठाएर तपाईँ कार्यक्रमसँग अझ साथमा रहन, कार्यक्रमलाई आशीर्वाद दिन सक्नुहुन्छ. यहाँको सहभागिता हाम्रो पहिलो प्राथमिकतामा रहने गर्दछ. आजको आधुनिक समयमा पनि प्रविधिले अनेक चीज वस्तु ल्याइसक्दा पनि हामी नेपाली लोक संगीतलाई यसै गरी रेडियो प्रसारणका माध्यमबाट तपाईँ समक्ष प्रस्तुत गरिरहेका छौं. यो हाम्रो मौलिक गीतहरूले हाम्रो जीवनलाई मात्रै फुलेल बनाउँदैन, यो धरती धरणीलाई पनि यसले उत्साह प्रदान गरिरहेको हुन्छ. जहाँ जहाँ नेपाली लोकगीत गुन्जन्छ, मौलिक भाकाहरू बज्छन् अथवा मौलिक बाजा बज्छ, त्यहाँका फूल बिरूवाहरू पनि बढ़ी हुर्कन्छन्, त्यहाँका चराचुरुङ्गी अथवा वन वनस्पति पनि बढ़ी फैलन्छन् भन्ने विश्वास छ. जसले बढ़ी आनन्ददायक गीत संगीत सुन्दछ, उसको स्वास्थ्य पनि स्वस्थ रहन्छ भन्ने कुरा त विज्ञान सिद्ध भइसकेर अहिले संसारमा म्युजिक थेरापी भनेर धेरै ठाउँमा गीत संगीतलाई कतिपय रोगको निदान गर्ने मात्रै होइन, उपचार गरी निको बनाउने माध्यमको रूपमा पनि उपयोग भएको छ. त्यसका उदाहरण एउटा होइन अनेक छ. त्यस्तो जीवनदायिनी, त्यस्तो मौलिकताले भरिएको विज्ञान सम्बद्ध हाम्रो नेपाली लोकगीतसँग त्यस्तो तत्व छ जसको बारेमा हामी सानो समयमा, थोरै समयमा व्याख्या गरी भ्याउँदैनौं. यसका बारेमा त अध्ययन हुनु, अध्यापन हुनु, अनुशीलन हुनु, खोज र अनुसन्धान हुनु आवश्यक छ. जसबाट भएका पुराना कुरालाई नयाँ तथ्यसहित हामी जानकारी दिएर लिएर नेपाली समस्त विद्यार्थीहरूलाई अध्ययनको शोध सामग्रीको रूपमा नेपाली लोकगीतलाई विकास गर्न सक्छौं. आजसम्म प्रायश अलिखित भएको नेपाली गीतलाई, नेपाली लोक संस्कृतिलाई अब अझ बढ़ी लिखित बनाउनु पर्दछ र विश्व जनमासलाई उपयोगी यस्तो हाम्रो संस्कृतिलाई संसारले पढ्नुपर्ने बनाउनुपर्छ. नेपाल आफैमा यो खुल्ला विश्वविद्यालय हुनुपर्दछ र संसारका मानिसहरू आएर अध्ययन गर्ने, अध्यापन गर्ने थलको रूपमा विकास गर्न सकिन्छ. हाम्रो नेपाली लोक संस्कृति नै त्यसको सबभन्दा ठूलो मियो बन्न सक्छ. नेपालभित्रै हजारौं हजार प्रकारका नेपाली लोकगीतका भाकाहरू छन् र सयौं प्रकृतिका नेपाली लोकगीतका भाका छन्. एउटै भाकामा अनेकानेक गीत बनाउन सकिन्छ. एउटै गीतले करोड़ौं व्यापार गर्न सक्छ र एउटै गीतले पनि लाखौं नागरिकलाई एउटै चाहिने मञ्चमा उपस्थित गराउन सक्छ भनेको छिन्न भिन्न हाम्रो मनलाई पनि लोकगीतले एकै ठाउँ लिएर आउँदछ. यो हिजो पनि थियो र आज पनि छ. कार्यक्रमको अर्को कोसेली हामी यहाँलाई सुनाउँछौ. मोहनी लगायो कि मन्तर गरेर, कपाल कोरेर अन्त माया नलाउ माया, अन्त माया नलाउ भाटु मलाई छोडेर. चन्द्रकला शाह र मधुबाबु थापाको स्वर, मधुबाबु थापाको संकलन. यो विशिष्ट बंगालीहरू दाङ सेरेफेरोमा यस्तो भाकाको खुब ठूलो

माया प्रेम गाँठो पर्यो डोरी सुर्खेर गाई बाँध्ने डोरी दाम्लो भए झैं मन बाँध्ने र मान्छेलाई एकै ठाउँ लिएर आउने पनि यही प्रेम पीडितको डोरी हुँदो रहेछ। बरु यो कहिलेकाहीँ सुर्खेर अथवा यसको मेसो नमिलेर यसले कहिलेकाहीँ हामीलाई तलबितल बनाउन सक्छ अथवा छिरालिएको महसुस हुन्छ। यसलाई समेट्ने पनि फेरि हाम्रो आफ्नै मौलिक नेपाली गीतहरू रहेको छ। गीतले नै हाम्रो काव्यले नै हामीलाई एउटा सही यात्रामा सही बाटोमा पुर्याउन सक्छ। बरु जतिसुकै मन बाँधे पनि कहिलेकाहीँ मान्छेको मन यसरी फुक्छ, यसरी तितरबितर हुन्छ, जसलाई समेट्न फेरि लामो प्रयत्न गर्नुपर्दछ। बरु त्यो प्रयत्न पनि धानेन भने चाहिँ मनलाई फेरि बाँध्ने काम गीतले गर्छ। अरू चिज त मान्छेले बाहिरबाट हेर्दा देख्छ तर हृदयको कुरा नदेख्न सक्छ। त्यो हृदय फाटेको कुरा गीतमा मान्छेले सहज व्यक्त गर्न सक्छ। अहिले सामाजिक सञ्जाल लगायत यो डिजिटल चाहिने मञ्चमा व्यापक रूपमा यो गीतको प्रयोग र पुनर्प्रयोग भएको छ। बरू हामी त्यही एउटा असली गीत सुनाउँछौ जसबाट सहज रूपमा हामीले श्रवण गर्ने भन्दा पनि यसलाई गम्भीर रूपमा गहिरो रूपमा श्रवण गर्नुपर्छ। यसमा त धार्मिक र सामाजिक ज्ञान गुदी काव्यमा पनि नसमेटेका कतिपय काव्यिक रस कुराहरू, काव्यिक ज्ञानका ती विराट कुरा यी गीतका केही शब्दले अवश्य व्यक्त गरेको छ। बिम्बलराज छेत्री, कृष्ण सुधा ढुङ्गाना र शर्मिला गुरूङ अनि साथीहरूको स्वर छ। कृष्ण सुधा ढुङ्गानाको संकलनमा रानी घाटैमा किन काँडा रोप्यौ नि निर्माया म आउने बाटैमा।

रानी घाटैमै किन काँडा रोप्यौली निर्माया माउने बाटैमा विमल राज छेत्री शर्मिला गुरूङ कृष्ण सुधार ढुङ्गाना र साथीहरूको स्वरमा कृष्ण सुधार ढुङ्गानाको संकलन सुनायो। कार्यक्रम सुशैली प्रसारणमा छ। तपाई जहाँ हुनुहुन्छ हामी त्यही यो कार्यक्रम लिएर आउने गर्छौं। साताको शनिबार बाहेक हरेक दिन सुशैली प्रसारण हुन्छ। हामी अरू कुरा के गर्छौं र लोकगीत सुनाउँछौ, लोक बाजाका बारेमा सम्झिएका कुरा भन्छौ, अनि हाम्रो लोकनाच र समग्र लोक संस्कृति, यो लोक संस्कृतिभित्र विशाल चीजहरू छन् र हामीले अप्नाएका हरेक चीज वस्तु हाम्रो जीवनयापन समेटिएको छ। त्यसदेखि लिएर हाम्रो प्रकृति र हाम्रो नेपाली दर्शन पनि समेटिएको छ। यद्यपि यसले कहिलेकाहीँ राजनीतिक परिदृश्यलाई पनि साँगो पाँगो मिलाउने कोशिश हाम्रो गीतले गरिदिएकै छ। भाषा, संस्कृति, भूगोल यसले जीवन्त राख्छ। त्यसकारण लोक संस्कृतिभित्र के छ र भनेर खोज्नुभन्दा हाम्रो नेपाली लोक संस्कृतिभित्र के चाहिँ छैन भनी बुझ्नुपर्दछ। डगरदेखि बगरसम्म, घरदेशदेखि परदेशसम्म, लाहौर र युद्धका मैदानदेखि घर करेसाका स्थानीयपनसम्म पनि गीतले समेटेको छ। झुत्रै नाङ्गै बसेर जीवन काट्ने, भोकै पेट पटुका कसेर जीवन धान्नेदेखि धन दौलतले दुःख के हो भनी थाहा नपाएकासम्मलाई गीतले यावत कुरा थाहा पाउने बनाएको छ। त्यसकारण त नेपाली लोकगीतसँग हामी सबैको अपनत्व छ। यति त यति नेपालभित्र मात्रै होइन, नेपाल देश, यो भूगोल, नेपाल सीमा बाहिर पनि ठूला नेपाली बस्ती छन्। त्यहाँ त्यहाँ पनि नेपालमा जसरी संस्कृति जीवन्त रहेको छ, नेपाली लोक संस्कृति त्यहाँ पनि जीवन्त रहेको छ। बरू अझ नेपालमा भन्दा बढी नेपाली भाषा र संस्कृति भारतका कतिपय नेपाली समाजमा बाँचिरहेको छ। त्यसकारण नेपाली संस्कृति धन्य छ। हिजो हामी एउटै मूलका एउटै कुलका थियौं, आज भूगोलले देशले जहाँ जहाँ छरिएर बसे पनि हामी सबैलाई फेरि समेट्ने काम यिनै गीत संगीतले दिएको छ। त्यसकारण यस्ता गीत संगीत प्राप्त दिने, हामीलाई उपलब्ध गराउने हाम्रो धरणी धरती, यो प्रकृति र यसलाई सिर्जी आर्जी नेपाली जनमानसमा ल्याउने समस्त कलाकर्मीहरूप्रति हामी नमन गर्दै आजको सुशीलीलाई यहीँनिर टोङ्ग्याउने कोशिशमा छौं। आज त गीतै मात्र सुनाएका थियौं। कार्यक्रमको अन्तमा छुटिने बेला अमर लोक गायक लोकबहादुर छेत्रीको स्वर छ। यो पनि सहज सुन्ने भन्दा हृदयले सुन्नुपर्छ। सधैँ मेरो आँसु छ आँखामा, पुछिदिने कोही छैन साथमा, भए हजुर बैरागी, दोस्रो छैन कसैलाई आफै अभागी। यी गीतसँगै आजको सुशैली सकियो त भोलि फेरि भेटौँला। नमस्कार।

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिल चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाबी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7418 9095 94 1452
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: निशुल्क पढाई हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: आइया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
11: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
12: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
12: के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई पना
12: गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट।

0: खाडी दाङ शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 98578443122 र 98578443123।
1: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका एउटै मस्त र जरुरी सूचना। झुङ बेला खेम्रिदे गरम ओपतरी ज्याउ बेला सुनो फुरी कता ओचुदुरी ज्याउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउए दिने प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम नारे वातावरण मिलेने लखेप्पा असर किएने री उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो माछा नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
8: सामुदायिक बने हुने हाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
7: गेछो छामेला खोरेल चाउसी पोलिए होलिदे तरिन गाई गेज मेके लैजु अब नजरे बनाए गेम एल गेज मेके नलाए औले लायो के माइए
8: वन जङ्गल छ जुलिसियो घेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र चाउसो छिने ने चाउसो सैले के खेले
7: वन जङ्गल मेला के माइए मेला दिने पाँच जना खरनाम बार मिलिदे बनाए सानो जने के सही
8: बतास उचलिजु बेला त हिजिमके कोटल मेकी सताङ्गिने हेनोखिम छिन्ने मे चाउसके सया
7: मे लागिने निताए गे मने गे बचिए सुन अरूले मने गे बचया
8: के छ थामला पोयाल मे लाग्यो कि सन्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
7: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
9: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
10: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
11: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
9: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
11: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।

0: अन्य डढेलहरूले विभिन्न जीव जन्तु कीट पतंग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
1: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
1: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
1: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
0: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता हुने बारे जिल्ला खेलकुद विकास समिति रोल्पाको अत्यन्त जरूरी सूचना।
1: बैशाख 8 गति निर्णय अनुसार जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल सञ्चालन समन्वय सहजीकरण तथा निर्देशन समितिको बैठकको निर्णय अनुसार यही बैशाख 26 देखि 29 गतेसम्म रोल्पा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खबाङ गाउँपालिकाको व्यवस्थापनमा 3 जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता सञ्चालन हुने भएको हुनाले रोल्पा जिल्ला स्तरीय सबै पालिकाहरूलाई सहभागिताको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि मोबाइल नम्बर 98 44 93 97 06। अनुरोधक जिल्ला खेलकुद विकास समिति रोल्पा।
2: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
3: हो र होइन होला त्यस्तो त
4: सोइता, तिनीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस?
4: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हार्दिक निमन्त्रणा। रोल्पा जिल्ला रोल्पा नगरपालिका 4 गुरुङ गाउँ थाई घर भई हाल लिबाङ बस्दै आउनुभएका बुबा केशवचन्द घोटाने गुरुङ र आमा कल्पना घोटाने गुरुङका ज्येष्ठ सुपुत्र निशान घोटाने गुरुङ र माडे गाउँपालिका 5 भाबाङ दहबाङ निवासी बुबा कुम्भकर्ण पुन मगर र आमा आसकुमारी पुन मगरका सुपुत्री मनिका पुन मगरका बीचमा यही मिति 2083 साल वैशाख 28 गतिका दिन लिबाङमा शुभ विवाह सुसम्पन्न हुन गइरहेको हुँदा हाम्रा सम्पूर्ण भाइ बन्धु नाता गोता इष्ट मित्रहरू सबैलाई उपस्थित भई वर बधुलाई शुभ आशीर्वाद दिनु हुन विनम्र आमन्त्रण गर्दछौ। बुबा केशवजङ घोटाने गुरुङ, आमा कल्पना घोटाने गुरुङ, भाइ दिनेश घोटाने गुरुङ एवं सम्पूर्ण घोटाने गुरुङ परिवार रोल्पा नगरपालिका 4 दिवाङ रोल्पा।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
10: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
11: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
13: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ बाबुले आँखा खोली दिए, धन्यवादै बाबु।
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
15: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
17: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
18: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
17: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
17: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्सहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
17: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
18: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
17: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
17: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
17: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काउ। वन जंगलको संरक्षण गरौ।
18: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
10: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
11: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
13: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
15: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
20: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
19: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
20: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
21: होइन, रात दिन खसखस के को झगडा हो यो?
20: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
21: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कूल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
19: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
20: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
21: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
20: जहाँ इच्छा त्यही घर मजगाउँमा तपाईँको सुन्दर सुरुवात मौका आउँछ फर्कदैन बगेको खोला फर्कदैन।
0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ पठाउनुहोस् है। ए ए नानी छोरी
22: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल।
22: हेलो भन्नुहोस् त।
0: हेलो हजुर
22: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
22: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
1: ए नानी के भने रहेछ के हो के भयो
22: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल किन दिन्थे
20: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
23: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
20: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
23: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
24: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
25: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
26: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
25: दिशा गर्दा रगत आउने ती बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
26: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानु गोलाको उपचार
25: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
26: अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
25: सेतो पानी बग्ने यौनी चिलाउने गन्हाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
26: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
25: र खोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ।
26: सम्पर्क मोबाइल 9857821105
25: 9479802
26: 9805582605
25: र 9910939340।
27: क्या खतरा समाचार आइसक्यो
28: बाफ्रे अब चाहिँ के हुने हो
29: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन
22: सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
27: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
22: तिमीलाई थाहा थिएन?
27: थाहा थिएन।
22: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
27: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
22: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
6: होइन, के भाछ र तपाईँलाई
5: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छालसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
5: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, काया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
6: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
6: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
6: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
5: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
6: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
5: ल उसो भए म सामान लिन गइहाले।
9: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
10: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
9: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
10: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
11: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
12: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
13: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
15: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
13: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
16: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
29: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
30: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
29: जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
30: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
29: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैन, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
30: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
29: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
30: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
29: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
30: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय, संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेली छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
29: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
29: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
30: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
29: आदरणीय रोल्पा वासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस छ, स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रुका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडोमा होला दाना हालिदेऊ नानी
1: खै योमा त दाना छैन कहिलेदेखि भन्दैछ दाना छैन कहाँबाट ल्याउने हो भनेर इबुडाले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाई पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847-50571 र 9857-24171। रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिवान चुडीखेत रोल्पा।
3: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पाइतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
4: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825-91-670, 9848-076-77, 9858-78-43। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौं। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ। स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
5: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं।
5: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: लौ न लौ लौ चटाङ पर्न आँटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ? अनि अरू के गर्नुपर्छ?
5: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
4: अब के गर्ने रे? सिध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
6: हजुर, हाम्रा सेवाहरू
7: दाँत बाँध्ने,
6: दाँत सफा गर्ने,
7: दाँतमा सिमेन्ट गर्ने,
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
7: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
6: फिक्स दाँत लगाउने।
4: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
8: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
6: सम्पर्क नम्बर 98-67-0-67-467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
4: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
13: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
12: के रे, नानी त भर्खर 17 की लागि होइन र?
13: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
12: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन, छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
13: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
14: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
12: लो, किन नि, के भयो, सन्चो भएन?
14: होइन, यतिकै जानै मन लागेन।
12: यतिकै पनि हुन्छ?
14: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
12: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
13: नमस्ते, कति कामले पाल्नुभयो?
12: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
13: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
14: हस् म्याडम।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता हुने बारे जिल्ला खेलकुद विकास समिति रोल्पाको अत्यन्त जरुरी सूचना।
16: वैशाख 8 गते बोर्डको निर्णय अनुसार जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेल सञ्चालन समन्वय सहजीकरण तथा निर्देशन समितिको बैठकको निर्णय अनुसार यही वैशाख 26-29 गतेसम्म टोल्पा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खबाङ गाउँपालिकाको व्यवस्थापनमा 3rd जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेल प्रतियोगिता सञ्चालन हुने भएको हुनाले टोल्पा जिल्ला स्तरीय सबै पालिकाहरूलाई सहभागिताको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ।
15: थप जानकारीका लागि मोबाइल नम्बर 98-44-93-97-06। अनुरोधक जिल्ला खेलकुद विकास समिति रोल्पा।
17: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा यस वडाभित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षाकर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
18: जन्म मृत्यु विवाह बसाइसराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत

0: रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ए टू जेड मोबाइल सेन्टर, रोल्पा नगरपालिका 4, लिबाङ पदेरी खोला, रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका डेक, स्पिकर, साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्नेत, सम्पर्क मोबाइल नम्बर 9841-71-96-50। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भूपु सैनिक ओक सब, रोल्पा नगरपालिका 2, पिपल चौतारा, रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर बीरसिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848-50-98। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल, रोल्पा नगरपालिका 2, बिज बजार, लिबाङ, रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली, मोबाइल नम्बर 9861-29-593 र 9811-93-95-35।
2: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन हो।
5: नयाँ वर्षको शुभकामना।
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राम ओर्क सब एन्ड रिकन्डिसन हाउस, रोल्पा नगरपालिका 4, पधेरी खोला, रोल्पा।
0: हाम्रा सेवाहरू हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9862468710 र 9802220958। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रितु तन्दुरी होटल, रोल्पा नगरपालिका 4, बीच बजार, रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो, चाउमिन, आलु परौठा, समोसा, छोले, तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849503394।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ।
0: पाइन्छ प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849503394।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छ।

0: भित्रका सामान्य कुरा होलान् भनेर
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड। Entertaining the nation.

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टीका साथ तयार गरिन्छ। आभूषणको विश्वासिलो सुनचाँदी पसल श्री लुम्बिनी सुनचाँदी पसल, प्रोप्राइटर राजेश सेन्चुरी। सम्पर्क मोबाइल नम्बर 9844900472 र 9805969998।
3: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हरी क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक, लस्सी, चिया, कफी, दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
5: प्रोप्राइटर हरी डागी। सम्पर्क मोबाइल नम्बर 9864052474।
4: हरी क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा।
6: नमस्कार सेन्सेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
4: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नव वर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: मामा भन्ज नास्ता पसल सुनसहरी थानाको छेउमा, सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर, हामी कहाँ चाउमिन, चाउचाउ, अन्डा, चना, चटपटे, जुस, अदर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर निले विश्वकर्मा। सम्पर्क मोबाइल नम्बर 97688132। मामा भन्ज नास्ता पसल सुनसहरी थानाको छेउमा, सुनसहरी गाउँपालिका 4

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा यस वडा भित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षा कर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमा कसला रोल्पा।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: बाजे, के भयो? किन गालामा हात?
7: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
6: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
8: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
9: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
6: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
8: हजुर, हाम्रा सेवाहरू।
6: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
10: नदुखाइ दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
10: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
10: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 7 41 3 98 095 14 652।
9: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
11: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
12: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
11: अब के गर्ने रे? सिध सुलिचौर बजारमा रहेको 7 Heaven डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
13: हजुर, हाम्रा सेवाहरू,
6: दाँत बाँध्ने,
13: दाँत सफा गर्ने,
6: दाँतमा सिमेन्ट भर्ने,
13: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
6: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
13: फिक्स दाँत लगाउने,
10: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
13: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
10: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
2: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
2: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490 2754 र 98479 4412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
3: हेर त, रगत रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अघाडी, दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाम।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ बेला खेम्रिदे गरम ओबोदिरी जेउ बेला सुनो, फुरी कता ओचुदिरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए। आउ ये गिने प्राकृतिक सम्पदा र तखेक्त जस खेम्नादे वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख
3: वन
2: जङ्गल सर मेरा आयुरी बानी एमएल एमएला सुकर पोतरालाई पार्जगे रहे
3: सलाई लाइट मे सचाउने चिजरालाई जा बाङ्जा र यामा देने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के भए
2: पिकनिक वन भोज बाक मे सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनाले वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरो विधि ओरे पनि कोबाजेङ्गे माथि
3: नाङथार नाम्रो लिजेऊ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दुने व्यवस्था चाउसो गिरिए
2: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिन गाई गेजम हेकेलाई जु अब नजिरे बनाए गेम एल गेजम हेकेमा लागे औलेम लायो के लागे
3: वन जङ्गल छ जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिनी ने चाउसो सहिले के खेले यहाँ
2: वन जङ्गल मेला गेमाइए मे होला गिकिनी पार्सना खरनामदार मिलिदिए भनै सानो छ मे के सहे
3: बतासु चिलिजु बेला त घिजिनके कोठो ल मे के सताङ्गिने हे नखेम छिन्नी ने चाउसो के सहे
2: मे लागिने निताई गे मने गे बचिए सोनो अरूले मने गे बचैया
3: के छ थामला पोया ल मे लाग्यो कि सन्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय ल खबर दिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
4: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
5: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
0: वन डडेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
4: वन डडेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डडेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
5: वन डडेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
0: वन डडेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
4: वन डडेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
0: वन डडेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डडेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
0: वन डडेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डडेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
5: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
4: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
5: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
4: वन क्षेत्रमा खुल्ला चरितरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
4: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
5: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
4: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।

0: सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
1: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
0: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
1: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
2: होइन, रात दिन खचखच के को झगडा हो यो?
1: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
2: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
0: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
1: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
2: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ?
2: के फिसर र फिस्टुलाबाट थलिनु भएको छ?
1: यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्याचिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ।
2: सम्पर्क मोबाइल 9857821105,
1: 9479802,
2: 9805682605,
1: र 9910939940।
3: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भने बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, यो जन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
9: होइन, के भाष र तपाईँलाई
8: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
9: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
10: अरे काका, यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
11: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
8: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि।
12: डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गंडी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
13: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-863, 98-65-44-83-83।
13: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ। स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
3: समाचार, चेतना, मनोरञ्जन र कला, यो हो सामुदायिक रेडियो चलचला चलचला चलचला।
4: चलचला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली, तिलोतमा 5 मणिग्राम, रूपन्देही।
5: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन नम्बर 0175624 59 र 98648 72 32।
0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको।

0: दिउँसो एक बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय साना ठुमी भक्तपुरको अनुसार शैक्षिक सत्र 2082 नतिजा प्रकाशन गर्ने तयारी अन्तिम चरणमा पुगेको हो। परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्ताङ्क थाहा पाउन सकुन् भन्ने उद्देश्यले बोर्डले विभिन्न आधिकारिक माध्यमहरूको सूची समेत सार्वजनिक गरिसकेको छ। बोर्डका अनुसार यस वर्षको नियमित वा ग्रेड वृद्धि दुवै परीक्षाको नतिजा एसएमएस र आईभीआर र विभिन्न वेबसाइटहरू मार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ। प्रविधिको प्रयोग गर्दै परीक्षार्थीहरूले घरमै बसेर आफ्नो नतिजा र मार्कशीट प्राप्त गर्न सक्नेछन्। परीक्षार्थीले नेपाल टेलिकमको 1600 डायल गरेर वा एसएमएस पठाएर नतिजा बुझ्न सक्नेछन्। जानकी टेक्नोलोजीको 3500/1 र एम्बिसन गुरूको 3109 एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ। परीक्षार्थीहरूले बोर्डको आधिकारिक वेबसाइटहरू www.seee.gov.np www.nebgov.np मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्। गत चैत 19 29 गतेसम्म भएको एसईई परीक्षामा नियमिततर्फ 4,41,566 र ग्रेड वृद्धितर्फ 70,855 जनाले सहभागिता जनाएका थिए। सगरमाथा आरोहणमा जाने क्रममा लिक लागेर एकजनाको मृत्यु भएको छ। सोलो दुधकुण्ड नगरपालिका 7 निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प एक क्षेत्रमा पुगेका आरोही घिमिरे आज बिहान करिब 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँले तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै मृत्यु भएको हो। ट्रेक नेपाल कम्पनी मार्फत आरोहणमा सहभागी घिमिरेको सब हेलिकप्टर मार्फत लुक्ला हेलिप्याड ल्याइएको र परीक्षणको लागि त्रिवेणी शिक्षण अस्पताल काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि सगरमाथाको चुचुरो चुमिसक्नु भएका घिमिरे पछिल्लो समय आरोही गायकको रूपमा कार्यरत हुनुहुन्थ्यो। दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर आज भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान 11:55 4.1 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासको क्षेत्रमा पनि महसुस गरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठक आज बस्दैछ। आज साँझ 6 बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक डाकिएको पार्टी प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकका लागि विभिन्न 6 एजेण्डा तय भएका छन्। भेला अधिवेशन विशेष तालिका, आयोग विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासन कार्यवाही, केन्द्रीय समिति बैठक लगायत एजेण्डामा छलफल गरी निर्णय लिइने बताइएको छ। यस्तै रासोपाले प्रतिनिधि सभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आज पनि प्रशिक्षण दिँदैछ। संसदीय अभ्यास तथा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण आज दोस्रो दिन पनि जारी रहेको हो। धनुषाको मिथिला नगरपालिका 9 आज बिहान बस दुर्घटना हुँदा 17 घाइते भएका छन्। काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश 1006/52/37 नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सड़कमै पल्टिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार बसमा 33 यात्रु रहेकोमा चालक सहित 17 घाइते भएका हुन्। घाइतेहरूको लालगढ़ स्थित मोडल अस्पतालमा उपचार भइरहेको छ। र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 9 ठटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ। मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले गैराती मन्दिरको भेटी राखिएको बाकस चोरी भएको जानकारी दिनुभयो। आज बिहान पूजा गर्ने क्रममा पुजारीले भेटीको बाकस नदेखेपछि खोजी गर्दा कतै नपाइएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। बाकस महाशिवरात्रि पर्वपछि नखोलिएकोले त्यसमा करिब 8-10 लाख रूपियाँ रहेको अनुमान छ। मन्दिर सुरक्षाको लागि राखिएको प्रहरी बीट गत भदौको जयन्ती आन्दोलनपछि हटाइएको थियो। समितिले प्रहरी बीटो पुनर्स्थापनाको माग गर्दै आएको थियो। पशुपति क्षेत्र स्थित गौचरणमा रहेको नागेश्वर मन्दिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा गोठाटारमा स्थानान्तरण गरिएको हो। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
1: हार्दिक निमन्त्रणा। रोल्पा जिल्ला रोल्पा नगरपालिका 4 गुरुङ गाउँ थाई घर भई हाल लिबाङ बस्दै आउनुभएका बुबा केशवचाङ घोटाने गुरुङ र आमा कल्पना घोटाने गुरुङका ज्येष्ठ सुपुत्र निशान घोटाने गुरुङ र माडी गाउँपालिका 5 भाबाङ दहबाङ निवासी बुबा कुम्भकर्ण पुन मगर र आमा आशकुमारी पुन मगरका सुपुत्री मनिका पुन मगरका बीचमा यही मिति 2083 साल वैशाख 28 गतिका दिन लिबाङमा शुभ विवाह सुसम्पन्न हुन गइरहेको हुँदा हाम्रा सम्पूर्ण भाइ बन्धु नाता गोता इष्ट मित्रहरू सबैलाई उपस्थित भई वर वधूलाई शुभ आशीर्वाद दिनु हुन विनम्र आमन्त्रण गर्दछौ। बुबा केशवजङ घोटाने गुरुङ, आमा कल्पना घोटाने गुरुङ, भाइ दिनेश घोटाने गुरुङ एवं सम्पूर्ण घोटाने गुरुङ परिवार रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
2: जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता हुने बारे जिल्ला खेलकुद विकास समिति रोल्पाको अत्यन्त जरूरी सूचना।
3: वैशाख 8 गति बसेको निर्णय अनुसार जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेल सञ्चालन समन्वय सहजीकरण तथा निर्देशन समितिको बैठकको निर्णय अनुसार यही वैशाख 26-29 गतेसम्म रोल्पा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खबाङ गाउँपालिकाको व्यवस्थापनमा 3 जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेल प्रतियोगिता सञ्चालन हुने भएको हुनाले रोल्पा जिल्ला स्तरीय सबै पालिकाहरूलाई सहभागिताको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ।
2: थप जानकारीका लागि मोबाइल नम्बर

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: A2Z मोबाइल सेन्टर, रोल्पा नगरपालिका 4, लिबाङ भदेरी खोला, रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका डेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर पस्ने, सम्पर्क मोबाइल नम्बर 9841176950।
2: नयाँ वर्षको
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ।
1: भूपु सैनिक वर्कसप, रोल्पा नगरपालिका 2, पिपल चौतारा, रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर वीरसिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल, रोल्पा नगरपालिका 2, बिज बजार, लिबाङ, रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली, मोबाइल नम्बर 9861329593 र 9811935935।
2: नयाँ वर्षको
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राम वर्कसप एन्ड रिकन्डिसन हाउस, रोल्पा नगरपालिका 4, पधेरी खोला, रोल्पा।
0: हाम्रा सेवाहरू, हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9462468710 र 9862620985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका

0: नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रितु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीच बजार रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो, चाउमिन, आलु परौठा, समोसा, छोले, तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849303494। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुनचाँदी पसल श्री लुम्बिनी सुनचाँदी पसल, प्रोप्राइटर राजेश सेन्चुरी, सम्पर्क मोबाइल नम्बर 9844900472 र 9905969998।
2: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक, लस्सी, चिया, कफी, दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
4: प्रोप्राइटर हरि दागी, सम्पर्क मोबाइल नम्बर 9864052574।
3: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा।

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नव वर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षाकर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: मामा भन्ज नास्ता पसल सुनसहरी झरनाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर, हामी कहाँ चाउमिन, चाउचाउ, अन्डा, चना, चटपटे, जुस, अदर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर निले विश्वकर्मा। सम्पर्क मोबाइल नम्बर 97627882। मामा भन्ज नास्ता पसल सुनसहरी छेउमा सुनसहरी गाउँपालिका 4

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा यस वडाभित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षा कर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोटा मगर, सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमाकसला रोल्पा।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
3: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
4: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
7: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, पित बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
6: बाथरोग, युरिक एसिड, हाट जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
7: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
6: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचारी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
6: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
7: सम्पर्क मोबाइल 98578121105,
6: 98479802,
7: 98095826605
6: र 98103940।
8: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
8: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
8: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
8: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
8: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिएछ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिक बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
2: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती सुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
4: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
5: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
4: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
5: है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
5: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
4: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
6: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
9: होइन यो बुढीले के गनगन गनगन गर्छ अब यतिका सामान म कहाँ गरे ल्याउ एकै ठाउँमा पाइनु पर्यो नि
8: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
9: ल उसो भए म सामान लिन गइहाले
8: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
3: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98-578-30-504
8: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
5: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बो।
10: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: मरे पनि के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नै सक्दिनँ।
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
5: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
4: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
5: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
4: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
5: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038,
4: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697,
5: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
4: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन कामबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: बुनु
1: दाना लिनु।
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9858 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबान टुडीखेल, रोल्पा।
4: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
5: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
6: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
4: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
5: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
6: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
4: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
6: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
6: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
5: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।

0: Ay,
1: so, kunya halata. Only body. Oh, only body. Oh, hansa. Dito na dyan. Ay, Fonzie, kita na na phone na ba yun na? Dito ba?
2: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घोडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
3: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोड्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 082-591-6770, 98-478-076-77, 98-578-43-123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौं। सुपरिजित फार्मेसी, नेशनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
5: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
5: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेकजाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78 232।
3: हार्दिक निमन्त्रणा।
4: रोल्पा जिल्ला रोल्पा नगरपालिका 4 गुरुङ गाउँ थाई घर भई हाल लिबाङ बस्दै आउनुभएका बुबा केशवजाङ घोटाने गुरुङ र आमा कल्पना घोटाने गुरुङका ज्येष्ठ सुपुत्र निशान घोटाने गुरुङ र माडे गाउँपालिका 5 भाबाङ दहबाङ निवासी बुबा कुम्भकर्ण पुन मगर र आमा आसकुमारी पुन मगरका सुपुत्री मनिका पुन मगरका बीचमा यही मिति 2083 साल वैशाख 28 गतिका दिन लिबाङमा शुभ विवाह सुसम्पन्न हुन गइरहेको हुँदा हाम्रा सम्पूर्ण भाइ बन्धु नाता गोता इष्ट मित्रहरू सबैलाई उपस्थित भई वर बधुलाई शुभ आशीर्वाद दिनुहुन विनम्र आमन्त्रण गर्दछौ। प्रार्थीहरू बुबा केशवजङ घोटाने गुरुङ, आमा कल्पना घोटाने गुरुङ, भाइ दिनेश घोटाने गुरुङ एवं सम्पूर्ण घोटाने गुरुङ परिवार रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
5: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
6: मुआ। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
8: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: बाजे, के भयो, किन गालामा हात?
11: यहाँ दुखेको छ त, खाने दिन न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
10: ल, अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
12: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
13: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
10: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
12: हजुर, हाम्रा सेवाहरू।
10: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
14: नदुखाइ दाँत निकाल्ने,
10: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
14: गिजाबाट रक्त आउने, सास गनाउने समस्याको सफल उपचार।
15: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
14: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
15: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
14: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7341 98095 14652।
13: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
11: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
16: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
11: अब के गर्ने रे? सिधा सुलीचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
17: हजुर, हाम्रा सेवाहरू,
15: दाँत बाँध्ने,
17: दाँत सफा गर्ने,
15: दाँतमा सिमेन्ट भर्ने,
17: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
15: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
17: फिक्स दाँत लगाउने।
14: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
15: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
17: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरीचौर बजार रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
14: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
18: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
19: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
18: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
19: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
18: शिक्षक सेवा आयोगका प्रावी, निमावी, मावी र शिक्षक लाइसेन्स,
19: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
18: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
19: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
18: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
19: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20754 र 9849-93412।
18: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
20: नमस्कार स्वयं सेविका दिदी।
21: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
22: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
21: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
20: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
21: हो त,
22: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
21: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
20: गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
21: हो त,
22: हामीले बच्चाको नाम

0: होइन यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योगी मस्त जरुरी सूचना। झुङ बेला खेमरी दे गरम ओगोतिरी जेऊ बेला सुनो फुरी कटास ओचुदुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउए गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्ना दे वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनो चाउसो खेलगेमा दुख
3: वन
2: जङ्गल सर मेरा आइरिङ्गी बानी एमएलए छानेला लिउसोतर पोतरालाई पार्जगे रहतै
3: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई हिजा बाङ्जा र यामाने पोल गेने या इतौ चिज र रहे
2: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्ने मेले चाउसो सैदेखि खेनाए वन जङ्गल ओछो छाम्ने तैके बारीको चुरो विधि ओरेको नै कोबाजेनके माथि
3: लान्थर नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने त अनुगमन दिने व्यवस्था चाउसो गिरिए
2: गेछो छान्नेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेजो निकेलाइ छु अब नजिरे बनाई गेम एल गेजो निकेमा लागे औलेम लायो के
3: वन जङ्गल छ जुडिसियो ढेङबारी ल बाली नाली कुचिउला चिउली झ्याक्रा र सताउँछु छिमी मे चाउँछु सहिले खेले यहाँ
2: वन जङ्गल मे लागि गेमाइए मेला किनी पाँचजना खरनामदार मिलिदिए भने सानो छ मे घेसे
3: बतास उचुलिजु बेलाको घिजिङ्गे कोठो ल मे के सताङ्गिने हे नखेम छिन्ने मे चाउँछु घेसो यहाँ
2: मे लागि निताई गे भने गे पछि सुनो अरूले भने गे बच्छ यहाँ
3: के छ छान्ला पोया ल मे लागि किसन किने छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
2: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
3: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
2: कार्यक्रम हेलो जलजला।

नमस्कार नमस्कार, अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा। स्टुडियो प्राविधिक मित्रसँगै आवाजमा उपस्थित भइसकेको छु म, तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर। हजुर आदरणीय श्रोता, तपाईँ यतिखेरको समयमा कहानी के गर्दै कस्तो अवस्थामा रहनु भएको छ, यो दिउँसोको समय छ, आफ्नै कामकाजमा तल्लीन बिजी व्यस्त स्वस्थ रहनु भएको छ होला, उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, र तपाईँ साथीहरूले प्रोग्राम कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ पनि प्रतीक्षा गरिबस्नु भएको थियो होला। त्यो तपाईँको प्रतीक्षाको गतिलाई एकै सार समाप्त पार्दै आज पनि उपस्थित भइसकेका छौ। तपाईँहरू भने जहाँ निजी जस्तो अवस्थामा रहे तापनि प्रोग्रामलाई सुरुदेखि अन्तिमसम्म सुनेर स्टार सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु। हजुर यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनका आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.5 MHz र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकैको नानै कन्देरमा पनि सुन्न सक्नुहुनेछ। साथसाथै हामी आज रेडियो जलजलाको फेसबुक लाइभमा आएका छैनौ, होइन, आज हामी टिकटक लाइभमा मात्र उपस्थित छौं। टिकटक लाइभमा तपाईँले सुन्न सक्नुहुनेछ। यदि तपाईँले लाइफमा सुन्न सक्नु नभएर लाइफमा सुन्छु भन्ने कोही हुनुहुन्छ भने चाहिँ तपाईँले प्रिया मगर नभएर प्रिया मगर सर्च गरेपछि त्यति भेटिँदैन, होइन, प्रिया तेजेन्द्र सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट हामीलाई प्रत्यक्ष रूपमा भेटाउन सक्नुहुनेछ। र त हामी आउने गर्दछौ हरेक हप्ताको सातै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी आइतबार श्रृंखलामा छौं, यानकि आज हप्ताको पहिलो दिन, होइन, आइतबारी श्रृंखलामा छौ। आइतबारी श्रृंखलामा के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला। यदि नयाँ साथीलाई जानकारी छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाईमा हामी तपाईँसँग कुराकानी गर्छौ, साथसाथै तपाईँले हामी यहाँबाट एउटा गीतको क्लिप्स लिएर आएका हुन्छौ, होइन, त्यसको क्वेशन हामीले सोध्छौ, क्वेशनको जवाफ दिनुपर्ने हुन्छ। हामीले यहाँबाट गीतको क्लिप्स लिएर आएका छौ, होइन, तपाईँले भने त्यो गीतको क्लिप्समा हामीले जुन क्वेशन सोध्छौ त्यसको जवाफ दिनुपर्ने हुन्छ। यो त भयो कार्यक्रमको बारेमा जानकारी, अब भने पालो तपाईँको रहनेछ, होइन, आउनुहोस्। जसको लागि 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोस्। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ, त्यसपछि पुनः उपस्थित हुने नै छौ।

हजुर, खानालाई उकाले दाई यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ। हामीले कार्यक्रमको शुभ आरम्भ स्वरूप हामीले खानालाई उकाले दाई गीत राखिसकेका छौँ है त। अब भने तपाईँले फोन डायल गर्नै पर्ने हुन्छ, जसको लागि तपाईँले 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। अब भने म गीतको क्लिप्स राख्छु होइन, तपाईँहरूले ध्यान दिएर सुन्नुहोला, एकदमै पनि ध्यान दिएर सुन्नुहोला अनि मात्र फोन डायल गर्नुभयो होला। अब भने म गीतको क्लिप्स राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

0: यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने यो भन्नु पर्ने हुन्छ तपाईँले है त केटाको आवाजमा कसको आवाज रहेको छ है त, यहाँ कि पुरुषको आवाज कसको रहेको छ तपाईँले भन्नु पर्ने हुन्छ है त। तपाईँलाई मैले क्वेसन सोधिसके होइन, ध्यान दिएर सुन्नुहोला, गीत पनि राखिसकेको छु र तपाईँलाई हामीले क्वेसन पनि सोधिसकेका छौ यहाँबाट होइन। तपाईँलाई अनुरोध गर्छौ कि कार्यक्रम सुनेर मात्र फोन डायल गर्नुहोला आजको बसाइमा है त। आज तपाईँले आउनुभयो भने यो गीत राखिसकेका छौ होइन, यो गीतको क्लिप्स तपाईँको माझमा राखिसकेका छौ। आउनुभयो भने चाहिँ तपाईँले आज पुरुषको आवाज कसको हो त होइन, यो गीतमा पुरुष आवाज कसको रहेको छ तपाईँले भन्नु पर्ने हुन्छ है त। आजको बसाइमा यो गीतको क्लिप्स हामीले तपाईँको माझमा राखिसकेका छौ। यदि तपाईँले सुन्नु भएको छैन भने चाहिँ फेरि पनि म सुनाउन एकदमै तयारी छु होइन, तपाईँले मात्र भन्नुभयो है त, हामी सुन्दैछौ होइन, सुन्न पाएका छैनौ, उही मोबाइलबाटै फोन ट्राई गर्ने, त्यही मोबाइलबाटै कार्यक्रम सुन्ने छ भने चाहिँ तपाईँले हामी फेरि पनि सुनाउन सक्छौ है त। फोन डायल गर्नुहोला 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला है त। आजको बसाइमा सहभागिता जनाइसकेपछि गाह्रो त त्यति छैन होइन, तपाईँले गाह्रो मान्नुपर्ने केही छैन होइन, तपाईँलाई एकदमै सजिलो छ आजको प्रश्न त होइन। गीत हामीले तपाईँको माझमा राखिसकेका छौँ, यो गीतमा पुरुषको आवाज कसको रहेको छ तपाईँले भन्नुपर्ने हुन्छ है त। फटाफट फोन डायल गर्नुहोला 97 45 96 36 20। आज त्यति सजिलो छ होइन, सजिलो भएको कारणले गर्दा पनि होला होइन, फोन डायल गर्नुभएको छैन यतिखेरको समयमा। पहिलो साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु, कहाँबाट को हुनुहुन्छ स्वागत गरौँ। नमस्कार हजुर।
1: नमस्ते
0: नमस्ते, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ?
1: लुङ्गी गाउँपालिकादेखि महेश बिसी है।
0: लुङ्गी गाउँपालिकाबाट महेश बिसी?
1: हजुर हजुर।
0: के छ महेशजीको हाल खबर, सन्चै हुनुहुन्छ? एकदम म पनि सन्चै छु। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो हाम्रो महेशजीले? गोठालोतिर जानुभएको छ? के को गोठालो जानुभएको छ महेशजी? बाख्रा गोठालो होइन। अनि आज सहभागी जनाउनु भएको छ, आजको गीतको क्लिप सुन्नु भएको छ कि फेरि सुनाउनु पर्छ? सुनिसक्नु भएको छ भने तपाईँले क्वेसनको जवाब के दिनुहुन्छ? कुलेन्द्र विश्वकर्मा भन्नुहुन्छ? ल त हुन्छ, कार्यक्रममा आउनुभयो, तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन हामी अन्तिममा भन्नेछौ। ग्यारे तपाईँको नाम के भन्नुभयो? महेश बिसी होइन। ल त हुन्छ, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
1: हुन्छको लागि अनि प्राविधिक मित्रको लागि अनि दिदी प्रिया दिदीलाई अनि सम्पूर्ण कार्यक्रम सुन्ने साथीहरूलाई सम्झेर बिराम जान्छु। नमस्ते
0: नमस्ते। यतिखेरको समयमा आउनु भएको थियो लुङ्गुरी गाउँपालिकाबाट महेश बिसी होइन, महेश बिसी आउनु भएको थियो, हामी उहाँसँग कुराकानी गरिसकेका छौँ। अब भने पालो तपाईँको रहनेछ 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागिता जनाउनु भयो भने तपाईँले आज यो गीतमा पुरुषको आवाज कसको रहेको छ होइन, यो गीतको पुरुषको आवाज कसको रहेको छ तपाईँले भन्नुपर्ने हुन्छ। हामीले तपाईँको माझमा यो गीत राखिसकेका छौँ र फेरि पनि तपाईँले यदि तपाईँले एउटै मोबाइलबाट फोन ट्राई गर्ने अनि एउटै मोबाइलबाट नै प्रोग्राम सुन्ने छ भने होइन, त्यस्तो छ भने चाहिँ तपाईँलाई हामी फेरि पनि सुनाउन सक्छौ होइन। 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला आजको बसाइमा। आज आइतबार श्रृङ्खलामा छौ होइन, आज आइतबार श्रृङ्खलामा एकदमै हामी विद्यार्थी साथीहरू पनि आज त फुर्सदिलो समयमा हुनुहुन्छ, कुनै ठाउँमा कुनै ठाउँमा त स्कूल पनि चलिरहेछ होइन। अहिलेको नयाँ सरकारले आइतबार पनि बिदा दिने भन्ने कुरा चाहिँ छ होइन, तर कुनै ठाउँमा चाहिँ पढाइलाई निरन्तरता दिने भन्ने कुरा चाहिँ रहेको छ होइन, यतातिर चाहिँ बन्द नै छ स्कूल पनि होइन, कुनै ठाउँमा चाहिँ स्कूल चलिराखेको छ भन्ने कुरा चाहिँ आएको थियो होइन। 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। अब फेरि पनि म एउटा गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत स्वीकार्नुहोस् तपाईँको लागि।

हजुर, गीतहरूलाई यस्तै खाले मन पर्ने रहेछ। यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने आउनुहोस्, जसको लागि तपाईँले फोन डायल गर्नुपर्ने हुन्छ 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। है त, आजको बसाइमा मनोरञ्जनका साथसाथै तपाईँसँग कुराकानी गर्नेछौ। होइन, तपाईँ सहभागिता जनाउनु होला, जसको लागि हामीले नम्बर खुल्ला गरेका छौं। होइन, आज मिस्कल हान्ने साथीहरूलाई फेरि हामीले जानेछौ। होइन, हिजो एकदमै पनि मिस्कल आइराखेको थियो एउटी नम्बरबाट, उहाँको नाम पनि मलाई थाहा छ। होइन, त्यसै गरेर हामीले तपाईँको नाम पनि वाचन गर्छौ। होइन, 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। एकदमै गाह्रो भइरहेछ मलाई, आज अलिकति समस्या छ। होइन, 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनु होला आजको बसाइमा। है त, मिस कल होइन तपाईँको नाम यहाँबाट वाचन गर्न नपरोस्। होइन, नम्बर चाहिँ म वाचन गरिहाल्छु, 97 44 487 311। लास्ट त 11 भएको नम्बरमा मिस कल आइराखेको छ। होइन, मिस कल हान्ने साथीहरूको नाम त म वाचन गर्दिनँ। होइन, नाम फेरि किन वाचन गरौँ भन्ने मात्र हो। होइन, यदि तपाईँले यस्तै मिस कल हानिराख्नुभयो भने चाहिँ तपाईँको नाम यहाँबाट वाचन हुन्छ। होइन, तपाईँको यो मिस कल हामीले सहन सक्दैनौ। एक दिन दुई दिन पो हो त सहने पनि, होइन 100 दिन त हामीले सहन सक्दैनौ नि त। होइन, त्यसै कारणले गर्दा तपाईँले सहभागिता जनाउनु होला। यदि सुन्न यदि तपाईँले चाहनुहुन्छ, होइन फोन डायल गर्नुहोस्, चाहनु हुँदैन, सुनेर मात्र पनि साथ दिन सक्नुहुनेछ नि त। हामीले तपाईँलाई जबरजस्ती फोन डायल गर्नुहोस् त भन्न सक्दैनौ नि त। होइन, तपाईँको फोन तपाईँमा रहेपछि तपाईँको अधिकार हुन्छ, तपाईँको मोबाइल तपाईँको हातमा रहेपछि तपाईँको अधिकार हुन्छ। होइन, त्यसै कारणले गर्दा तपाईँले सिमको पनि दुरुपयोग नगर्नु होला। होइन, प्रयोग गर्नुपर्छ राम्रोसँग। होइन, दुरुपयोग चाहिँ नगर्नु होला। 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। है त, आजको बसाइमा एकदमै सजिलो छ तपाईँको लागि। हामीले यहाँबाट क्वेसन लिइसकेका छौँ, होइन क्वेसन पनि बजाइसकेका छौँ। होइन, सहभागिता जनाउनु होला। अब फेरि पनि म एउटा गीत राख्छु। होइन, सहभागिता आउनु भएको छैन, सहभागिता जनाइसक्नु भयो भने चाहिँ हामी यहाँसँग कुराकानी गर्छौँ, त्यसपछि फेरि पनि उपस्थित हुनेछौँ। यो गीत तपाईँको लागि स्वीकार्नुहोस्।

0: हजुर बस्नै भयो पिराती दोहोरै यो गीतमा चाहिँ तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ 97 42 96 36 20 लाइन भएर सहभागिता जनाउनु होला। यतिखेरको समयमा साथी आउनु भएको छ। नमस्कार हजुर। नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम।
1: मेरो नाम
0: पोखराबाट। के नाम भन्नुभयो?
1: रमेश सुनार।
0: के छ रमेशजीको हाल खबर बताउनुहोस्। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो राम नभएर रमेशजीले? कार्यक्रम सुन्दै बस्दै गर्नु भएको छ। अनि खाजा नास्ता खानुभयो कि भएन रमेशजीले? खाजा नास्ता पाक्दैछ। लौ त हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। आगामी दिनमा पनि आउनु होला। अनि आजको क्वेसन सुन्नु भएको छ कि सुनाउनु पर्छ? फेरि सुनाउनु पर्छ कि? ल हुन्छ, ध्यान दिएर सुन्नु होला है त।

0: अहिले त सुन्नुभयो?
1: हजुर, एकदम सुन्न त सुने है, मैले सम्झाउन सकिनँ नि दिदी, माफ गर्नुहोस्।
0: ए ल, हुन्छ, अहिलेको लागि बिदा गर्छु, नमस्कार।
1: धन्यवाद।
0: यतिखेरको समयमा रमेश आउनुभएको थियो, रमेश सुनार, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। उहाँले चाहिँ मलाई आएन, ठ्याक्क मलाई थाहा भएन भन्दै हुनुहुन्थ्यो, होइन, केही छैन, 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। हामी तपाईँको लागि उपस्थित भइसकेका छौँ, नम्बर पनि तपाईँलाई वाचन गरिदिइसकेका छौँ, होइन, तपाईँले फोन डायल गर्नुपर्ने हुन्छ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। तपाईँ सहभागिता जनाउनु भयो भने चाहिँ हामी तपाईँसँग कुराकानी गर्दै अगाडि बढ्नेछौँ। आज एकदमै मनोरञ्जनका साथ उपस्थित भइसकेका छौँ, होइन। आजको विषयमा तपाईँले पुरुषको आवाज कसको रहेको छ त, यो गीतमा पुरुषको आवाज कसको रहेको छ, होइन, तपाईँले भने भन्नु पर्ने हुन्छ, है त। अब फेरि पनि म एउटा गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुनेछु। यो गीत स्वीकार्नुहोस् तपाईँको लागि।

0: हजुर, यो गीतमा तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। खै त आज साथीहरू कहाँ हराउनु भयो, यसरी हराउन त भएन नि त। आजको भाषामा कति सजिलो छ होइन, यति धेरै सजिलो भएको बेलामा आउनु हुँदैन होइन, जति अप्ठ्यारो गर्यो त्यतिखेरमा आउनुहुन्छ कि फेरि साथीहरू होइन। केही छैन, 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला आजको बसाईमा है त। यतिखेरको समयमा साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते दिदी।
0: नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? सुर्खेतबाट गौमाया सोनी।
1: हजुर, सन्चै हुनुहुन्छ दिदी?
0: एकदमै सन्चै छु। अनि हजुरलाई के कस्तो छ बताउनुहोस्।
1: म पनि एकदमै सन्चै आरामै छु भन्नुपर्छ दिदी।
0: अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
1: यतिखेरको समयमा दिदी कार्यक्रम सुन्दै फोन ट्राई गरेको, फोन पनि लाग्यो
0: भन्नुपर्छ। कार्यक्रम सुन्दै बस्दै गर्नुभएको छ अनि फोन ट्राई गर्नुभयो, फोन पनि लागिहाल्यो होइन?
1: हजुर, नास्ता खानुभयो दिदी?
0: नास्ता खाएको छु होइन। अनि हजुरले खानुभयो?
1: नै, मैले पनि खाएको छैन दिदी।
0: ए, यता लिबाङतिर आउनुहोस् क्या, सँगसँगै खाउला है।
1: हुन्छ, कार्यक्रम
0: सक्छ लगाएर आउँछु नि त। ल हुन्छ,
1: हेरिहाल्नु
0: होला है त। हुन्छ, कार्यक्रममा आउनु भएको छ अनि आज गीतको क्लिप सुन्नु भएको छ कि फेरि पनि सुनाउनु पर्छ?
1: नै, सुनेको छु दिदी गीतको।
0: सुनाउनु पर्दैन, सुन्नु भएको छ होइन? ल त हुन्छ, जवाब के दिनुहुन्छ?
1: गायिकाको भन्ने कि गायकको भन्नुपर्छ दिदी?
0: गायकको भन्नुपर्छ है त। यसमा गायकको आवाज कसको रहेको छ?
1: म प्रकाश दूतराज भन्छु।
0: प्रकाश दूतराज भन्नुहुन्छ?
1: हजुर।
0: जतार मात्र हो कि के हो?
1: खै अब त्यस्तै लागेर भएस सुन्दाखेरि।
0: लौ त हुन्छ, तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन हामी अन्तिममा भन्नेछौ, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् है त।
1: हुन्छ, फर्स्ट कल त हजुरलाई, पराविन्द को हुनुहुन्छ उहाँलाई, मभन्दा अगाडि पछाडि हामीलाई सम्झिँदै नमस्ते।
0: यतिखेरको समयमा गौमाया सोनी आउनु भएको थियो, हामी उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेछ आजको बसाइमा होइन, हामीले पुरुषको आवाज सोधिराखेका छौँ होइन। हाम्रो लुङ्गरी गाउँपालिकाबाट आउनु भएको साथीले महेश बेसीले भन्नुभएको छ, कुलेन्द्र विक भन्नुभएको छ, विश्वकर्मा भन्नुभएको छ, त्यसै गरी हाम्रो गौमाया सोनीले भन्नुभएको छ होइन, प्रकाश दूतराज भन्नुभएको छ, मिल्छ या मिल्दैन हामी अन्तिममा भन्छौँ। यतिखेरको समयमा साथी आउनु भएको छ। नमस्कार हजुर।
2: हजुर नमस्कार। हजुर
0: नमस्कार, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? प्युठानबाट आकाश खड्का। के छ प्युठानतिरको हाल खबर लगायत तपाईँको?
2: केही पनि छैन हजुर, घाम लागिरहेको छ यति बेलाको समयमा। अनि सुनाउनुहोस् हजुरतिरको?
0: यतातिर पनि त्यस्तै त्यस्तै छ, घाम लागिराखेको छ अनि मेरो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो हाम्रो आकाश खड्काजीले?
2: यति बेलाको समयमा त ठ्याक्कै बाख्रा चराउँदै प्रोग्राम सुन्दै बसिरहेको।
0: बाख्रा चराउँदै प्रोग्राम सुन्दै गर्नुभएको छ होइन? क्या मजा होइन, बाख्रा चराउँदै प्रोग्राम सुन्दै गर्दा त एकदमै रमाइलो लाग्छ त होइन? ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ अनि आजको क्वेसन सुन्नु भएको छ कि छैन?
2: सुनेको त हो, तर भर्खरदेखि सुनेको।
0: भर्खरदेखि सुन्नु भएको छ अनि प्रोग्राममा सहभागी जनाउनु भएको छ, के छ भन्नुहुन्छ कि फेरि पनि बजाउनुहुन्छ? बजाउँछौ बजाउनु पर्दैन, तपाईँले अहिले नै भनिहाल्नु भयो, खेम सेन्चुरी भन्नुहुन्छ। लौ त हुन्छ, तपाईँले दिनुभएको जवाफ मिल्छ या मिल्दैन हामी अन्तिममा भन्नेछौ। तपाईँको नाम के भन्नुभयो अरे? आकाश खड्का होइन? लौ त हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आगामी दिनमा पनि आउँदै गर्नुहोला, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
2: हजुर, विशेष गरी त हजुरको लागि अनि मेरो भाइ प्रेमका लागि अनि मेरो प्यारी प्यारी बहिनी कृष्णा क्षेत्रीका लागि अनि मलाई जो जोले आकाश खड्का भएर चिन्ने हुने अथवा नहुने सम्पूर्णलाई भनेको विधान झस्ट। नमस्ते।
0: नमस्ते, यतिखेरको समयमा आउनुभएको थियो प्युठानबाट आकाश खड्का भन्दै हुनुहुन्थ्यो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। उहाँले भन्नुभएको छ खेम सन्चोरी भन्नुभएको छ होइन, उहाँले दिनुभएको जवाब मिल्छ या मिल्दैन हामी अन्तिममा भन्छौँ। यतिखेरको समयमा अर्को साथी आउनु भएको छ। नमस्कार हजुर।
3: नमस्कार।
0: नमस्कार, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? सुनसरी गाउँपालिकाबाट, के नाम भन्नुभयो?
3: प्रवीण।
0: प्रवीण के हो?
3: बुढा मगर।
0: प्रवीण बुढा मगर, के छ प्रवीणको हाल खबर लगायत सुनसहरीतिरको? घाम लागिराखेको छ होइन? ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ तपाईँ अन्तिम भाग्यमानी साथी पनि हुनुहुन्छ ग्यारे, अनि आजको प्रोग्राममा आउनु भएको छ। आजको क्वेसन सुन्नु भएको छ या फेरि सुनाउनु पर्छ? सुनाउनु पर्दैन। ल त हुन्छ, जवाब के दिनुहुन्छ?
3: म पनि
0: खेम सेन्चुरी नै भन्नुहुन्छ। साथीको पछाडि लाग्दा फेरि अलमल्लमा परिहेला नि, नमिल्न पनि सक्छ। ल त हुन्छ, यहीमै लग गर्नुपर्छ तपाईँको। ल हुन्छ, तपाईँले यहीमै सीमित राख्नुहुन्छ यारे। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्, हामी अन्तिममा भन्नेछौँ है त।
3: हुन्छ, सर्वप्रथम हजुरलाई अनि मलाई प्रवीण ग्रामर भनेर चिन्नुहुन्छ सम्पूर्ण सुन्दरी बिराजको नमस्कार।
0: नमस्कार, यतिखेरको समयमा अन्तिम भाग्यमानी साथी प्रवीण बुढा मगर आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। अब भने म कोही साथीलाई पनि भित्राउन सक्दैन है त। आजको हामीले क्लिप्स लिएका थियौँ, हामीले यहाँबाट गीतको क्लिप्स लिएका थियौँ होइन, त्यो गीतमा हामीले कसको आवाज रहेको छ, पुरुषको आवाज कसको हो भनेर सोधेका थियौँ होइन। यो आवाजमा चाहिँ तपाईँले भन्नुभएको छ हाम्रो सुनसहरी गाउँपालिकाबाट प्रवीण बुढा मगर आउनुभएको थियो, खेम सेन्चुरी भन्नुभएको छ होइन, आकाश खड्का आउनुभएको थियो प्युथानबाट, उहाँले पनि खेम सेन्चुरी भन्नुभएको छ, त्यो पनि मिलेन होइन। अनि हाम्रो गौमुखी नभएर गौमया सुनि आउनुभएको थियो, उहाँले प्रकाश दुधराज भन्नुभएको थियो, प्रकाश दुधराज होइन होइन। त्यसै गरी हाम्रो आउनुभएको थियो लुङ्गरी गाउँपालिकाबाट महेश बिसी, उहाँले चाहिँ मिलाउनु भएको छ, कुलेन्द्र विश्वकर्मा भन्नुभएको थियो, उहाँले एकदमै राम्रो सही जवाब दिनुभएको छ होइन। आगामी दिनमा पनि यस्तै यस्तै कार्यक्रममा सहभागिता जनाउनु होला। अब भने म पनि छुट्टिएर जानुपर्ने हुन्छ है त, यही गीत राख्दै म पनि छुट्टिएर जानुपर्ने हुन्छ। यतिन्जेलसम्म कार्यक्रम सुन्ने, सुन्न प्रयास गर्ने, सहभागिता जनाउने, सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद दिँदै होइन, तपाईँले केही सल्लाह सुझाव प्रतिक्रिया भइदिन सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई फोन डायल गर्नुपर्ने हुन्छ 97-68-32-31-84 को लाइन भएर दिदै गर्नुहोला भन्दै आजको लागि कार्यक्रम सञ्चालिका प्रिया मगर सुतिन्छु, भोलि यही समयमा आउने नै छु। नमस्कार।

0: तपाईँको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा माधव तिमल सेनासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भिसी नियुक्तिमा पीएचडी उपाधि अनिवार्य हुने मापदण्डलाई पुनर्विचार गर्न चिकित्सकहरूको माग। चलचित्र लाली बजार विरूद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन।
0: डिभिजन वन कार्यालय चितवनले सड़क किनारका जोखिमयुक्त रूख हटाउन शुरू। सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एकजनाको मृत्यु।
1: ट्राफिक जाँचमा कडाई, चैत दोस्रो साता यता उपत्यकामै 86 हजार चालक कारवाहीमा। काठमाडौँमा चोरी भएका 73 मोटरसाइकल र स्कूटर सम्बन्धित धनीलाई फिर्ता।
0: लेबनानको दुई छुट्टा छुट्टै क्षेत्रमा इजरायलको ड्रोन र हवाई आक्रमण, कम्तीमा 17 जनाको मृत्यु।
1: र क्यानलाई स्पष्टीकरण सहित आवश्यक कारवाही गर्न राखेपलाई मन्त्रालयको निर्देशन।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। विभिन्न प्रतिष्ठान तथा विश्वविद्यालयहरूका उपकुलपति भिसी सहित अन्य महत्वपूर्ण पदमा नियुक्ति हुन विद्यावारिधि पीएचडी आवश्यक हुने व्यवस्थाप्रति चिकित्सकहरूले आपत्ति जनाएका छन्। सम्पूर्ण चिकित्सकहरूको प्रतिनिधित्व गर्दै चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सकले भिसी नियुक्तिको लागि सरकारको यो मापदण्डको विरोध गरेको हो। संघले नेपालमा चिकित्सा क्षेत्रमा एमडी एमएस एमडीएसलाई उच्च तहको उपाधिका रूपमा मान्यता दिएको भए पनि पीएचडी अध्ययन न्यून रहेको अवस्थामा यसलाई मात्रै न्यूनतम शैक्षिक योग्यता बनाइनु उपयुक्त नभएको उल्लेख गरेको छ। संघले मेडिकल तथा डेन्टल विषयमा एमडी एमएस एमडीएस उपाधि प्राप्त वरिष्ठ प्राध्यापकहरूले डीएमएमसीएच पीएचडी समेत अध्ययन र सुपरिवेक्षण गरिरहेको भन्दै चिकित्सा क्षेत्रमा एमडी एमएस एमडीएसलाई नै उच्च शैक्षिक योग्यताको रूपमा मान्यता दिन सरकारसँग माग गरेको छ। नेपाल सरकारद्वारा हालै विश्वविद्यालयको उपकुलपति लगायत अन्य पदमा नियुक्तिका लागि कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको योग्यता हुनुपर्ने उल्लेख गरिएको प्रति नेपाल चिकित्सक संघको ध्यान आकर्षण भएको छ। संघले विशेष गरी चिकित्सा शिक्षा अध्यापन गराउने विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य निकायहरूमा भिसीको नियुक्तिमा पीएचडी उपाधिलाई अनिवार्य नगर्न भनेको हो। यसअघि सरकारले अध्यादेश मार्फत पदमुक्त गरिएका 8 विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
1: चलचित्र लाली बजार विरूद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुने गरी फिल्म लाली बजार निर्माण गरिएको भन्दै वादी समुदायका प्रतिनिधिहरूले आज प्रदर्शन गरेका हुन्। वादी समुदायको गर्विलो इतिहासलाई बंग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले उक्त चलचित्रको निर्माण र प्रदर्शनमा तुरन्त रोक लगाउन माग गरेका छन्। प्रदर्शनमा उत्रिएका अधिकार कर्मीहरूले वादी जातिको सम्मान कायम गर लाली बजार चलचित्र बन्द गर का ब्यानर र प्ले कार्डहरू प्रदर्शन गरेका हुन्। चलचित्रमा प्रयोग गरिएका दृश्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको उनीहरूको तर्क छ।
0: धनुषाको ढल्केबरमा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन्। सुकुम्बासीहरूले राष्ट्रिय भूमिका अधिकार मंच जिल्ला कार्य समिति धनुषाको नेतृत्वमा ढल्केबरमा प्रदर्शन गरेका हुन्। उठीवास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर, जीवन र जीविकाको अधिकार लगायतको नारा लेखिएको प्ले कार्ड सहित प्रदर्शन गरेका उनीहरूले ढल्केबरको पार्कमा कोर सभा गरेका छन्। कोर सभामा भूमि अधिकार मंचका केन्द्रीय सदस्य इच्छाराम परियारले सुकुम्बासीको घरमा डोजर नलगाउन आग्रह गर्नुभयो। बसिरहेको जग्गाकै लालपूर्जा वितरण गर्न उहाँको माग छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई पदका लागि होइन देशलाई योगदान दिनका लागि अग्रसर हुन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाका सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले देश बनाउने अभियानमा तत्वचित्त भएर लाग्न अपील गर्नुभएको हो। ललितपुरको जावलाखेल स्थित स्टाफ कलेजमा केही बेर अघि सम्बोधन शुरू गर्नुभएका लामिछानेले अब भाइरल हुने होडबाट अलि पछि हट्न आग्रह पनि गर्नुभएको छ। हिजो शुरू भएको पार्टीको प्रशिक्षण कार्यक्रम सभापति लामिछानेको सम्बोधन सकिएपछि सकिनेछ। राष्ट्रपतिले आजै साँझ 6 बजे सचिवालयको बैठक बोलाएको छ। बैठकका लागि 6 वटा एजेण्डा तय भएका छन्। भेला, अधिवेशन, विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कार्यवाही, केन्द्रीय समिति बैठक लगायतका एजेण्डामा छलफल तथा निर्णय हुने बताइएको छ।
0: डिभिजन वन कार्यालय चितवनले सड़क किनारका जोखिमयुक्त रूख हटाउन शुरू गरेको छ। आँपटारीदेखि देवघाटसम्मका जोखिमका रूपमा पहिचान गरिएका रूख कटान थालिएको हो। देवघाट क्षेत्र विकास समितिले 10 वर्ष अघिदेखि निरन्तर रूपमा रूख कटानका लागि पहल गर्दै आएकामा यस वर्ष आँपटारीदेखि देवघाटसम्मका 25 वटा रूख कटान शुरू गरिएको छ। सो सड़कमा रहेका 62 वटा रूख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो। डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यका अनुसार सो सड़क खण्डका 10 वटा रूख सुकेकाले यसअघि नै कटान गरिसकिएको थियो। नियमित प्रक्रिया अन्तर्गत ती रूख कटान गरिएका हुन्। अन्य रूखको हकमा वन नियमावली 2079 तेस्रो संशोधनको नियम 36 को उपनियम 6 अनुसार जंगलभित्रको बाटो, विद्युत, टेलिफोन टावर, हवाई सुरक्षालाई जोखिम परेको अवस्थामा हाँगाबिंगा वा रूखै हटाउन सक्ने व्यवस्था अनुरूप कटान शुरू गरिएको हो। थप रूख पनि अध्ययन गरी कटान गरिने उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार वैशाख महिनाभित्रमा देवघाट क्षेत्र विकास समितिले रूख कटान गरी वन कार्यालयलाई बुझाउने र जेठ महिनामा ती काठ बोलपत्र आह्वान गरी बिक्री गरिनेछ।
1: नेपाली कंग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा भोलि र पछि कर्णाली प्रदेश स्तरीय भेला गर्ने भएको छ। विशेष महाधिवेशनपछि कंग्रेसले यही वैशाख 28 र 29 गते कर्णालीमा प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो। भेलालाई सम्बोधन गर्न कंग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्व प्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायत शीर्ष नेता कर्णाली जाने कार्यक्रम छ। कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कर्णाली प्रदेश स्तरीय भेला आयोजना गरिने भएको हो। पार्टीका शीर्ष नेताहरूको सहभागितामा हुने भेला आगामी राजनैतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने पार्टीले जनाएको छ। पार्टीका अनुसार बदलिदो जनमत र मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै पार्टीको भावी नीतिगत परिमार्जन, संगठन शुद्धिकरण तथा जनप्रतिनिधि र नेतृत्वबीच साझा धारणा निर्माणमा पनि विशेष जोड़ दिइनेछ। त्यस्तै सुशासन, भौतिक पूर्वाधार विकास, सामाजिक रूपान्तरण, विपद व्यवस्थापन तथा बजेट व्यवस्थापनका प्राथमिकताबारे स्पष्ट कार्ययोजना तय गरिने कंग्रेसले जनाएको छ। 2 दिन छलफलपछि सुर्खेत घोषणा पत्र जारी गर्दै कर्णालीको विकास, समृद्धि र सुशासनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी छ।
0: थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बल कास्टिङ विशेष प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।
0: थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बल कास्टिङ विशेष प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्शन
2: यो हो महासंचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एकजनाको मृत्यु भएको छ। सोलु दुधकुण्ड नगरपालिका सात निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प एक क्षेत्रमा पुग्नुभएका आरोही घिमिरे आज बिहान करिब 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै निधन भएको हो। ट्रेक नेपाल कम्पनी मार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकप्टर मार्फत लुक्ला हेलिप्याड ल्याइएको र परीक्षणका लागि त्रिवेणी सेक्सन अस्पताल काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। यसरी पनि सगरमाथाको चुचुरो चुमिसक्नुभएका घिमिरे पछिल्लो समय आरोही गाइडको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो।
3: दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर आज भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान 11:55 4.1 म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासको क्षेत्रमा पनि महसुस गरिएको थियो।
4: अब अन्तर्राष्ट्रिय समाचार। लेबनानको राजधानी बेइरूट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा 17 जनाको मृत्यु भएको छ। मृतक मध्ये एक 12 वर्षीय बालिका पनि रहेको जनाइएको छ। स्थानीय संचार माध्यम र स्वास्थ्य मन्त्रालयका अनुसार बेइरूटको दक्षिणी क्षेत्रमा सवारी साधनलाई लक्षित गरी गरिएको 3 ड्रोन आक्रमणमा 4 जनाको ज्यान गएको हो। त्यस्तै दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएका हवाई आक्रमणमा थप 13 जनाको मृत्यु भएको बताइएको छ। इजरायल र हिजबुल्लाह बीच अप्रेल 17 युद्धविराम घोषणा भए पनि दुवै पक्षबाट दैनिक जसो आक्रमण जारी रहेका छन्। पछिल्ला घटनाले युद्धविरामपछि पनि तनाव कम नभएको संकेत गरेको छ। बुधबार राति इजरायली वायुसेनाले बेइरूटको दक्षिणी उपनगरमा आक्रमण गर्दै हिजबुल्लाहका एक वरिष्ठ सैन्य अधिकारी मारिएको दावी गरेको थियो। युद्धविरामपछि राजधानी नजिक गरिएको यो पहिलो आक्रमण मानिएको छ। शनिबार भएका दुई आक्रमण बेइरूटलाई दक्षिणी बन्दरगाह शहर सैदासँग जोड्ने राजमार्ग क्षेत्रमा भएका थिए, जहाँ केही व्यक्ति घाइते भएका छन्। अर्को आक्रमण लेबनानको चोरूफ क्षेत्रतर्फ जाने सड़कमा भएको थियो, जसमा 3 जनाको मृत्यु भएको जनाइएको छ।
3: नेपाल क्रिकेट संघ क्यानलाई स्पष्टीकरण सहित आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउन युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद राखेपालाई निर्देशन दिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि छानबिन गर्न आवश्यक सहयोग नगरेको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो। मन्त्रालयका अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा 2081 मंगिर 16 र 2081 फागुन 21 गते दर्ता भएका उजुरीहरूको सम्बन्धमा सचिव तथा मन्त्री स्तरीय निर्णयबाट छानबिन समिति गठन गरिएको थियो र राष्ट्रिय खेलकुद विकास ऐन 2077 दफा 28 खण्ड 4 बमोजिम संस्थाको श्रेष्ठता तथा अभिलेख जाँचबुझका लागि आवश्यक कागजात उपलब्ध गराउनुपर्ने बाध्यात्मक व्यवस्था रहे पनि क्यानले ती विवरणहरू उपलब्ध नगराएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले अख्तियारबाट प्राप्त पत्र अनुसार उजुरीहरूको निपूरण गरी आवश्यक कार्यवाही टुंगो लगाउनुपर्ने भए पनि हालसम्म फाइल अनिर्णित अवस्थामा रहेको उल्लेख गरेको छ। मन्त्रालयले राखेपा मार्फत क्यानलाई अन्तिम पटक चेतावनी सहित आवश्यक जवाब तथा कागजात पेश गर्न निर्देशन दिइसकेको जनाएको छ। मन्त्रालयका अनुसार अख्तियारको पत्र बमोजिम माग गरिएका विवरण उपलब्ध नगराए राष्ट्रिय खेलकुद विकास ऐन 2077 दफा 29 बमोजिम किन कार्यवाही नगर्ने भन्ने विषयमा स्पष्टीकरण माग गरी थप कार्यवाही प्रक्रिया अघि बढ़ाइनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: पीएचडी नियुक्तिमा पीएचडी उपाधि अनिवार्य हुने मापदण्डलाई पुनर्विचार गर्न चिकित्सकको माग। चलचित्र लाली बजार विरूद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन।
3: डिभिजन वन कार्यालय चितवनले सड़क किनारका जोखिमयुक्त रूख हटाउन शुरू। सगरमाथा आरोहणमा

0: कार्यक्रममा लेक लागेर एकजनाको मृत्यु,
1: ट्राफिक जाँचमा कडाई, चैत दोस्रो साता यता उपत्यकामै 86 हजार चालक कारवाहीमा, काठमाडौँमा चोरी भएका 73 मोटरसाइकल र स्कुटर, सम्बन्धित धनीलाई फिर्ता।
0: लेबनानको दुई छुट्टा छुट्टै क्षेत्रमा इजरायलको ड्रोन र हवाई आक्रमण, कम्तीमा 17 जनाको मृत्यु।
1: र खेललाई स्पष्टीकरण सहित आवश्यक कार्यवाही गर्न राखेकोलाई मन्त्रालयको निर्देशन।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा बिदा हुन्छौ। नमस्कार।

0: तपाईँको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: बाजे के भयो, किन गालामा हात?
2: दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाबी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 7 41 3 98 0 95 94 52।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
7: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
6: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
8: हजुर हाम्रा सेवाहरू,
1: दाँत बाँध्ने,
8: दाँत सफा गर्ने,
1: दाँतमा सिमेन्ट भर्ने,
8: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
8: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
1: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
8: सम्पर्क नम्बर 98 67 0 67 467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
10: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
10: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट,
10: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9490254 र 9849793412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराहिदाङ।
7: मम्मी दादु क्यो म त खाना खान नि सक्दिन।
11: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
12: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
12: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858843122 र 9858843123।
12: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
13: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
14: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
13: के रे, नानी त भर्खर 17 की लागि होइन र?
14: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसरी हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
13: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
14: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
15: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओगतरी जेउ बेला सुनो, फोनी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना पाए। आउए गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नाले वातावरण मिले बेला खेप्पा असर केने रि उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सक्यो सुनो, नाखा तामे ल भे लागिने सज गिनी गिनी लापरवाही सुनो, चाउसो खेलगेमा दुख
16: वन जङ्गल
15: ओछो छाम्ने चुरोज विधि ओरेको नै
16: लाङखार नाम लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढालले च अनुगमन दिने व्यवस्था चौसन गिरिए
15: गेसो छानेला खोलेर चाउसी पोलिए होलिदे तरिम गाई गेजम निके लैजु अब नजिरे बनाए गेम या ल गेजम निके नलाए अरूले लायो के नाइए
16: वनसँग सजुलिसी घेम बारी ल बाली नाली चिउला चिउली यात्रा सताउँछु छिमी ने चाउसो सैलेकी खेले यहाँ
15: वन जङ्गल मेला दुखे माइए मेला दिने पाँचजना खरना नारा मिली दिएको नै सानो छ मे के सहे
16: बतासु चिलिजु बेला त घिजिमकी कोठो ल मे के सताङ्गिने हेनोखेम छिन्ने मे चाउसो के सहे
15: मेला दिने मिताई गे मलाई के बच्छ ये सुनो अरूले मने के बच्छ या
16: के छ छान्ला पोया ल मेला दिने किसान किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर दिए
15: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सजा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
17: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्
18: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ
19: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ
17: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ
19: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ
18: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त
19: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ
17: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ
19: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ
17: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ
19: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ
18: आफू बाँच्न प्रकृति बचाऊ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
20: क्या खतरा समाचार आइसक्यो भारत अब चाहिँ के हुने हो
21: खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि
20: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
21: तिमीलाई थाहा थिएन
20: थाहा थिएन
21: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
20: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
21: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
22: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
23: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
24: नेपाल सरकार विज्ञापन बोर्ड
19: डिभिजन वन कार्यालय रोल्पाको अपिल
0: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा जित्ने कार्य नगरौ।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
18: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
0: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
2: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
0: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध. अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ. त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ.
2: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ. हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्.
3: पानीका मुहानहरू सुक्दैछन्. खाने पानीको हाहाकार हुँदैछ. खेतहरू बगर बन्दैछन्.
2: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ.
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ.
2: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास.
2: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौं.
3: आफू बाँचौ र अरूलाई पनि बचाउ. डिभिजन वन कार्यालय लिबाङ रोल्पा.
4: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि.
5: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन.
4: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो.
5: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके.
6: होइन, रात दिन खटखट के को झगडा हो यो?
5: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ. म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन.
6: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि. नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि.
4: ओहो, यस्तै घर हो हामीलाई चाहिएको.
5: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भन्यो सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्.
6: ल सिधै फोन गर न, मोबाइल नम्बर 9847197719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला.
7: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात. मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन.
8: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना. प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ. तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ. साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ. प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा.
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है.
10: अब वर्षा लाग्न थाल्यो. यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ. त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि.
9: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका. त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि.
0: नेपाल सरकार विज्ञापन बोर्ड.
11: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्.
12: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
13: दिशा गर्दा रगत आउने, टिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
12: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
13: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
12: अनुहारको चाय पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
13: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
12: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
13: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
12: सम्पर्क मोबाइल 98578211105,
13: 98479802,
12: 98095826605
13: र 98103940।
14: हेलो
15: हेलो,
14: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
16: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
16: लु दिन त। हेलो, भन्नुहोस् त।
14: हेलो हजुर,
16: हजुर,
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: ए नानी, के भने रहेछ, के भयो?
16: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
15: ल ल ल, म किन दिन्थे?
17: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
17: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
18: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
21: होइन, के भाषा र तपाईँलाई
20: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
21: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या। अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
20: द्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
21: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
20: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603, 98654483383।
21: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गरे ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
21: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
21: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
21: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, मलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
9: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
10: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
9: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
8: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।

0: जलजला आएको छ। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9865878232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टेक्राउँछौ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोतैव मित्र तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जे जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलापेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। हामीलाई सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी सर्च गरेर फेसबुकमा तपाईँले त्यहाँबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए। यसै क्रममा हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंग प्युठानबाट सुशीला मगरले साथ दिइरहनु भएको छ। रेडियो स्वर्गभूमि 93 MHz भिंग्री प्युठानबाट सन्तोष सुनारले साथ दिइरहनु भएको छ। रेडियो झुलेनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामीले साथ दिइरहनु भएको छ। रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानीले साथ दिइरहनु भएको छ। रेडियो मालारानी 95.7 MHz रेडियो निर्सिम म्याक्स 7.1 MHz अर्घखाँचीबाट कोपिल आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट तिलक घरती मगर, रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट कृष्ण बस्याल, रेडियो मलमला 88.6 MHz सैना मैना दिकालिका शुक्रबन्धीबाट प्रेम बुढाचुकी, सामुदायिक रेडियो कपिलवस्तु 104.2 MHz कपिलवस्तुबाट गुड़ियाभर, सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुबाट मीना गुरूङ, दमौली एफएम 94.2 MHz दमौली तनहुबाट सन्देश चडाई, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोकको सिपारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz बीनु राई, रूकुम पश्चिममा 90.4 MHz चौजहरीबाट मनिषा डागी, यसै क्रममा रेडियो मौराखारा 106.5 MHz रूकुम पश्चिमबाट ज्ञानी खड्काले साथ दिइरहनु भएको छ। रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट भीम निर्दोष केसी, रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिजा श्रेष्ठ, रेडियो खबरपालिका 88.7 MHz उखल धनकुटाबाट यति बेला खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मनसरोवर 92.1 MHz बाट यति बेला साथ मिलिराखेको छ धनबहादुर भण्डारी हुम्ला सिनीकोटबाट। यसै क्रममा बेलगा एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामी, रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो यसै क्रममा हामीलाई साथ मिलिराखेको छ रेडियो भरोसा 104.9 MHz दाङबाट यति बेला दीपक पुनले साथ दिइरहनु भएको छ। नवीना सुनार हुनुहुन्छ रेडियो डोल्पा 101.4 MHz डोल्पा, रेडियो मुर्कीचुला 93.5 MHz डोल्पाबाट
मंगला कुमारी बुढा रेडियो मध्य पहाड़ 88.2 मेगाहर्ज सल्यानबाट गोरख दागी रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुली लगायतका साथीहरूले साथ दिइरहनु भएको छ। कार्यक्रम लोक सारथीको आज आइतबारीय बसाईमा छौं। आइतबारीय बसाईमा रहेर तपाईसँग हामी दुईवटा गीतका क्लिप्सहरू ल्याएका छौं। सो दुईवटा गीतका क्लिप्सहरूमा तपाईँको अभिमत लिनेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए आउनुहोस्। कति पनि ढिला नगरिकन फोन डायल गर्नुहोला। 98 68 39 40 नम्बरमा फोन डायल गर्दै गर्नुहोला। हामी भने एउटा गीत राख्छौ तपाईँको लागि। गीतपछि तपाईँकोमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

यही लगन महिनामा यो गीत पछि तपाईँहरूलाई फेरि पनि स्वागत छ, हेराउली ऐनामा। र यो गीत एकदमै टिकटकमा एकदमै भाइरल छ, तर एआईबाट जेनेरेट गीत चाहिँ भाइरल छ। यो चाहिँ हामीले ओरिजिनल विमला छेत्री र लक्ष्मी न्यौपानीको आवाजमा रहेको गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोडेका हौ, जुन धेरै वर्ष 20 वर्ष पुरानो गीत हो। यो क्रममा तपाईँलाई जानकारी गराए, मैले धेरै प्राय भन्ने गरेको छु होइन, विभिन्न कलाकार साथीहरूले मेरो गीत चालिन, मेरो गीतमा धेरै भ्युज गएन भनेर चिन्ता मान्नुहुन्छ, तर हेर्नुहोस् त आज 20 वर्ष अगाडिको यो गीत, जति बेला युट्युबको यो पनि थिएन, वाई पनि थिएन होइन, त्यति बेला क्यासेटमा डिभिडी भिसिडीमा हुन्थ्यो, त्यो पनि थिएन, आज रेडियोमा सुन्नु पर्थ्यो। ती गीतहरू आज राम्रो भएकै कारणले आज भाइरल भइराखेका छन्, आज धेरै टिकटक बनाइएका छन् होइन। यो ओरिजिनल गीत संगीतहरू नभए पनि एआईबाट जेनेरेट गीतहरू नै भए पनि टिकटकमा त भाइरल छन् नि होइन, जसले यो शब्द लेख्यो, जसले यो सिर्जना गर्यो, ती सिर्जना सर्जकहरूलाई उच्च सम्मान छ भन्छु म। र अब भोटिङका क्लिप्सहरू तपाईँको लागि हामी राख्छौ, त्यसपछि तपाईँका फोन कल लिनेछौ, भोटिङका क्लिप्सहरू तपाईँका लागि।

0: भोटिङ नम्बर वन
1: यो गीतपछि तपाईँ यो भोटिङका क्लिप सुनिसक्नु भएको छ. एक नम्बरमा रहेको गीत छ के देऊ चिनो मायालाई भन्ने छ, हरिगिरी विमर्श र देवी घरतीको आवाज छ भने दुई नम्बरमा माया हिरिकै बसन्त थापाको आवाज छ है. 9868309040 फोन डायल गर्नुहोला. अब हामी तपाईँको फोन कल लिन्छौ, नम्बर खुलिसकेको छ, अब चाहिँ तपाईँको फोन लाग्छ है. म तपाईँलाई आग्रह गरी 9868309040 यति बेला पहिलो साथी हुनुहुन्छ. नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको फोन काटिएको छ. 9868309040 नमस्कार हजुर. नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया हामीतिरै ध्यान केन्द्रित गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु. यति बेला साथी नमस्कार हजुर, मिसकल चाहिँ नगर्नुहोला, मैले पटक पटक तपाईँलाई भन्ने गरेको छु है. 9868309040 नमस्कार हजुर, मिसकल चाहिँ नगर्नुहोला, मैले धेरैचोटि भनिसकेको छु है. एउटै नम्बरबाट मिसकल आइराखेको छ. यति बेला साथी नमस्कार हजुर, कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छ. एलिसा बान्तवा राईले नम्बर दुईको लागि मत दिनु भएको छ. पालो तपाईँको हो, फोन गर्नुहोला. यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु. कहाँदेखि नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट?

0: कुन गीतको लागि मत दिनुहुन्छ? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। आउनु भएको थियो उदयपुरबाट एक नम्बरको गीतलाई मत दिनुभएको छ अस्मिता सुनवारले, पालो तपाईँको हो अर्को साथी। नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, सायद उहाँको मोबाइल बिग्रिया छ कि क्या हो, होइन उहाँको आवाजै आउँदैन यति बेला। साथी नमस्कार हजुर।
1: नमस्कार
0: हजुर। नमस्कार। कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। राजु कटवाल भोजपुरबाट नम्बर दुईको लागि मत दिनुभएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। दुईवटा गीत दुईले र एकवटा मत एकले पाइसकेका छ। नमस्कार हजुर।
2: नमस्ते
0: बाबा। को बोल्नु भएको? हुन्छ, विदा गर्छौ। कमला पुनमगरले पनि नम्बर दुईका लागि मत दिनुभएको छ, तीनवटा मत नम्बर दुईको गीतले पाइसकेका छ यति बेला। अर्को साथी नमस्कार हजुर। नमस्कार हजुर। को बोल्नुभएको? टेलिफोन सम्पर्कमा आउनु भएको थियो। मैले कतिचोटि भन्ने तपाईँहरूलाई, टेलिफोनमा लागिसकेपछि, तपाईँको फोन लागिसकेपछि नितान्त हामीतिर ध्यान केन्द्रित गर्नुहोस् भनेर। नमस्कार हजुर। को बोल्नुभएको? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। एक नम्बरको गीतलाई मत दिएर जानुभएको छ विकास साई धनकुटाबाट, पालो तपाईँको हो यति बेला। अर्को साथी नमस्कार हजुर।
3: हजुर नमस्कार। म पाणेनी सातबाट मिन बहादुर कामी बोले।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
3: एक नम्बर।
0: हुन्छ, विदा गर्छौ। मिन बहादुर कामीले नम्बर एकको लागि मत दिनुभएको छ, पालो तपाईँको हो, पाणेनीबाट फोन गर्नु भएको थियो यति बेला। अर्को साथी नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। रूपा दाई धनकुटाबाट नम्बर एकको लागि मत दिनुभएको छ, पालो तपाईँको हो। अर्को साथी नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। गंगादीपबाट गौसरी डागीले नम्बर एकको लागि मत दिनुभएको छ, पालो तपाईँको हो यति बेला। अर्को साथी नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदा गर्छौ। सल्यानबाट सीताओलीले नम्बर दुईको लागि मत दिनुभएको छ, पालो तपाईँको हो यति बेला। अर्को साथी नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। सुनसरीबाट सिमरन घरतीले नम्बर एकको लागि मत दिनुभएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। अर्को सहभागी नमस्कार हजुर।
4: हजुर सर नमस्कार, म टेकु छेत्री तनहुबाट नम्बर एकको लागि।
0: हुन्छ, विदाई गर्छौ। टेकु छेत्री तनहुबाट नम्बर एकको लागि मत दिनुभएको छ, पालो तपाईँको हो यति बेला। अर्को साथी नमस्कार हजुर।
5: नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। परिवर्तनबाट मनोज मगरले नम्बर दुईको लागि मत दिनुभएको छ, पालो तपाईँको हो यति बेला। अर्को साथी नमस्कार हजुर।
6: नमस्ते राई।
0: को बोल्नुभयो? कहाँबाट?
6: विजय राई भोजपुरबाट।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
6: नम्बर टूको लागि।
0: हुन्छ, विदाई गर्छौ। विजय राई भोजपुरबाट नम्बर दुईको लागि मत दिनुभएको छ, एक नम्बरमा केजु चिनो मायालाई, दुई नम्बरमा माया हिरिकै। नमस्कार हजुर।
7: नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। दुई नम्बरको लागि मत दिनुभएको छ गोरी मगरले, माया हिरिकै भन्ने गीतलाई यति बेला। साथी हुनुहुन्छ, नमस्कार हजुर।
8: नमस्कार हजुर।
0: को बोल्नुभयो? कहाँबाट?
8: मुसिकोट नगरपालिका राजु राठ अनिलजी नम्बर वानको लागि।
0: हुन्छ, विदाई गर्छौ। मुसिकोट नगरपालिकाबाट अनिलजीले नम्बर एकको लागि मत दिनुभएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940। नमस्कार हजुर।
9: हजुर नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट?
9: हजुर जाजरकोटदेखि रामबहादुर रावत।
0: कुन गीतको लागि मत दिनुहुन्छ हजुर?
9: नम्बर वान।
0: हुन्छ, विदाई गर्छौ। जाजरकोटबाट रामबहादुर रावतले नम्बर एकको लागि मत दिनुभएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला, फटाफट फोन डायल गर्नुहोला। मैले मिस कल नगर्नु भनिरहेको छु नि साथीहरूलाई, होइन मिस कल आइराखेको छ, मलाई नम्बर थाहा भइसकेको छ, लास्टमा 48 नम्बरबाट मिस कल आएको छ। नमस्कार हजुर।
10: हजुर नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट? हुन्छ, विदा गर्छौ। परिवर्तन गाउँपालिकाबाट सोनिया ओलीले नम्बर एकको लागि मत दिनुभएको छ। लास्टमा 48 कसको मिसकममा गर्नुहोला। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ?
1: नम्बर वान।
0: हुन्छ, विदा गर्छौ। नम्बर एकको लागि मत दिनुभएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। साथी आउनु भएको थियो, नम्बर एकको लागि मत दिएर गइसक्नु भएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट?
2: खुटाङबाट आरती मगर।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
2: नम्बर दुई।
0: हुन्छ, विदा गर्छौ। खुटाङबाट आरती मगरले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी। नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ?
2: नम्बर दुईको लागि।
0: हुन्छ, विदा गर्छौ। सुजाता राई नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। 9868306040। नमस्कार हजुर,
5: नमस्कार दाइ,
0: को बोल्नु भयो, कहाँबाट? नाम के हो तपाईँको? नाम छैन। कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। भोजपुरबाट मिलिना राई दुई नम्बरको गीतलाई मत दिनुभएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी। नमस्कार हजुर,
7: नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट?
7: कृष्ण प्रसाद शर्मा।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
7: भोटिङ नम्बर टू।
0: हुन्छ, विदा गर्छौ। कृष्ण प्रसाद शर्माले भोटिङ नम्बर दुईको लागि मत दिनुभएको छ। एक नम्बरमा केदिउ माया, केदिउ चिनु मायालाई, मुटु हो कि रुमाल। दुई नम्बरमा माया हिरिकै। नमस्कार हजुर,
10: नमस्ते,
0: को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ?
10: नम्बर टू।
0: हुन्छ, विदा गर्छौ। तेह्रथुमबाट सुप्रिया तामाङले नम्बर दुईको लागि मत दिनुभएको छ। कुन गीतले जित्दैछ भनेर होइन कि कुन गीत मनपर्छ त्यसलाई चाहिँ मत दिनुहोला। नमस्कार हजुर,
11: नमस्कार दाइ,
0: को बोल्नु भयो, कहाँबाट?
11: म देवराज श्रेष्ठ, खोटाङ गाउँबाट।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
11: एक नम्बर।
0: हुन्छ, विदा गर्छौ। खोटाङबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। 9868306040। अर्को साथी। नमस्कार हजुर,
12: नमस्ते,
0: कहाँदेखि को बोल्नु भयो? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। सानु लामाले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। 9868306040। अर्को साथी। नमस्कार हजुर,
13: नमस्ते दाजु,
0: को बोल्नु भयो, कहाँबाट?
13: भैँसी बङ्कबाट रामिना राई।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
13: दुईको लागि।
0: हुन्छ, विदा गर्छौ। आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ। अब वाट्सएपको कल लिन्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर,
14: हजुर हजुर दर्शन, नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट?
14: म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी सङ्गीत।
0: कर्णप्रिय केसी सङ्गीत होइन, कुन गीतको लागि मत दिनुहुन्छ?
14: नम्बर टूको लागि।
0: हुन्छ, विदा गर्छौ। कर्णप्रिय केसीले नम्बर दुईको लागि मत दिनुभएको छ। अर्को साथी। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। अहिले चाहिँ 42 नम्बर भएको साथीकोबाट मिस्कल आएको छ है, यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर, नमस्कार हजुर,
15: हजुर दाइ नमस्ते,
0: को बोल्नु भयो, कहाँबाट?
15: हजुर म धनकुटाबाट रमाबाट थिएँ कि।
0: कुन गीतको लागि मत दिनुहुन्छ हजुर? हुन्छ, विदा गर्छौ। टेलिफोन सम्पर्कमा रमा बुढाथुकी दुई नम्बरको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, अर्को साथी। नमस्ते हजुर,
16: हजुर नमस्ते,
0: को बोल्नु भयो, कहाँबाट?
16: अञ्जीव बन्टावा म भोजपुरबाट।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
16: नम्बर टू।
0: हुन्छ, विदा गर्छौ। अञ्जीव बन्टावाले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। प्युठानबाट सानु मगरले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी। नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट?
12: आकाशबाट युगराज नेपाल भोजपुर
0: कुन गीतको लागि मत दिनुहुन्छ
12: नम्बर एक
0: हुन्छ विदाई गर्छौ भोजपुरबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 नेपालमा रहने साथीहरूले फोन कल गर्नुहोस् भने विदेशमा रहने साथीहरूले व्हाट्सएप कल गर्नुहोस् नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हजुर एक नम्बरको हुन्छ विदाई गर्छौ खोटाङबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो अर्का सहभागी नमस्कार हजुर
17: नमस्कार
0: को बोल्नुभयो कहाँबाट हजुर कुन गीतको लागि मत दिनुहुन्छ
17: नम्बर टूको
0: हुन्छ विदाई गर्छ झमक बहादुर बस्नेतले नम्बर दुईको लागि मत दिनु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट समीना धमलाले कुन गीतलाई मत दिनुभएको छ हुन्छ विदाई गर्छौ टेलिफोन सम्पर्कमा सबिना धमलाले नम्बर दुईको लागि मत दिनुभएको छ एकैछिनपछि केही समयपछि हामी बिर्सियौ चटक्कै भन्ने गीत बजाउनेछौ प्राविधिक मित्रले खोज्नका लागि आग्रह गरे 9868309440 फोन गर्नुहोला यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ भोजपुरबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ पालो तपाईँको हो फटाफट फोन डायल गर्नुहोला मैले पटक पटक भनिराखेको साथीहरूलाई मिस कल चाहिँ नगर्नु भनेर लास्ट नम्बर 42 भएको यो कसको नम्बर हो मैले वाचन गर्छु है अब मिस कल आइरह्यो भने यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्कार हजुर
18: नमस्ते हजुर
0: को बोल्नुभयो कहाँबाट
18: कुन
0: गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ दिपा मगरले नम्बर दुईको लागि मत दिनु भएको छ पालो तपाईँको हो फटाफट फोन डायल गर्नुहोला र यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट वान नम्बर हुन्छ अहिलेको लागि तपाईँलाई विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा भोजपुरबाट झर्ना एक नम्बरको गीतलाई मत दिनु भएको छ व्हाट्सएपको कल लिन्छु नमस्ते हजुर नमस्ते हजुर टेलिफोन सम्पर्क व्हाट्सएपमा साथीले फोन गर्नुहुन्छ फोन गरेपछि उठेपछि फोनै काटिदिनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ बास्टिनबाट शर्मिलाले नम्बर एकको लागि मत दिनु भएको छ अब हामी पाँचजना साथीको कल लिन्छौँ त्यसपछि गीत बजाउनेछौँ यति बेला साथी नमस्कार हजुर
19: हजुर नमस्कार हजुर
0: को बोल्नुभयो कहाँबाट
19: खोटाङ जिल्ला बारापोखरीबाट हजुर
0: कति नम्बरको गीतलाई मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ खोटाङबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ अब चारजना साथीको कल लिन्छौ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ अब तिनजना साथीको कल लिन्छौ नम्बर एकको लागि मत दिएर जानु भएको छ यो अहिले भर्खर आउनु भएको साथीले नमस्कार हजुर
20: नमस्कार
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ ओखलटुङ्गाबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ अब दुईजना साथीको कल लिन्छौ हामी फटाफट फोन डायल गर्नुहोला दुईजना साथी आउनुहोस् त होइन यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ अब दुई नम्बरको गीतलाई मत दिनु भएको छ अब एकजना साथीसँग कुराकानी गर्छौ त्यसपछि गीत राखौँला नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट
21: म निरुता राई भोजपुरबाट
0: कुन गीतको लागि मत दिनुहुन्छ
21: दुई नम्बर
0: हुन्छ विदाई गर्छौ निरुता राई भोजपुरबाट दुई नम्बरको गीतलाई मत दिनु भएको छ अब गीत राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: राजु ढकाल र देवी कार्तिको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोक सारथीमा छौं। एक नम्बरमा के दिउँ चिनु मायालाई मुटु किरुमाल, दुई नम्बरमा माया हिरिकै यो गीत तपाईसँग छ। यी दुईवटा गीत मध्ये तपाईँलाई जुन गीत मनपर्छ सोही गीतलाई आफ्नो मत दिनका लागि आउनुहोला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु 9868304040। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। रमा आउनु भएको थियो, दुई नम्बरको गीतलाई मत दिनु भएको छ, पालो तपाईँको हो। यति बेला अर्को सहभागी साथी आउने क्रममै हुनुहुन्छ, आउनुहोला 9868304040 नम्बर तपाईँको लागि खुला गरेका छौ। यति बेला साथी नमस्कार हजुर,
1: नमस्कार
0: हजुर, को बोल्नुभयो, कहाँबाट?
1: मालारानी पाँच बजेको केशव पन्थी।
0: कुन गीतको लागि मत दिनुहुन्छ केशव?
1: के भन्नुभयो, आवाज आएन?
0: कुन गीतको लागि मत दिनुहुन्छ भनेको?
1: कुन गीतको लागि?
0: हजुर,
1: पशुपति शर्माको।
0: कृपया कार्यक्रमको बारेमा बुझेर मात्रै फोन डायल गर्नुहोला केशवजी, होइन? कार्यक्रम के हो अब, पशुपति शर्माको के हो, पशुपति शर्माको भनेको के हो? यो पशुपति शर्माको गीत भनौँ न, कुरै निस्किया छैन यहाँ। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। ज्ञानसरी पुनले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? भोजपुरबाट उर्मिला राई, एक नम्बरको गीतलाई मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868304040। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। गोमा मगरले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868304040। नमस्कार हजुर,
2: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
2: रोल्पाबाट हिमाल दाजी।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। रोल्पाबाट हिमाल जाकी, अब रोल्पा त म पनि छु, उहाँ पनि हुनुहुन्छ, कमसे कम आफ्नो ठाउँको नाम त भनिदिनु पर्छ। हिमाल दाकी आउनु भएको थियो यति बेला साथी, नमस्कार हजुर,
3: नमस्ते, नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
3: टिका मगर।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
3: दुई नम्बर।
0: हुन्छ, विदाई गर्छौ। टिका मगरले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868304040। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। नानी निस्मा राईले नम्बर एकको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फटाफट फोन डायल गर्नुहोला। यति बेला मिस कल आएको छ, मैले मिस कल गर्ने साथीको नम्बर लास्टमा 30 छ है, 30 लास्टमा 30 कसको, कृपया मिस कल नगर्नुहोला। नमस्कार हजुर,
4: नमस्ते दाई,
0: को बोल्नुभयो, कहाँबाट?
4: म गङ्गादेवबाट बोल्दैछु, मालगढी मगर।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। गंगादीबाट हिमाल घरती मगरले नम्बर दुईको लागि मत दिनु भएको छ, लास्टमा 35 नम्बर रहेछ है, लास्टमा 35 अनि लास्टमा 33 नम्बर भएको साथीले मिस कल गरिरहनु भएको छ। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। मिलिना श्रेष्ठले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868304040 नम्बर तपाईँको लागि खुला गरेका छौँ। यति बेला साथी नमस्कार हजुर,
5: नमस्कार हजुर,
0: कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। दुई नम्बरको गीतलाई मत दिनु भएको छ साथी, पालो तपाईँको हो, फोन गर्नुहोला 34 मिनट गएको छ, 4 बजे हाम्रो स्टुडियोको घडीमा, फटाफट फोन डायल गर्नुहोला 9868304040 नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ, आउनु भयो भने कुराकानी हुन्छ। नमस्कार हजुर,
6: नमस्कार दाई,
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। रोल्पा नगरपालिका 10 बाट आउनु भएको साथीले नम्बर दुईका लागि मत दिनु भएको छ, पालो तपाईँको हो, चार बजेर 37 मिनट गइसकेका छ है। यति बेला साथी नमस्कार हजुर।
7: हजुर नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
7: म धनकुटाडा विजय राई हो है।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
7: नम्बर एकको उयो
0: हुन्छ अहिलेको लागि विदा गर्छौ। आज हामी बजाउने जुन गीत जसले जित्छ त्यही गीत बज्छ है अन्तिममा। बजाइदिनु होला नभन्नु होला, मत दिन चाहन्छु भन्नु होला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
8: नमस्ते।
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। जीवन साङ्गीतिक मगरले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फटाफट फोन डायल गर्नुहोला साथीहरू, कति पनि ढिला नगर्नुहोला। फोन अहिले खाली छ है, अहिले हान्नु भयो भने तपाईँको फोन लाग्छ। यदि साथी नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ तारा पहरीले? हुन्छ विदाई गर्छौ। तारा पहरी आउनु भएको थियो, नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 को नम्बर खाली छ। हेर्नुहोस् यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। रोल्पाबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी नमस्कार हजुर। नमस्कार हजुर, मैले पटक पटक फोन गर्दै काट्दै नगर्नुहोस् भनिराखेको छु मैले होइन। 9868 60 39 40 नमस्कार हजुर।
9: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। हुम्लाबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौ। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। रेडियो सुनिरहनु भएको हुन्छ, रेडियोको आवाज यतातिर आइरहन्छ तर साथीहरू बोल्दिनुहुन्न, कृपया यस्तो नगर्नुहोला। नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? हुन्छ विदाई गर्छौ। मनोज थापा मगरले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, 40 मिनट गएको छ 4 बजेर। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको साथीको फोन काटिएको छ। 9868 60 39 40 नमस्कार हजुर।
10: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। केशव पन्थीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ। नमस्कार हजुर। नमस्कार हजुर।
11: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। लमजुङबाट रूपा रेग्मीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए, फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
12: नमस्कार साथी।
0: को बोल्नुभयो कहाँबाट?
12: मिना मकर भैसी पङ्खाबाट।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
12: नम्बर टु।
0: हुन्छ विदाई गर्छौ। भैसी पङ्खाबाट मिना आउनु भएको थियो, नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी नमस्कार हजुर। नमस्कार हजुर।
13: नमस्कार हजुर।
0: को बोल्नुभयो कहाँबाट?
13: बारा पोखरीबाट घनश्याम राई भन्ने हुनुहुन्छ।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
13: नम्बर एकको लागि।
0: हुन्छ विदाई गर्छौ। बारा पोखरीबाट घनश्याम राई नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 यति बेला अर्को साथी नमस्कार हजुर।
14: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाई गर्छौ। सुनसारीबाट रूपा मगर नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, 9868 60 39 40 नमस्कार हजुर।
15: हजुर नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
15: अर्घाट देखि प्रकाश कुमार।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विधायक सम प्रकाश कुवरले नम्बर एकको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309040। नमस्कार हजुर।
10: नमस्कार दाई,
0: को बोल्नु भयो कहाँबाट?
10: हेलो छाबरा,
0: कुन गीतको लागि मत दिनुहुन्छ?
10: नम्बर दुई।
0: हुन्छ विधायक गर्छौ। हेलो छबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी, नमस्कार हजुर।
16: हेलो,
0: नमस्कार हजुर।
16: नमस्कार हजुर,
0: को बोल्नु भयो कहाँबाट?
16: सरोज कुमार।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। सरोज कुमार नुवाकोटबाट दुई नम्बरको गीतलाई मत दिनु भएको छ। पालो तपाईँको हो, अर्को साथी नमस्कार हजुर। टेलिफोन सम्पर्कमा 9868309040 फोन डायल गरेर आउनुहोला। नमस्कार हजुर। कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। रुन्टीगढीबाट ज्योतिपुर मगर नम्बर दुईका लागि मत दिनु भएको छ। यति बेला अर्को साथी नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो 9868309040। नमस्कार हजुर।
17: नमस्कार,
0: को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ?
17: नम्बर 2।
0: हुन्छ विदाय गर्छौ। आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। 43 मिनट गइसकेको छ, 4 बजेर। यति बेला साथी नमस्कार हजुर।
18: नमस्कार हजुर,
0: को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ?
18: नम्बर 2।
0: हुन्छ विदाय गर्छौ। अनिल डागीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी नमस्कार हजुर।
19: नमस्कार हजुर,
0: को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। रुकुमबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी नमस्कार हजुर।
20: नमस्कार हजुर,
0: को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। 44 मिनट गइसकेको छ, 4 बजेर। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुभयो?
21: नम्बर 2।
0: हुन्छ विदाय गर्छौ। भोजपुरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, यति बेला अर्को साथी नमस्कार हजुर।
22: नमस्कार हजुर,
0: को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। रुल्पा तमारीबाट विकास डाकी नम्बर दुईको लागि मत दिनु भएको छ। यति बेला अर्को साथी नमस्कार हजुर। कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ विदाय गर्छौ। भैँसी पोखरीबाट मेरिना राईले नम्बर दुईको लागि मत दिनु भएको छ। एउटै व्यक्तिले पटक पटक फोन चाहिँ नगर्नुहोला, म तपाईँलाई आग्रह गरे। नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी हुन सकेन। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309040। नमस्कार हजुर।
23: नमस्कार,
0: के बोल्नु भयो कहाँबाट?
23: हजुर, म भोजपुरदेखि सन्तोष राई।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
23: हजुर, म 1 नम्बर।
0: हुन्छ विदाय गर्छौ। सन्तोष राईले नम्बर 1 को लागि मत दिनुहुन्छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी नमस्कार हजुर।
24: नमस्कार हजुर,
0: को बोल्नु भयो कहाँबाट?
24: भोजपुरबाट उमेश गजमेर।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
24: नम्बर 2।
0: हुन्छ विदाय गर्छौ। भोजपुरबाट उमेश गजमेरले नम्बर 2 को लागि मत दिनु भएको छ। पालो तपाईँको हो, पटाफट फोन डायल गर्नुहोला 9868309040। नमस्कार हजुर, मैले पटक पटक भनिराखेको छु, मिस कल चाहिँ नगर्नुहोस् भनेर, होइन? यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो, पछाडि बोलिरहनु भएको हुन्छ, फोन गएकै थाहा पाउनुहुन्न कि क्या हो जस्तो लाग्छ मलाई, होइन? कोही कोही साथीहरूले त कृपया यस्तो नगर्नु होला, फोन गएकै गएन भन्ने कुरा त कमसे कम थाहा पाउनुहोस्। यति बेला साथी नमस्कार हजुर।
25: नमस्कार,
0: को बोल्नु भयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ?
25: 2 नम्बर।
0: हुन्छ विदाय गर्छौ। नम्बर 2 को लागि मत दिनु भएको छ। रुकुम चौरजहारीबाट आउनु भएको साथीले 47 मिनट गइसकेको छ, अब धेरै समय छैन हामीसँग। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको साथीले उ त पछाडिबाट बोलिरहनु भएको छ, अगाडि बोल्नु छैन, पछाडि आपस एक आपसमा कुराकानी गरिरहनु भएको छ है। मैले मिस कल नगर्नु भनेर भनिराखेको छु साथीहरूलाई। अहिले चाहिँ लास्ट टर्ममा 57 नम्बरको साथीले मिस कल गर्नु भएको छ। नमस्कार हजुर।
1: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
1: चितवनदेखि अर्जुन प्रजा।
0: कुन ग्रुपको लागि मत दिनुहुन्छ?
1: नम्बर 2 को लागि।
0: हुन्छ, विदाई गर्छौँ। चितवनबाट अर्जुन प्रजाले नम्बर 2 लागि मत दिनुभएको छ। 51 नम्बर भएको साथी कसले यो सिन चलाउनुहुन्छ, 51 नम्बर भएको नम्बरबाट मिस कल आएको छ है। म तपाईँलाई आग्रह गर्छु 97 6 29 को लाइन हो है यो कुरा म तपाईँलाई जानकारी गराएँ। कृपया मिस कल गर्ने काम चाहिँ नगर्नुहोला। 48 मिनट गएको छ 4 बजेर, तपाईँ फटाफट फोन डायल गर्नुहोला। हामीसँग समय धेरै छैन, अब हामी करिब 6-7 मिनट मात्रै हामी तपाईँसँग कुराकानी गर्छौ। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। उहाँको मोबाइलमा समस्या थियो, नम्बर 2 लागि मत दिनुभएको छ, उहाँको नाम बुझ्न सकिएन। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। ओखलढुङ्गाबाट आउनु भएको साथीले नम्बर 1 लागि मत दिनुभएको छ। पालो तपाईँको हो। यति बेला अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट?
2: म भोसुरबाट सुशीला राई।
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौँ। सुशीला राईले नम्बर 2 लागि मत दिनुभएको छ। पालो तपाईँको हो। 49 मिनट गइसकेको छ, अब छिटो फोन डायल गर्नुहोस् ल। हामी 52-53 मात्रै रहन्छौँ। कति मिनट छ भनेपछि 3-4 मिनट मात्रै छ। अब 3-4 मिनटसम्म तपाईँले जति फोन गर्न सकिसक्नुहुन्छ है, त्यसैले फटाफट छिटो फोन डायल गर्नुहोस्। तपाईँको मनपर्ने गीतलाई जिताउन चाहनुहुन्छ भने छिटो फोन डायल गर्नुहोला। यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर।
3: हजुर नमस्ते हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
3: म चाहिँ पिसनबाट आकाश खट्का बोलेको हजुर।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
3: म गीत नम्बर 1 लागि मत दिन्छु।
0: हुन्छ, विदाई गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको साथीले गीत नम्बर 1 लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला मैले मिस कल नगर्नुहोस् भनिराखेको साथीहरूलाई मिस कल आइराखेको छ है। मैले कतिचोटि भन्ने मिस कल नगर्नुहोस् भनेर। यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर, अब हेरौँ त होइन, रेडियो सुनिरहनु भएको छ। नमस्कार हजुर भनिरहेको छु, उहाँको ध्यान हामीतिर छँदैछैन। 54 नम्बर को साथीले मिस कल गर्नुभएको छ, कृपया मिस कल नगर्नु होला, म तपाईँलाई आग्रह गरिराखेको छु। जो जसले मिस कल गरिरहनु भएको छ उहाँको नम्बर हामी टिपेर राखेका छौँ है। यो कुरा पनि म तपाईँलाई जानकारी गराउँछु। यति बेला नमस्कार हजुर,
4: हजुर नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
4: रेशम बहादुर परिया, राइनस नगरपालिका लमजुङ।
0: कुन गीतको लागि मत दिनुहुन्छ?
4: नम्बर 1।
0: हुन्छ, विदाई गर्छौ। नम्बर 1 को लागि मत दिनुभएको छ। अब 3 मिनट मात्रै हामी रहन्छौँ तपाईँसँग है। 3 मिनटमा कतिजना साथीहरूले फोन गर्न सक्ने भन्ने कुरा हो। 98-68-60-39-40 फोन डायल गर्नुहोला, कतिवटा कल लिन सक्छौ भन्ने कुरा। यति बेला नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, के गर्नु? अब मैले जति भने नि अब लाग्दैन तपाईँहरूलाई होइन, फोन गर्नुहुन्छ अनि चिचाउनुहुन्छ, फोन काट्दिनुहुन्छ। यति बेला साथी नमस्कार हजुर,
20: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? अब नमस्कार भन्नुभयो, फोनै काट्दिनुभयो, अब के भनौँ त मैले होइन। 98-68-60-39-40 फोन डायल गर्नुहोला। हामी कार्यक्रमको अन्तिममा छौँ। यति बेला साथी नमस्कार हजुर,
21: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? हुन्छ, विदाई गर्छौँ। लुङ्गुडीबाट महेश बिसी नम्बर 2 लागि मत दिनुभएको छ। अब 2 मिनट मात्रै छ हामीसँग है, बाँकी यो कुरा म तपाईँलाई जानकारी गराएँ। 98-68-60-39-40 नमस्कार हजुर, नमस्कार हजुर, अब हेर्नुहोस् त उता रेडियो सुनिरहनु भएको छ, रेडियोको आवाज आइरहेछ, हामीतिर ध्यानै छैन। यस्तो त साथीहरू हुनुहुन्छ, के गर्ने, गाह्रो छ मलाई होइन। 98-68-60-39-40 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। 52 मिनट गइसकेको छ। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौँ। 1 लागि मत दिनुभएको छ। अब 5 जना साथीको कल मात्रै लिन सक्छौँ, अब हामी धेरैजना साथीको कल लिन सक्दैनौँ। नमस्कार हजुर, नमस्कार हजुर.
5: नमस्कार.
0: को बोल्नु भयो? कहाँबाट?
5: भोजपुरबाट. विष्णु कुमार राय.
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ. अब चारवटा साथीको कल लिन सक्छौ. चारजना साथी आउनुहोला, फटाफट फोन डायल गर्नुहोला. यति बेला साथी हुनुहुन्छ. नमस्कार हजुर.
6: हजुर नमस्कार.
0: को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? कुन गीतको लागि मत दिनुहुन्छ? सोधिरहेको छु. अब हेर्नुहोस् त, उहाँले हामीतिर बोलिरहनु भएको छ, उता रेडियो पनि सुनिरहनु भएको छ. के भन्नु अब, होइन? मान्छे हेर्दाखेरि बुढो पाएको जस्तै बोली सुन्छु मैले, होइन? तर पनि मैले भनिरहेको छु, उहाँले सुनिरहनु भएको छ. एउटा कानले सुन्नुहुन्छ, अर्को कानले उडाइदिनुहुन्छ. नमस्कार हजुर.
7: नमस्ते.
0: को बोल्नु भयो? कहाँबाट? हुन्छ, विदा गर्छौ. परमिला फोन नम्बर एकको लागि मत दिनु भएको छ. अब तीनजना साथीको कल लिन्छौ. यो कुरा म तपाईँलाई जानकारी गराएँ. 9868 60 39 40 फोन डायल गर्नुहोला, फटाफट फोन डायल गर्नुहोला. मैले मिस कल नगर्नु भनिरहेको छु मैले, होइन? लास्टमा 51 अघि नै साथीले मिस कल गर्नुभएको छ. यति बेला अर्को साथी. नमस्कार हजुर. को बोल्नु भयो? कहाँबाट? मैले कतिचोटि भन्ने, तपाईँको फोन लाग्यो भने रेडियो भन्दा टाढा जानुहोस् भनेर. तीनजना साथीको कल हामी लिन्छौँ. नमस्कार हजुर. को बोल्नु भयो? कहाँबाट? को बोल्नु भयो? कहाँबाट? को बोल्नु भयो? कहाँबाट भनेको? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ. पास्टरबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ. अब दुईजना साथीको कल, अन्तिम दुईजना साथी. 54 मिनट गइसकेको छ, अन्तिम दुईजना साथीको कल हामी प्रतीक्षामा छौ. यति बेला साथी हुनुहुन्छ. नमस्कार हजुर. को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ. अब अन्तिम एकजना साथीसँग हामी कुराकानी गर्छौ. एक नम्बरको गीतलाई मत दिएर जानु भएको छ हाम्रो खातुनजीले, होइन? अब अन्तिम एकजना साथी हुनुहुन्छ. नमस्कार हजुर.
8: नमस्ते हजुर.
0: को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ. अब एक नम्बरको गीतलाई मत दिनुभएको छ. भोटिङका क्लिप्सहरू राख्छौ, त्यसपछि तपाईँको कतिवटा मत आयो भन्ने कुरा जानकारी गराउँछौ. Voting number 1.

तपाईलाई फेरि पनि स्वागत छ। एक नम्बरले जम्मा 35 वटा मत प्राप्त गरेको छ, दुई नम्बरले 47 वटा मत प्राप्त गरेको छ, जम्मा जम्मी मत चाहिँ 82 वटा आएको छ। यो कुरा म तपाईँलाई जानकारी गराए। 82 वटा फोन आयो होइन, जसमा अब धेरैजना साथीहरूले मिसकल नगर्नु भएको भए 90 कट थियो होइन, 90 कटेकै हो। साथीहरूले प्राय नम्बरको दुरूपयोग गरिदिनुहुन्छ, त्यो कारणले गर्दा पनि अलिकति संख्या 90 कट्न सकेन। 82 ठिकै राम्रै हो सहभागिता, यो कुरा म तपाईँलाई जानकारी गराए। र आज माया हिरेकका ए माया हिरेकै भन्ने वसन्त थापाको गीत छोड्दै कार्यक्रमबाट विदा हुनुपर्ने हुन्छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिय मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष विशेष धन्यवाद ज्ञापन गर्छु। कार्यक्रम तपाईँलाई मनपर्छ भने कहाँ कहाँबाट सुन्नुहुन्छ, कतिको मनपर्छ मलाई भन्नुहोला। 98-644-17-298 फोन गर्नुहोला। नम्बर फेरि एकचोटि जानकारी गराउँछु, 98-644-17-298 फोन गर्नुहोला। आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: को लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्राफिक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बेलुकी 5 बजेको थाहा अपडेटमा जगतको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछानेले संवैधानिक घेराभित्रबाट योग्य मध्येबाट एकजनालाई प्रधान न्यायाधीशका लागि सिफारिश गरेको विषयलाई सडक बहस बनाउन नहुने बताउनु भएको छ। पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको 2 दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताउनु भएको हो। उहाँले संवैधानिक परिषदमा आएका नामहरू मध्येबाट बहुमतले एकजनालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने कुरा कसरी असंवैधानिक भयो भनेर प्रश्न गर्नुभएको छ। उहाँले प्रधान न्यायाधीश नियुक्तिको परम्परा भत्काएको आरोपप्रति आपत्ति जनाउँदै पुरानै अभ्यास कायम राखेको भए अहिले पनि संवैधानिक परिषदमा भागभण्डा नै चलिरहने टिप्पणी गर्नुभयो। संवैधानिक आयोगमा सिफारिश गरिएका विषयलाई अनावश्यक छलफलको विषय बनाउन नहुनेमा उहाँको जोर छ। बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेपाल यातायात राष्ट्रिय व्यवसाय महासंघको 7 राष्ट्रिय महाधिवेशनमा उहाँले यातायात क्षेत्रलाई 21 शताब्दीको प्रविधि मैत्री प्रतिस्पर्धी बनाउन नीतिगत सुधार, प्रविधि मैत्री प्रणाली र व्यवसायीको एकता आवश्यक रहेको बताउनुभयो। उहाँले कुनै पनि देशको विकासको स्तर त्यहाँको यातायात प्रणालीबाट मापन गर्न सकिने पनि बताउनुभयो। उहाँले सार्वजनिक यातायातमा जीपीएस जडान, प्रविधि मैत्री मापदण्ड र पेट्रोलियम तथा डिजेल सवारीलाई क्रमशः विद्युतीय सवारीतर्फ रूपान्तरण गर्ने राज्यको नीति रहेको बताउनुभयो। यसमा सहयोग गर्न सबैलाई उहाँले आग्रह समेत गर्नुभयो। यातायात क्षेत्रमा धेरै संस्था हुँदा एउटै विषयमा फरक फरक धारणा आउने गरेको उल्लेख गर्दै उहाँले ऐन र मापदण्ड निर्माणमा अन्यलता सृजना हुने गरेको पनि सुनाउनुभयो। जंगली चौखारे एकै परिवारका 11 जना बिरामी भएका छन्। जापाको 12 दशी गाउँपालिका 2 बुट्टाबारीका तेज बहादुर खवासको परिवारले आज बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेको हो। जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको थियो। प्रहरीका अनुसार 50 वर्षीय कमला माया खवास, 31 वर्षीय दिल्ली खवास, 20 वर्षीय अनिता खवास सहित 8 जना बालबालिका समेत बिरामी परेका छन्। बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा प्रारम्भिक उपचारपछि 9 जनालाई दमक स्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको छ। बिरामी मध्ये 2 जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ। प्रहरीले जंगली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम हुने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई अपील समेत गरेको छ। चितवनको भरतपुर महानगरपालिका 4 धर्मचोक स्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फूड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। 93 ती मध्ये हाल 50 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरीकाले चितवनका अनुसार यही वैशाख 23 गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्स उपचार भइरहेको छ। र श्रीमानकै हस्ताक्षर कृत्य गरेर 50 लाख रूपियाँ ठगी गरेको कसुरमा प्रहरीले पीड़ित व्यक्तिका श्रीमती सहित 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा ढुङ्गे पाटनका 52 वर्षीय मोहन बहादुर साईकी श्रीमती, 44 वर्षीय उन्ती साई र सुर्खेतको बुद्धचो घर भएका 44 वर्षीय भद्र थापा छन्। उनीहरूलाई जिल्ला प्रहरीकाले काँस्री इलाका प्रहरीकाले सिसुवाबाट खटिएको रूपले पक्रेको। उनीहरूले मोहन बहादुर साईको नाममा रहेको पोखरा महानगरपालिका 30 को किर्ता नम्बर 2444 र 2447 नम्बरको जग्गा मोहनको हस्ताक्षर कृत्य गरी सिद्धार्थ ब्याङ्कमा राखी 50 लाख कर्जा लिएर ठगी गरेको पाइएको कास्की प्रहरीले जनाएको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। जगत बिदा हुन्छ। नमस्कार।
1: बाजे के भयो? किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो। दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9800594952।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: हार्दिक निमन्त्रणा। रोल्पा जिल्ला रोल्पा नगरपालिका चार गुरुङ गाउँ थाई घर भई हाल लिबाङ बस्दै आउनुभएका बुबा केशवजाङ घोटाने गुरुङ र आमा कल्पना घोटाने गुरुङका ज्येष्ठ सुपुत्र निशान घोटाने गुरुङ र माडे गाउँपालिका पाँच भाबाङ दहबाङ निवासी बुबा कुम्भकर्ण पुन मगर र आमा आशकुमारी पुन मगरका सुपुत्री मनिका पुन मगरका बीचमा यही मिति 2083 साल वैशाख 28 गतेका दिन लिबाङमा शुभ विवाह सुसम्पन्न हुन गइरहेको हुँदा हाम्रा सम्पूर्ण भाइ बन्धु नाता गोता इष्ट मित्रहरू सबैलाई उपस्थित भई वर बधुलाई शुभ आशीर्वाद दिनुहुन विनम्र आमन्त्रण गर्दछौ। बुबा केशवजाङ घोटाने गुरुङ, आमा कल्पना घोटाने गुरुङ, भाइ दिनेश घोटाने गुरुङ एवं सम्पूर्ण घोटाने गुरुङ परिवार रोल्पा नगरपालिका चार दिवाङ रोल्पा।
7: जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता हुने बारे जिल्ला खेलकुद विकास समिति रोल्पाको अत्यन्त जरुरी सूचना।
1: वैशाख 8 गति बसेको निर्णय अनुसार जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल सञ्चालन समन्वय सहजीकरण तथा निर्देशन समितिको बैठकको निर्णय अनुसार यही वैशाख 26-29 गतेसम्म रोल्पा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खबाङ गाउँपालिकाको व्यवस्थापनमा तेस्रो जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता सञ्चालन हुने भएको हुनाले रोल्पा जिल्ला स्तरीय सबै पालिकाहरूलाई सहभागिताको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ।
7: थप जानकारीका लागि मोबाइल नम्बर 9844-93-97-06। अनुरोधक जिल्ला खेलकुद विकास समिति रोल्पा।
8: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नुपर्छ अनि अरू के गर्नुपर्छ?
11: हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
10: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको। ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नुपर्छ

0: सम्पूर्ण रोगको उपचार गर्ने।
1: हजुर, हाम्रा सेवाहरू
2: दाँत बाँध्ने,
1: दाँत सफा गर्ने,
2: दाँतमा सिमेन्ट भर्ने,
1: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
2: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
1: फिक्स दाँत लगाउने।
3: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
2: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
3: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
4: ए दाई, ए दाई, पक्नुहोस् त, पक्नुहोस्, के गर्नु भएको?
5: देख्नु भएन, औषधि हालेको।
4: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
8: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849394412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
10: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
10: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै दिएर जाउँ न।
9: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
10: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
9: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख।
10: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
9: खासमा कुरा के हो?

0: भन्ने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए अच्छो, पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
1: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
1: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
0: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
1: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
0: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
0: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
1: आफू बाँच्न प्रकृति बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर, बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
3: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
4: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
3: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
4: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
3: के यस विपत्तिको कुनै समाधान छैन त?
4: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
3: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ,
4: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
5: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
6: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
5: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
6: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
7: होइन, रात दिन खत खत के को झगडा हो यो?
6: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
7: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
5: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
6: ओहो, साँच्ची यस्तो घर पाइन्छ र भन्या, सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
7: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479-1719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
8: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
5: हेर त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल, उठाउ त उठाउ, ल ल ल, लगिहाल्नु लगिहाल्नु,
10: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
11: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्दै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
15: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
16: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
15: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
16: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
15: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
16: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
15: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
16: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ।
17: सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घर तुलसीपुर दाङ,
15: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलनचोक खोराही दाङ।
17: सम्पर्क मोबाइल 98571
15: 98472
17: 98095
15: र 98103940।
18: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
19: होइन, के भाष र तपाईँलाई
18: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
19: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
20: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
0: हजार सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिएर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
20: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
20: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
21: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
22: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
23: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो स्तरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
22: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
21: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
22: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
23: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
22: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
21: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
20: नेपाल सरकार विज्ञापन हो। डिभिजन वन कार्यालय रोल्पाको अपील।
24: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
20: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
25: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
20: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
24: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
20: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
24: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
20: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
0: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गरे ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
20: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
0: लौ उसो भए म सामान लिन गइहाले।
20: हजुर, हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
0: उत्पाद प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
20: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
0: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
1: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
20: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
25: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
20: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
1: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
20: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
25: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
20: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
1: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
20: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
25: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
20: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
20: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
25: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
20: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका
2: पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडोमा होला दाना हालिदेऊ नानी।
1: खै यो त डाँडा छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
0: रुपा दाना लिएर आऊ त।
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848705571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, चुडिखेत, रोल्पा।

0: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभयो।

0: रायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म रीता मगरको तपाईंलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। काठमाडौँ उपत्यकामा 9 महिनामा 4,500 गाड़ी दुर्घटना, 174 जनाको ज्यान गयो। साहित्यकार विभरा किरातीको कविता संग्रह अदिम फूल बजारमा सार्वजनिक। देशी विदेशी शक्ति नेपालबाट कम्युनिष्ट शाखा पार्न लागि चाँडै एकता गरौं प्रचण्डको भनाई। सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने। रोल्पामा भीरबाट लडेर वृद्धको मृत्यु। प्युठानको झिमरुकमा अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न। दाङ घोराईमा खानेपानी संस्थाको अध्यक्षमा ध्रुव केसी विजय। र थलापति विजयद्वारा मुख्यमन्त्रीको शपथ, मञ्चमै 3 वटा आदेशमा हस्ताक्षर। आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा।
1: बाजे के भयो, किन जलामा
2: हात? यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 वटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741
1: 9800-95-14-652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। काठमाण्डु उपत्यकामा 9 महिनामा 4,500 गाड़ी दुर्घटना, 174 जनाको ज्यान गयो। सम्बन्धी प्रसंगबाट काठमाण्डु उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा 4,631 गाड़ी दुर्घटना भएका छन्। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ती दुर्घटनामा 174 जनाको ज्यान गएको छ। प्रहरीका अनुसार साउनदेखि चैत मसान्तसम्म भएका दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने मध्ये 7 जना 16 वर्ष मुनिका रहेका छन्। 16-35 वर्ष उमेर सम्मका 86 जना र 36 वर्ष माथिका 81 जना रहेको ट्राफिक प्रहरीले जनाएको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाण्डु उपत्यकामा जाँचमा कडाई गरेको छ। जाँडक्सी खाएर गाड़ी चलाउनेदेखि अन्य ट्राफिक नियम उल्लंघन गर्ने माथिको कार्यवाहीलाई तीव्रता दिएको हो। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयको विवरण अनुसार गएको चैत 13 गतेपछिको झण्डै 1.5 महिनामै 86,000 भन्दा धेरै चालक कार्यवाहीमा परेका छन्। उनीहरूबाट 6,39,28,585 रूपियाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले बताएको छ। साहित्यकार विष्णुभक्त राई विभारा किरातीको कविता संग्रह अदिम फूल बजारमा आएको छ। खोटाङको दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका चौध बुईपामा जन्मिएर हाल ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका चार चांगाथलीमा बसोबास गर्दै साहित्य सृजनामा सक्रिय विभारा किरातीले आफ्नो चौथो कृतिका रूपमा आदिम फूल कविता संग्रह प्रकाशन गर्नुभएको हो। नेपालमा आदिवासी जनजाति समुदायको अवस्था तथा किराती सभ्यता र संस्कृतिलाई केन्द्रमा राखेर प्रकाशित कविता संग्रह आदिम फूलमा 38 फुटकर कविता समेटिएका छन्। नेपाली समाजमा वर्गीय जातीय सांस्कृतिक तथा राजनीतिक परिवेशलाई समेत समेटिएको उक्त संग्रह शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानाध्यापक डाक्टर लक्ष्मण प्रसाद गौतमले औपचारिक रूपमा विमोचन गर्नुभएको हो। विमोचन कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर गौतमले विभारा किरातीका कवितामा चित्रात्मकता र संकेतात्मकता दुवै पक्ष सशक्त रूपमा अभिव्यक्ति भएको बताउनु भएको छ। कविता चित्रात्मक र संकेतात्मक हुन्छन्। विभारा किरातीका कवितामा दुवै समेटिएको भेटिन्छ। उहाँले भन्नुभएको छ, यो आदिम फूल कविता संग्रहले साहित्यकार विभारा किरातीलाई नयाँ उचाइमा पुर्याएको छ। आगामी दिनमा पनि निरन्तर साहित्य सिर्जनामा सक्रिय रहन आग्रह गर्दछु। खोटाङको बुईपामा जन्मेर हाल अस्ट्रेलियामा बसोबास गर्दै आउनुभएकी अप्सरा दालोमा विष्ट प्रकाशक रहेको उक्त संग्रहको भूमिका समालोचक डाक्टर हेम भण्डारीले लेख्नु भएको छ। समालोचक डाक्टर भण्डारीका अनुसार संग्रहमा आदिवासी पहिचान, सामाजिक पर्यावरण, शासक वर्गीय प्रत्याभूति, राजनीतिक कुसंकेत, स्वाधीनताको चेतना तथा सांस्कृतिक प्रतिरोध जस्ता विषय समेटिएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालबाट कम्युनिष्ट शाखा पार्न देशी विदेशी प्रक्रियावादी ठूलो डिजाइन अन्तर्गत लागि परेको बताउनु भएको छ। आइतबार 26 निर्मल लामा स्मृति दिवसको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा प्रचण्डले यो तथ्यलाई स्वीकार गरेर अघि बढ़ने आँट नगरे श्रमजीवी जनतामाथि ठूलो घात हुने बताउनु भएको छ। उहाँले नेपालका कम्युनिष्ट पार्टीहरूले आफै भित्र पहिला समीक्षा गरेर सच्याउने र सिंगै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर फेरि नयाँ ढंगले आन्दोलनमा जानुको विकल्प नरहेको दावी गर्नुभएको छ। कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखा पार्न देशी विदेशी प्रक्रियावादी निकै ठूलो डिजाइन अन्तर्गत लागि परेका छन्। उहाँले भन्नुभएको छ, यो सत्यलाई स्वीकार गर्न हामीले आँट गरेनौ भने जानेर वा नजानेर हामीले श्रमजीवी वर्गप्रति उनीहरूको आकांक्षाप्रति घात गरेको नै ठहर छ। संयोजक दाहालले जनताले सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध भएर अघि बढ़ेको हेर्न चाहेको बताउनु भएको छ। उहाँले अहिले समय र परिस्थितिको माग रहेको बताउनु भएको छ। हामीले पहिले आफैले आफैलाई राम्रो समीक्षा गरेर कहाँ कमजोरी भयो त्यसको समीक्षा गरेर सच्याउने प्रयास गर्नु र सिंगै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर फेरि एकपटक नयाँ ढंगले आन्दोलन अघि बढ़ाउनु जरूरी छ, उहाँले भन्नुभएको छ। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ। यस्तै भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। भोलि दिउँसो 4 बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने संसद सचिवालयका प्रवक्ता एक राम गिरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो 4:15 अघि नै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यहरूलाई संसद सचिवले संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने संसद सचिवालयका प्रवक्ता एक राम गिरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार

0: प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठक बस्नेछ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश गर्नुका साथै सरकारबाट जारी भएका अध्यादेशहरू पेश गर्ने कार्यसूची पनि रहेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले तीनवटा र पाँचजना मन्त्रीले एक एकवटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पामा भीरबाट लडेर वृद्धको मृत्यु, झिमरुकमा अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइ न भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरभीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जिरहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभात सन्ध्यामा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिकरमा, रोल्पाको गंगादेव गाउँपालिका तीन लोरी वनमा एक वृद्धको भीरबाट लडेर मृत्यु भएको छ। आइतबार आज बिहान करिब 9:30 बजेको समयमा अन्दाजी 78 वर्षका टंक बहादुर ओली आफ्नै घरदेखि करिब 500 मिटर पूर्वतर्फ रहेको बाटोबाट अन्दाजी 20 मिटर तल खसेर घुप्टो अवस्थामा मृत फेला पर्नु भएको छ। घटनाबारे बिहान 10 बजे प्रहरी चौकी जिनाबाङ रोल्पामा खबर प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक ललित बहादुर बुढाथोकीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। दिउँसो 12:05 को समयमा घटनास्थलमा पुग्दा ओलीको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। घटनाका समयमा आफन्तहरू घटनास्थलमै रहेका थिए। थप अनुसन्धानको लागि इलाका प्रहरीकारले घरतीगाउँ रोल्पाबाट प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठको कमाण्डमा प्रहरी प्राविधिक अधिकृत सहितको टोली समेत घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय जिनाबाङबाट करिब 20 किलोमिटर

दक्षिणमा पर्ने बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीकाले रोल्पाले जनाएको छ। प्युठानको झिम्रुक गाउँपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै शिक्षण सिकाई सुधारमा जोड़ दिने, विद्यालय बाहिर रहेका विद्यार्थीको पहिचान गरी खोजी तथा विद्यालय भर्ना गराउने र विद्यार्थीको चौतर्फी विकास गराउने उद्देश्यले पालिकाले सरकारवाला बीच अभिमुखी कार्यक्रम गरेको हो। खास गरी शिक्षा ऐन 2075 दफा 19 अनुसार 2063 असोज 3 गतेपछि जन्मिएका बालबालिकाको आधारभूत तह शिक्षा उत्तीर्ण नगरेमा योग्य नहुने भएकाले यस्ता बालबालिकाको तथ्याङ्क तयार गरी उनीहरूलाई विद्यालय भर्ना गराई योग्य नागरिक बनाउने काममा सहयोग होस् भनेर समेत यो कार्यक्रम आयोजना गरिएको पालिकाले जनाएको छ। शैक्षिक सत्र शुरू हुन अगावै ओडा ओडामा गडक खटाएर यस्ता बालबालिकाको लगत ल्याउने काम भएको शिक्षा शाखा प्रमुख पुष्प राणाले जानकारी दिनुभएको छ। उहाँका अनुसार हालसम्म गडकले लिएको जानकारी अनुसार 109 जना बालबालिका विद्यालय बाहिर रहेकोमा 13 जनालाई विद्यालय भर्ना गरिएको छ। अन्यलाई पनि भर्ना गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। गाउँपालिकाका आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको उहाँको भनाइरहेको छ। झिम्रो गाउँपालिकाका अध्यक्ष पीत बहादुर महतरा छेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष प्रमोद पोखरेलको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसी, वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, विभिन्न शाखा प्रमुख कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका प्रधान अध्यापक तथा शिक्षक प्रतिनिधि लगायत अन्य सरकारवालाहरूको उपस्थिति रहेको थियो। अभिमुखीकरण कार्यक्रमको सहजीकरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्प राणाले गर्नुभएको थियो। कार्यक्रमको अन्तिममा विभिन्न विद्यालयका शिक्षकहरूको लागि डायरी वितरण समेत गरिएको थियो। शैक्षिक सत्रको शुरूमै गरिएको यस कार्यक्रमले सरकारवालाहरूलाई उत्साहित बनाएको छ। दाङको घोराई खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कार्य समितिको निर्वाचन 2083 को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचनमा अध्यक्ष सहित अधिकांश पदमा ध्रुव केसी नेतृत्वको प्यानल विजयी भएको छ। महिला उपाध्यक्ष पदमा भने फरक प्यानलकी उम्मेद्वार विजयी भएकी छन्। अध्यक्ष पदमा ध्रुव केसीले 2593 मत प्राप्त गर्दै शानदार जीत हासिल गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी किशोर कुमार आचार्यले 680 मत प्राप्त गर्दा सुमन शर्माले 155 मत प्राप्त गर्नुभएको छ। वरिष्ठ उपाध्यक्ष पदमा भरतमरी पाण्डे 1916 मत सहित विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी यशोदा पाण्डेले 1228 मत प्राप्त गर्नुभएको छ। महिला उपाध्यक्ष पदमा खुमा कुमारी खड्का 1361 मत सहित विजयी हुनुभएको छ। निराजा पोखरेलको 1227 मत तथा कमला लम्सालले 545 मत प्राप्त गर्नुभएको छ। यो पदमा मात्रै ध्रुव केसी नेतृत्वको प्यानल बाहिरकी उम्मेद्वार विजय भएको जनाएको छ। त्यसै गरी सचिव पदमा धर्मेन्द्र श्रेष्ठ र 2339 मत सहित विजय हुनुभएको छ। उहाँका प्रतिस्पर्धी दिनेश ओलीले 842 मत प्राप्त गर्नुभएको छ। सदस्य पदतर्फ चूर्ण बहादुर ओलीले 2018, नीरज कुमार कार्कीले 1602 तथा नवीन पोखरेलले 1534 मत प्राप्त गरी विजयी हुनुभएको छ। अन्य उम्मेद्वारहरूले सुरेश केसीले 1532, तुलसीराम दाहालले 800, रामकुमार दाहालले 728 तथा विजय कुमार गुप्ताले 611
मत प्राप्त गर्नुभएको छ। कोषाध्यक्ष पदमा टीकाराम ओली 1433 मत सहित विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी दिनेश आचार्यले 1117 तथा पहलमान थापाले 570 मत प्राप्त गर्नुभएको छ। महिला सदस्यतर्फ बिन्दु पाण्डेले 2054, रेखा नेउपानेले 1869 तथा उषा देवी थापा 1694 मत सहित विजय हुनुभएको छ। अन्य उम्मेद्वारहरू मध्ये आशापुन घरतीले 1258, किरण गौतमले 1227 तथा सम्झना शर्माले 928 मत प्राप्त गर्नुभएको छ। निर्वाचन परिणामसँगै घोराई खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयन भएको छ। अब देश बाहिरको समाचार। भारतको तमिलनाडुमा तमिलगा भेट्री कडगम टीभीके का अध्यक्ष सी जोसेफ विजयले मुख्यमन्त्री पदको शपथ लिनुभएको छ। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अलेकरले चेन्नईको नेहरू रंगशालामा आज आयोजित समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। शपथ ग्रहण कार्यक्रममा कांग्रेस नेता राहुल गान्धी पनि सहभागी हुनुभएको थियो। आजै टीभीकेका वरिष्ठ नेता सहित 9 मन्त्रीले पनि शपथ लिएका छन्। तमिल चलचित्र क्षेत्रका सुपरस्टार थलापति विजयका नामले चिनिने 51 वर्षीय विजयले शपथ लिएसँगै तमिलनाडुमा झण्डै 6 दशकदेखि पालेपालो सत्ता चलाउँदै आएका द्रविड मुनेत्र कडगम डीएमके र अन्ना द्रविड मुनेत्र कडगम एआईएडीएमके को राजनीतिक वर्चस्व समाप्त भएको छ। मास्टर बिस्टर र लियो जस्ता चलचित्रबाट करोड़ौं दर्शकको मन जितेका विजय अभिनयलाई छोडेर राजनीतिमा प्रवेश गर्नुभएको हो। मुख्यमन्त्री बने लगतै जोसेफ विजयले मञ्चमै 3 आदेशमा हस्ताक्षर गर्नुभएको छ। उहाँले प्रत्येक घर परिवारलाई 200 युनिट निशुल्क बिजुली उपलब्ध गराउने, लागौसत समस्यासँग जुझ्न प्रत्येक जिल्लामा विशेष बल गठन गर्ने र महिला सुरक्षाको लागि विशेष कार्यदल गठन गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। 234 सदस्यीय तमिलनाडु विधानसभामा टीभीकेले 108 सीट जित्नु भएको थियो। टीभीकेले 120 निर्वाचित संसदको समर्थन पाएपछि राज्यपालले हिजो सरकार गठनको लागि आह्वान गर्नुभएको थियो। अब टीभीकेले कांग्रेस सहितको सहयोगी दलहरूको समर्थनमा गठबन्धन सरकार नेतृत्व गर्नेछ। अन्त्यमा खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 77 रनले हराएको छ। हिजो बेलुका जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 4 विकेट गुमाएर 229 रन बनाएको थियो। गुजरातले दिएको 230 रनको लक्ष्य पछ्याएको राजस्थानले 16 ओभर 3 बलमा 152 रन बनाएर अलआउट भएको थियो। गुजरातको जीतमा कप्तान शुभमन गिलले 84 रन तथा रसिद खान र जोसन होल्डरको उत्कृष्ट ब्याट बलिङ महत्वपूर्ण रहेको थियो। रसिदले 4 र होल्डरले 3 विकेट लिएका थिए, जससँगै गुजरात अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने राजस्थान रोयल्स 5 स्थानमा रहेको छ। गुजरातको 11 खेलमा 14 अङ्क र राजस्थानको समान खेलमा 12 अङ्क रहेको छ। आईपीएल क्रिकेटमा आज पनि 2 खेल भएको छ। दिउँसो 4:15 चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्स तथा आज बेलुका 7:45 रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र मुम्बई इण्डियन्सले खेल्दैछन्।
हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौ। जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। काठमाण्डु उपत्यकामा नौ महिनामा 4,500 गाड़ी दुर्घटना, 174 जनाको ज्यान गयो। साहित्यकार विभरा किरातीको कविता संग्रह अदिम फूल बजारमा। देशी विदेशी शक्ति नेपालबाट कम्युनिष्ट सखा पार्न लागे, चाँडै एकता गरौं प्रचण्डको भनाई। सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने। रोल्पामा भीरबाट लडेर वृद्धको मृत्यु, झिमरुकमा अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न। दाङको घोराई खानेपानी संस्थाको अध्यक्षमा ध्रुव केसी विजय। र थलापति विजयद्वारा मुख्यमन्त्रीको शपथ, मञ्चमै तीनवटा आदेशमा हस्ताक्षर। आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala संसारभरकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। यसपछि कार्यक्रम परिवर्तन सम्वाहक सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी प्रिया मगरलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4।

0: जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता हुने बारे जिल्ला खेलकुद विकास समिति रोल्पाको अत्यन्त जरूरी सूचना।
1: वैशाख 8 गते बसेको निर्णय अनुसार जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेल सञ्चालन समन्वय सहजीकरण तथा निर्देशन समितिको बैठकको निर्णय अनुसार यही वैशाख 26-29 गतेसम्म रोल्पा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खबाङ गाउँपालिकाको व्यवस्थापनमा तेस्रो जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेल प्रतियोगिता सञ्चालन हुने भएको हुनाले रोल्पा जिल्ला स्तरीय सबै पालिकाहरूलाई सहभागिताको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि मोबाइल नम्बर 9844-93-97-06। अनुरोधक जिल्ला

0: नमस्कार, रेडियो कार्यक्रम परिवर्तन संवाहकमा म बुद्धिमान ओलीको तपाईलाई हार्दिक स्वागत छ। रेडियो कार्यक्रम परिवर्तन संवाहक तपाई हरेक हप्ताको आइतबार यसै समयमा अबको करिब आधी घण्टासम्म सुन्न सक्नुहुन्छ। परिवर्तन गाउँपालिकाको आर्थिक सहयोगमा रेडियो माडी आवाज घरतीगाउँ रोल्पाले यो कार्यक्रम उत्पादन गरेको हो। यो कार्यक्रम अहिले तपाई पश्चिम रोल्पाको केन्द्र माडी दुई घरतीगाउँमा रहेको रेडियो माडी आवाज 98.6 मेगाहर्ज, सदरमुकाम लिबाङमा रहेको रेडियो जलजला 96.4 मेगाहर्ज र रेडियो मालश्री 100.5 मेगाहर्जबाट एकैसाथ सुनिरहनु भएको छ। स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष जोड्ने रेडियो कार्यक्रम परिवर्तन संवादमा हामी परिवर्तन गाउँपालिकाको हरेक शाखाबाट दिने सेवा प्रवाहका बारेमा जानकारी, गाउँपालिकाले गरेको भौतिक विकास निर्माण, सामाजिक जागरण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा गरेका कार्यहरूको जानकारी दिनुका साथै पालिकाबाट प्रसारण हुने हरेक सूचना र गतिविधिलाई आम नागरिकहरू समक्ष पुर्याउनु यस कार्यक्रमको उद्देश्य रहेको छ। कार्यक्रम परिवर्तन संवादको आज हामी रेडियो माडी आवाजले उत्पादन गरेको छैटौं अंकमा छौं। आजको अंकमा हामी परिवर्तन गाउँपालिकाले गरिरहेको समग्र गतिविधिमा केन्द्रित रहेर परिवर्तन गाउँपालिकाका स्थानीयहरूलाई सोधेका छौं। अब लागौं आजको विषयवस्तुतर्फ। आज हामीले परिवर्तन गाउँपालिका वडा नम्बर 2 रांसीका केही स्थानीयहरूलाई परिवर्तन गाउँपालिकाले गरेको गतिविधिको बारेमा सोधेका छौं। अब सुनौ हाम्रा सहकर्मी सुरेन्द्र ओलीले यहाँ स्थित स्थानीयहरूसँग गरिएका कुराकानी।
1: नमस्कार हजुर।
2: नमस्कार
1: हजुर, जो परिचय पाउन।
2: मेरो परिवर्तन दुई राजनीति हुन्।
1: हजुर, हजुरको नाम?
2: माटबहादुर ओली।
1: हजुर, स्थानीय सरकारले गरेको कुनै राम्रो काम छ हजुरको गाउँ ठाउँमा?
2: स्थानीय सरकारले राम्रै गरिरहेको छ भनौँ, गाउँ गाउँमा बाटो पुरा छ।
1: हजुर हजुर, अझै पनि हजुरको गाउँठाउँमा स्थानीय सरकारले गर्नुपर्ने कामहरू के के छन्?
2: स्थानीय सरकारले गर्नुपर्ने काम चाहिँ अब हामी कृषकको लागि,
1: हजुर,
2: हामीले गाउँमा लसुन लगाएका छौँ,
1: हजुर,
2: त्यस गरेपछि आलु लगाएका छौँ,
1: हजुर,
2: त्यस गरेर अब भनौँ मैले केटीको पौधा लगाएर होइन,
1: हजुर,
2: लगाएर पानीको समस्याले गर्दा केटीको पौधा सुके,
1: हजुर,
2: त्यसको लागि हामी केही पनि सिँचाई पोखरी पाउनु पाए चाहिँ म आभारित हुन्थे।
1: हजुर, स्थानीय सरकारले चाहिँ सिँचाई पोखरी चाहिँ राम्रो हुन्थ्यो किसानहरूको लागि भन्ने
2: मेरो सोचाइ।
1: हजुर, अनि यो तपाईँहरूले उत्पादन गरेको सामानहरू चाहिँ स्थानीय सरकारले खरिद गरिदिनु पाए हुन्थ्यो जस्तो लाग्छ कि के लाग्छ तपाईँले?
2: अब हामीले उत्पादन गरेको तरकारी बाली जेस अब आफूले खाएर मात्रै त भ्याइन होला, त्यति खानको लागि त अब त्यति गर्नु परेन होला, त्यसो सिधै भरि पनि चाहिने होला, त्यसको लागि अब निरन्तर गाडीको व्यवस्था अथवा भण्डारको लागि व्यवस्था गर्नु भयो त्यो चाहिँ राम्रो हुन्थ्यो।
1: हजुर, किसानहरूको उचित मूल्याङ्कन गरिदिनु भए राम्रो हुन्थ्यो जस्तो लाग्छ। हजुर, अनि तपाईँको बाख्रा फर्म पनि छ, बाख्रा फर्ममा बाख्राहरू बयरहरू अन्य खरिदको लागि अनुदानहरू यताउति केही स्थानीय सरकारले गरिदिन पाए राम्रै हुन्थ्यो कि के जस्तो लाग्छ?
2: त्यो चाहिँ गरेर राम्रो हुन्थ्यो।
1: हजुर,
2: अनि त्यसपछि लिएर अब बिउ बेच्नुको लागि,
1: हजुर,
2: किसान व्यवस्थापन गर्दापछि चाहिँ
1: हजुर
2: राम्रो हुन्थ्यो भन्ने चाहिँ मलाई लाग्छ।
1: स्थानीय सरकारलाई तपाईँले के सल्लाह सुझाव दिन चाहनुहुन्छ, के गर्दा राम्रो होला जस्तो लाग्छ?
2: स्थानीय सरकारले भन्दा त अब त्यस्तै भयो, किसान वर्गहरूलाई केही बिउहरू सिँचाइ पोखरीहरू उनीहरू गराएपछि म आधारित हुन्थ्यो जस्तो लाग्छ।
1: हजुरको गाउँतिर खानेपानी सडकहरू पुगेकै छ होइन?
2: सडक चाहिँ पुगेछ र त्यसलाई चाहिँ निरन्तर चल्न पाएपछि चाहिँ राम्रो हुन्थ्यो।
1: हजुर, अनि अरू केही भन्नुपर्ने केही छ?
2: अब म केही भन्न चाहन्न, त्यही स्थानीय सरकारले गर्दै गर्दै रहेछ, त्यो कामले म धन्यवाद दिन चाहन्छु।
1: हस्, समयको लागि धन्यवाद। नमस्कार हजुर।
3: नमस्कार,
1: हजुरको परिचय?
3: मेरो नाम रेशम कुमार रागी।
1: हजुर,
3: परिवर्तन दुई गोपालखोला।
1: हजुर, परिवर्तन दुई राङ्सी गोपालखोला। अनि के छ स्थानीय सरकारले हजुरको गाउँठाउँमा कतिको राम्रो काम गरेको छ?
3: स्थानीय सरकारले पहिला चाहिँ रोड बाटो त तपाईँको बिस भएको छैन
1: होइन,
3: खानेपानीको सुविधा गरेछौँ भने त तर खानेपानी पनि पुगेको छैन, हामीलाई सिसा पानी पुगेको छैन प्रभारावरी
1: हजुर,
3: र हामीले चाहिँ माग
1: अहिले तपाईँहरूको तत्कालको आवश्यकता भनेको के हो?
3: हाम्रो सिसाइ पानी
1: हजुर,
3: र हामीलाई यो रोड पिस गर्नुपर्छ, पिस गर्नुको लागि
1: हजुर। अनि तपाईँहरूले चाहिँ उत्पादन गरेको आलुहरू अब अन्य सुन्तलाहरू कागतीहरू उत्पादन गर्नुहुन्छ होला, यसको लागि चाहिँ स्थानीय सरकारले चाहिँ के गरिदिनु पायो राम्रो हुन्थ्यो जस्तो लाग्छ?
3: हामीलाई एउटा गोदाम चाहिँ यही ओभाङतिर नभए पनि यहीँ राङ्सीमा सुन्तला
1: हजुर,
3: अब हाम्रो कागतीहरू
1: हजुर
3: आलुहरूको लागि
1: हजुर। अनि यसको लागि चाहिँ स्थानीय सरकारले खरिद गरिदिनु भए राम्रो हुन्थ्यो भन्ने होइन,
3: हामीले बजारको भाउ नै पाएको छैनौँ
1: हजुर हजुर।
3: अहिले हामी
1: अनि तपाईँको गाउँठाउँमा स्वास्थ्य चौकीहरू विद्यालयहरूको के छ अवस्था?
3: स्वास्थ्य चौकीमा तपाईँको जाँदाखेरि एउटा सिधा मल पनि दिँदैनन्
1: हजुर,
3: होइन
1: हजुर।
3: एचआर भन्ने मान्छे चाहिँ उता सरुवा भएको छ
1: हजुर,
3: यहाँ त्यही मासिकाहरू मेडमहरू भन्नेहरू छन्
1: हजुर,
3: र स्कुलमा चाहिँ हामीलाई बाह्र क्लाससम्म
1: हजुर
3: फ्रीमा पढाइदिने भन्ने कुरो हो
1: हजुर,
3: होइन स्थानीय सरकारले भन्नु पऱ्यो, अहिलेको सरकारले भन्नु पऱ्यो
1: हजुर।
3: तर किताबको लागि पनि पैसा लिइरहेछन्
1: हजुर,
3: र दस क्लासलाई कसरी पढाउँदैन यिनीहरूले, ट्युसनको पैसा पनि नल्याउन् भन्न म अनुरोध गर्दछु
1: हजुर। अनि अरू केही भन्न चाहनुहुन्छ?
3: अरू एकदमै ठिकै छ, गाउँतिर होइन यस्तो मकै बिउहरू आजकल दिएपछि
1: हजुर
3: स्थानीय सरकारले अहिलेको सरकारले दिएपछि पनि
1: मेरो लागि खानेपानीहरू त छ तपाईँको गाउँ,
3: खानेपानी त छ हजुर तर सिसा पानी छैन
1: हजुर,
3: एक घर एक धारा हो त्यो, तर कुनै कुनै घरमा धार पनि छैन, कुनै कुनैको घरमा धारा छ, एक धारा एक छ
1: हजुर।
3: यो एउटा हाम्रो स्वयं उलेले गर्नुभयो एक धारा एक ऊ भन्ने त
1: हजुर,
3: पछिबाट आएर त मान्छेहरू भोग्छन् मैले गरेँ भन्छन् तर त्यस्तो कारण होइन
1: हजुर।
3: हामीले जब यस प्रगतिशील टोलकोले अध्यक्ष गर्दा बित्तिकै यस्तो नयाँ सिस्टम आएको
1: हजुर,
3: अहिले हामीले माग भनेको यस मागेको मेलामा पनि अहिले गाउँपालिकाले हामीलाई अलिकति अनुदान दिनुभयो
1: हजुर। अरू केही भन्न चाहनुहुन्छ?
3: अरू यतिको लागि मेरो लास्ट
1: हस्, धन्यवाद है। नमस्कार हजुर।
4: नमस्कार
1: हजुरको परिचय दिनुहोस् न।
4: मेरो परिचय दिलबहादुर भट्टी
1: हजुर,
4: मोहन र यहाँ एका
1: हजुरको ठेगाना?
4: ठेगाना मेरो राङ्गुङ दानागाउँ।
1: दानागाउँ हजुर, तपाईँ त 70% पुगिसक्नुभयो, वृद्धावत्त खानुहुन्छ होला, अनि के छ अहिले गाउँपालिकै जानुहुन्छ कि यहीँ वडासम्म लिइदिएर आएको छ कि स्थानीय सरकारले के छ? पालिका नै जानुहुन्छ हजुर। अनि के छ यतै तपाईँको गाउँठाउँतिर, तपाईँको डाँडा गाउँ भन्नुभयो होइन, डाँडा गाउँमै लिएर वितरण गरिदिएर झनै राम्रो हुन्थ्यो होला होइन, के भन्न चाहन्छु यसमा?
4: तर म उठै जान्छु।
1: उठै नै जानुहुन्छ?
4: उठै जान्छु
1: हजुर। र स्थानीय सरकारले गरिरहेको कामहरू प्रति कष्ट के छ तपाईँको?
4: तर यहाँका प्रगति हामी व्यवस्थाहरू किरेबराबर हामीले हेरिरहेछौँ
1: हजुर,
4: व्यस्त हामीले किनभने चाहिँ पानीको
1: हजुर
4: योजना अनिवार्य भएको छ, र हामीले तलाउ उहाँबाट मरबाङबाट त्यहाँको ल्याएका
1: हजुर
4: चिजहरू, तर मरबाङ बजार हो
1: हजुर,
4: त्यहाँ ल्याएका किनमाथि बजार त्यो नेत्र हुन्छ हुन्न
1: हजुर,
4: र त्यहाँसम्म के पनि म छैन।
1: तपाईँले चाहिँ खानेपानी यताउतिको लागि
4: चाहिँ खानेपानी भने चार्ज गर्नेको लागि तलको मरबाङको
1: हजुर,
4: मनपचारको घरमणिको
1: हजुर,
4: त्यहाँदेखि फेरि माथिको हामीले अब त्यो चार्जको लागि हो, हामीले आलु यताबाट प्याज रोपला भनिकन हामीले त्यहाँ ल्याएछौँ
1: हजुर,
4: त्यहाँदेखि फेरि अब खै के थाहा छैन
1: हजुर। तपाईँको त्यहाँ खेतीपातीमा के के उत्पादन हुन्छ?
4: हाम्रो प्याज पनि हुन्छ, आलु हुन्छ।
1: तपाईँको सिँचाइको चाहिँ समस्या छ?
4: सिँचाइ छैन
1: हजुर, सिँचाइको लागि के छ? पहल भइरहेछ?
4: पहल भएको छैन
1: भएको छैन,
4: तर पहल चाहिँ अब यहाँ पनि अब पार्टी अनुसार गर्दाखेरि हाम्रो लक्षण
1: हजुर,
4: हाम्रो पार्टी अनुसार नगर्दाखेरि हामी मिसेसन भएको छ।
1: के छ अब छिटै आउला तपाईँको गाउँतिर भने पानी सिँचाइ
4: होइन के हो? आने हो नआने हो?
1: आउला आउला। अनि के छ अरू बाटोघाटो खानेपानी यताउति?
4: बाटो घाटो पानीमा त अलि अपुग हुन्छ
1: हजुर
4: पानी हामीले पुग्नौँ अलि गएर पानी माथिले गर्छन् खोल्नु भाइ अब हामी त म चिल्लियो
1: हजुर यसको लागि चाहिँ स्थानीय सरकारले पहल गरिदिनु पर्यो
4: पहल गर्नु पर्यो
1: हजुर
4: अनि हामीले सुन्नुहोस् हामीले किनभने उहाँ पनि पहल गरेका छौँ र पाइप अलावल लगाउने भन्ने योजना पनि गरिराखेका छौँ
1: हजुर
4: तर निम्तनीमा
1: हजुर
4: यिनीहरूले यिनीहरूलाई अलि कुरा बिजुकै राखेका छ
1: अनि वडाले गाउँपालिकाले अझै के गर्दै हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई
4: वडाले कस्तो गरिन्छ के गर्नेछ भन्ने कुरा हेरौँला
1: हजुर अझै गर्दै के गर्दै हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई कामहरू के
4: जस्तै अब त्यहाँनिर माथि गरे हुन्थ्यो
1: हजुर
4: राम्रो काम गरे हुन्थ्यो
1: हजुर
4: र एउटा हाम्रो उभाङबाट चौकाबाट उहाँसम्म पूर्व व्यवहारमा
1: हजुर
4: त्यस्तो गरेर पनि हुन्छ टुप्पो माटी गुण आफू लागेर हुन्न
1: हजुर
4: उहाँबाट त्यहाँ चौकाबाट त्यहाँ पिच गराएर माटी लिएपछि
1: हामीले
4: पिच हुनु टुप्पो माटी गाडी खनाएर कहाँ हुन्छ होइन
1: हजुर तपाईँको वरिपरि स्वास्थ्य चौकीहरू विद्यालयहरू त नजिकै छ त्यस्तो पढ्न जानलाई बालबालिकाहरूलाई समस्या छैन
4: ठन्डा छ
1: हजुर
4: तर उसलाई बाटो खन्नु पर्यो उनीहरू रोड लानु पर्ने बाटो खन्नु पर्यो हामीले खन्नु पर्यो हामीले झाडा खन्नु पर्यो झाडी खन्नु पर्यो समस्या गर्नु
1: तपाईँहरूले धेरै दुःख सङ्घर्ष गर्नुभयो
4: र
1: अहिले चाहिँ अब स्थानीय सरकारले चाहिँ त्यसलाई चाहिँ हेरफेर गरिदिनु पर्यो होइन ठिक छ
4: र सरकारले अनुदान हामीले किनभने चाहिँ
1: किसानहरूको लागि बिउ बिजनहरू अन्य के गरिदिनु पाए हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई
4: पानी चार्ज घिउहरू चिजहरू हामीले अनु गर्छौँ सबै उत्पन्न हुन्छ हामी दुखी छौँ दुखी हुने बेला तर खै
1: स्थानीय सरकारले तपाईँहरूको मागहरू पनि पुरा गर्ला
4: खै कस्तो गर्ने हो
1: हजुर पुरा गर्ने
4: स्थानीय सरकारले कस्तो गर्ने हो
1: हजुर
4: पहिला सरकारले रोड मार्ग खोला आखिरमा व्यापार गर्दाखेरि गाह्रो भयो र अहिले स्थानीय सरकारले कस्तो गर्ने
1: अनि केही भन्न चाहनुहुन्छ अरू
4: चाहनु त हामी ठिकै हो
1: हजुर
4: ठिकैमा राख्छौँ
1: हस् धन्यवाद है नमस्कार हजुर
5: नमस्ते
1: हजुरको परिचय पाउनु सर
5: मेरो नाम प्रकाश घरती मगर परिवर्तन दुई राङ्सी रिमुलबाट
1: तपाईँ स्थानीय सरकारले गरेको काम प्रति के छ तपाईँको धारणा
5: स्थानीय सरकारले गरेको काम प्रति ठिक ठिकै भइराखेको छ तै पनि मलाई चाहिँ नलागेको मलाई चाहिँ लागेको एक दुईवटा समस्याहरू छन् जस्तै मेरो गाउँको बारेमा भन्नुपर्दा गोरेटो बाटोदेखि लिएर सिँचाइ पोखरी अनि बाल शिक्षा भवनहरू लाई चाहिँ उनीहरूले चाहिँ अलिकति उनीहरूको ध्यान आकर्षण उतातिर पनि होस्
1: हजुर
5: भन्न चाहन्छु
1: अनि के छ खानेपानी बाटोघाट जस्तो भयो गाउँतिर
5: खानेपानीको ठिकै छ सबैभन्दा अभाव भनेको सिँचाइ पोखरी हो हामीलाई
1: हजुर
5: हामी किसानहरूलाई चाहिँ
1: तपाईँ एउटा किसान पनि पर्ने भयो
5: हजुर
1: किसानको नाता के भन्न चाहन्छु बिउ बिजन अन्य कुरामा
5: कृष्ण खालको बिउ बिजनहरू यहाँ पालिकाबाटै होइन स्थानीय सरकारबाट चाहिँ उपलब्ध गराइदिए अझै राम्रो हुन्थ्यो
1: अनि तपाईँ एउटा युवा पनि पर्नुभयो
5: हजुर
1: युवाको नाताले युवाहरूलाई गाउँमै रोजगारीको सिर्जना गर्नको लागि स्थानीय सरकारले के गरिदियो हुन्थ्यो जस्तो लाग्छ
5: त्यही हो हामी युवा प्लस त्योमा पनि कृषक होइन हामीलाई चाहिँ त्यही हो अलिकति बिउ बिजनहरू अनि त्यसै गरेर यो औषधीहरू हुन्छ नि त विभिन्न खालका कीटनाशक औषधीदेखि लिएर
1: हजुर तपाईँको गाउँमा के खेतीपाती गर्दा उपयुक्त छ अहिले चाहिँ तपाईँको गाउँठाउँतिर माटो परीक्षण भयो होला
5: खै माटो परीक्षण चाहिँ अब भएको छ कि छैन त्यति कुरा मलाई पनि थाहा भएन
1: हजुर
5: तै पनि मैले देखेको चाहिँ कागती खेतीहरूदेखि लिएर जस्तै नगदी बाली आलु लसुन होइन
1: हजुर
5: यसमा चाहिँ
1: अनि स्थानले उत्पादन गरेको आलुहरू सुन्तलाहरू कागतीहरू चाहिँ स्थानीय सरकारले चाहिँ यो भण्डारको लागि चाहिँ के गर्दै हुन्थ्यो जस्तो लाग्छ उसको मूल्य तोकिदिनु भए हुन्थ्यो कि खरिदको लागि चाहिँ अब गाडीहरू चाहिँ गाउँठाउँसम्म पठाइदिनु भए हुन्थ्यो जस्तो लाग्छ कि एउटा भण्डार केन्द्र चाहिँ नै निर्माण गर्दा चाहिँ राम्रो हुन्थ्यो जस्तो लाग्छ
5: सबैभन्दा राम्रो त भण्डार केन्द्र नै निर्माण गर्दा राम्रो हो
1: हजुर
5: अब त्यति गर्न नसके पनि तत्कालै
6: बाटोघाटोहरू चाहिँ बाह्रै महिना होइन गाडी गुड्ने गरी बाटोहरू चाहिँ क्लियर गरेपछि हामीलाई निकास गर्न चाहिँ सजिलो हुन्थ्यो।
1: हजुर, के छ भन्नुपर्ने अरू
6: अरू अहिलेलाई
7: नमस्कार। हजुर
8: हजुर नमस्कार।
7: हजुरको परिचय?
8: मेरो नाम तिलक दागी, परिवर्तन गाउँपालिका उडान दुई
7: राङ्ची। हजुर, अनि युवाहरूलाई स्थानीय तहले गाउँमै रोजगारीको लागि के गर्दै हुन्थ्यो जस्तो लाग्छ तपाईँ युवा भएको नाताले?
8: हजुर, यो गाउँमा त कुनै बाटोघाटो यताउति हुन्छ नि, त्यसमा केही कामहरू रोजगारी दिएमा धेरै सहज हुन्थ्यो जस्तो लाग्छ मलाई एउटा युवा भएको नाताले।
7: अनि युवाहरूलाई चाहिँ खेल क्षेत्रतिर पनि स्थानीय सरकारले के गर्न पाए राम्रो हुन्थ्यो र अहिले के गरिरहेको छ स्थानीय तहले?
8: हजुर, अहिले चाहिँ अति आवश्यक भनेको गाउँमा चाहिँ अहिले एउटा कोर्ट खेल मैदानको आवश्यक छ। अनि त्यसमा फेरि गाउँमा धेरै चासो अनुसार भलिबल खेलाडीहरू भएका कारणले बल नेटका आवश्यकहरू देख्छु मैले।
7: अनि खेलाडीहरूलाई चाहिँ सम्मान गर्दा पनि खेलाडीहरूको मनोबल बढ्ने हौसला मिल्ने पनि हुन्थ्यो होला होइन स्थान तहले?
8: हजुर,
7: अहिले केही त्यस्तो गरेको स्थान तहले?
8: हजुर, त्यस्तो छैन अहिले, अब स्थानीय तहमा त्यस्तो छैन, खेल कोर्ट नै छैन, खेलको कुनै भूमिका नै छैन, अहिले खेल मैदान बनाइदिएपछि त्यस्तो हुन्छ होला सायद मलाई लाग्छ।
7: हजुर, भनेपछि अहिले चाहिँ यो प्रगतिशील टोलमा चाहिँ खेल मैदान छैन, स्थान तहले चाहिँ यतातिर यस्तो ध्यान दिनु पर्यो होइन?
8: हजुर, अलि यतातिर चाहिँ ध्यान आकर्षण गराउन चाहन्छु, गराउन अनुरोध नै गर्छु मैले।
7: अनि के छ स्वास्थ्यको के छ अहिले अवस्था?
8: यहाँ स्वास्थ्यको स्वास्थ्य चौकी नजिकमै छ, अलि स्वास्थ्य चौकीको औषधिहरू कमी छ त्यतातिर हाम्रो।
7: अनि के छ अहिले डाक्टरहरू त हुनुहुन्छ स्वास्थ्य चौकीमा?
8: हजुर, डाक्टरहरू हुनुहुन्छ, अब त्यहाँ राम्रै भइरहेछ, औषधिहरूको कमी छ त्यहाँ, औषधिहरू हाम्रो टोल विकास संस्थाले यताउति यही गराइदियो हुनु।
7: हजुर, अनि शिक्षाको क्षेत्रमा कस्तो छ नि?
8: शिक्षाको क्षेत्रमा यही नजिकमै प्लस टूसम्म स्कुल छ, अनि त्यहाँ त्यो स्कुलमा कोचिङ क्लास पढाउने नियममा त्यो ट्युसनहरू पढाउने चाहिँ फिसहरू हल्का कम लिएर त्यो राति 3 बजे कोचिङ क्लास गइन्छ नि त्यो पढ्न ट्युसन भनेर, त्यो हटाएर 5 बजीसम्म बनाउन चाहिँ अनुरोध गर्दैछु मैले। यसले
7: असर गरिरहेछ होला होइन स्वास्थ्यमा चाहिँ?
8: हजुर, यो स्वास्थ्यमा अलिक असर पर्न जान्छ।
7: हजुर, यसमा चाहिँ विद्यालय प्रशासनले चाहिँ ध्यान दिनु पर्यो।
8: हजुर हजुर।
7: अनि यातायातको के छ, कस्तो छ बाटोघाटो सडकको अवस्था?
8: यातायात व्यवस्था अहिले ठिक छ, हिउँडा बर्खा चलोस् त्यही चाहन्छु मैले, राम्रो छ अहिले एकचोटि,
7: ठिकै छ होइन?
8: हजुर।
7: अनि स्थानीय तहले कस्तो गरिरहेको छ कामकाजहरू?
8: स्थानीय तहले अहिलेसम्म राम्रै गरिरहेको छ, अब केही खराब नै छैन, राम्रो राम्रै भइरहेको छ।
7: हजुर, राम्रै गर्दै जाओस् होइन?
8: हजुर।
7: अनि स्थानीय सरकारलाई युवाहरूको साथ सपोर्ट के छ, कस्तो छ अहिले? साथ सपोर्ट छ होला होइन?
8: हजुर, कस्तो छ? स्थानीय तहले युवाहरूलाई साथ सपोर्ट दिइरहेको छ।
7: हजुर,
8: अब अलि खेलकुद मैदानको, खास गरेर खेलकुद मैदानको पहल गर्दै हुन्थ्यो जस्तो लाग्छ मलाई अझै।
7: हजुर
8: हजुर।
7: अनि स्थानीय सरकारलाई त युवाहरूको साथ सपोर्ट छँदैछ
8: एकदम।
7: अनि अरू केही छ भन्नुपर्ने?
8: होइन, ठिक छ एकदम, खेलकुद खेल मैदानमा अलि ध्यान आकर्षण होस् भन्ने चाहन्छु म।
7: यस्तो समयको बाबजुद थ्याङ्क यू हजुर, धेरै धेरै धन्यवाद।
0: कार्यक्रम परिवर्तन सम्वादमा अहिले तपाईँले सुन्नुभयो परिवर्तन गाउँपालिकाका समग्र गतिविधिको बारेमा, स्थानीय नागरिक के भन्छन् सो विषयमा हाम्रा सहकर्मी सुरेन्द्र ओलीले स्थानीय बासिन्दासँग गर्नुभएको कुराकानी। आजको यी कुराकानीहरूसँगै कार्यक्रमको हामी अन्तमा आइसकेका छौं। आजको कार्यक्रममा हामीले प्रसारण गरेको सामग्री हजुरहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। जसको लागि कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम परिवर्तन सम्भाग, परिवर्तन गाउँ कार्यपालिकाको कार्यालय पुतला चौर रोल्पा। यसका साथै अहिले तपाईँले सुनिरहनु भएको यो रेडियोमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। उचित सल्लाह, सुझाव, प्रतिक्रिया, जिज्ञासा तथा अनुभवलाई हामी कार्यक्रममा स्थान दिने नै छौं। हवस् त, रेडियो कार्यक्रम परिवर्तन सम्भागको समय यही सकिएको छ। एथेन्जेलसम्म कार्यक्रम सुन्नुहुने तपाईँ अनि सम्पूर्ण रेडियोका प्राविधिकहरूलाई धन्यवाद। आजको रेडियो कार्यक्रम परिवर्तन सम्भागको रेडियो माडी आवाजले उत्पादन गरेको छैटौं अंकबाट म बुद्धिमान ओली बिदा माग्छु। रेडियो सुन्दै गर्नुहोस्। अर्को अंकमा फेरि भेट हुने नै छ। नमस्कार।

0: छैन।
1: होइन यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
3: नयाँ वर्षको
4: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: A to Z मोबाइल सेन्टर, रोल्पा नगरपालिका 4, लिबाङ भदेरी खोला, रोल्पा।
4: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ, साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका डेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्ने, सम्पर्क मोबाइल नम्बर 98-41-71-96-50।
5: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। जो बेला खेमृदे गरम ओबोत्री जेउ बेला सुन फुरीकता ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउए गिमी प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षेन्नाले वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुन चाउसो खेलगेमा दुख को जन धनी खेप्पा छेती ताउ खोकाई
6: गेछो छानेला बल्ल मेला किने पुरा रङ्गे नौ पुराले चौसो खेल गिरे
5: वन जङ्गल सजग मेरा आयुर्वेदी बानी एमएल एमए

0: आवाज तपाईँको मनको आवाज मोहो रेडियो जलतुला 96.4 मेगाहर्ट्ज
1: जलजला ट्राइड चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645778232।

0: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना झुङ्गो पेला खेमरिदे गरम ओगोत्री जेउ पेला सुनो फुरी कता ओचुदुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्ना भे वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुत्रो ताने वायुमण्डल ल कार्बन मस्त ज ताना भे भने जलवायु परिवर्तन ल असर सकिने सुनो माछा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख हिन्दीको ठयल मेलागी नाथे जन धनी खेप्पा छेती ताउजु हो खोकाई वन जङ्गल सज मेरा आइरुङ्गे बानी एमएल एमए ओ छानेला लिउ सोतर पोतर रालै पार जगेर हटै
1: सलाई लाइटर स्याउला मे सचाउने चिज रालै जा बाङ्जा र यामा देने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के भाबा या
0: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेलै चाउसो सय देखि खेनाए वन जङ्गल ओसो छान्ने दैके बानीको चुरोट विधि ओरेको नै
1: नान्थार नाम्रो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसर गिरिए
0: गेछो छानेला खोरेल चाउसी खोलिए हरिदे तरिम गाई गेज मेके लैजु अब नजरे बनाए गेम एल गेज मेकेमा लागे औले लाइके लागे
1: वन जङ्गल छ जुडिसी हो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिमी ने चाउसो सहिदेखि खेले यहाँ
0: वन जङ्गल मेलाइ गेमाइए
1: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
3: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
4: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
6: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ

0: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
1: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
0: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
1: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
2: होइन, रात दिन खटखट के को झगडा हो यो?
1: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
2: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
0: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
1: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
2: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
4: नयाँ वर्षको
5: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ।
6: भूपु सैनिक ओक सब रोल्पा नगरपालिका 2 पिपल चौतारा रोल्पा।
5: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर वीर सिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 98478050098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
7: आफ्नो टोल छिमेकमा आग लागि सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
13: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
14: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
4: नयाँ वर्षको
5: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका दुई बिज बजार लिबाङ रोल्पा।
15: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली, मोबाइल नम्बर 9861329593 र 9811935935।
0: बाजे के भयो, किन जलामा?
6: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका दुई बिज बजार लिबाङ रोल्पा।
15: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ।

0: खाने दिन्न भात दुखेको दुखेका छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
5: खै जन्मदाता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
9: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
0: अब के गर्ने रे? सिधा सुलीचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
10: हजुर हाम्रा सेवाहरू,
1: दाँत बाँध्ने,
10: दाँत सफा गर्ने,
1: दाँतमा सिमेन्ट भर्ने,
10: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
10: फिक्स दाँत लगाउने।
4: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
1: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
10: सम्पर्क नम्बर 9867067467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुनिचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा।
4: साथै तार मान्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: राम ओर्क सब एन्ड रिकन्डिसन हाउस, रोल्पा नगरपालिका 4, पधेरी खोला, रोल्पा।
1: हाम्रा सेवाहरू, हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9862468710 र 9802220985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
0: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
0: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
0: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
0: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207154 र 9849793412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
3: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आउ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
8: होइन, के भाषा र तपाईँलाई
7: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भने।
9: अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
10: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
11: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
12: यति मात्र कहाँ हो र हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
11: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
12: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
1: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाडी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: ऋतु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीच बजार रोल्पा।
13: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो, चाउमिन, आलु परौठा, समोसा, छोले, तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 98-449-30-394।
12: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
13: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
12: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
13: ल उसो भए म सामान लिन गइहाले।
12: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
11: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
12: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
11: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
14: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
15: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
16: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
15: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
17: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
15: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
16: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
15: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
14: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
15: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
16: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डिचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
15: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
14: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
15: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
16: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: सुनारको आवाज तपाईँको मनको आवाज मोहो रेडियो चर्चुला 96.4 मेगाहर्ट्ज।
1: राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने,
2: सामान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो।
1: अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित, केही स्थानमा वर्षा जारी, आज राति पनि केही प्रदेशमा पानी पर्ने,
3: यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ।
1: काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा मात्रै सवारी दुर्घटनामा 174 जनाको मृत्यु, 40 वर्षमा नेपालमा 7,28,000 घरेलु तथा साना उद्योग दर्ता, कालिका निर्माणका संचालक विक्रम पाण्डे सहित 22 जना विरूद्ध भोलिबाट थुन्चेक बहस।
4: उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
1: र काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता भनेर संविधानमै सुनिश्चित गरिए तापनि नेपालमा पत्रकारले समेत स्वतन्त्र रूपमा लेख्न र पढ्न सक्ने अवस्था छैन। राज्यकै अंगहरूबाट प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कामहरू भइरहँदा राज्यको चौथो अंगले कसरी अन्य 3 अंगलाई शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्नको लागि सजग बनाउन सक्छ? पत्रकारमाथि आउने प्रश्नले त्यही कुरालाई गर्दछ। त्यसैले अहिले पत्रकारहरूले आफूले प्रश्न सोध्ने र बोल्न पाउने अधिकार ती अंगहरूले पनि सीमा अनुसार मानिदिउन् भन्ने माग गरिरहेका छन्। अब खबर सुशीला श्रेष्ठबाट।
6: भोलिबाट शुरू हुने संघीय संसदको बजेट अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक भोलि अपरान्ह 4 बजे बस्नेछ। उक्त बैठकमा आगामी आर्थिक वर्षका प्राथमिकता योजना र सरकारका मुख्य कार्यक्रमहरू सार्वजनिक गरिने कार्यसूची तय भएको उहाँले CIN बताउनुभयो।
2: संघीय संसदको दुवै सदनको अधिवेशन भोलि अपरान्ह 2 बजे बस्ने एउटा आह्वान भएको छ। साथसाथै भोलि नै 4 बजे सामान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो। तयारीको सन्दर्भमा चाहिँ सचिवालयले तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको अवस्था छ। भोलि नै सभाका आफ्ना बैठक बस्ने, त्यस लगत्तै यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ। जुन चाहिँ बैठक सकिसके पछाडि, प्रतिनिधि सभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ। हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ।
6: प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले नै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थिति हुन सांसदहरूलाई संसद सचिवालयले अनुरोध समेत गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नेछ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 को नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने, प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायतका कार्यसूची रहेको छ। त्यस्तै सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुने संसद सचिवालयले जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र .com.np नामको वेबसाइटमा अनाधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरू सहित 22 जना विरूद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गरेको हो। कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको सीआईएनसँग कुरा गर्दै काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले बताउनुभयो।
4: 22 जना मध्ये 13 जना चाहिँ भनेको पक्राउ, अरू चाहिँ फरार हुनुहुन्छ। त्यसपछि आएर मुद्दा विद्युतीय माध्यमबाट अनाधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्राको कारोबार समेत भनेर अब विद्युतीय माध्यमबाट गरेको ठगीलाई मुख्य बनाएको छ, गराएको छ। अब यसमा त्यो बिगोको रकम जफतका कुराहरू छन्, क्षतिपूर्तिका कुराहरू छन् होइन, अनि अब 3 वर्ष तपाईँको सजायको माग जाँदै छ। फरारको हकमा मुद्दा त दर्ता भइसक्यो होइन, भोलिबाट थुन्चेक बहस सुरु हुन्छ। अब जो जसको उपस्थित गराएको छ उनीहरूको थुन्चेक बहस सुरु हुन्छ। भइसकेपछि अब उनीहरूको त्यो आदेश आइसकेपछि अब उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
6: कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको छ। प्रहरीले अनुसन्धानको क्रममा 12 जनालाई पक्राउ गरेको थियो, अन्य फरार रहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा 4,631 सवारी साधन दुर्घटना हुँदा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिको रहेको ट्राफिक प्रहरीले जनाएको छ। 16 देखि 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको बताएको छ। सरकारले 100 दिनको कार्य योजनामा समावेश गरे अनुसार सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
7: सड़कमा सवारी साधन गुडिरहँदा चाहिँ कहिलेकाहीँ 2टा सवारी साधन ठोकेर दुर्घटना पनि भइरहेको स्थिति छ। 2टा सवारी साधन या 3टा सवारी साधन ठोकेर दुर्घटना हुँदाको अवस्थामा चाहिँ त्यो कुल सवारी साधनको गल्ती हो, त्यो एउटा गल्ती पत्ता लगाउनको लागि पछि अनुसन्धान गर्नको लागि पनि त्यो ड्याक क्यामले चाहिँ सहयोग गर्ने भयो एउटा कुरा। अनि अर्को जस्तो अब सवारी साधनमा चलाइरहँदाखेरि सवारी साधनभित्र चाहिँ यात्रुहरूलाई चाहिँ चालकका भनौँ न त्यहाँ सहचालक लगायत अन्य व्यक्तिहरूले दुर्व्यवहार गरेका या चाहिँ अब त्यहाँ यात्रुबीचका चाहिँ दुर्व्यवहारका कुराहरू पिक पकेटिङका कुराहरू त्यसलाई पनि अनुसन्धान गर्नको लागि चाहिँ सहयोग पुग्छ। दोस्रो कुरा भयो फेरि ट्राफिक प्रहरीले मात्रै नभएर अहिले सरकारले चाहिँ जुन सहयोगुदे एउटा शासकीय सुधारको योजनाहरू जुन सार्वजनिक गरेको छ त्यो सहयोगुदे शासकीय सुधारका योजनामा पनि यो कुरा चाहिँ परे, त्यसको चाहिँ सुरुवातै हाम्रो यही काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै गरिएको हो।
6: यसैबीच ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ। पटक पटक नियम उल्लंघन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सड़क पूर्ण रूपमा बन्द भएका छन् भने धेरै ठाउँमा सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्। सड़क विभागका अनुसार सिद्धिकरण लोकमार्ग उदयपुरको कटारी नगरपालिका 16 दलदले क्षेत्रमा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। मार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यान राख्दै गए रातीदेखि सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथ ललित पूर्व पृथ्वी राजमार्ग तनहु लमजुङ म्याग्दी भोजपुर र संखुवा सभाका विभिन्न सड़क खण्डहरूमा एकतर्फी मात्रै सवारी साधन सञ्चालनमा आएका छन्। सुरक्षा निकायले जोखिमपूर्ण क्षेत्रमा निगरानी बढ़ाएको जनाएको छ, साथै सुरक्षित भएर यात्रा गर्न आग्रह समेत गरेको छ। आज राति कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ सहित पानी पर्नेछ। अन्य स्थानमा भने पानी पर्ने सम्भावना कम रहेको सीआईएनसँग कुरा गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
8: हालको मौसमको कुरा गर्नुपर्दा कोशी बागमती प्रदेशमा चाहिँ साधारणतया बादल लागेको छ। देशभरका अन्य भूभागहरूमा पनि आंशिक बादल चाहिँ लागेकै अवस्था रहेको छ। अहिले कोशी र बागमतीका थोरै ठाउँहरूमा मध्यमसम्मको वर्षा पनि भइरहेको छ। मेघगर्जन चट्याङ पनि भएको अवस्था छ केही ठाउँहरूमा र लुम्बिनी प्रदेशमा पनि पहाड़ी र हिमाली भूभागमा एक दुई ठाउँमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको छ। र आज बेलुकाको कुरा गर्नुपर्दाखेरि लगभग यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ। कोशी र बागमती प्रदेशमा चाहिँ हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल नै रहने र अरू भूभागहरूमा पनि आंशिक बादल लाग्ने देखिन्छ।
6: साझा खबरमा अब खेल खबर। काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8 गतेदेखि 15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनशीपमा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव, इरान, किर्गिस्तान र कजाकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ।
1: निरन्तरको मेहनतले जिल्लाकै फार्म हाउसमा काम गर्न पाएपछि दाङका युवा युवती खुसी।
9: फार्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेको छु। अनि 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु।
1: विदेश जाने लहर चलिरहेका बेलामा स्वदेशमै महिला तथा पुरूषका लागि रोजगार प्रदान रिपोर्टसँगै संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
11: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
13: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
10: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
11: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। अब विदेशमा विद्युत बिक्री गर्दा स्वदेशमा प्रयोग हुने बिजुलीमा कुनै असर नपर्ने गरी मात्रै व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ। नेपाल र भारतबीच 2 वर्ष अघि भएको विद्युत खरिद बिक्री सम्झौता विरूद्ध परेको मुद्दामा फैसला गर्दै अदालतले यस्तो आदेश दिएको हो। सार्वजनिक गरिएको आदेशमा 2081 कार्तिक 20 गतेको फैसलाको पुनर्पाठ अनुसार सर्वोच्चले स्पष्ट रूपमा पहिला देशभित्र पर्याप्त विद्युत खपत सुनिश्चित गर्नुपर्ने त्यसपछि मात्र बाँकी रहेको विद्युत निर्यात गर्न निर्देशन दिएको हो। नेपालमा रोजगारी र आमदानीको कुनै सम्भावना नभएको भन्दै दैनिक रूपमा विदेशिने युवाहरूको संख्या 2000 भन्दा बढ़ी छ। गाउँ घरमै केही गरौं भन्ने भन्दा पनि लहलहीमा लागेर विदेश जाने प्रतिस्पर्धा नै देखिन्छ। तर केही यस्ता युवाहरू छन् जसले दृढ़ इच्छा शक्ति र निरन्तर मिहिनेतले गर्दा आफूलाई मात्र होइन सयौं मानिसहरूलाई रोजगारी समेत दिइरहेका छन्।
14: दाङको गोराही दुई निमुरियाका स्थानीय वासी असार साउनमा मुस्किलले एक महिना र धान भित्र्याउने बेलामा एक महिना काममा खटिन्थे। बाँकी समय धेरै जसो उनीहरू केही पनि काम पाउँदैनथे। काम नपाउँदा गाउँका महिलाहरू खाली बस्न बाध्य हुन्थे भने युवाहरू रोजगारीको खोजीमा टाढा जानुपर्ने बाध्यता थियो। अहिले भने दृश्य बदलिएको छ। गाउँमै सञ्चालनमा आएको व्यवसाय कृषि फार्मले स्थानीयलाई काम दिँदा घर व्यवहार चलाउन समेत सजिलो भएको छ। स्थानीय मुना चौधरी र देवा चौधरी,
15: हामीलाई धेरै कमाइ भएको छ। अब अन्त जानु गएर हामीलाई कमाउनु परेको थिएन। गाउँ घरमा कमाइरहेको छौँ। केटाटी पढाउन सजिलो भयो। हामीलाई धेरै खुसी भएको छ यसमा काम गरेर।
16: हजुर, अब मेरो घरमा 5 जनाको परिवार छ। मेरो श्रीमानले घर बनाउने काम गर्नुहुन्छ। म तरकारी फर्ममा काम गर्छु। मेरो कमाईले घर खर्च चलाउनुहुन्छ। 15-16 हजार आउँछ। बुढाको कमाई बचत हुन्छ। म यहीमा खुसी छु। म तरकारी फर्ममा काम गर्न पाछु। म धेरै खुसी छु।
14: कोराही उपमहानगरपालिका 2 निमुरियामा युवा हरिजीसीले 7 वर्ष अघिदेखि सञ्चालन गर्दै आएको फार्ममा अहिले दैनिक 40 जना भन्दा बढ़ीले काम पाएका छन्। फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने लगायतको काम पाइने भएपछि पहिले जस्तो खाली बस्नुपर्ने अवस्था छैन भने विद्यार्थीहरू समेत पढ्दै कमाउँदै रमाइरहेका छन्। अर्का स्थानीय सुमिना चौधरी र किरिमलाल चौधरी,
17: यसमा चाहिँ हाम्रो गाउँको सबैजना चाहिँ काम गर्न आउनुहुन्छ। अनि म पनि बारको एक्जाम दिइसकेपछि यतिकै खाली बस्नुभन्दा म पनि केही गरौँ भनेर चाहिँ केही कृषि फार्ममा चाहिँ काम गर्छु। अनि यसमा चाहिँ महिनाको 15-16 हजार चाहिँ कमाई हुन्छ। अनि यो पैसाले म अब फ्यामिलीलाई पनि पैसा दिन्छु। अनि मैले आफूलाई खर्च पनि हुन्छ।
9: म पहिला बाहिर बस्थे। यहाँ फर्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेको छु। हजुर, 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु। यिनको हाजिरी साजिरी लेख्ने, हिसाब किताब गर्ने हरिजीसीले मलाई यही जिम्मा दिएको छ। यहाँ म रोजगारी पाउँदा म खुसी छु। मेरा दिदी भाइहरू पनि सबै खुसी छन् रोजगारमा।
14: 7 वर्ष अघि 7 कट्ठा जग्गाबाट शुरू भएको जिस्सेको तरकारी खेती अहिले 14 बिगामा फैलिएको छ। आफ्नो 1 बिगा र बाँकी जग्गा भाडामा लिएर उहाँले व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ। वार्षिक 2 करोड़को कारोबार गर्ने जिस्से कामदारहरूको ज्यालामा मात्रै झण्डै 1 करोड़ वार्षिक खर्च गरेको बताउनुहुन्छ।
18: 7 कट्ठाबाट शुरू गरेको हो। त्यति बेला मसँग 2-3 जना मान्छेले मेरो काम गर्नुहुन्थ्यो भने यो प्रत्येक वर्ष फार्म बढाउँदै आउँदै गर्दाखेरि अहिले चाहिँ मेरो 14-15 बिगामा काम भइरहेको छ। मेरो फार्ममा अहिले लौ 45-50 जनाले पर दिन काम गर्नुहुन्छ। उहाँहरू पनि खुसी हुनुहुन्छ, म पनि खुसी छु। होइन, हरियालीमा बस्यो गाउँमा, होइन, रमाइलो छ।
14: जिस्सीले कृषि फार्म मार्फत मौसम अनुसार टमाटर, बोडी, काँक्रा, गोभी लगायतका तरकारी फलाउनुहुन्छ भने उत्पादन भएको तरकारी बिक्रीका लागि घोराही बजारमा पसल पनि सञ्चालनमा ल्याउनु भएको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम, दाङ।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्लो समय बढ़दै गएको डेंगीको संक्रमण रोक्न सावधानी अप्नाउनु पर्ने,
19: तपाईँ अब आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस्, होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आएन, अरूलाई पनि डेंगी हुनसक्छ भने तपाईँ सतर्क रहनुहुन्छ।
1: परीक्षण गर्न झन्झट मान्न नहुने विज्ञको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
20: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम शक्तिशाली 4 एंटीना में व्हाइट कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी, फास्ट स्पीड सब अस्त्र को शक्ति बोक 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्त लागू होने। क्लासिक टेक छोयो कि चलो।
0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
22: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
23: नमस्कार म सुशीला संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ आज हामी हाम्रो पालोको 287 खण्डमा छौं आजको हाम्रो पालोमा हामी पछिल्लो समय नेपालमा फैलिँदै गएको डेंगी संक्रमणको कारण र समयमै परीक्षण गराउनुको महत्वको बारेमा चर्चा गर्दैछौं यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी
19: क्लाइमेट चेन्ज भइरहेको छ त्यसले गर्दाखेरि चाहिँ यो हाम्रो पहाड़ी क्षेत्रहरूमा अथवा हिमालतिर पनि गर्मी बढ्दै गइरहेको छ र त्यही अनुसार चाहिँ त्यो क्षेत्रहरूमा पनि लामखुट्टे चाहिँ सर्भाइभ गर्न सकिरहेको छ अन्डा पार्न सकिरहेको छ र लामखुट्टेको पपुलेसन बढ़िरहेको छ त्यसै कारणले सुरुमा चाहिँ हाम्रो तराईको क्षेत्रहरू मात्र यस्तो डिजिज देखिन्थ्यो भने यो काठमाडौँको जिल्लाहरू पहाड़ी जिल्लाहरूमा देख्न थालिसक्यो र इभन उच्च हिमाली क्षेत्रहरूमा पनि देख्न थालेको छ भनेपछि एउटा चाहिँ हजुरको क्लाइमेट चेन्जले गर्दाखेरि मस्किटोको पपुलेसन बढेर पनि हो अर्को चाहिँ अर्गनाइजेसन हाम्रो जुन हिसाबले चाहिँ ट्रान्सपोर्टेसन मान्छेहरूको मुभमेन्टहरू त्यो गइरहेको छ त्यसले गर्दाखेरि चाहिँ डेङ्गी संक्रमित मान्छे काठमाडौँमा संक्रमित मान्छे हिमाली क्षेत्रमा जानु हो भने र त्यहाँ अलरेडी मस्किटो छ भने त्यो लामखुट्टेले उहाँलाई टोकेपछि अनि त्यो लामखुट्टे पनि इन्फेक्टेड हुन्छ र त्यसले अरूलाई पनि सार्छ भनेपछि यसरी यो पपुलेसन माइग्रेसन जुन भइरहेको छ त्यसले गर्दा पनि डेङ्गी चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा सरिरहेको हुन्छ
23: पछिल्लो समय नेपालमा डेङ्गी संक्रमण बढ़िरहेको छ खास यो डेङ्गी संक्रमण चाहिँ किन फैलिरहेको छ
19: यो सिजनमा किन बढ्यो भन्दाखेरि चाहिँ अहिलेको समर सिजन र रेनी सिजनमा चाहिँ लामखुट्टेको चाहिँ वृद्धि विकास बढ़ी हुन्छ उसले अण्डा पार्छ र अण्डाबाट जुन लामखुट्टे निस्किन्छ त्यो साइकल चाहिँ एकदम चाँडो पनि हुन्छ त्यसले गर्दाखेरि चाहिँ अहिलेको यो रेनी र समर सिजनमा चाहिँ यसको मस्किटो बर्न डिजिज लाइक डेङ्गीहरू चाहिँ बढ्दै जान्छ
23: नियन्त्रण गर्न चाहिँ खास के गर्नुपर्छ अहिले सरकारले खोज र लार्वा नष्ट गरेर अभियान चलाइरहेछ तर त्यो त्यति धेरै प्रभावकारी देखिएको छैन
19: अब जस्तो कि अहिले मैले भने यो डेङ्गी फैलिनमा चाहिँ एउटा चाहिँ लामखुट्टेको पपुलेसन कन्ट्रोल गर्नु पर्यो लामखुट्टेको पपुलेसन कसरी बढ्छ त भन्ने कुरा त्यो हामीले थाहा पाउनु पर्यो लामखुट्टे एउटा फिमेल मस्किटोले त्यो अण्डा पारेपछि त्यो अण्डाबाट चाहिँ अनि बच्चाहरू ह्याच भएर लामखुट्टेहरू निस्किने हो एउटा डरलाग्दो कुरा चाहिँ के छ भने कुनै पनि मस्किटो इन्फेक्टेड छ जस्तै कि रगत खाइसकेपछि बिरामीको रगत खाइसकेपछि त्यो लामखुट्टे आफै इन्फेक्टेड हुन्छ त्यो फिमेल मस्किटोले अण्डा पारेपछि उसको अण्डामा पनि भाइरस जान्छ र अण्डाबाट निस्किने जति पनि मस्किटोहरू नयाँ मस्किटोहरू आउँछ त्यो सबै इन्फेक्टेड हुन्छ भन्नुपर्दा उनीहरूले नयाँ मान्छेलाई टोक्नै पर्दैन उनीहरू पहिले उनीहरूको शरीरमा भाइरस हुन्छ र उनीहरूले टोक्ने बित्तिकै मस्किटो फैलिन्छ र अर्को डरलाग्दो कुरो के छ भने चाहिँ एउटा अण्डा यो सिजनमा ह्याच भएन भने पनि 9 महिनाभित्रमा पानी परेर ऊ फेरि ह्याच हुन सक्छ र 9 महिनासम्म ऊ सुसुत्तो रूपमा डोर्मेन्ट रूपमा बसिराख्न सक्छ भन्नुपर्दा यो सिजनमा चाहिँ जतिवटा अण्डाहरू चाहिँ ह्याच हुन सकेन त्यो मरेर जानेवाला छैन अर्को सिजन सुरु हुने बेला चाहिँ अण्डा पर्ने के अरे पानी पर्ने बित्तिकै त्यो अण्डा फुटेर त्यहाँबाट फेरि मस्किटोहरू निस्किन्छ त्यसै कारणले चाहिँ मस्किटोको कन्ट्रोल चाहिँ यो सिजनलाई मात्र होइन अरू केही सिजन्सहरूलाई पनि गर्नु पर्यो र मस्किटो कन्ट्रोल गर्नु चाहिँ सबभन्दा सजिलो तरिका भनेको चाहिँ यसको फुल जहाँ पर्छ त्यसलाई कन्ट्रोल गर्नु भन्नुपर्छ पानी जम्न नदिनु जमेको पानीलाई फालिदिइहाल्नु अनि त्यसमा चाहिँ लार्भिसाइड्सहरू भन्नुपर्छ त्यसको अन्डा अथवा लार्भा मार्ने खालको चाहिँ औषधिहरूको प्रयोग गर्नु, त्यसलाई चाहिँ खोजेर मार अभियान भन्छ होइन, अथवा चाहिँ पानी जम्न नदिनु, यो चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा भयो। र साइड बाई साइड त्यसले पनि पुगेन भने चाहिँ एडल्ट मस्किटोलाई कन्ट्रोल गर्ने इन्सेक्टिसाइड्सहरू हाल्नुपर्छ कि, त्यो चाहिँ सेकेन्ड फेज भयो, त्यो चाहिँ एउटा पब्लिक लेभलमा हामी गर्न सक्ने कुरा भयो। अर्को चाहिँ धेरै झाडीहरू हुनुदिनु भयो किनभने मेल मस्किटोहरू त्यतातिर पनि बस्छ, त्यो चाहिँ मस्किटो कन्ट्रोल गर्ने एउटा पपुलेसन कन्ट्रोल गर्ने एउटा मेकानिजम भयो। त्यो चाहिँ अर्को सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के छ भने मेरो घरमा म इन्फेक्टेड छु र मलाई चाहिँ कुनै लामखुट्टेले टोक्यो भने मेरो घरको लामखुट्टेले टोक्यो भने त्यो पनि इन्फेक्टेड हुन्छ र उसले अरूलाई पनि सार्छ नि त होइन, भनेपछि बिरामीकोलाई चाहिँ चाँडोभन्दा चाँडो डायनिसिस गरेर उसलाई पनि आइसोलेट गर्नु सक्नु पर्यो अथवा लामखुट्टेसँग टोकेबाट बचाउनु पर्यो र उसलाई चाँडै सुधार गर्नु पर्यो, भनेपछि त्यो डायनिसिस चाँडो हुनु र उसको ट्रिटमेन्ट गर्नु पनि एउटा रोग कन्ट्रोलको सबभन्दा इम्पोर्टेन्ट मेकानिजम हुन्छ। तर अहिले भइरहेको के छ भने चाहिँ हाम्रो डेङ्गु किट गाउँ गाउँमा पुगेको छैन अथवा मान्छेहरूलाई ज्वरो आए पनि उहाँहरू चेक गर्न जानुभएको छैन, त्यही भएर उहाँले डेङ्गु इन्फेक्सन भएको छ उहाँलाई थाहा पनि छैन र उहाँलाई टोकेर उहाँको डेङ्गीबाट चाहिँ अरू अरू मान्छेले फैलिरहेको छ, भनेपछि त्यसमा पनि हामीले त्यो डायनिसिसमा पनि हामीले फोकस गर्नुपर्छ। त्यसै कारणले यसमा चाहिँ विभिन्न यसको पर्सपेक्टिभ्सहरू हुन्छ, एउटा कुरा मात्र फोकस गरेर पुग्दैन, तर त्यो इम्पोर्टेन्ट कुरा हो, त्यो साथसाथै हामीले अरू कुरामा पनि फोकस गर्नुपर्छ।
23: अहिले अब प्राय डेङ्गी संक्रमितहरू जो घरमा बसेर उपचार गरिरहनु भएको छ, कतिपयले चाहिँ अब तीन दिन नभइकन यो टेस्ट गराउनु पर्दैन भन्ने पनि छ, साह्रै गाह्रो नहुन्जेलसम्म अस्पताल पनि जानु पर्दैन, घरमै बसेर उपचार गर्न सकिन्छ भन्ने पनि छ, खास कुरो चाहिँ के हो?
19: अब सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ डेङ्गीको संक्रमण भयो भने सबैलाई चाहिँ प्राणघातक चाहिँ हुँदैन, तर डेङ्गी चेक गर्दाखेरिको फाइदा के हुन्छ भने एक त तपाईँलाई डेङ्गी भयो भने थाहा भयो भने तपाईँले त्यही अनुसारको चाहिँ आफ्नो सिम्टम्सहरू वाच गर्न सक्नुहुन्छ, त्यही अनुसारको प्रिकसन्सहरू लिन सक्नुहुन्छ र समयमा तपाईँ हस्पिटल जान सक्नुहुन्छ। एउटा त्यो इम्पोर्टेन्ट भयो भने यदि तपाईँलाई कम्प्लिकेसन हुनेवाला छ र तपाईँ पहिले डेङ्गी संक्रमित हुन्छ भन्छ त्यही अनुसारको ट्रिटमेन्ट गर्न पाइयो नि त, त्यही अनुसारको प्लानिङ गर्न पाइयो भनेपछि त्यसले फाइदा हुन्छ, जीवन बचाउँछ एउटा। सेकेन्ड इम्पोर्टेन्ट कुरा चाहिँ यदि तपाईँ डेङ्गी संक्रमित हुनुहुन्छ भने तपाईँ अब आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस् होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आएन अरूलाई पनि डेङ्गी हुनसक्छ भने तपाईँ सतर्क रहनुहुन्छ, भनेपछि त्यो डेङ्गीको जुन फैलिरहेको छ त्यसलाई कन्ट्रोल गर्न पनि अर्ली डायनिसिस इम्पोर्टेन्ट हुन्छ। त्यसै कारणले चाहिँ जहिले पनि सकेसम्म डायनिसिस अर्ली भएको फाइदा हुन्छ।
23: लक्षण देखा परेको कति दिनभित्रमा चाहिँ परीक्षण गरिसक्नुपर्छ?
19: अब जतिसक्दो चाँडो भन्छौँ हामी, जस्तो कि लक्षण देख्दासम्म चाहिँ शरीरमा डेङ्गीको भाइरस आइसकेको हुन्छ र त्यसलाई चाहिँ हामीले टेस्टिङ गरेर देख्छौँ नै। अब टेस्टिङ किट्समा चाहिँ हामीले तिनवटा कुरा टेस्ट गर्छौँ, एउटा एन्टिजेन अनि एन्टिबडी आइजिएम र आइजिजी देखिन्छ। अब त्यो सुरुमा चाहिँ एन्टिजेन नै देखिन्छ र त्यो नै सबभन्दा इम्पोर्टेन्ट हुन्छ, त्यसपछि आइजिएम देखिन्छ र त्यसको दुई हप्ता क्रस गरिसकेपछि बल्ल आइजिजी देखिन्छ। भन्नुको अर्थ हाम्रो चाहिँ शरीरमा भाइरस देखिने बेलासम्म सिम्टम्स आइसकेको हुन्छ र त्यो बेलासम्म हामी चेक गर्दाखेरि चाहिँ डेङ्गी देखिन्छ। त्यसै कारण चाहिँ जसो चाँडो चेक गरेको राम्रो, र यदि तपाईँलाई ज्वरो आउने टाउको थियो त्यो सबै सिम्टम्सहरू भएको छ तर डेङ्गी नेगेटिभ आयो भने मेबी इट्स नट डेङ्गी, मेबी इट्स समथिङ एल्स, समथिङ एल्स भनेको मेबी इट्स स्क्रबटाइफस, मेबी इट्स कोभिड, अथवा चाहिँ नेपालमा हामीले टेस्ट नगरेको अरू डिजहरू पनि हुनसक्छ, जस्तै चिकनगुनिया हुनसक्छ अथवा अरू भाइरल डिजहरू हुनसक्छ, भनेपछि त्यही अनुसार चाहिँ तपाईँले अरू टेस्टिङहरू विज्ञको सहायता अनुसार गर्नुपर्ने पनि हुनसक्छ।
23: संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँगको यो कुराकानी सँगै आज हामी हाम्रो पालको अन्त्यतिर आइपुगेका छौं। मौसमजन्य विपदका कारण बाल मनोविज्ञानमा परेको प्रभाव वा अन्य कुनै जिज्ञासा प्रश्न वा संक्रामक रोगबारे कुनै पनि प्रश्न विचार वा गुनासो भए तपाईंले हामीलाई हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
2: गरी मात्र व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई

0: तपाईले हामीलाई हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
1: गरी मात्र व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देश।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घ छौं।
1: रितु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीच बजार रोल्पा।
2: जलजला ट्राइल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
3: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
4: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
5: भाइरल हुने होडमा नलाग्न सांसदलाई निर्देशन।
6: जनमत पार्टीले समर्थन फिर्ता गरे पनि मध्य प्रदेशको सरकार नढल्ने, कांग्रेस नेतृत्वको सरकारले निरन्तरता दिने 4 दलको निर्णय।
5: भारतको तमिलनाडुमा थलापति विजयी मुख्यमन्त्री नियुक्त, 4 दिनभित्र मुख विश्वासको मत लिनुपर्ने।
6: र आईपीएल क्रिकेटमा बंगलुरू विरूद्ध टस हारेर मुम्बई ब्याटिङ गर्दै शीर्ष 4 टिकिरहन बंगलुरूलाई खेल जित्नै पर्ने दबाव।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
5: समाचार अब विस्तारमा। संघीय संसदको बजेट अधिवेशन भोलि शुरू हुँदैछ। अधिवेशनको पहिलो दिन नै सरकारको नीति कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई अपरान्ह 4 सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ। सांसदहरूलाई भने 15 अगाडि नै बैठकमा उपस्थित भइसक्न भनिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। त्यसअघि दिउँसो 2 प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठक बस्नेछन्। ती बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र पढ़ेर सुनाउने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने लगायतका सम्भावित कार्यसूची छन्। यसै गरी सरकारबाट हालै जारी भएका 8 अध्यादेश पनि बैठकमा पेश गरिनेछ।
6: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्य मध्येबाट एकजनालाई प्रधान न्यायाधीशका लागि सिफारिश गरेको विषयलाई सड़क बहस बनाउन नहुने बताउनु भएको छ। पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको 2 प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै उहाँले संवैधानिक परिषदमा आएका नामहरू मध्येबाट बहुमतले एकजनालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने कुरा कसरी असंवैधानिक भयो प्रश्न गर्नुभयो।
8: मलाई एकजना कसैले भनियोस् कसरी असंवैधानिक भयो असंवैधानिक भएको भए 6-6 जना न्यायाधीशहरूलाई प्रधान न्यायाधीश बन्न सक्ने योग्य मान्छे भनेर यो चाहिँ संवैधानिक परिषदमा सिफारिस किन गरिएको? त्यही असंवैधानिक काम भएर नि, त्यही संविधान विपरीत कार्यक्रम काम हो, संविधानको संविधान मिच्यो त्यसो गर्दा। 6 जनाको साथ हो संविधानमा वरिष्ठतम जो हुनुहुन्छ उहाँलाई नै चुन्नुपर्नेछ भनेको भए संवैधानिक परिषदको बैठकको पनि आवश्यकता पर्दैन थियो, सोझै वरिष्ठतमको नियुक्ति हुने व्यवस्था हुन्थ्यो होला, तर संविधानले त्यसो भन्दैन।
6: उहाँले प्रधान न्यायाधीश नियुक्तिको परम्परा भत्काएको आरोपप्रति आपत्ति जनाउँदै पुरानै अभ्यास कायम राखिएको भए अहिले पनि संवैधानिक परिषदमा भागभन्दाकै चलिरहने टिप्पणी गर्नुभयो। प्रधान न्यायाधीश सिफारिशको विषयलाई लिएर आफ्नो आलोचना भइरहेकोतर्फ लक्षित गर्दै लामिछानेले सर्वोच्चका न्यायाधीशहरूलाई सहकारी प्रकरणमा आफूलाई दोषी करार गर्न चुनौती दिनुभएको छ। हिजो मात्र कायम मुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधानले दुई तिहाईको सरकारको डरमा न्याय सम्पादन नहुने बताउनु भएको थियो। त्यसको भोलिपल्ट रविले मल्लतर्फ लक्षित गर्दै जवाफ दिनुभएको हो।
8: त्यस्तो रिस उठेको छ भने चढाइदिनु सकिया, त्यही बुझाएर आएको छु मैले आफ्नो गर्दन त, म यहीँ छु, त्यही छ मेरो गर्दन, होइन भने न्यायालयको गरिमा न्यायालयको प्रतिष्ठा त्यसलाई सडकको विषय बनाउनु हुँदैन। अन्यायमा त हामी पनि पर्यौँ होला, हामीलाई पनि चिच्याई चिच्याई भन्न मन थियो, कराई कराई भन्न मन थियो, अन्याय भयो न्याय पाऊ भन्न मन थियो, तर हरेक पटक अदालतको ढोकाबाट बाहिर निस्किएर अदालतप्रति आशा छ भरोसा छ भन्दै आएको हो, मेरो अभिव्यक्तिहरू अझै पनि त्यही छन्, न्याय पाइयो पाइएन आफ्नो ठाउँमा छ, तर पाइन्छ भन्ने आशा र भरोसा हामीलाई आज पनि छ।
6: आफूहरू इतिहासकै सजिलो क्रान्तिबाट सरकारमा पुगेको भन्दै लामिछानेले आगामी 5 वर्ष परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य साबित हुने बताउनु भएको छ। प्रधानमन्त्री बालिन र आफू बीच फाटो ल्याएर फाइदा दिन खोज्नेहरू सक्रिय रहेको भन्दै उहाँले गुट उपगुटमा नलाग्न चेतावनी समेत दिनुभएको छ।
8: बालन रवि रवि बालन भनेर चाहिँ यसो अलग अलग म त यतातिर गुरु भन्ने कुरा गर्छन् अनि प्रधानमन्त्रीजी र म यो कुरा एकअर्कालाई गरेर हामी बडो हाँस्छौँ। प्रधानमन्त्रीले यसो भने हामीलाई थाहा हुन्छ, हामी हाम्रो एउटा शर्त छ हामीले यस्ता कुराहरू चाहिँ छलफल गर्ने भनेर। एक दुईजना साथीहरू आज पनि भनिदिन्छु यो अलग हामीलाई अलग ढङ्गले हेर्न म त यताको हो नि र म त उताको हो नि भनेको कारणले मन्त्री नभएका साथीहरू पनि हुनुहुन्छ, त्यस कारणले तपाईँहरू यो कुरा याद दिनुहोला, किनकि हामी छलफल गरि नै हाल्छौँ।
6: जनताले ठूलो अपेक्षा राखेर रासोपालाई जिताएको भन्दै लामिछानेको मत दिने नागरिकको शिर नझुक्ने गरी काम गर्न सुझाउनु भएको छ। उहाँले केही सांसदहरूले पार्टीमा योगदानको नाममा व्यक्तिगत अपेक्षा राखेर आफू कहाँ आउने गरेको उल्लेख गर्दै योगदानको मूल्य मार्ने समय भइ नसकेको स्पष्ट पार्नुभयो। त्यति मात्र होइन, उहाँले सांसदहरूलाई भाइरल हुने होडमा नलागी कर्तव्य पूरा गर्न निर्देशन दिनुभएको छ।
5: नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले गरीबलाई सबैभन्दा बढ़ी पीड़ा दिएको टिप्पणी गर्नुभएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले श्रमजीवी वर्गमाथि सबैभन्दा ठूलो आहत दिने काम वर्तमान सरकारबाट भएकाले नेपालका कम्युनिष्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताउनु भएको छ।
9: जुन वर्गको पक्षमा हिजो हामीले लडाई लडेको हो, आन्दोलन गर्दै आएको, लामो इतिहास बनाएको हो, त्यही वर्गमाथि कसले प्रहार गर्दैछ भनेर हेर्यो भने देशी र विदेशी प्रतिक्रियावादी वर्गले त्यो वर्गलाई नेस्तनाबुद गरेपछि अथवा त्यो वर्गमाथि प्रहार गरेपछि मात्रै कम्युनिष्टहरूको आधार सिद्ध्याउन सकिन्छ भन्ने योजनाको साथ यो काम भइरहेको हुनाले पनि आजको हाम्रो तात्कालिक आवश्यकता अब सबै एकताबद्ध भएर आफ्नो वर्गसँगको सम्बन्धलाई सुदृढ गर्ने, वर्ग संघर्षलाई फेरि नयाँ सिराबाट अगाडि बढाउने आवश्यकता छ।
6: नेपाली कांग्रेसले 15 बुधे सुदूरपश्चिम संकल्प पत्र पारित गर्दै सुदूरपश्चिम प्रदेश स्तरीय 2 दिने भेला सम्पन्न गरेको छ। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा धनगढ़ीमा आयोजित 2 दिने भेला आज सकिएको हो। कांग्रेसले भोलि र पर्सि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय भेलाको आयोजना गरेको छ। कर्णालीको भेलालाई सम्बोधन गर्न कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्व प्रकाश शर्मा, मन्त्री प्रदीप पौडेल लगायत शीर्ष नेता कर्णाली जाने कार्यक्रम छ। 2 दिन सफलपछि सुर्खेत घोषणा पत्र जारी गर्दै कर्णालीको विकास, समृद्धि र सुशासन बारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी छ।
5: संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनैतिक दल र विज्ञबीच छलफल भएको छ। आज काठमाडौँमा आयोजित संविधान संशोधनमा संहिता र प्रदेश संरचनाको सवाल विषय छलफल कार्यक्रममा सरकारले बनाएको संविधान संशोधन कार्यदलसँग राजनैतिक दलका नेता र विज्ञबीच अन्तर्क्रिया भएको। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सांसद तथा संविधान संशोधन कार्यदलका सदस्य मोहनलाल आचार्यले सबै विषयमा तल्लो तहसम्म खुला रूपमा छलफल गरेर संशोधनको मसौदा तयार पारिने बताउनु भएको छ। प्रदेशसभा सदस्यको संख्या र मन्त्रालयको संख्या घटाउन तथा निर्वाचन प्रणालीबारे सोच्न एवं सच्याउन सकिने उहाँको भनाइ छ। केही संवैधानिक आयोगलाई जोडेर छाता आयोग बनाउन सकिने उहाँको धारणा छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट कार्यदल सदस्य बन्नुभएका देव प्रसाद गुरूङले समय अनुसार सुधार गर्नु राम्रो कुरा भएको उल्लेख गर्दै के संशोधन गर्ने भन्ने विषयमा राष्ट्रिय सहमति आवश्यक भएकोमा जोड़ दिनुभयो। राष्ट्रिय सहमति बिना संविधान संशोधन गर्ने कुरा सजिलो नभएको उहाँको तर्क छ। नेपाली कंग्रेसका नेता तथा संविधानविद राधेश्याम अधिकारीले संघीयता विकेन्द्रीकरण मात्र नभएर शक्ति बाँडफाँड पनि हो भन्दै लामो समयदेखि अधिकांश समय देशको शासकीय स्वरूप केन्द्रीकृत भएकाले मानसिकता पनि मूल रूपमा केन्द्रीकृत भएकाले त्यसलाई सच्याउन जरूरी रहेको बताउनुभयो। उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी नेपाल जस्तो देशमा जोखिमपूर्ण हुन सक्ने समेत तर्क गर्नुभएको छ। नेकपा एमालेका नेता तथा संविधान संशोधन कार्यदलका सदस्य डाक्टर भीष्मराज अधिकारीले सरकार के विषयमा संशोधन गर्न चाहिरहेको छ भन्ने कुरा स्पष्ट रूपमा आउनुपर्ने बताउनुभयो। मध्य प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु रावतले संघीयता मध्य प्रदेशको दबावमा आएको भन्दै यसलाई शुरूआतदेखि नै कमजोर र अधिकारविहीन बनाइएको आरोप लगाउनुभयो। बागमती प्रदेशका पूर्व मन्त्री तथा आदिवासी जनजाति महासंघका अध्यक्ष निमा होलमा लामाले आदिवासी जनजातिका मुद्दा सम्बोधन हुनुपर्ने र संहिताको मूल मर्म नै प्रदेश संरचना भएको बताउनु भएको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ। आज साँझ बसेको केन्द्रीय सचिवालय बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको हो। स्टार्टअप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारीलाई, केन्द्रीय विभाग ऱ्यापिड एक्सन टीमको प्रमुखमा वैकुण्ठ थापा आशिष र उपप्रमुखमा सशस्त्र प्रहरीका पूर्व डीआईजी विदुर खड्कालाई मनोनयन गरेको हो। बैठकले कर्णाली प्रदेशको सहमहामन्त्रीमा राज बहादुर शाह र अविश्वरा सुवेदीलाई मनोनयन गरेको छ।
5: नेपाल परिवेशमा एसीईको नतिजा सार्वजनिक गर्ने तयारी पूरा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: वित्तीय अनुशासन पालना गरौं। आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौं।
5: नेपाल परिवेशमा एसीईको नतिजा सार्वजनिक गर्ने तयारी पूरा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: वित्तीय अनुशासन पालना गरौं। आफूले कमाएको रकमको केही हिस्सा

0: छैन यतातिर,
1: गर्मी चाहिँ छैन, जाडो चाहिँ छ होइन?
0: हजुर हजुर, यो पानी परेकोले गर्दाखेरि चिसो चिसो चाहिँ छ
1: बाटो, त्यही त नि। अब यो वर्ष चाहिँ वैशाख जेठमा गर्मीको त्यति महसुस गर्नु परेन होइन?
0: हजुर हजुर, अहिलेसम्म चाहिँ छैन, अब पछिल्लो दिनहरूमा के हुने हो त्यो चाहिँ थाहा छैन, अब अहिलेसम्म चाहिँ जस ठिकै छ भनौँ न।
1: अहिलेसम्म त ठिकै छ, पछिको दिनहरूमा के हुने हो थाहा छैन।
0: हजुर, अझ गर्मी बढ्न पनि सक्छ
1: होइन,
0: गर्मी हुने ठाउँ चाहिँ अलि धनकुटा चाहिँ होइन, अलि
1: यता रोल्पाको लिबाङ जस्तै होला कि, रोल्पा जस्तै होला। रोल्पामा पनि मैले खासै गर्मी भएको महसुस त म गर्दिनँ होइन, रोल्पामा पनि खासै गर्मी त हुँदैन क्या। उता तराईतिर जानुपर्छ, उदय तपाईँको बस्नै सके
0: अनि त्यहाँदेखि उता कता झन् एकदमै धेरै गर्मी, विराटनगरतिर एकदमै धेरै गर्मी भन्ने ठाउँ
1: हो, त्यही त्यहाँदेखि त्यहाँ विराटनगरतिर हाम्रो यता लुम्बिनी प्रदेशको कपिल वस्तु रूपन्देही नवलप्राचीतिर जाने हो भने त गर्मीमा त बस्न त गाह्रै हुन्छ, फ्यान नचलाइ त बस्न सकिन्न। ल हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो होइन, आज त कुराकानी मात्रै हो। रेशमा तपाईँको नाम रेशमी राई भन्नुभयो नि, रोमिसा राई, ला रोमिसा आउनुभयो, रोनिसा हो, रेनिसा, रेनिसा होइन, रेनिसाले पहिलोचोटि कार्यक्रममा फोन गर्नु भएको हो?
0: मैले योभन्दा अलि अगाडि चाहिँ दिउँसोको 4:30 प्रोग्राममा मैले हिजो अस्ति एकचोटि चाहिँ गरेको छु, यो कार्यक्रममा दोस्रोचोटि हो।
1: ए यो कार्यक्रममा चाहिँ पहिलोचोटि भनौँ न,
0: यो कार्यक्रममा त पहिलोचोटि हो,
1: त्यही त नि, यो कार्यक्रममा पहिलोचोटि हो र 4 बजेको कार्यक्रममा एकचोटि हिजो के अस्तितिर गर्नु भएको थियो होइन? अनि कार्यक्रम यो भन्दा अगाडि पनि सुन्ने गर्नुहुन्थ्यो गुड नाइट कार्यक्रम कि?
0: मैले सुनेको चाहिँ थिएन, आज मैले प्रोग्राम सुन्दै गर्दाखेरि सुन्न
1: पुगेको
0: छु, योभन्दा अगाडिको प्रोग्राम पनि सुनेको थिएँ होइन, यो गुड नाइटको प्रोग्राम चाहिँ आज मात्र सुने भनौँ न।
1: ए अगाडिको कार्यक्रम चाहिँ कहिलेदेखि सुन्न थाल्नुभयो नि? 4 बजेको
0: 2-4 दिन अगाडि नै मैले सुनेको थिएँ, त्यही बेलामा कल पनि ट्राई गरेको थिएँ भनौँ न।
1: ए ल ठिक छ, अब नियमित सुन्नु पऱ्यो क्या रेनिसाजी होइन?
0: हजुर हुन्छ नि, अब थाहा भयो नि त, अब आउनु रहेछ भन्ने कुरो थाहा भयो, अबदेखि सुन्छु।
1: मैले
0: पेजलाई पनि भर्खरै फलो गरेको थिएँ, अब त्यहाँबाट लाइभ पनि सुन्न मिल्दो रहेछ नि त।
1: हो नि हो नि, लाइभ पनि सुन्न मिल्छ होइन, कार्यक्रममा आउनुभयो, तपाईँहरूको सक्रियता तपाईँको सहभागिता भयो भने कार्यक्रमको नाइट अगाडि बढ्ने हो क्या रे, नत्र त म मात्रै फतर फतर बोलेर त भएन क्या रे होइन। हुन्छ, अहिलेको लागि गुड नाइटका शब्दहरू सबै माझ पुर्याउनु धन्यवाद।
0: अनि काठमाडौँतिर हुन्छ मेरो बहिनीलाई पनि धेरै सम्झना शुभरात्रि भन्छु, अनि तरानतिर हुन्छ तानतिर जान्ने बेचुतिर बेसी किरण हुनुहुन्छ, अनि प्रवीण मगरलाई पनि शुभरात्रि भन्छु, जिमालाई पनि धेरै सम्झना शुभरात्रि भन्छु, अनि बाँकी यो टाइममा प्रोग्राम सुनेर बस्नुहुने सबै साथीहरूले एकदम धेरै सम्झना शुभरात्रि भन्दै बिदा हुन्छ है।
1: नमस्ते, टेलिफोन सम्पर्कमा रेनिसा राई आउनु भएको थियो धनकुटाबाट, रेडियो भोजपुर एफएमबाट कार्यक्रम सुन्दैछु, असाध्यै राम्रो लाग्यो मलाई कार्यक्रम भन्नुभएको छ होइन, धेरै धेरै धन्यवाद छ। 9868-6040-40 तेस्रो सहभागी साथी, नमस्कार हजुर।
2: नमस्ते वीरेन्द्र सर।
1: नमस्ते, को बोल्नुभएको आबाट?
2: म गङ्गा नगरपालिका साथीको उद्बाट बोल्दैछु,
1: हिमाल घरती मगर होइन?
2: हजुर,
1: चढ्न मिल्ने हिमाल हो कि नमिल्ने हिमाल हो?
2: चढ्न नमिल्ने होला है वीरेन्द्र सर,
1: चढ्न नमिल्ने होला होइन?
2: हजुर हजुर,
1: हिमालको के छ अलिकबार?
2: मेरो एकदम ठिकठाक छ, बरु तपाईँको के कस्तो छ है?
1: हाम्रो पनि एकदम ठिकठाक छ, कार्यक्रममा आउनु भएको छ, यति बेला के गर्दै हुनुहुन्छ हिमालले?
2: एक किसिमको समयमा त निकै नै मिठो आवाजमा होइन हजुरको आवाजबाट कार्यक्रम सुन्दैछु नि है।
1: कार्यक्रम कस्तो लाग्छ, कतिको सुन्ने गर्नुहुन्छ कार्यक्रम गुड नाइट, पहिलाको कार्यक्रम र अहिलेको कार्यक्रम कस्तो लाग्छ?

0: जस चाहिँ राम्रै लाग्छ वीरेन्द्र सर होइन, अनि के भन्छ म पछिल्लो समयमा अलि हराएको जस्तो पनि थियो होइन, फेरि आजभोलि फेरि कन्टिन्यू दिँदैछु।
1: त्यही त सुन्नु पर्यो नि, कन्टिन्युटी डिजाइन दिनु पर्यो, निरन्तरता दिनु पर्यो क्या अरे होइन।
0: हजुर यस्तो चाहिँ सर अब कहिले टाइम मिल्दैन है, कहिले समय सम्झुत मिल्दैन है, त्यस्तै त हामी
1: त्यस्तै त्यस्तै हो होइन।
0: हजुर हजुर
1: हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, र हिमालजी आउनुहुन्छ भन्ने कुरा मलाई लागेको थियो, किनभने चार बजेको कार्यक्रममा पनि फोन गर्नु भएको थियो तपाईँले होइन,
0: फोन गरेको थियो नि।
1: ल त कार्यक्रममा आउनुभयो, अब साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस्।
0: विशेष गरी त इच्छुक भएकोमा एकदम राम्रो कार्यक्रम पुऱ्याउनुहुन्छ, विशेष गरी त हजुरलाई विशेष गरी गुड नाइट अनि पनि मिठो मेरो कामना गर्न चाहन्छु। त्यस्तै गरी टेक्निसियन मित्र रेता दिदीलाई पनि विशेष गरी त गुड नाइट अनि सुप्रस्त पनि मिठो मेरो कामना गर्न चाहन्छु। जुन चाहिँ रेडियोबाट सुन्दै हुनुहुन्छ जुनसुनलाई एकमुष्ट रूपमा गुड नाइट भन्न चाहन्छु, र अब विशेष गरी त मेरो प्यारो मान्छे श्रीमय घाटको जन्मदिन गरेको हुनाले विशेष गरी त ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु। विशेष गरी त भन्दै छुट्टिन्छु, नमस्ते।
1: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हिमाल घरती, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 60 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। 98 68 60 39 40 यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्ते, गुड इभिनिङ।
1: को बोल्नु बुकाबाट? नानु मनिषा लिम्बु होइन, लिम्बु मनिषा नानु भन्न मिल्दैन होइन,
2: मिल्छ भन्दाखेरि किन नमिल्नु र मिलिहाल्छ नि,
1: मिलिहाल्छ नि।
2: हजुर,
1: अनि के छ नानु मनिषा लिम्बुको हालखबर?
2: मेरो हालखबर ठिकै छ, राम्रो नै छ भन्नुभएछ, अनि हजुरको खबर के छ?
1: हाम्रो त तपाईँको ठिकै छ, हाम्रो दामी छ,
2: लाइफ सधैँभरि यस्तो दामी हुनु पर्यो है,
1: दामी छ होइन, बबाल छ, झकास छ, बिन्दास छ भन्ने अरे कि होइन,
2: त्यस्तै बिन्दासमै त हुनु पर्यो नि, बिन्दास नभए त कहाँ जीवन चल्छ, जिन्दगी चल्छ र चल्दैन नि होइन,
1: धेरै बिन्दास भएर पनि जिन्दगी नचल्दो रहेछ क्या,
2: हुन सक्छ
1: हुन सक्छ होइन, हो भन्नु न,
2: अब हुनै त भन्नु होला नि
1: है।
2: हजुर,
1: तपाईँले कहिले भावुक भएको कुनै क्षेत्र छ कि नै तपाईँको?
2: मेरो त्यस्तो क्षेत्र त छैन भन्नुपर्छ है,
1: छैन नि।
2: हजुर
1: हुन्छ, कार्यक्रममा आउनु भएको छ आज, अनि कार्यक्रम गुड नाइट कस्तो लाग्छ तपाईँलाई आज, कार्यक्रम गुड नाइटको बारेमा दुई चार शब्दहरू बोलिदिनुहोस् त?
2: मैले त सुन्न थालेको धेरै दिन भएको छैन, चार पाँच दिन मात्रै हुँदैछ, त्यही भएर मलाई चाहिँ अहिलेसम्म चाहिँ राम्रै लागिरहेको छ, अब त्यस्तो सल्लाह सुझाव दिनुपर्ने मेरो त्यस्तो के पनि छैन, राम्रो नै लाग्छ, राम्रो नै छ भन्नुपर्छ है।
1: तपाईँ रेडियो भोजपुरबाट सुन्नुहुन्छ कि पेजबाट?
2: म कहिले भोजपुरबाट सुन्छु, कहिले रेडियो धनको त, कहिले पेजदेखि पनि सुन्छु, जेमा मन लाग्छ त्यहीमा सुन्छु भन्नुपर्छ है।
1: तिनवटा माध्यम छ सुन्नको लागि होइन।
2: हजुर
1: के छ तेह्रथुमको, अब तेह्रथुमको रेडियोमा पनि प्रसारण गरौँ भनेको थिएँ, फेरि तेह्रथुमको रेडियोको म चिन्दै चिन्दैन, कसैले पनि चिन्दैन होइन,
2: खै सायद हुन सक्छ, सायद त्यहाँ प्रसारण गर्दा चाहिँ हामीलाई पनि सजिलो चाहिँ सजिलो नै हुन्छ, कहिले नेट मजाले चलिरहेको हुँदैन, कहिले मेडियातिर पनि जोडिएको हुँदैन, त्यही भएर चाहिँ त तेह्र तिनको मिडियामा पनि ल्याउँदा चाहिँ सजिलो नै हुन्छ जस्तो लाग्छ मलाई पनि लाग्ने चाहिँ,
1: त्यही त होइन, हाम्रो चिनजान नभएपछि त कसको के लाग्छ र फेरि होइन,
2: अब बिस्तारै बिस्तारै चिनजान भइहाल्छ नि,
1: त्यही त तपाईँले गराए त हो क्या अरे,
2: अब म गराउनु त अब अहिले त सक्दिनँ, अब पछाडि पछाडि गराउनु सक्छु होला,
1: पछाडि पछाडि गराउनु पर्यो क्या, तेह्रथुमको रेडियोहरूसँग पनि कन्ट्याक्ट गराउनु पर्यो,
2: हुन्छ भइहाल्छ नि।
1: हुन्छ, गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: गुड नाइट विशेष राख्नुभन्दा अगाडि यहाँनिर के हुन्छ, हस्बेन्ड आशिष तामाङको तर्फबाट हजुरलाई नमस्ते अनि गुड इभिनिङ गरे है त।
1: ओहो, आज फोन गर्नुहुन्न र उहाँले? अहिले त फोन आउँछ होला त आशिषजीको पनि। उहाँको पनि आउँछ, त्यति बेला नमस्कार फर्काउला नि त उहाँकै आवाजमा। के कसो
2: पनि सुनिराख्नु भएको छ भन्नुभएको
1: छ है। ल, गुड नाइट विस राख्नुहोस्।
2: हुन्छ, गुड नाइट विस गर्नुपर्दा फर्स्ट अफ अल त तपाईँलाई गुड नाइट हवर्सेजी साथमा सुन्दर सपनीको कामना भन्न चाहन्छु।
1: धन्यवाद।
2: अनि त्यसै गरी अन्य साथीहरू भन्नु पर्दाखेरि भन्न चाहन्छु नि क्यारे मिटिङ हुन्छ नानु मगर, अनि क्यारे बाबा मम्मीलाई पनि गुड नाइट भन्न चाहन्छु नि। साथीहरू त पेसना विश्वकर्मा अनि बहिनी हुनुहुन्छ यो कुरै मलाई जति पनि साथीहरूले नानु मन चलिन्दु भन्दै सम्पूर्ण साथीहरूलाई गुड नाइट हवर्सेजिम भन्दै भाइ भाइ।
1: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो मनिषा लिम्बु, कोष्टमा नानु आउनु भएको थियो होइन, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको फोन गर्नुहोला 9868309040 को नम्बर तपाईँका लागि खुला गरेका छौ। र यति बेला अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्ते हजुर।
3: नमस्ते।
1: को बोल्नुभयो कहाँबाट?
3: म चाहिँ लुरी गाउँपालिकाको मान्छे, अहिले चाहिँ सुनखेरी गाउँपालिकाबाट पूर्णिमा पुनै।
1: ओहो, पूर्णिमा पुन होइन?
3: हजुर हजुर।
1: कहाँ पूर्णिमा पर्नुभयो तपाईँ?
3: हजुर,
1: कहाँ पूर्णिमा पर्नुभयो? खाल्टोमा कि नखाल्टोमा भने कि?
3: नखाल्टोमा।
1: ए, नखाल्टोमा पूर्णिमा पर्नुभयो होइन?
3: हजुर।
1: अनि के छ पूर्णिमाको हालखबर?
3: मेरो त एकदम पनि ठिकै छ।
1: के गर्दै हुनुहुन्छ अहिले?
3: अहिले चाहिँ सुते भाइ।
1: ए, सुत्नु भएको? नसुत्नुहोस् क्या, फेरि निद्रा लाग्छ।
3: निद्रा त लागिसकेछ।
1: ए, लागिसकेछ?
3: हजुर हजुर।
1: धेरै सुत्नुहुन्न, अल्छी भइन्छ?
3: नै, अल्छी त हुने होइन
1: है।
3: हजुर, खाना खानुभयो तिमी?
1: मैले त खाइसकेँ। तपाईँले खानुभयो?
3: हजुर, म पनि खाएको।
1: तपाईँ त एकदमै भस्मै अल्छी हुनुहुन्छ अरे भन्ने सुनेको थिएँ, हो र भने?
3: हजुर हजुर, म चाहिँ अल्छी नै छु।
1: भस्मै अल्छी हुनुहुन्छ अरे नि?
3: हजुर हजुर।
1: त्यति साह्रो अल्छी नहुनुहोस् है, नत्र फेरि गाह्रो पर्ला भन्ने अरे कि होइन?
3: हजुर।
1: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: अन्त त्यही विशेष गरेर हजुरलाई सुविस्त पनि गुड नाइट भन्न चाहन्छु, अनि प्रविधिमा बसिरहेकोहरूलाई पनि सुविस्त पनि गुड नाइट भन्छु। र विशेष गरी त अघि नै माथि रानबाट विषयलाई चाहिँ सुविस्त पनि गुड नाइट विषयमा यस्तो सम्झना छ भन्छु, तारा बुझ पनि स्टेसनमा यस्तो सम्झना भन्छु। र विशेष गरी त आजको दिनमा जन्मदिन रहेको अत्यन्त भन्दा पनि प्यारी फुजीलाई जन्मदिनको लाखौँ लाख शुभकामना फुजी सुरुमा गर्थेँ मगर भन्छु, र विशेष गर्दै देविका गर्थेँ मगर आमासँग हुनुहुन्छ अत्यन्त भन्दा पनि प्यारी मम्मीलाई मिठमा सम्झना भन्छु, र विशेष गरी त बाहिर देख्नुहुन्छ उहाँलाई सम्झिँदै बिराउँछ।
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो पूर्णिमा पुन मगर सुनसहरी रुल्पाबाट फोन गर्नु भएको थियो। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309040 को नम्बर तपाईँका लागि खुल्ला गरेका छौ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यति बेला अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
4: हेलो, नमस्ते। नमस्ते।
1: नमस्ते, नमस्कार, गुड इभिनिङ। को बोल्नु भयो कहाँबाट? आशिष तामाङ तेरा थुमबाट होइन?
4: हजुर, पक्कै पनि भन्नुभयो।
1: बारा थुम होइन, तेरा थुम चाहिँ हो?
4: खै, बारा थुम हो कि चौधा थुम हो?
1: बारा थुम पनि होइन, चौधा थुम पनि होइन, पन्ध्र सोह्र सत्र अठार उन्नाइस बिस कुनै थुम होइन, तर तेरा थुम चाहिँ हो होइन?
4: हजुर, पक्कै पनि भन्नुभयो।
1: यो तेरा थुम यो नाम चाहिँ कसरी रह्यो, के छ तपाईँलाई थाहा होला नि आशिषजी?
4: खै अब तेह्र थोङ अब खै अब त्यति मलाई चाहिँ थाहा छैन भन्नुभयो त पहिलादेखि अब हामीले थाहा पाएदेखि नै तेह्र थोङ तेह्र थोङ भन्छ है
1: होइन के एउटा इतिहास हुन्छ कि कुनै पनि जिल्लाको जस्तै भनौँ न रोल्पाको नामको बारेमा एउटा छुट्टै इतिहास छ लिबाङ को बारेमा पहिले यहाँ बासै बासको चौर थियो अरे होइन बासै बास घारी थियो अरे होइन यो बास चौर बासै बासको चौर भावनाले बासलाई मगर भाषामा ली अनि चौरलाई बाङ भन्ने भएर लिबाङ भन्ने भएको हो भन्ने कुरा मैले थाहा पाएँ होइन त्यस्तै गरी अब तेह्रथुम जिल्लाको पनि कुनै एउटा विशेष नाम कसरी जुराइयो भन्ने कुरा तपाईँलाई जानकारी छ कि भनेर कि
4: तेह्रथुम चाहिँ अब कसरी जानकारी गराउनु पर्दा चाहिँ अब जति तेह्रथुम भन्ने मतलब अब तेह्रथुम भन्नाले चाहिँ अब एकदमै अनि तेह्रथुम नाम राखेको भन्ने मैले अलिकति
1: अनि ठिक छ कार्यक्रममा आउनु भएको छ दिनचर्याहरू कसरी बिताउनुहुन्छ तेह्रथुमको कतिको गर्मी छ कतिको जाडो छ के छ अवस्था
4: तेह्रथुमतिरको त एकदमै ठिकै छ भन्नुपर्छ अब त्यस्तो हामीले तेह्रथुम बिहानतिर चाहिँ जाडो नै हुन्छ कस्तो गर्मी हुँदैन भन्ने गर्छ
1: ल ठिक छ कार्यक्रममा आउनुभयो अब छोटोमा गुड नाइटको शब्दहरू राख्नुहोस्
4: गुड नाइटको शब्दहरू राख्नुभएपछि सुन्नुहुन्छ तुरन्त लानुहुन्छ बाटोहरूको लागि भन्न चाहन्छु
1: धन्यवाद
4: भर्खरै कल गरेर जानुहुने जीवन साथी हुनुहुन्छ नानी मन पनि हो उहाँलाई पनि गुड नाइट विशेष भन्न चाहन्छु त्यसै गरी हुन्छ कृष्ण विश्वकर्मा हुनुहुन्छ विष्णु राई हुनुहुन्छ अनि मुन्ना लिम्बू हुनुहुन्छ अनि ग्रीष्म गजक हुनुहुन्छ साथीहरूलाई धेरैजना हुन्छ जस्तो नाम छोरी साथीहरूलाई भन्नुभयो
1: नमस्ते टेलिफोन सम्पर्कमा आशिष आउनु भएको थियो आशिष उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9968309940 को नम्बरमा अर्का सहभागी साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्ते हजुर
5: नमस्ते
1: हजुर को बोल्नुभयो कहाँबाट
5: एकदमै राम्रो छ अब सुत्ने बेला हुन आँट्यो अनि गुड नाइट अब यो कार्यक्रम चाहिँ एकदमै मन परेको हुनाले रेगुलर सुन्ने कि म पनि एउटा प्लानिङ बनाउँदैछु
1: ए कहिलेदेखि सुन्न थाल्नुभयो कार्यक्रम
5: मेरो यो खासै धेरै दिन भएको छैन हजुर अहिले लगभग 3-4 दिन मात्रै भयो गुड नाइट कार्यक्रम सुनेको
1: चाहिँ गुड नाइट कार्यक्रम सुन्न लाग्नु भएको चाहिँ 3-4 दिन मात्रै भयो होइन
5: हजुर हजुर हजुर मलाई थाहै थिएन बल्ल मैले सुरु भएर सुन्न थालेको चाहिँ आज 3-4 दिन मात्रै भएको
1: अनि प्राय कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुहुन्छ
5: मैले सुन्दा प्राय रेडियो भोजपुरबाट सुन्छु
1: ए धनकुटाको रेडियो धनकुटाबाट पनि प्रसारण हुन्छ नि हाम्रो कार्यक्रम त
5: हजुर म त्यसमा पनि अब ट्राई गर्छु एकचोटि के अरे यो स्टेसन मिलाएर अनि अहिले प्राय चाहिँ अब भोजपुरै हाम्रो क्लियर हाम्रोमा टिक्छ यो एरियामा भोजपुरको अब पारिपट्टि सुम्बाङ चाहिँ नजिकै अब सिधा परेको हुनाले
1: अनि
5: भोजपुरै सुन्छु प्राय
1: त्यही भएर प्राय तपाईँले भोजपुरमै सुने रेडियोबाट सुन्नुहुन्छ तपाईँहरूले कि मोबाइलमा रेडियो लगाएर सुन्नुहुन्छ कि छ
5: होइन म त एकदम रेडियो सानैदेखि मलाई रेडियो नै अति नै मनपर्ने भएको हुनाले म रेडियो नै सुन्छु रेडियो नै छ मसँग
1: ए रेडियो नै छ होइन पुरा घन्टाएर
5: अब
1: सुन्नुहुन्छ
5: हजुर हजुर दिउँसो म प्राय जसो अब काम गर्दा बेसुकी होस् उठालो जाँदा जे गर्दा पनि रेडियो प्राय लिएरै जाने गर्छु अनि रेडियो चाहिँ अब सानैदेखि नै मेरो अति नै मनपर्ने चिज भएर यसलाई लोप हुन नदिने मेरो पनि एकदम
1: ल ठिक छ एकदमै राम्रो विचार राख्नु भएको रहेछ जो तपाईँहरू रहँदासम्म तपाईँहरू जस्तो श्रोता रहँदासम्म रेडियो हराउँदैन लोप पनि हुँदैन हामी पनि यसरी आइरहन्छौ होइन त्यस्तै हो हुन्छ कार्यक्रममा आउनुभयो तपाईँको नाम फेरि एकचोटि भनिदिनुहोस् त
5: मेरो ओम
1: प्रसाद कटेल होइन
5: ल
1: हुन्छ कार्यक्रममा आउनुभयो गुड नाइटको शब्दहरू राख्नुहोस्
5: हजुर अब सर्वप्रथम त दादालाई नै अब सम्झना चाहे होइन त्यसपछि अब प्राविधिक साथीलाई अनि अब मलाई यहाँ अब पाखीवास सिमाङबाट सम्पूर्ण जति पनि चिन्नुहुने सम्पूर्ण साथीभाइहरूलाई अनि मेरो अब उर्लाबारी मोरङ उर्लाबारी लक्ष्मीबारमा रहनुहुने ससुराली परिवारलाई पनि सम्झना चाहन्छु
1: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो होमप्रसाद कथेल। अब एकजनाको फोन कल लिन्छौ, त्यसपछि एउटा गीत राख्नेछौ। उता वाट्सएपमा कल आइराखेको छ, म आज फेरि वाट्सएपबाट कल लिने मोबाइल बाहिर छोडेको छु कि, त्यही भएर यो स्टुडियो प्राविधिक रूपमा छ, त्यही भएर उता कल आइरहेछ होइन, साथीहरूले कल गरिरहनु भएको छ, उठ्या छैन, त्यही भएर अब साथीहरू कति रिसाउनु भयो होला। वाट्सएपमा फोन गर्ने साथीहरूले, विदेशका साथीहरूले, यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
6: नमस्कार।
1: को बोल्नु भएको कहाँबाट?
6: म सल्यान कत्रुको वडा नम्बर छ बाट टिकम बुढा मगर बोल्दैछु।
1: वडा नम्बर छ बाट टिकम बुढा मगर।
6: हजुर
1: के छ टिकमजी, खबर तपाईँको?
6: हजुर एकदम ठिक छ, अहिले चाहिँ एकदम ठिक छ भन्नु,
1: अहिले चाहिँ एकदम ठिक ठाक छ होइन?
6: हजुर।
1: के गरिदिनुहुन्छ अहिले?
6: यति बेला चाहिँ म आराम गरिरहेको छु।
1: आराम गरिरहनु भएको छ होइन?
6: हजुर।
1: त्यही त आराम त गर्नु पर्यो नि फेरि होइन?
6: हजुर एकदम आराम गर्नु पर्यो। आज चाहिँ बदम खाइएको त्यारे।
1: ए बदम खाइयो?
6: हजुर एकदम खुसी छु आज म।
1: ए बदमको जुस खानुभयो कि बदम खानुभयो?
6: बदम
1: बदम कहाँ पाउनु भयो? गरेर पनि बदम पाइन्छ र भने?
6: हजुर बारीमा थियो।
1: ए बारीमा थियो, यसो हाम्रो यतातिर पनि पठाउनुहोस् कि टेकमजी, टेकमजी होइन, तपाईँको चाहिँ कपुरकोटदेखि लिबाङ धेरै टाढा पर्दैन, यसो पठाउनुहोस् त। पठाउनु पर्यो कि, काफल पठाउनुहोस्। काफल पनि आयो वर्ष त, के हो के हो काफल नि, कसैले पनि पठाउनुहुन्न रोपातिरबाट, उता गाउँघरतिरबाट, यसो काफल नि खान पाइएन कि आज भोलि त।
6: यता त सब मिटिसक्यो काफल।
1: ओहो मिटिसक्यो है,
6: अब अर्को काफल पाक्दैछ अब।
1: त्यही त नि, अब पठाउनु पर्यो क्या,
6: अब पठाउने हो।
1: हुन्छ कार्यक्रममा आउनुभयो, अब साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस् ल।
6: हुन्छ सर्वप्रथम हजुरलाई अनि यसै गरी प्राविधिकहरूलाई र जतिले पनि रेडियो सुनेर उहाँहरू सबैलाई सम्झना पूर्ण म बिताउँछु। नमस्कार।
1: नमस्कार। अब गीत राख्छौँ ग्यारे, गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: फुलै फुल दिन्छौ कि काडै काडा दिन्छौ कि चोटै चोट दिन्छौ कि मायै माया दिन्छौ कि अब के दिन्छौ के दिन्नौ भन्ने कुरा अब तिम्रो हातमा छ, अब जे दिए नि देऊ होइन, म लिन तयार छु भनेर यो गीत भन्दै थियो। कार्यक्रम गुड नाइटमा छौँ, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ, यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। वाट्सएपमा साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर,
1: नमस्कार,
0: को बोल्नु भएको कहाँबाट? कुवेतबाट। तपाईँको नाम के हो? समीक्षा घरती। समीक्षाजीको आवाज अलिकति मनकेर आयो, गम्केर आयो होइन, कोठाभन्दा अलिकति बाहिर गएर यसो बोलिदिनुहुन्छ कि? होइन, तपाईँको आवाज मन के हो कि, मन के हो भन्नाले तपाईँको गुम्म परेर आयो कि? अनि अलि ढिला पनि बोल्नु, अलि अलि फटाफट बोलिदिनु भयो भने असाध्य राम्रो हुन्छ। अनि समीक्षाले के गरिदिनुहुन्छ यति बेला? के छ, खाना खानुभयो? हामीले पनि खाइसक्यो। तपाईँको नाम के भन्नुभयो फेरि एकचोटि भन्नु त? समीक्षा होइन? ल, समीक्षाले दिनहरू कसरी बिताउनुहुन्छ? ड्युटी कतिदेखि कति बजीसम्म हो तपाईँको? ए, अनि हामीलाई कुन माध्यमबाट सुन्नुभयो? ए, ल हुन्छ, कार्यक्रममा आउनुभयो, अब गुड नाइटका शब्दहरू राख्नुहोस्।
1: फर्स्टमा त तिमी भर्ष कार्यक्रम चलाउने हजुरको लागि फर्स्ट टाइम कल पनि गरिरहेको छु, तिमी पनि राखेको छु भन्नुभएको छ। अनि जति पनि कार्यक्रम सुनेर कसरी लानु भएको छ हाम्रो लागि भन्छु र मलाई लाइक सेयर गरेर त्यो भाइ राई सफल आइस भाइलाई धेरै धेरै धन्यवाद भन्छु र मलाई किनभने नकिनभने हिँड्छ तर भनेर किनभने नकिनले सम्पूर्ण मित्रहरूलाई
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा यति बेला साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्ते,
0: को बोल्नु भयो कहाँबाट हजुर?
2: रेजिना जोशी कुनवकर, सन्देश मिति गाउँपालिका हाल भने तपाईँको नजिकैबाट बोलिरहेछु म रेजिना।
0: नजिकैबाट बोलिरहेछु भन्नुभयो, हिजो आउनुभयो, आज यसो कता कता घुम्न जाम्ला भन्ने प्लान बनाउनु भयो, फेरि सम्झिँदै सम्झिनु भयो होइन?
2: दाइ यस्तो भयो, म यहाँ तालिमबाट निस्किनले आज ढिला भयो,
0: अनि
2: त्यो भएर म टुटी खेल्नेर मात्रै आइपुग्यो, सास परियो अनि कोठामा आइदिएको फेरि।
0: ल ठिक छ, भोलि त तालिम छैन नि?
2: तालिम छैन भोलि, भोलि त फेरि आई गो टु हाउस
0: भनेर आई गो टु हाउस 12-1 बजे 2 बजेतिर गए नि हुन्छ होइन? हाउस त
2: हुन त हौ, फेरि कति बस्ने कि
0: होइन, घुमेर जाने नि त, अल्पाइन छ, टिकटक पार्क छ, सुर्खेती डाँडा छ होइन, त्यत्रा लिवाङको ठाउँहरू छ, यसो घुमेर जाने क्या?
2: त्यो त बिहान सोच्नु पर्छ फेरि पहिला टिकटक पार्क जानको लागि।
0: त्यही त नि, बिहान बिहान के भन्छ टिकटक पार्कहरू जाने कि सबै ठाउँ घुम्ने, सरर घुम्ने तपाईँहरू होइन?
2: हजुर,
0: मलाई बोलाउनु छ भने म पनि आइदिउँला होइन?
2: म बोलिहाल्छु नि त, नबोलाउने भन्ने
0: हुन्छ, अनि म पनि आइदिउँला अनि घुम्न जाउँला।
2: हजुर,
0: अनि अनि जानु होला कि?
2: हजुर
0: होइन,
2: अनि त
0: ल त्यसको लागि त तपाईँ योजना बनाउनुहोस्, म रेडी छु अरे।
2: योजना त हिजोदेखि बनाएन र हामीले
0: हामीले बनाऊ, आजको लागि बनाऊ कि अरे, अब तपाईँ आउनु भएन
2: होइन आउनु त आएको हो कि अब के गर्ने खोइ रात परिहाल्यो एकैछिन हेर्दा हेर्दै अनि म कता जाम
0: कता जाम्ने
2: हजुर
0: जमकान्छी जमझम भन्ने भन्नु भएन फेरि होइन
2: ए भगवान् त्यो जमकान्छी जमझम भन्ने त दाइ सक्यो रे
0: सक्यो रे दिन होइन
2: फोन गर्न हराउँछ फेरि रेडियो
0: किन नि त्यस्तो
2: अब जामकान्छी जाम भनेपछि रेडियोमा गयो भने त अब छोराको लागि
0: गाह्रो छ हो रेजिनालाई गाह्रो छ होइन अनि के छ अनि आज तालिम कस्तो भयो तपाईँको
2: एकदम राम्रो हेन्सी स्वाग भयो नि मान्छे मात्र हेन्सी हुने
0: ए तालिम पनि हेन्सी हुन्छ है
2: अनि मेरो लागि त स्वाग हेन्सी क्युट सबै भएको नि
0: ब्युटी ब्युटिफुल हुन्छ कि हुन्न
2: ब्युटिफुल पनि हुन्छ हुन्न त अब सबको रूपमा सबै मिलाएर अब जे अब सिक्नको लागि भनेर घरदेखि यहाँसम्म आएको अब केही न केही त सिक्नु पऱ्यो एकदमै राम्रो
0: तालिम चाहिँ ह्यान्डसम र चुवाक हुन्छ होला ब्युटिफुल चाहिँ रेजिना हुनु पऱ्यो नानी
2: अब अब आखिर रेजिना राम्रै थियो भन्ने थाहा पनि भएन
0: कति राम्रो कति राम्रो होइन
2: अनि त म देख्ने त मान्छे त आम्मा बाबा डा लागेर किसिन्छ
0: त्यही त नि पुरा तपाईँले देखेर होइन मान्छेहरू त पुरा लाइन लागेर पुरा पेट्रोलको लाइन त के हो र होइन
2: अनि लाइन त कति हो कति लागे हो नि तर मैले बाल दिन नसके हो कि
0: है राम्रै राम्रै मान्छेहरूको भनौँ न अलिकति सानै अर्कै हुन्छ भन्ने क्या होइन
2: राम्रो मान्छेको खोजीमा छु म
0: कुनै कसले हो भन्थ्यो कि रेजिना राम्री रहेछन् के गर्नु राम्रा मान्छे हाम्रा हुँदैनन् हाम्रा जति राम्रा हुँदैनन् भन्ने हुन्थ्यो क्या एकजनाले
2: त्यही त आखिर उस्तै त हो भनौँ के र हिँड्दै अब आफूले चाहेको जस्तो बेचिरहेनन् अब के गर्ने खोइ के गर्ने के गर्ने बिहार्ने भने जस्तै कुरो पो छ
0: बिहार्ने बिहा गर्ने होइन
2: हजुर
0: अन्तिममा अन्तिममा त्यही त्यही आयो जमकान्छी पहिला जाम जाम जाम जाम भन्ने होइन
2: आखिर जताबाट घुमाइ घुमाइ कुरा गरेर पनि लाग्छ त्यही जामकान्छी जाम पहिला जाम भन्ने पो
0: आउँछ अब अब तिज आउन लाग्छ अब भदौमा तिज हुन्छ अनि पहिला जाना पम पम पम हे शिवा भन्नेलाई मैले लिन पम भन्ने होला तपाईँले होइन
2: अब घरतिर बसेर गीत गाउन जान्ने भएको भए त म साँच्चै बसेर मजाले गीत गाइदिन्थेँ होला जान पनि सक्थ्यो होला के गर्ने खै लेकतिर बस्ने मान्छे परे अलिक गाह्रो छ अरे
0: अनि लेकतिर बस्ने मान्छे त झन् गीत गाउन आउँछ अरे त
2: होइन अब बर्खातिर लेकतिर अब होइन अब बर्खाको समयमा लेकतिर रातको समयमा गीत गाऊ भने त फेरि मान्छे त रेडिना बोलै भन्छ नि त
0: है अनि लिबाङ भएको बेला त यसो सुटुक्क गाए नै हुने फेरि आज गीत गाउने बसाइ होइन होइन
2: अब गाउन त हुन्छ कि अनि रेजिना फेरि गीत गाउनेमा यति यति यति पर्फेक्ट यति सक्थ्यो कि के थाहा तपाईँलाई यहाँ
0: रेजिना गीत गाउने बसाइमा फर्स्ट डिभिजन होइन फर्स्ट डिभिजन होइन
2: मै खाम मैलाम भने जस्तो गीत गाउनेमा त कति ट्यालेन्ट छ यहाँ
0: त्यही त नि ल गाह्रो छ गाह्रो छैन ग्यारे रेजिना सबैलाई गाह्रो छ रेजिनालाई सजिलो छ
2: होइन सबैले सजिलो छ मलाई मात्रै होइन त है सबै सबै जो कोहीलाई पनि सजिलो छ
0: सजिलो रहोस् होइन ल त कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो अब धेरै कुरा नगरौँ नत्र साथीले कति बोल्ने रहेछ यो मान्छे यो मान्छेलाई
2: हिजो कुरा गरेन आज कति धेरै बोलेका भन्न पनि सक्यो होला
0: नि त्यही त नि ल हुन्छ गुड नाइटको शब्दहरू राख्नुहोस्
2: हुन्छ विशेष गरी त हजुरको लागि
0: धन्यवाद
2: नाइट शुभ सपना मिठो निजको कामना टेक्निसियन मित्रको लागि रेडियो जलजला अल फ्यामिलीको लागि मसँगै छ बहिनी कृतिका मगरको लागि अनि विशेष त मेरो आमाको लागि धेरै माया र सम्झनामा चिन्ता नलिनु तपाईँको छोरी भोलि आउँदैछ
0: तपाईँको छोरी
2: अनि
0: तपाईँको छोरी जाम कान्छे पहिला जाम भन्दै भन्दैछ होइन यसो ख्याल गर्नु होला भन्ने अरे कि होइन
2: मेरो बुढी बुढी आमा एक्लैले छोडेर जाम कान्छी पहिला जाम भन्न नसकिँदो रहेछ कि
0: दाइ
2: हजुर अनि दिदी हल्कोला जोशी अलि दुर्गा जोशी भाइ मेघरा सुनमगर लगायत मलाई रेजिना जोशी सुनमगर भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि अन्तिममा भए पनि चिरमाया घटी मगरलाई ढिलै भए पनि जन्मदिनको लाखौं लाख शुभकामना चिरो भन्दै छुट्टे। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो चिरमाया घटी सिरु भाषासँग कुराकानी गरिसकेका छौ र यति बेला अर्को सहभागी साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँ देखेको हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार, म तपाईँसँग छोटो कुराकानी गर्छु किनभने समयले नेटो काटिसकेको रहेछ होइन?
3: एकदमै पनि।
0: अनि कहाँदेखिको भन्नुभयो?
3: प्युठानको मान्छे हाल मोरिसिसबाट हो रोहितलाई भन्ने मान्छे रहेछ।
0: प्युठानको मोरिसिसबाट रोहित दर्लामी होइन?
3: हजुर, प्युठानको मान्छे हाल अहिले मोरिसिसबाट।
0: अनि के छ मोरिसिसतिरको हालखबर के छ?
3: एकदमै ठिकठाक छ दाजु, भनौँ अहिले बृहस्पतिको समय चिसो हावा चलिरहेको छ, चिसो शान्त छ भनौँ।
0: यहाँ चिसो चिसो हावा चलिराखेको छ, शान्त छ होइन?
3: एकदमै पनि।
0: हाम्रोतिर पनि एकदम ठिक छ, यता उता मोरिसियसतिर अब जाडो हुन्छ होला नि?
3: हजुर, अब यहाँ जाडो सुरु भइरहेको छ भनौँ।
0: यतातिर गर्मी उतातिर जाडो के भयो यस्तो?
3: खै अब दाजु, अब ठ्याक्कै छुट्याउन गाह्रो छ।
0: छुट्याउन गाह्रो छ नि
3: एकदम।
0: हुन त रोल्पामा पनि खासै गर्मी त हुन्न, जाडो जाडो नै हुन्छ।
3: हजुर,
0: त्यही पनि होइन। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के छ गुड नाइटको शब्दहरू राख्नुहोस् है त।
3: विशेष गरी हजुरलाई साथीलाई अनि जलजला अल युनिटको लागि जति बेला ज जसले रेडियो जलजला सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई पनि मिठो माया मिठो सम्झना गुड नाइट भन्न चाहन्छु। र मेरो विशेष गरी मेरो घर फ्यामिलीमा मेरो परिवारमा मिठो माया मिठो सम्झना गुड नाइट भन्न चाहन्छु। र मेरो मेरो नामसँग परिचित अपरिचित सम्पूर्ण साथीहरूलाई मिस यु गुड नाइट भन्दै बिदा हुन्छु भाइ।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा यति बेला साथी, उहाँसँग कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
4: हेलो दाइ, नमस्ते।
0: नमस्ते, के भन्नुभयो? कहाँबाट?
4: गुल्मीबाट हो, अस्मिता परियार।
0: अस्मिता परियार गुल्मीबाट, के छ अस्मिता हालखबर?
4: ठिक ठाक छ, हजुरको के छ?
0: ठिक छ। के गर्दै हुनुहुन्छ गुल्मीमा अस्मिताले?
4: बसोबास।
0: अनि कुन माध्यमबाट हामीलाई सुन्नुभयो?
4: रेडियो
0: स्काईबाट सुन्नुभयो? दिनदिनै सुन्नुहुन्छ कि हामी?
4: हजुर।
0: रेडियो स्काईमा कतिको कार्यक्रम नियमित आउँछ के छ भन्नुहोस् त?
4: नियमितै
0: आउँछ नि?
4: हजुर,
0: ठिक छ, नियमित आउनु पर्यो, तपाईँहरूले सुन्नु पर्यो। अनि दिनहरू कसरी बिताउनुहुन्छ? बसोबास मात्रै त होइन होला तमघासमा? त तमघासमा गाउँ घरमा भएको भए त बसोबास गर्न ठिकै हुन्थ्यो, तमघासमा त अलि बसोबास मात्रै त होइन होला।
4: नानी बाबुलाई स्कुल लाने
0: ल्याउने? ए, नानी बाबुलाई स्कुल ल्याउने लाने गर्नुहुन्छ नि?
4: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
4: हुन्छ, स्पेसल त तपाईँको लागि अनि टेक्निसियन मित्रको लागि अनि
0: नमस्ते। टेलिफोन सम्पर्कमा अस्मिता आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, 52 मिनट गइसक्यो अरे, अब के छ कल लिन सकिएला कि नसकिएला के छ? 9868309440 एकजनालाई लिऊ होइन, एकजनालाई लिऊ, त्यसपछि बिराउला। नमस्कार हजुर। हेलो, के छ प्रागि मित्र, फोन आएछ कि आ छैन? हेलो, नमस्ते हजुर।
5: नमस्कार हजुर, म
0: भोजपुरबाट, नाम के पर्यो तपाईँको?
5: उमेश गजुरेल।
0: उमेश गजुरेल,
5: गजमेर, गजमेर,
0: ए गजमेर, उमेश गजमेर बोल्नुभयो होइन?
5: हजुर।
0: के छ उमेशजी खबर तपाईँको?
5: ठिकै छ दाजु, अहिले कमरा राम्रै छ।
0: अनि कार्यक्रममा आउनु भएको छ यति बेला, के गर्दै हुनुहुन्छ?
5: त्यही बेला कार्यक्रम सुन्नै बसिरहेको छु।
0: कार्यक्रम सुन्नै बसिरहनु भएको छ होइन?
5: हजुर।
0: लाउड स्पिकर बन्द गर्नु भएको हुन्थ्यो क्या अरे, के छ? हुन्छ, कार्यक्रमको अन्तिम अन्तिमतिर छौँ, अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
5: गुड नाइट भन्नु, सर्वप्रथम मेरो सानो छोरी दीपिका गजमेर अनि मलाई सम्पूर्ण टिमले उमेश गजमेर भन्नु सबैलाई गुड नाइट भन्दै।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा यति बेला साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9867309440 भन्दा भन्दिनौँ, किनभने अब कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। र कार्यक्रम तपाईँलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला। कार्यक्रम मनपर्छ भने मनपर्छ, कहाँ कहाँबाट सुन्नुहुन्छ कार्यक्रम होइन, त्यो पनि जानकारी गराइदिनुहोला। हौसला बढ्छ क्या, हामी यो ठाउँबाट कार्यक्रम सुन्दैछौँ भनेर साथीहरूले, धेरै साथीहरूले भनौँ न, कहिले काहीँ साथीहरूले फोन गर्दाखेरि कस्तो खुसी लाग्छ कि, तपाईँहरूले फोन गर्दै गर्दाखेरि आहा कार्यक्रम सुनेर फोन गर्नुभयो भन्ने हुन्छ कि होइन। त्यसैको लागि त मैले जहिल्यै पनि आफ्नो मोबाइल नम्बर अन्तिममा दिएको हुन्छु होइन। फोन त धेरैको लाग्छ, कतिको लाग्छ कतिको लाग्दैन, कतिसँग कुरा हुन्छ हुँदैन, तर अफेयरमा पनि तपाईँले म यो ठाउँबाट कार्यक्रम सुन्दैछु भन्नुभयो भने असाध्यै खुसी लाग्ने रहेछ। त्यसैले तपाईँको अब कार्यक्रम सुन्दै गर्नुहुन्छ भने तपाईँले मलाई फोन गर्न सक्नुहुन्छ। मेरो मोबाइल नम्बर हो 9864419844179 मा फोन गरेर तपाईँले भनौँ न मलाई फोन गरेर सुझाव सल्लाह वा प्रतिक्रिया, कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ जानकारी दिन सक्नुहुन्छ भन्दै, घर बाहिरकै अब राख्नु भएको थियो होला, घरभित्र ल्याउनु पर्ने बिर्सनु भयो भएको छ कि, सुकाएका लुगा कपडाहरू उठाउनु भयो कि उठाउनु भएन, पशु चौपायाहरू के गर्दैछन् अनि औषधि खानुपर्ने हजुरबुवा हजुरआमाहरू बिरामी वर्गहरूले औषधि खानुभयो कि खानु भएन, नबिर्सिकन औषधि खानुहोला, खानेपानी आफूसँगै राखेर सुत्नुहोला, विद्युतीय उपकरणहरू खुल्लै पो छोड्नु भएको छ कि, आगोमा खाना पकाइसकेपछि आगो निभाउनु भयो त, निभाउनु भएको छैन भने निभाउनु होला, अनि ग्यास चुलोलाई त राम्रोसँग बन्द गर्नुभयो नि, राइस कुकरहरूलाई राम्रोसँग बन्द गर्नुभयो नि होइन, यदि गर्नु भएको छैन भने गर्नु होला, झ्यालडुकाको चुकुन राम्रोसँग लगाउनु होला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी बल शुभ रहोस्। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदरी।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।

हार्दिक नमस्कार प्रणाम वरपर सर सर हावाको सरसराहट आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, यो सुन्दर समयमा, यो दिव्य समयमा तपाईसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घरद्वार घर आँगनीहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गंगा लिएर। कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, मनुष्य भनेको शरीर र आत्माको समुच्च रूप हो। शरीरले बाहिरी भौतिक दुनियाँको प्रतिनिधित्व गरेको हुन्छ भने हामी भित्रको चेतनाले आत्मतत्वले अध्यात्मको दुनियाँको दैवी दुनियाँको प्राकृतिक रहस्यको दुनियाँको प्रतिनिधित्व गरेको हुन्छ। अर्थात् भित्र र बाहिरको संयोजनले नै हाम्रो जीवनको प्रकाशन सम्भव भएको हो। त्यसैले जीवनमा यी दुवै कुरा त्यत्तिकै महत्वपूर्ण छन्। आध्यात्मिक जीवन र भौतिक जीवन यी दुवै हाम्रो जीवनका महत्वपूर्ण दुई पाटाहरू हुन्। तर प्रिय सज्जन, हामीले यी दुई मध्ये भौतिक संसारलाई ज्यादा महत्व दिएका छौं, ज्यादा मूल्य दिएका छौं। त्यसैले भौतिक संसारको तराजु निकै तल छ, आध्यात्मिक चिन्तन आध्यात्मिक दुनियाँको तराजु निकै माथि छ, निकै हल्का भएको छ। भौतिक संसार निकै गरुङ्ग भएको छ, त्यसैले सन्तुलन मिलेको छैन जीवनको तराजुको। त्यसकारण हामी दुःखी छौं, भित्र हामी विपन्न छौं, बाहिर त हामी सम्पन्न छौं। हाम्रो शरीर पनि मोटो घाटो देखिएको छ, किनभने भोजनका अनेकन परिकारहरू हामीले बनाउन सक्छौ, तिनलाई ग्रहण गर्न सक्दछौ। रुपियाँ पैसा धन सम्पत्ति पनि हामीले कमाएका छौ। हिजोभन्दा आज धेरै धेरै घरहरू बनेका छन्। हिजोका दिनमा झुप्राहरू थिए, झुप्पडीहरू थिए, आज लगभग झुप्पडीहरू हराएको अवस्था छ। काठिया घरहरू बन्न छोडेका छन्, ठूला ठूला घरहरू ठूला ठूला महलहरू छरिएका छन्। जता हेर्यो त्यतै मानिसहरू हिजोभन्दा आज धेरै मोटाघाटा देखिन्छन्, सरसफाई पनि गरेका देखिन्छन्, चिटिक्का देखिन्छन्। बजारभरि सबैतिर एक से एक को भन्दा को कमको शैलीमा मानिसहरू श्रृङ्गार गरेर हिँडेका देखिन्छन्। बाहिरी रूप लावण्यको कुनै हिसाब छैन, सबै सुन्दर सबै राम्रा। बाहिरी समृद्धिको कुरै नगरौं, अग्लिएको छ हाम्रा घरका तलाहरू अग्लिए जस्तै। बिजुली बत्ती पनि बलेकै छ, रङ्गी चङ्गी वस्त्राभूषण पनि मानिसहरूले लगाएकै छन्। तर प्रिय सुन, भित्रैदेखि भने मान्छे अत्यन्त गरीब छ, विपन्न छ, रुग्ण देखिएको छ। शरीर मोटो त छ तर त्यसमा बल छैन, ताकत छैन। मान्छेको आवाज चर्को त भएको छ तर त्यसमा दम छैन। मान्छेले हेर्न त सक्छ तर सूक्ष्मताको कुनै शक्ति छैन उसँग, विश्लेषणको कुनै शक्ति छैन। ठूलो घरमा बसेर पनि व्यक्ति अत्यन्त होचो भएको छ, उसको आनन्दको कद निकै सानो छ।
सन्तुष्टिको कद निकै सानो छ। कारण मान्छेले केवल भौतिक महत्वका विषयहरूलाई मात्रै सबै थोक थाल्यो, भौतिक सामग्रीहरूलाई देखिने रूपैयाँ पैसा धन सम्पत्ति मोटर गाडी आदि इत्यादिलाई मात्रै उसले ऐश्वर्य ठान्यो। त्यसैले त्यति चीजहरू सबै भएर पनि व्यक्तिभित्रदेखि केही नभएको जस्तो गरिब देखिएको छ, विपन्न देखिएको छ, धेरैतिर भौतारिएको छ। तीर्थयात्राका लागि पनि ऊ चारधाम गएकै छ, टोल टोलमा मठ मन्दिरहरू पनि बनेकै छन्। प्रिय सज्जन, पूजा पाठमा पनि मानिसहरूको भीड घटेको छैन। यस्तो होइन कि आज मानिस भौतिक रूपले सम्पन्न भएको छ, ईश्वरप्रति आस्था छैन, यस्तो होइन। प्रिय सज्जन, मान्छे हिजोभन्दा झन् धेरै बढी ईश्वरप्रति झुकेको छ। मठ मन्दिर, गिर्जाघर, चैत्य गुम्बा, स्तूपा सबै सबै मानिसका भीड़हरूले भरिएका छन्, खचाखच छन्। किनभने भौतिक संसारबाट मानिसले केही नपाएको छर्लेन छ। त्यसकारण यो मन्दिर गएर हुन्छ कि त्यो मन्दिर गएर हुन्छ कि गिर्जाघरमा गएर हुन्छ कि स्तूपमा गएर हुन्छ कि चैत्य गुम्बाहरूमा गएर हुन्छ कि मस्जिदमा गएर हुन्छ कि मान्छेको दौड़धूप जारी छ। यो ज्योतिष कहाँ गएर हुन्छ कि त्यो ज्योतिष कहाँ गएर हुन्छ कि त्यो ज्योतिष कहाँ गएर हुन्छ कि व्यक्ति यसरी दौड़िरहेको छ। प्रिय सुच्छन्, न भौतिक सम्पत्तिले मानिस सुखी हुन सक्यो, धन सम्पत्ति भौतिक सामग्रीको भौतिक सरसुविधाको पर्याप्तताले मानिस सुखी हुन सक्यो, न त मठ मन्दिर दौड़िएर नै मानिस सुखी हुन सक्यो। दुवै कुराले मानिस सुखी हुन सकेन। किन प्रिय सज्जन, यसको सबैभन्दा ठूलो कारण के हो त भने हामीले आफूभित्र सकिँदै गएको सम्भावनातिर ध्यान दिएनौं। हामीले आफूभित्र जुन कुरा भर्नुपर्ने हो त्यो भर्नका लागि कुनै इच्छा प्रकट गरेनौं। हामीभित्र प्रेमको अभाव भएको छ, हामीले प्रेमको विकास गर्नु छ। हामीभित्र सृजनाको अभाव भएको छ, सृजनाको विकास गर्नु छ। हामीभित्र त्याग, करुणा, सेवा, सद्भावको अभाव भएको छ, त्यसको पूर्ति गर्नु छ। तर हामीलाई प्रेम भन्ने कुरा कसैलाई गर्न नपरे हुन्थ्यो भन्ने भावना पैदा भइदिन्छ। सेवा भनेको कसैलाई पनि गर्न नपरे हुन्थ्यो भन्ने सोच्दछौ हामी। दुई चार पैसा पनि कसैलाई दिन नपरे हुन्थ्यो भन्ने किसिमको हाम्रो चिन्तनको विकास भएको छ। जबसम्म हामी यसरी मानवीय जीवनका निमित्त अत्यन्त आवश्यक करुणा, प्रेम, त्याग, सद्भाव जस्ता गुणहरूलाई हटाउँछौ, जुनसुकै मन्दिरहरूमा गएर प्रार्थना गरे पनि ईश्वर प्रसन्न हुनेवाला छैन, हाम्रो मनभित्र शान्ति हुनेवाला छैन, न त्यो शान्ति भौतिक सम्पन्नताबाट हामीले प्राप्त गर्न सक्दछौ, न त्यो शान्ति मठ मन्दिरहरूमा दौडिएर कुदेर नै हामीले प्राप्त गर्न सक्दछौ। हामीले खोजेको शान्ति हामी आफैभित्र हामीले खोज्न सक्नुपर्दछ। हामीभित्रको विकारलाई हामीले निर्मूल नगरेसम्म हामीले खोजेको शान्ति प्राप्त गर्न सक्दैनौ। प्रिय सज्जन, ठूला ठूला घरहरू, मानिसहरूले प्रशंसा गरेका छोराछोरीहरू, प्रशस्त धन सम्पत्ति